शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग नायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकेमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन गर्न सकिने धार्मिक मान्यता छ।

फेरि पनि नमस्कार, शुभप्रभात अनि न्यानो अभिवादन। यदि तपाईँले भर्खरै मात्रै रेडियो ट्युन इन गर्दै हुनुहुन्छ भने तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोमा कार्यक्रम नौलो किरण, प्रस्तोता वृन्दा राईको साथमा। यदि तपाईँ ब्रुनाईको सेरिया वरिपरि हुनुहुन्छ भने तपाईँले 89.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ र संसारभरि विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनु भइरहेको छ होला, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो सम्पूर्ण श्रोताहरूलाई। हजुर श्रोता, कार्यक्रम नौलो किरणको दोस्रो घण्टाको थालनीमा सुन्नुभयो निकै नै रमाइलो गीत अर्जुन सापकोटा र मेलिना राईको आवाजमा काका किकी। र तपाईँहरू पनि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ +673322417 +673322098। र यदि तपाईँसँग मिलिट्री एक्सटेन्सनको पहुँच छ भने तपाईँहरूले हामीलाई 94193 3284 तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। र यसै गरी वाट्सएपमा पनि तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो वाट्सएप नम्बर रहेको छ +673 86 44 931। यहाँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। इमेल रहेको छ bfbsgorkha@bfbs.com। र फेसबुकबाट पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ बिएफबिएस गोर्खामा गएर। हजुर श्रोता, यो दोस्रो घण्टाको बसाइमा हामी तपाईँलाई राशिफल सुनाउनेछौँ, तर त्योभन्दा अगाडि स्वीकार्नुहोस् यो मन्त्र ब्यान्डको गीत प्रियसी।

हजुर श्रोता, तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ तपाईँहरूको आफ्नै साङ्गीतिक कार्यक्रम नौलो किरण। र कार्यक्रममा हामीलाई यतिखेर सम्पर्क गर्नुभएको छ साउथ कोरियाबाट शेर्पा चुल्थिमजीले। सदा जस्तै उहाँ ड्युटी गरेर बसिराख्नु भएको छ अरे है। र शेर्पा चुल्थिमजी, हजुरको गीत र म मेसेज केही क्षणमा अवश्य पढ्नेछु, तर अहिलेको लागि भने तपाईँहरू माझ राख्न चाहन्छु सुशान्त केसीको गयो त गयो।

0: SBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हुँदै थियो भर्खरै अमृत गुरुङको लम्पाते सुरती। हजुर श्रोता, लागौ आजको राशिफल तर्फ। अहिलेका लागि सुरुवात गरौँ मेष राशिबाट। लोकचारका लागि अनावश्यक वस्तुका पछाडि दौड्नु पर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ। पहिले दिएको वाचन पूरा गर्न नसक्दा आलोचित भइनेछ मेष राशिहरू हुनेका लागि। वृष राशि, अस्वस्थताले लक्ष्य अनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनुमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या आउनुपर्नेछन् वृष राशिहरू हुनेका लागि। मिथुन राशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ मिथुन राशि हुनेहरूको लागि। कर्कट राशि, बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि काम प्रतिफल प्राप्त हुनेछ कर्कट राशिहरूका लागि। सिंह राशि, प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। शोकले खर्च बढे पनि मालमत्ता जोड्ने समय रहेको छ सिंह राशि हुनेका लागि। कन्या राशि, पहिलेको सफलताले काममा हौसला जगाउनेछ। बिछुडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ कन्या राशिहरू हुनेका लागि। तुला राशि, काममा अनाय व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ तुला राशिहरू हुनेका लागि। वृश्चिक राशि, पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न काममा अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछन् वृश्चिक राशिहरू हुनेका लागि। धनु राशि, विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चिनु पर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ धनु राशिहरू हुनेका लागि। मकर राशि, परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चिनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउनेछन् मकर राशि हुनेहरूका लागि। कुम्भ राशि, सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान दिनु पर्ला कुम्भ राशिहरू हुनेका लागि। अन्तिम राशि मीन राशि, माहौल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ मीन राशिहरू हुनेका लागि। हजुर श्रोता, राशिफलले जे जस्तो भए पनि हामीले एकदम सकारात्मक सोच लिएर हामी हाम्रो दिन अगाडि बढायौँ भने पक्कै पनि हाम्रो दिन अवश्य राम्रो हुनेछ।
हजुर सुन्नुभयो भर्खरै आजको राशिफल लागौ फेरि पनि हाम्रो सङ्गीतको यात्रातर्फ. अहिलेको लागि भने तपाईँहरूमाझ राख्न चाहन्छु एक देव लिम्बूको गाजल टिकी.

हजुर, हामीलाई साउथ कोरियाबाट शेर्पा चुल्तिमजीले भोइस मेसेज पठाउनु भएको थियो र उहाँले भन्नु हुँदै थियो कोरियामा, साउथ कोरियामा अहिले 15 डिग्री सेल्सियस रहेको छ तापक्रम र एकदम घमाइलो रमाइलो भइरहेको छ, ड्युटी गर्दै कार्यक्रम सुनिराख्नु भएको छ भन्नुहुँदै थियो होइन शेर्पाजी। जहिले विकेन्डमा हजुरले यसरी सम्झिनुहुन्छ एकदम खुसी लाग्छ, यसरी नै हामीलाई साथ सहयोग गरिराख्नुहोला भन्दै अहिलेको लागि हजुरहरू माझ पस्कन चाहन्छु। शेर्पा चुल्थिमजीले फरमाइस गर्नुभएको गीत रोशन गुरुङको आवाजमा रहेको यहाँ यस्तै छ, स्वीकार्नुहोस् शेर्पा चुल्थिमजीको अनुरोध। सम्पूर्ण बिएफबिएस टिम लगायत रेडियो बसेर सुनिरहनुहुने श्रोताहरूको लागि

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

नचि सुन्नुभयो भर्खरै निकै नै रमाइलो कौडागी दुर्गा गुरुङ र साथीहरूको आवाजमा आशा छ गीत सुनेर तपाईँले मनोरञ्जन लिनुभयो। हजुर श्रोता, बिएफबिएस गोर्खा रेडियोले चाहिँ ब्रुनाईले चाहिँ बेला बेला चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईका केही सदस्यहरूसँग कुराकानी गरिराख्नु हुन्छ होइन, र त्यसै प्रसङ्गमा चाहिँ हाम्रो सहकर्मी दाजु धनराजले चाहिँ अनुश्रेष्ठ गुरुङ दिदीसँग उहाँको जीवनको भोगाईको बारेमा केही कुराकानीहरू गर्नुभएको थियो, र हामी त्यस कुराकानीलाई चाहिँ भने तेस्रो घन्टामा अवश्य सुन्ने नै छौँ। तर अहिलेको लागि भने सुनाउन चाहन्छु झुटो सत्य, आस्था तामाङ मास्केको।

बसे उनलाई सुन्नुभयो भर्खरै नरेन लिम्बूको आवाजमा। र नरेन लिम्बू चाहिँ नेपालका चर्चित पप गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक पनि हुन् र उनी विशेष गरी चाहिँ आस्था ब्यान्डको प्रमुख सदस्यका रूपमा चाहिँ परिचित छन्। र जस्तै हरपल, भन्न आउँदैन, अन्तिम माया र जस्ता गीतहरूमा चाहिँ उनले नेपाली सङ्गीत क्षेत्रमा चाहिँ आफ्नो छुट्टै पहिचान बनाएका छन् र उनका रोमान्टिक, भावनात्मक र युवा पुस्ताले मन पराएका गीतहरू अझ पनि उत्तिकै लोकप्रिय पाउँछौँ हामीले श्रोता, होइन? र हाल चाहिँ उनी नयाँ पुस्ताका प्रतिभालाई मार्गदर्शन गर्ने क्रममा चाहिँ द भोइस अफ नेपाल सिजन मा चाहिँ कोचका रूपमा पनि देखिँदै छन्। र नरेनजीलाई अल द बेस्ट भन्दै सायद त नभनौँ पक्का पक्की मैले चाहिँ अब दोस्रो घन्टालाई पनि बिट मार्ने समय भइसकेको छ, किनभने 9 बज्नलाई मात्र हामीसँग 4 मिनट बाँकी रहेको छ। कति छिटो 2 घन्टा बितेको श्रोता है, थाहै नपाइकन। आशा छ बाँकी रहेको 1 घन्टा पनि यसरी नै रमाइलो गरी बित्नेछ भनेर जाँदा जाँदै तपाईँहरू माझ राख्न चाहन्छु इरोज लामाको पानी मिठो बोलको गीत। र गीतपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार, र त्यसपछि हाम्रो भेटघाट फेरि पनि हुनेछ नौलो किरणको तेस्रो घण्टामा। त्यतिन्जेल बिएफ बिएस गोर्खा रेडियो सुन्दै रहनुहोला। नमस्ते।

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો
1: तादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरुद्ध भएको छ। सड़क भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको तादिङ प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंको बेला पनि योभन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटे कोशीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीरखण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोका कारण झन्डै 5 दिन सड़क अवरुद्ध भएको थियो। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरी खोलाले लेदो सहितको ग्रेगर ल्याएर थुपारेपछि बिपी राजमार्ग हिजो रातिदेखि अवरुद्ध भएको छ। अहिले बाटो पन्छाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। अहिले बागमती र मधेस प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेस प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ। पूर्वको कोशी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सहित कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको थियो। मौसमविदका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने, मौसममा सुधार हुने जाने अनुमान गरिएको छ। नेपाली काङ्ग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनु भएको छ। सभापतिमा निर्वाचित थापाले 6,584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रेका श्यामकृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 7,317 महाधिवेशन प्रतिनिधि रहेकोमा 7,039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। नजिकै चाड पर्वलाई लक्षित गरी तेह्रथुमको सदरमुकाम म्याग्लुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा चारवटा पसलबाट 6,394 रुपियाँ बराबरका म्याद नागेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। सहकर्मी बबिता राईको रिपोर्ट।
2: जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा आज म्याग्लुङ बजारका एक दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण सिंह राठौर:
3: हामी उपभोक्ताहरूको स्वच्छ वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि लक्षित गरिएको थियो। यो चाडपर्व लक्षित मात्र नभएर हाम्रो नियमित हुने अनुगमन हो। अहिले चाहिँ चाडपर्वकै मौसम भएकोले नै चाडपर्व लक्षित अनुगमन भयो।
2: अनुगमन टोलीले आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित गरिने प्रशासनले जनाएको छ। उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष तारा श्रेष्ठ:
4: उपभोक्तालाई हितको लागि चाहिँ सचेतना पनि होस् भन्ने हिसाबले र यो व्यवसायीहरूलाई पनि सजग हुनलाई यो राजस्व तिर्ने अनि व्यवसायहरू दर्ता गर्ने नवीकरण गर्ने कुराहरू चाहिँ सबै सूचनामूलक होस् भन्ने हिसाबले यो म्याङ्लुङ बजारको पसलहरूमा चाहिँ हामी अनुगमन गर्दैछौँ।
2: अनुगमनका क्रममा व्यवसायीले पनि उपभोक्ता हित संरक्षणका लागि अनुगमन नियमित हुनुपर्नेमा जोड दिएका छन्। सृजन स्टोरका सञ्चालक अमृत रेग्मी:
5: गुणस्तरीय सामान बेचौँ, स्वास्थ्य सबैलाई स्वास्थ्य नै होस् भन्ने किसिमले हामी त्यसरी नै व्यापार गरिरहेको चाहिँ लाभ गर्छौँ। अब गर्दा गर्दै त्यस्तो मिस्टेक हुन्छ मान्छेबाट, त्यस्तो चाहिँ हुनसक्छ, तर अधिकांश चाहिँ सबै सामान रिटर्न हुन्छ, त्यो बेच्नुपर्छ भन्ने चाहिँ छैन। म्याद गुज्रेको बेच्नुपर्छ भन्ने छैन।
2: अनुगमनमा आउनुहुन्छ नि त बेला बेला, त्यसरी आएको चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ?
5: यो चाहिँ सबैभन्दा राम्रो, यो चाहिँ 2-2 महिना 3-3 महिनामा नि अधिकांश हिँड्दै अझ राम्रो हुन्थ्यो, किनभने सबैको पसलमा यसो गर्दैनले सबैले उपभोक्ताहरूले चाहिँ डेट एक्सपायर भएको नराम्रो खाद्य किन्नुपर्ने थिएन, सबैलाई चाहिँ राम्रो हुने थियो।
2: डी ब्रदर्स स्टोरका सञ्चालक रिता काफले ढुङ्गाना:
6: बेला बेला अनुगमन गरेको त एकदमै राम्रो लाग्छ, किनकि अब बेच्नेहरूले पनि सामानहरू लुकाएर म्याद गुज्रेको सामानहरू पनि काहीँ राखेर बेच्न सक्छन्, त्यो अनुगमन गर्यो भने त्यस्तो हुन पाउँदैन, अनि कालोबजारी पनि हुन पाउँदैन, सामानको भाउ बिक्री के कस्तो छ भनेर पनि थाहा हुन सक्छ।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: is Gorkha Radio. Gorkha Radio.
1: हजुर श्रोता, फेरि पनि नमस्कार छ। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु नौलो किरणको तेस्रो घण्टामा। यदि तपाईँले भर्खर रेडियो ट्युन इन गर्नुहुँदैछ भने तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोमा कार्यक्रम नौलो किरण, र म हो कार्यक्रम प्रस्तोता वृन्दा राई। हजुर श्रोता, तपाईँले हामीलाई विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ। कसैले रेडियो सुनेर साथ दिइराख्नु भएको छ होइन, कसैले इन्टरनेट मार्फतबाट सुनिराख्नु भएको छ भने ब्रुनाईको सेरियामा वरिपरि हुनुहुन्छ भने तपाईँले 89.5 मेगाहर्चमा सुन्नुहुँदैछ, र तुतुङ वरिपरि सुन्दै हुनुहुन्छ भने 92 मेगाहर्चमा सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो। हजुर श्रोता, हाम्रो अगाडिको दुई घन्टामा पनि हामीले निकै नै रमाइला गीतहरू सुन्यौँ होइन, मेसेजेसहरू पठाउनु भएको थियो हाम्रो श्रोताहरूले, उहाँहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु म। र आशा छ यो बाँकी रहेको हाम्रो 50 मिनटको बसाइमा पनि हजुरहरूको साथ सहयोग पाउँछु भन्ने आशा राखेकी छु। र यदि तपाईँहरू गीत या डेडिकेसन या रिक्वेस्ट गर्न चाहनुहुन्छ भने पक्कै पनि हामीलाई निर्धक्क भएर सम्पर्क गर्न सक्नुहुन्छ। अहिलेको लागि एउटा सहज माध्यम भएको छ यो वाट्सएप फेसबुक होइन, यसै गरी हाम्रो वाट्सएपको नम्बर रहेको छ +673 8644 931, र हाम्रो फेसबुक रहेको छ बिएफबिएस गोर्खा। र तपाईँहरूले यो दुईटा माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्दै तपाईँहरूलाई लान चाहन्छु अर्को गीत तर्फ। सुबानी मोक्तानको आवाजमा रहेको छ बानी। तर यो गीतभन्दा अगाडि हामीले कार्यक्रमको थालनीमा सुन्यौँ, निकै नै रमाइलो गीत थियो, गुराँसो फुल्दा साधना सरगम र साथीहरूको आवाजमा। आशा छ यो हाम्रो सुरुको गीत सुनेर पनि हजुरहरूले मनोरञ्जन लिनुभयो होला भनेर। र अहिलेको लागि भने स्वीकार्नुहोस् सुबानी मोक्तानको बानी।

हजुर श्रोता, अहिले ब्रुनाईमा समय भएको छ बिहानको 9:16 गइसकेको छ। यसै गरी बेलायतमा भने अहिले रातको 2:16 गइसकेको छ भने नेपालमा अहिले बिहानको 7:01 भएको छ। श्रोता, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईले समय समयमा होइन ब्रिटिस फोर्सेस ब्रुनाईका केही परिवारहरूसँग कुराकानी गरिराख्नु हुन्छ होइन, र यसै प्रसङ्गमा हाम्रो सहकर्मी धनराज दाजुले चाहिँ श्रीमती अनुश्रेष्ठ गुरुङ दिदीसँग पनि केही उहाँको जीवनको भोगाईको बारेमा केही कुराकानीहरू गर्नुभएको थियो। त्यस कुराकानीलाई हामी यस घण्टाको अन्त्य अन्त्यतिर सुन्ने नै छौँ। अहिलेका लागि भने सुनौ अभया एन्ड द स्टिम इन्जिन्सको गङ्गा।

0: थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

नकान्छा सुन्नुभयो निकै नै सुमधुर गीत कृष्णा गुरुङको आवाजमा। हजुर श्रोता, हामी सबैको जीवनमा कुनै न कुनै गीतसँग एउटा सम्झना जोडिएको हुन्छ होइन। कतिलाई नेपालको याद दिलाउने गीत पनि हुनसक्छ होइन, कतिलाई परिवारसँग जोडिएको गीत पनि हुनसक्छ, कतिलाई आफ्नो पहिलो प्रेमीको गीत पनि हुनसक्छ होइन। र तपाईँहरूलाई पनि यस्तै कुनै तपाईँहरूको क्षण एउटा गीतसँग जोडिएको छ भने र त्यो गीत सुन्न चाहनुहुन्छ भने पक्कै पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

0: मिठो बोली बृजय श्रेष्ठलाई सुन्नुभयो भर्खरै। ब्रिटिस फोर्सेस ब्रुनाईका सदस्य तथा परिवारहरूसँग बीएफबीएस गोर्खा रेडियोले समय समयमा कुराकानी गर्ने गर्दछ र यसै क्रममा सहकर्मी दाजु धनराज राईले चाहिँ श्रीमती अनुश्रेष्ठ गुरुङ दिदीसँग उहाँको जीवनको भोगाईका बारेमा कुराकानी गर्नुभएको छ। कुराकानीको पहिलो अंश परिचयबाट सुरु भएको छ।
1: नमस्ते भाइ, हजुरलाई धेरै धेरै धन्यवाद यहाँ पिएफपिएसमा आफ्नो बिएसटी परिवारको बारेमा केही भलाकुसारी गर्नलाई बोलाइदिनु भएको छ। धेरै धेरै धन्यवाद।
2: ब्रुनाई आउनु भएको केही समय भयो जस्तो लाग्यो, कति भयो एक्ज्याक्टली?
1: एक वर्षभन्दा अलिकति धेरै भयो भाइ।
2: यहाँ आइपुग्नु भयो, यहाँको वातावरणले तपाईँलाई र तपाईँको परिवारलाई कसरी स्वागत गरे जस्तो अनुभव गर्नुभयो दिदी?
1: त्यही हो भाइ, युकेमा हुँदाखेरि जसले पनि ब्रुनाई भनेपछि जाऊ जाऊ रमाइलो हुन्छ यताउता भन्ने कुराहरू गर्नुहुन्थ्यो। अब खासै आफूलाई ब्रुनाई त्यति साह्रो थाहा पनि थिएन, कस्तो होला के हुन्छ होला भन्ने मनमा खुल्दुली पनि थियो। नयाँ ठाउँ नयाँ देश, फेरि आरजीआर भनेर मैले खासै चिनेको पनि थिएन, त्यो आफ्नो ब्याकग्राउन्ड मिलिट्री नभएको भएर नै होला। यहाँ आएपछि जुन न्यानो वेलकम पाएँ मैले दाइहरू दिदीहरूबाट अनि आफ्नो बिएसटी परिवार त छँदैछ उहाँहरूबाट जस्तो खालको न्यानो वेलकम पाएँ, त्यो वातावरणले चाहिँ हामी सबै छोरा छोरी अनि मेरो श्रीमान सहित निकै खुसी भयौँ हामी।
2: एक वर्ष भयो भन्नुभयो, अहिलेसम्मको तपाईँको अनुभव त अलिकति सुनाइहाल्नु भयो। सुरुमा तपाईँ यहाँ आउनु हुँदाखेरि तपाईँहरूको अपेक्षा के थियो? यहाँ आएपछि के कुरा चाहिँ सोचे भन्दा बिल्कुल फरक पाउँदै हुनुहुन्छ?
1: सुरुमा आउँदाखेरि त्यही हो, फ्यामिली टाइम निकै धेरै हुन्छ भन्ने कुराहरू निकै सुनेको ब्रुनाईमा, विच इज छ पनि, तर आउने बित्तिकै मेरो श्रीमानको कामहरू निकै धेरै डेभलप, धेरै कामहरू भएको भएर एक दुई महिना जस्तो चाहिँ उहाँ एकदम बिजी हुनुभएको थियो, अनि ए त्यस्तो त नरहेछ है भन्ने जस्तो फिल भएको थियो। अनि त्यसपछि बिस्तारै सेटल हुँदै गयौँ, साथीभाइहरू दिदी दाइहरू अनि मेरो बिएसटी परिवारसँग निकै धेरै राम्रोसँग घुलमिल हुन थालेपछि चाहिँ इट्स अल राइट, मजै आइरहेछ, रमाइलो रहेछ ब्रुनाई, फ्यामिली टाइम आफैले क्रिएट गर्ने रहेछ भनेर थाहा पाइयो।
2: ब्रुनाईमा बस्दै जाँदा तपाईँले अहिलेसम्म सबैभन्दा बढी मन पराउनु भएको पक्ष चाहिँ केही छन्?
1: धेरै छन् भाइ त्यसमा। मलाई चाहिँ एकदमै मन परेको भनेको चाहिँ ब्रुनाईको एकदम क्वाइट इन्भाइरोमेन्ट, एकदम शान्त अनि जतिखेर पनि उज्यालो भइराख्ने, घाम सधैँ देखिराख्ने, यहीँ नजिकै बिच छ, जतिखेर मन लाग्यो जान पायो, पानी पर्दाखेरि नि जाडो फिल नहुने, त्यो पक्ष चाहिँ ब्रुनाईको निकै रमाइलो पक्ष लाग्छ मलाई। अरू साइड भन्नु पर्दाखेरि आरजीआरतिरको दिदी दाइहरू अनि अरू बहिनीहरू भेट्दा अनि नयाँ कुराहरू थाहा पाउन पाउँदा एउटा जान्ने उत्सुकता थियो, त्यो पनि जान्दैछु थाहा पाउँदैछु, त्यो पछिहरू राम्रो लाग्यो भाइ मलाई।
2: हुन त यो व्यक्ति पछि फरक अवश्य नै अनुभूति हुन्छ। यहाँको ब्रुनाईको स्थानीय संस्कृति र परम्परासँग तपाईँको अनि तपाईँको परिवारको घुलमिल चाहिँ कसरी भएको जस्तो लाग्छ दिदी?
1: ब्रुनाई एउटा एजियन कन्ट्री हो अनि यहाँको लवाई खवाई खासै डिफ्रेन्ट पाएन, आफ्नै घरतिरको नेपालकै जस्तो रहेछ, जसले गर्दा मलाई खानेकुरा या बसाई त्यसले खासै आफ्नो नेपाल मिस भएन। युकेको त अब जाडो त छँदै थियो, यहाँ आएर त्यो जाडो पनि फिल गर्नु परेन, एकछिनलाई त्यति छोडेर आउनु पायो, त्यसले पनि एउटा राम्रो खेल खेल्यो मेरो ब्रुनाईको बसोबासमा। अनि यहाँको संस्कृति परम्परा पनि, म मेरो छोराको स्विमिङ लेसनको कुरा राख्न चाहन्छु यसमा, छोरा स्विमिङ लेसन त राखियो तर डिफ्रेन्ट ठाउँ, उसलाई पनि साथी कोही पनि छैन, अब यतातिरको चाइनिजहरू भन्छ मल्लेहरू उनीहरू त छ तर भाषा पनि थाहा छैन उसलाई, अनि मेरो छोरा चाहिँ अलिकति जाने कि नजाने भन्ने कुराहरू भइरहेको थियो, अनि अब जाम छोरा हेरिन्छ भनेर लगे, अनि त्यताको कोच अनि अरू विद्यार्थीहरू चाहिँ एकदम फ्रेन्डली, उसलाई एकदम आफ्नै ठाउँ आफ्नै पहिल्यैदेखि चिनिरहेको साथी जसरी फिल गरायो, विच वाज भेरी भेरी नाइस टु हिम, अनि ऊ चाहिँ एडजस्ट हुन सजिलो भयो स्विमिङमा। अनि त्यही हो, मिलनसार मान्छेहरू धेरै हुनुहुँदो रहेछ ब्रुनाईमा, त्यही भएर सजिलो भयो भाइ हामीलाई यहाँ सेटल हुन।
2: तपाईँ पिएसटी ब्रुनाई सिग्नल ट्रुपको ओसी साहेबकी श्रीमतीको रूपमा हुनुहुन्छ यहाँ, तपाईँको भूमिका चाहिँ कस्तो हुन्छ दिदी यो बिएसटीको परिवारभित्र?
1: एज अ ओसीको श्रीमती भन्ने बित्तिकै एकदम भारी लाग्छ क्या भाइ त्यो सुन्दाखेरि. मैले कहिले पनि गरेको पनि होइन यो यस्तो खालको रोल, तर एक प्रकारले एउटा रेस्पोन्सिबल फिल हुन्छ भाइहरूको कुराहरू बहिनीहरूको कुराहरू थाहा पाएर आफूले कसरी उनीहरूलाई सहयोग गर्न सकिन्छ. मेरो श्रीमान थ्रुबाट हुन्छ कि मेरो सिनियर बहिनीहरू थ्रुबाट हुन्छ कि म उनीहरूको कुराहरू मतिर लिएर आएर मैले कसरी उनीहरूलाई हेल्प गर्न सक्छु भनेर उपायहरू चाहिँ मैले दिनदिनै खोजिरहेको हुन्छु. अनि यही हो मेरो रोल भनेको. उनीहरू नयाँ भाइ बहिनीहरू आउनुहुन्छ, स्पेसली बहिनीहरू आउनुहुन्छ, यहाँको कामहरू अनि यहाँ हाम्रो परिवारभित्र हुने कुराहरू उनीहरूलाई बिस्तारै बिस्तारै थाहा दिने, अनि मेरो स्टाफ बहिनीको थ्रुबाट उनीहरूलाई के गर्न मन लाग्छ, उनीहरूको इन्ट्रेस्ट के छ त्यो कुराहरू पनि थाहा लिने आफूले, अनि उनीहरूलाई वेलकम फेयरवेल. अनि आउने बित्तिकै हाम्रो चाहिँ बिएसटी परिवारमा चाहिँ एउटा के छ भने नयाँ आउने भाइहरू या बहिनीहरूको लागि भनेर हामीले पहिलो कदम अनि दोस्रो कदम भनेर एउटा इभेन्ट पनि छ हाम्रो हाम्रो उसमा चाहिँ, जसमा चाहिँ पहिलो कदम हुँदाखेरि नयाँ आउने भाइ बहिनीहरूलाई ब्रुनाईकै समवेयर लगेर त्यो ठाउँहरू भिजिट गराउने अनि त्यो ठाउँको विषयमा उनीहरूलाई घुमाउने थाहा दिने अनि परम्परा ब्रुनाईको त्यो ठाउँको बारेमा सबैजना परिवारहरू बिएसटीको परिवार गएर घुम्ने अनि उनीहरूलाई इन्भल्भ गराएर यस्तो यस्तो हुन्छ है भनेर सिकाउने पनि प्रोग्राम छ हाम्रोमा चाहिँ भाइ. अनि त्यही नै हो भाइ.
2: बिएसटीको परिवारमा माथि हुनुहुन्छ तपाईँ, परिवारको जिम्मेवारी काँधमा छ भारी लाग्छ भन्नुभयो अनि धेरै पनि साह्रै भएको रहेनछ, एक वर्ष भयो भन्नुभयो. मिठा मिठा अथवा तिता तिता अनुभवहरू आइपरेका छन् अहिलेसम्म?
1: अहिलेसम्म भन्नु पर्दाखेरि खासै तितो टाइम चाहिँ आइपुगेको छैन, मैले फिल गर्नु परेको छैन त्यो भाइ, किनकि भाइ बहिनीहरू यति साह्रो सपोर्टिभ हुनुहुन्छ कि दाइ र मलाई त्यस्तो फिल कहिले पनि भइएको छैन दुवैजना नै अहिलेसम्म. तर आफैलाई कहिलेकाहीँ के फिल हुन्छ, मैले ला यो गर्न सकेको थिएन कि बहिनीहरूको लागि, यो पो गरिदिन पर्ने थियो कि भन्ने चाहिँ त्यो त्यो फिल चाहिँ भइरहेको हुन्छ भाइ. त्यही हो, राम्रै भइरहेछ, भाइ बहिनीहरूको सपोर्ट सम्मान सबै पाइरहेका छौँ.
0: हजुर श्रोता, तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो कुराकानी अनुश्रेष्ठ गुरुङ दिदीसँग, र यस कुराकानीको अझै पनि बाँकी नै छ आदि अंश. श्रोता केही क्षण पछि तपाईँले अवश्य सुन्नुहुनेछ. र अनु दिदीले कुरा गर्नुभयो ब्रुनाई नेपाल जस्तै छ भनेर, होइन? पक्कै पनि हो श्रोता, ब्रुनाई मलाई पनि नेपाल जस्तै लाग्छ. म पनि पहिलोचोटि फ्यामिलीवाला हुँदा ब्रुनाईमा नै भएको थिएँ 2012 र ब्रुनाई चाहिँ यो मेरो तेस्रो टुर रहेको छ, र ब्रुनाई चाहिँ मलाई अहिले आएर चाहिँ मलाई पनि मेरो दोस्रो घर जस्तो मलाई लाग्न थालिसकेको छ. हजुर श्रोता, अहिलेको लागि हाम्रो साङ्गीतिक यात्रालाई अगाडि बढाउन चाहन्छु. अहिलेको लागि पनि स्वीकार्नुहोस् बाबु भोगटेको सान नानी.

0: गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: यो BFPS गोर्खा रेडियो हो।

0: आउँछ सुन्नुभयो भर्खरै जे ए माफ गर्नु होला जिएक्स सोलको हजुर श्रोता तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ तपाईँहरूको आफ्नै साङ्गीतिक कार्यक्रम नौलो किरण र श्रोता हाम्रो ब्रिज फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि यो सानो जानकारी पानागा समर फेस्ट हुँदैछ हिजोबाट सुरु भएको छ हिजो शुक्रबार 9 अक्टोबरको दिनदेखि र भोलि आइतबार 11 अक्टोबरसम्म रहनेछ यो समर फेस्ट पानागा क्लब फिल्डमा र यस समर फेस्टमा चाहिँ यदि तपाईँ पानागा मेम्बर हुन चाहनुहुन्छ भने चाहिँ मात्र तपाईँ $30 हुन सक्नुहुन्छ र यसै गरी पहिलो 50 नयाँ मेम्बरको लागि चाहिँ फ्री मर्चेन्डाइज गुडिजहरू पनि रहनेछ प्लस नयाँ मेम्बर्सहरूको लागि चाहिँ लक्की ग्रान्ड लक्की ड्र पनि गरिनेछ सो तपाईँहरू यदि जानुभएको छैन भने हाम्रो ब्रुनाईको श्रोताहरू यो पानागा समर फेस्ट चाहिँ पक्कै पनि नछुटाउनुहोला र यसै क्रममा हाम्रो अर्को जानकारी रहेको छ ब्रिज फोर्सेस ब्रुनाईको लागि भोलि घटस्थापना पूजा हुन गइरहेको छ यानि कि आइतबार 11 अक्टोबरको दिन बिहान 8 बजीदेखि 11 बजीसम्म ब्रिज फोर्सेस ब्रुनाई मन्दिरमा र यदि जान चाहनुहुन्छ भने एभ्री वान इज वेलकम देयर आउनुहोला भोलिदेखि दसैँ सुरु हुँदैछ आउनुहोस् सँगै मिलेर पूजा गरौँ होइन र यति भन्दै तपाईँहरूलाई लान चाहन्छु फेरि पनि हाम्रो अघिको कुराकानीतर्फ श्रीमती अनुश्रेष्ठ गुरुङसँगको यो कुराकानीलाई निरन्तरता दिने क्रममा चाहिँ हाम्रो सहकर्मी धनराज दाजुले प्रश्न गर्नुभएको थियो ब्रुनाई ग्यारिजनभित्र हुने धेरै क्रियाकलापमा बिएसटीको सहभागिता कस्तो हुन्छ भन्ने प्रश्नमा चाहिँ उहाँको प्रतिक्रिया यस्तो रहेको छ
1: बिएसटी परिवारमा थोरै छौँ हामी बहिनीहरू या भाइहरू तर एकदम ट्यालेन्टेड बहिनीहरू नै हुनुहुन्छ एनी सच काइन्ड अफ इभेन्ट जस्तै कम्पिटिसन हुन्छ लास्ट इयर आई थिङ्क तिहारमा रङ्गोली कम्पिटिसन भएको थियो अनि बिएसटीको बहिनीले जित्नु भएको थियो अनि त्यसपछि फेरि हाम्रो स्पोर्ट्स डे भयो हामी बिएसटीको लेडिजहरूले जितेको थियौँ हामी चाहिँ एकदम एक्साइटेड हुन्छ क्या भाइ यस्तो कुराहरू आउने बित्तिकै वी ट्राई टु गेट इन्भल्भ कहिलेकाहीँ अब बहिनीहरू पुग्दैन हाम्रो थोरै भएको संख्या पुग्दैन त्यही भएर कहिलेकाहीँ यताबाट उताबाट जिएसटीबाट तानतुन गरेर हामी चाहिँ एउटा टिम बनाएर लान चाहिँ खोज्छौँ त्यही हो एज अ इभेन्ट वाइज चाहिँ सकेसम्म इन्भल्भ हुन खोज्छौँ भाइ अनि एज अ कल्चरल वाइजमा चाहिँ मन्दिर परेडहरू हुन्छ मैले चाहिँ सकेसम्म इन्करेज गर्छु बिएसटीको सबैजनामा जान चाहिँ हुनुपर्छ त्यहाँ एउटा स्पिरिचुअल ठाउँ हो त्यो भगवान्लाई पुज्दाखेरि आफैलाई पनि राम्रो हुन्छ राम्रो देख्छ बिहान बिहान सुरु गर्नु राम्रो हो भनेर सकेसम्म लिएर आउँछु बहिनीहरू आउँछ पनि बहिनीहरू त्यस्तै नै छ भाइ
2: यो त भयो बिएसटीको परिवारको सहभागिता तपाईँहरू उपस्थित हुनुहुन्छ अनि उपस्थित भएर योगदान चाहिँ कस्तो पुर्याएको छ जस्तो लाग्छ विशेष गरी यो तपाईँले अघि मेन्सन गरिहाल्नुभयो फ्यामिली एक्टिभिटिजहरू च्यारिटी वेलफेयर कम्पिटिसनका कुराहरू कम्युनिटी इन्गेजमेन्टका कुराहरू
1: ग्यारिजनले यति धेरै एक्टिभिटिजहरू ल्याइदिनुहुन्छ जसमा लेडिजहरू हाम्रो दिदी बहिनीहरू सहभागी भएन भने द्याट्स नट द पोइन्ट सो मैले चाहिँ मेरो बहिनीहरूलाई एकदम इन्करेज गर्छु कि सके नि नसके पनि एटलिस्ट इन्भल्भ भइदेऊ एटेन्ड भइदेऊ त्यहाँ गएर एटलिस्ट एटेन्ड भइदियो भने मात्र पनि अर्गनाइज गर्ने मान्छेलाई ए आइदिएछ है सान्त्वना मिल्छ फेरि उनीहरूलाई अर्को प्रोग्राम बनाउनलाई इन्करेज हुन्छ उनीहरूलाई हुन्छ भन्ने कुराहरू हुन्छ त्यही भएर बिएसटीको प्रायः जस्तो बहिनीहरूलाई चाहिँ मैले चाहिँ जस्तै यो कफी मर्निङहरू हुन्छ कि कुनै प्रोग्रामहरू हुन्छ कि म इन्क्लुडिङ मेरो स्टाफ बहिनी सहित जो जो भ्याउनुहुन्छ बहिनीहरू आउनुहुन्छ अनि हजुरले भन्नुभयो यो च्यारिटी यताउता च्यारिटी त अब हाम्रो एज अ मिलिट्री फ्यामिली भएपछि च्यारिटी त हाम्रो त्यो ब्लडमै हुन्छ लास्ट इयर मात्र हामीले एउटा मुभी सो गरेको थियौँ त्यसमा भाइहरूको मात्र नभएर हामीले चाहिँ खानाहरू सेलमा राखेर रा, जति पनि प्रफिट लिएको थियौँ त्यसको अलिकति भए पनि डोनेसनमा राखेको थियौँ अनि यो वर्ष चाहिँ 77th बर्थडेमा नै हामीले नेपालको फ्लड भिक्टिमको लागि भनेर 2 चेक डोनेसनको लागि हामीले प्रस्तुत गर्न सफल भएका थियौँ
2: लिनु नै ठुलो कुरो हो जस्तो लाग्छ त्यसको लागि तपाईँ अनि बिएसटी परिवार धन्यवादको पात्र अवश्य हुनुहुन्छ बिएसटी परिवारहरू बिचको यो आपसी सम्बन्ध अनि सपोर्ट कस्तो पाउनुहुन्छ दिदी
1: हामी बिएसटी परिवारमा थोरै छौँ भाइ, साह्रै धेरै छैन, गर्ने भने पनि औँलामा गर्न नै ब्याउँछ। एज अ हेड अफ द बिएसटी परिवार मैले चाहिँ आफूलाई बिएसटी परिवारको एज अ आमा नै सम्झिन्छु कहिलेकाहीँ, अनि त्यही हो स्ट्रङ बन्डिङ क्रिएट गर्न खोज्छु। त्यसको लागि घरमा इभेन्टहरू अर्गनाइज गरेर हुन्छ कि बाहिर इभेन्ट अर्गनाइज गरेर हुन्छ कि कसरी हुन्छ, सबैजनालाई टुगेदर ल्याउन खोज्छु। राम्रै छ, बन्डिङहरू स्ट्रङ छ, एक आपसमा सहयोगी भावनाहरू छ, हामीले गर्नुपर्छ है भन्ने खालको भावना चाहिँ बहिनीहरू प्लस भाइहरू सबैमा छ भाइ।
2: बिएसटी प्रमुखको जीवनसाथीको रूपमा तपाईँलाई अहिलेसम्म गर्व लाग्ने क्षण केही छन्?
1: श्रीमतीको रूपमा श्रीमानले गर्ने कामहरू सबै अब राम्रै लाग्छ, आफूलाई गर्व नै लाग्छ। तर भन्दैमा उहाँले जसरी आफ्नो आत्मविश्वासका साथ, सम्मानका साथ, मायाका साथ आफ्नो कामप्रति अनि परिवारप्रति जुन आत्मविश्वासका साथ सम्हाल्नुहुन्छ, त्यो चाहिँ मलाई उहाँको एकदम राम्रो लाग्छ।
2: ब्रुनाईमा बिताएको समयले तपाईँलाई व्यक्तिगत रूपमा के कस्तो सिकाइ प्रेरणा दिएको छ जस्तो लाग्छ?
1: युकेको एकदम बिजी लाइफ भाइ, काम भन्यो, बच्चाहरू हेर भन्यो, फेरि मिलिट्रीको आफ्नै छुट्टै कमिटमेन्टहरू, त्यो छुट्टा हुँदा आफूलाई एकछिन टाइम दिन नपाए जस्तो भएको थियो मलाई। अनि ब्रुनाई आउनु बित्तिकै एकछिनको त्यो कामको दबाब नभएको, बच्चाहरूलाई मजाले टाइम दिन पाएको, अनि बुढा काममा बिजी भए पनि आफूले चाहिँ घर मजाले सम्हाल्न पाएको, आफ्नो लागि फ्री टाइम भएको चाहिँ एकदम इम्पोर्टेन्ट चिज रहेछ है त्यो चाहिँ भन्ने फिल भयो यहाँ आएपछि। अनि आफ्नो लागि एज अ हेल्थ वाइज फिटनेसहरू गर्न पर्ने रहेछ, मान्छेहरूसँग भेट्न पर्ने रहेछ भन्ने कुरा चाहिँ सिकायो यो ठाउँले मलाई।
2: बिएसटीको परिवारको रूपमा ब्रुनाई ग्यारिजनमा बिताउनु भएको समयलाई कसरी सम्झन चाहनुहुन्छ भविष्यमा?
1: आरजीआर भनेर मलाई खासै थाहा थिएन भाइ पहिला, किनकि मेरो ब्याकग्राउन्ड मिलिट्री कतै पनि छैन, मेरो बुवा कतै पनि छैन मिलिट्री ब्याकग्राउन्ड। ब्या गरेर आएँ युकेको, अब सिग्नल्सको त मोटामोटी त्यहीँ बसेर थाहा भयो, यता आएँ आरजीआर भन्ने डिफ्रेन्ट पनि हुँदो रहेछ भन्ने थाहा भयो। अनि यहाँको सिनियर दिदीहरूसँग गफ गर्दाखेरि अझ धेरै कुराहरू थाहा पाउने मौका पाएँ। यता टुकर लाइनतिर आउँछु, आरजीआरको बहिनीहरू भेट्छु, एकदम मिलनसार बहिनीहरू हुनुहुन्छ, अनि उहाँहरूले गर्ने कुराहरू अनि प्रोत्साहन दिने यस्ता उस्ता कुराहरू गर्दाखेरि चाहिँ रमाइलो रहेछ है भन्ने फिल हुन्छ, अनि एकदम पारिवारिक फिल चाहिँ गराउँछ गराएछ भाइ।
2: कुरा यत्रो धेरै गऱ्यौँ दिदी, ओसी बिएसटी बिएसटी प्रमुख आदि आदि भन्यौँ, तर अब को हो भनेर चाहिँ हामीले परिचय नै दिएको छैनौँ। साहेबको परिचय पनि तपाईँकै मुखारविन्दुबाट सुनाउन।
1: मेरो श्रीमानको नाम चाहिँ दिवेन्द्र गुरुङ, ओसी बिएसटी भनेर चिनिनुहुन्छ, प्लस उहाँको रोल अर्को एसओ थ्रीमा पनि छ।
2: दिदी अब हामी करिब करिब अन्त्यमा आइपुग्यौँ, अब यहाँ बसिरहेका वा भविष्यमा बिएसटीमा पोस्टिङ भएर आउने सर्भिस पर्सनल तथा उनीहरूका परिवारलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: ब्रुनाई पोस्टिङ हुँदैछ भने नहिचकिचाउनु, आउनुहोस्, ब्रुनाई रमाइलो छ, शान्त छ, तपाईँलाई रिग्रेट फिल हुन्न ब्रुनाई आएर, आउनुहोस्, फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुहोस्, कामप्रति अब काम त छँदैछ, काम गर्नै पर्यो, बिसाइड द्याट देयर इनफ टाइम टु बन्ड योर सेल्फ विथ योर फ्यामिली, त्यही भएर बन्डिङ चाहिँ मजाले हुन्छ, ब्रुनाई आउँदै हुनुहुन्छ भने आउनुहोस्। साथसाथै यो पनि भन्न चाहे कि जुन हामीलाई बिएसटी परिवारबाट मेरो श्रीमान र मलाई जति माया सम्मान अनि सत्कार दिइराख्नु भएको छ बिएसटी परिवारबाट, हामी दुवैजना धेरै धेरै आभारी छौँ।
2: तपाईँले समय मिलाएर हामी यसरी बस्न सफल भएका छौँ, धन्यवाद समय निकालेर आइदिनु भएकोमा।
1: हुन्छ भाइ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर श्रोता, भर्खरै सुन्नुभयो कुराकानी हाम्रो सहकर्मी दाजु धनराजले गर्नुभएको थियो श्रीमती अनु श्रेष्ठ गुरुङ दिदी, जो चाहिँ ब्रुनाई सिग्नल ट्रुप्सको सदस्य हुनुहुन्छ। हजुर श्रोता, अहिलेको लागि भने अगाडि बढौँ कार्यक्रमलाई अर्को गीतबाट। अहिलेको लागि आतिफ असलमको दिल दिया गल्ला।

श्रोता हाँसो सम्झना गीत अनि तपाईँका मिठा सन्देशसँग आजको शनिबारको बसाई पनि कति छिटो बित्यो थाहै भएन। हजुर, र अब 10 बज्नका लागि मात्र 2 मिनट 2.5 मिनट रहेको छ र मैले कार्यक्रमलाई बिच मार्ने समय पनि भइसकेको छ र जाँदा जाँदै तपाईँहरू माझ राख्न चाहन्छु सन्तोष सुनारको छमक छमक बोलको गीत र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार। र जीवन सधैँ हतार मात्र होइन श्रोता, कहिलेकाहीँ रोक्नुहोस्, परिवारसँग बस्नुहोस्, होइन मनपर्ने गीत सुन्नुहोस् या मनपर्ने खाना पकाएर खानुहोस्, होइन र कहिलेकाहीँ त आफूलाई पनि थोरै समय दिनुहोस् है, किनभने यो तपाईँको बिदाको समयमा हो। तपाईँले आफ्नो लागि पनि धेरै सोच्नुपर्ने हुन्छ, कति अरूको लागि मात्रै सोच्ने होइन, आफ्नो लागि पनि समय निकाल्नुहोस्। तपाईँ आफै सक्षम हुनुभयो भने तपाईँले अवश्य गएर अरूको लागि चाहिँ राम्रो भलोको काम अवश्य गर्न सक्नुहुन्छ र तपाईँको विकेन्ड खुसी रमाइलो र यादगार बनोस् है। फेरि भोलि हाम्रो नयाँ कुरा नयाँ गीतको साथ भेट हुन्छ नै, तबसम्मको लागि खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् अनि BFBS गोर्खा रेडियोमा चाहिँ सधैँभरि जोडी रहनुहोस् र आशा छ कि मलाई भोलि पनि तपाईँहरूले मलाई सुनेर साथ दिनुहुन्छ नौलो किरणमा 3 घन्टाको लागि भन्ने आशाको साथसाथै अहिले नौलो किरणलाई बिट मार्दै म वृन्दा राई पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्ते, शुभ दिन।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: दादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसेपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरुद्ध भएको छ। सड़क भाँसेको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको दादिङ प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्त परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला भने योभन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटे कोशीको बाढीपछि त्रिशुली नदीली तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोका कारण पनि झन्डै 5 दिन सड़क अवरुद्ध भएको थियो। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरे खोलाले लेदो सहितको ग्रेगर ल्याएर थुपारेपछि बीपी राजमार्ग हिजो रातिदेखि अवरुद्ध भएको छ। अहिले बाटो पन्साउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन काठमाडौँ सड़क खण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमनमा नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकारी सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडाबाट काठमाडौँतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ गाडी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकारी सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाइसम्मका यात्रुवाहक गाडीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्का भन्दा बढी भएका तथा 15 टन भन्दा बढी भार बोकेका मालवाहक गाडीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाडी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ भित्रने मार्गमा साना गाडीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। नेपाली काँग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6,584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रेका श्यामकृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा 54 मत बद्र भएको थियो। 7,317 महाधिवेशन प्रतिनिधि रहेकोमा 7,039 मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यस सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो।
4: The bit that really stood out to me was when Donald Trump went, I'd like to thank President Putin, and speaking about the Russian president in very warm, grateful terms, and clearly this is a deal made out of desperation.
3: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा ग्यास थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ।
5: संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा 42,13,661 सिलिन्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एकअर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज 25 गते आइतबारदेखि
2: Gorkha Radio Home.

चाडपर्व त्यसमाथि पनि हामी नेपालीहरूको महान चाड दसैँ, जसको एकदमै छेउछाउमा हामी पुगेका छौँ। र यो दसैँ भन्ने बित्तिकै हामी सबै नेपालीहरूको मनमा जुन उमङ्ग जाग्ने गर्छ, जुन खुसी हामीले फिल गर्छौँ परिवारसँगको, साथको, साथीभाइसँगको, विशेष गरी होइन आफ्नो परिवारमा रमाउने, टिका लगाउने, खुसी हुने, जे जति पनि प्लान्स हामी गर्छौँ त्यसको सुरुवात यो वर्षको लागि भइसकेको छ। र यो सुरुवात हामी नेपालीहरूको लागि मात्रै नभई हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीको लागि पनि त्यतिकै हो, किनकि दसैँ आउनु भनेको हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीको लागि राम्रो कमाइ गर्नु पनि हो। सायद त्यसैले पनि त छाडमा छाड गरेर नेपाली सिनेमा रिलिज गर्न चाहन्छन् फिल्मका प्रड्युसर्स, डिरेक्टर यो दसैँलाई अवसर पारेर। र योपल्टको दसैँमा पनि धेरै सिनेमाहरू आउँदैछ, मैले तपाईँलाई यो बारेमा अलि अगाडिदेखि नै जानकारीहरू दिँदै आइरहेको छु होइन। र दसैँको भाइब्स जुन सुरु भइसकेको छ भने सायद हामीले दसैँको गीत नसुनिकन यसको सुरुवात गर्छौँ भने त्यो पनि त इन्कम्प्लिट हुन्छ होइन। सो आजको हाम्रो कार्यक्रम मुभी एन्ड मोरको सुरुवात भइसकेको छ, साथमा म सङ्गीता श्रेष्ठ आइसकेको छु भने आजको हाम्रो कार्यक्रमको शुभारम्भ चाहिँ म तपाईँहरूलाई दसैँको भाइब्स दिने यो दसैँको गीतबाट गर्दैछु।

दसैँको भाइबसँगै सुरुवात भएको आजको हाम्रो मुभी एन्ड मोरमा म कुरा गर्न चाहन्छु। यति बेला शुभ विवाहको बारेमा, हुन त दसैँलाई टार्गेट गरेर पनि धेरै विवाहहरू हुन्छ होइन, धेरै सायद यो कस्तो भन्दाखेरि साइत हेरिरहनु पर्दैन दसैँको आसपास भनेर भनिन्छ, त्यसले गर्दा पनि होला विवाह पनि हुने गर्छ दसैँको आसपासमा। तर यति बेला मैले कुरा गर्न लागेको चाहिँ कुनै अर्डिनरी मान्छेहरूको विवाहको बारेमा नभएर सिनेमा शुभ विवाहको बारेमा, जुन सिनेमालाई अलिकति लामो समयको ग्यापपछि भनौँ सुदर्शन थापाले निर्देशन गरेका हुन् र उनैले यो सिनेमालाई बाहिर ल्याउने तयारी गरेका हुन्। तर त्योभन्दा भन्दै एउटा कुरा के भन्नु मन लाग्यो भने, योपालि शुभ विवाहमा सुदर्शन थापाले जसलाई कास्ट गरेका छन् ती तिनै व्यक्ति हुन् जसले सुदर्शन थापाकै सिनेमाबाट नेपाली सिनेमा इन्डस्ट्रीमा प्रवेश गरे, नाम कमाए र चारैतिर उनको चर्चा जुन स्टार्ट भयो आजसम्म सकेको छैन। र प्रदीप खड्का तिनै व्यक्ति हुन् जसले सुदर्शन थापाद्वारा डाइरेक्सन गरिएको सिनेमा प्रेम गीतबाट चाहिँ डेब्यू गरे र यस्तो डेब्यू गरे कि आजसम्म पनि उनले फर्केर हेर्नु परेको छैन। सो यसको क्रेडिट सुदर्शन थापालाई जान्छ भन्दा पनि फरक नपर्ला। तर एउटा के हुन्छ भने, नेपाली सिनेमा इन्डस्ट्रीको कुरा गर्नुपर्दाखेरि यहाँ दुश्मन पनि धेरै लामो समयसम्म रहँदैनन् कोही, अनि दोस्त पनि धेरै लामो समयसम्म रहँदैन भनेर पनि भनिन्छ, तपाईँलाई थाहा छ यो कुरा। र प्रदीप खड्का अनि सुदर्शन थापाको कुरामा म यो कुरा किन जोड्दैछु भने, प्रेम गीतबाट सुरु भएको दुवैको फ्रेन्डसिप अलिकति प्रेम गीत 2, 3, 4, 5, 6 यसरी हुँदै जान्छ कि भनेर कल्पना गरिएको थियो। तर भयो के भने, सुदर्शन थापाले निर्देशन गरेका थिए प्रेम गीत, तर प्रेम गीतलाई प्रड्युस भने गरेका थिए सन्तोष सेनले। पछि गएर यो गुटमा बाँडियो, एउटा डिभाइड हुन गयो टिम। डिभाइड हुँदाखेरि प्रदीप खड्का सुदर्शन थापातिर नभएर सन्तोष सेनको टिममा पुग्यो भने सुदर्शन थापा एक्लै हुन पुगेको थियो। लामो समयसम्म सन्तोष सेन अनि प्रदीप खड्काले केही सिनेमाहरू बनाए,

पनि कुराहरू चल्यो र हो भनौँ या होइन भनौँ, यति बेला सुदर्शन थापाले निर्देशन गरेको नयाँ सिनेमा शुभ विवाहमा लामो समयपछि बल्ल टिम अप भएर प्रदीप खड्का सुदर्शन थापासँग मिलेर यो सिनेमाको तयारी गरेका थिए र फाइनली फिल्मको सुटिङ सकिएको छ। सायद चाँडै नै तपाईँहरूमा चाहिँ आउला पनि, हुन त 40 डेजको सुटिङ थियो सिनेमामा। प्रदीप खड्का मात्र होइन, उनको साथमा चाहिँ सनिषा भट्टराईलाई पनि कास्ट गरेको सिनेमा हो यो। थुप्रै अरू कलाकारहरू पनि छन् सिनेमामा। तर कुरा के भन्दाखेरि, यो सिनेमा जुन अलिकति लामो समयपछि, अलिकति नै धेरै नै लामो समयपछि भनौँ न, प्रदीप खड्का र सुदर्शन थापाले टिम अप भएर चाहिँ बाहिर ल्याउन लागेको सिनेमा हो। भनिसकेपछि अब यो सिनेमाको रिजल्ट कस्तो होला? जुन पहिलो पार्ट वान थियो प्रेम गीतको, जुन सुपरहिट रह्यो भनौँ न, त्यो सिनेमा जतिको लेभलमा यो सिनेमा पुग्छ कि पुग्दैन थाहा छैन। तर प्रदीप खड्कालाई हेर्ने भयो भने कहिले सन्तोष सेनको टिममा, कहिले सुदर्शन थापाको टिममा जम्प गर्ने क्रम चाहिँ जारी नै छ जस्तो देख्छ मैले। यो सिनेमाको बाँकी इन्फर्मेसन म आउने दिनमा तपाईँलाई दिनेछु, अहिलेलाई पनि यो जानकारी मैले तपाईँलाई दिएँ मुभी इन्भल्भ।

यति बेला एउटा टिजरले सबैको मन तानिएको छ, सबैजना कुरा गरिरहेका छन् यो सिनेमाको बारेमा, यो सिनेमाको टिजरको बारेमा। हुन पनि योभन्दा अगाडिको कुरा गर्ने हो भने अनमोल किसीको सिनेमा भन्ने बित्तिकै दर्शकहरूलाई यसै यसै अट्र्याक्ट गर्ने गरेको थियो भने यसपल्ट भने अनमोल किसीको बाटुलो जुन जसको टिजर सार्वजनिक भएको छ, जुन टिजरमा हामीले अनमोल केसीलाई त देख्छौँ नै, उनको साथमा हामीले जुन प्रिन्सीलाई देख्दैछौँ होइन, दुबेको जोडी असाध्यै राम्रो देखिएको छ। र रमाइलो कुरा के भन्दाखेरि यो सिनेमाको टिजरले के बताउँछ भने टिजरमा अनमोल केसी जुन एउटा यङ एजको बेलाको जुन स्टोरीलाई फ्लो गरेको छ त्यो चाहिँ नि उनकै बाबा भुवन केसीको पास्ट स्टोरी भनेर देखाइएको छ। सो कतै न कतै बाबु छोरा दुबईको कनेक्सन यो सिनेमामा देखिएको छ है, र भुवन केसी बन्न निकै प्रयास पनि गरेको देखिएको छ अनमोल केसीलाई। र टिजर हेर्दाखेरि असाध्यै असाध्यै मन छुने लभ स्टोरी बनेको हो कि भन्ने जस्तो देखिएको छ। यो सिनेमाको कथा हाम्रै अफकोर्स नेपाली समाजबाट लिएको छ, तर यसो हेर्दाखेरि 30-40 दशकमा जुन किसिमको प्रेम कथाहरू हुन्थ्यो नि लभ स्टोरी, त्यो बेला पनि छुट्टै किसिमको हुन्थ्यो। आजभोलि जस्तो त मोबाइल हातमा छ, एनी टाइम तपाईँले चाहेको व्यक्तिसँग मोबाइलमा भिडियो कल गरेर कुरा गर्न सक्ने त्यो अवस्था थिएन। 30-40 दशकको लभ स्टोरी एकदमै डिफ्रेन्ट किसिमको थियो। र यसो हेर्दाखेरि त्यो किसिमको लभ स्टोरीलाई उतारिएको सिनेमा भनेर चिन्नुपर्छ भोलिको दिनमा बाटुलो जुन, जुन चाहिँ कार्तिकको 26 रिलिज हुने तयारीमा छ। सो एउटा कुरा के बुझिन्छ भने प्रायः जसो अनमोल केसीको सिनेमा आउँदैछ भनेपछि आजभोलि मात्रै अलि अगाडिदेखि नै उनको सिनेमासँग आफूहरू जुधेर रिलिज हुने कि नहुने भनेर धेरैले प्लान गर्छ पहिले। सो यो पालि पनि बाटुलो जुन आउँदैछ, त्यसमाथि पनि अलि एउटा स्ट्रङ कथा लिएर आउँदैछ कि जस्तो देखिएको छ भनेपछि कम्प्लिटली लभ स्टोरी लिएर आउनु लागेको बाटुलो जुनमा हामीले अनमोल केसी, भुवन केसी दुवैको प्रेजेन्ट या पास्ट लभ स्टोरीलाई देख्नेछौँ। कस्तो हुनेछ यसो कथा, धेरै कुराहरू त बाँकी नै तपाईँहरूलाई सेयर गर्नुको लागि। तर एउटा कुरा चाहिँ के भन्दाखेरि भुवन केसी यो सिनेमामा एज एन एक्टर पनि देख्दैछन् भने यो सिनेमा उनैले निर्देशन पनि गरेका हुन्, र पक्कै पनि छोराको लागि बनाइएको सिनेमामा उनले आफूले गर्न सक्ने 100% नै दिएर काम गरेको हुनुपर्छ जस्तो पनि देखिन्छ। एनिवेज म तपाईँहरूलाई के भन्न चाहन्छु भने एउटा राम्रो लभ स्टोरी फिल्म सायद आउँदैछ जस्तो देखिन्छ, जुन कार्तिकको 26 तपाईँले सिनेमा हलमा पाउनुहुनेछ। अनमोल केसीको अलिकति ग्याप पछि आउनु लागेको हुनाले पनि हुनसक्छ उनका फ्यान फलोवर्सहरू जति छन् सबै नै सिनेमा हलसम्म पुग्नेछ भनेर पनि आशा गरिएको छ।

0: BFBS Gorkha Radio
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio Movie and more.

नेपाली सिनेमालाई लिएर हामी धेरै जसो कुरा गर्छौँ कि यदि हाम्रो नेपाली सिनेमालाई नेपाली इन्डस्ट्री त्यो पनि बिजनेस त्यो माथि उद्योग होइन उद्योगपतिहरूले पनि नेपाली सिनेमालाई इन्भेस्ट गर्ने हो नेपाली सिनेमातिर ध्यान दिने हो भने नेपाली सिनेमा अझै राम्रो हुन्थ्यो होला भनेर हामी सोच्छौँ र फटाफट नेपाली उद्योगपतिहरू जो बिजनेसको कारणले चिनिन्छन् फट्टफुट्ट उनीहरूले सिनेमामा इन्भेस्ट नगरेको होइन गरेका छन् कतिपयले चाहिँ कमाइ पनि त्यतिकै गरेका छन् सिनेमाबाट पनि भने कतिले सोचे जस्तो हुन सकेन होला तर चौधरी ग्रुपको कुरा गर्ने हो भने चौधरी ग्रुपले आजभन्दा 4 दशक अगाडि बनेको सिनेमा वासुदेवमा त्यो बेला इन्भेस्ट गरेको देख्दाखेरि त्यो बेला नै कुरा हुने गर्थ्यो कि ओहो अब चाहिँ नेपाली सिनेमा निकै माथि आउनेछ किनकि बिजनेसम्यानहरूले पनि नेपाली सिनेमामा बिजनेस गर्न सकिन्छ है भनेर सोच्यो भनेपछि केही होला भनेर चाहिँ आशा गरेको थियो। वासुदेव नेपाली सिनेमाको हिस्ट्रीमा एउटा रेकर्ड राखेको सिनेमा हो, अहिले पनि हामी त्यो सिनेमाको कुरा गर्छौँ, त्यो लेभलमा बनाएको सिनेमा थियो। चौधरी ग्रुपबाट विनोद चौधरीले चाहिँ सिनेमामा इन्भेस्ट पनि गरेका थिए। यति बेला यो विषयमा म कुरा किन गर्दैछु भने यतिका वर्ष या भनौँ न 4 दशकपछि अहिले आएर एउटा यही सिनेमालाई चाहिँ विश्वास गर्दै भनौँ पत्याउँदै चौधरी ग्रुपबाटै उनै छोरा विनोद चौधरीका छोरा निर्वाण चौधरीले पनि नेपाली एउटा नयाँ सिनेमामा पनि इन्भेस्ट गरेका छन् र उनले चाहिँ सिनेमाको केही फुटेजहरू देख्दा सुटिङ गर्दै गरेकोहरू देख्दाखेरि मलाई असाध्यै विश्वास लागेको थियो कि सिनेमा एकदम राम्रो बन्छ भनेर पनि चाहिँ मैले यो सिनेमामा इन्भेस्ट गरेको र अर्को कुरा चाहिँ सिनेमामा इन्भेस्ट गर्ने इच्छा पहिलादेखि नै थियो किनभने मेरो घरबाट पनि कुनै बेला सुरु भएको थियो गरिएको थियो सो एउटा इच्छा थियो तर बल्ल अहिले आएर जीर्ण आयो भनेर बताएका छन् उनले। यो म कुरा गर्दैछु टनेल 26को बारेमा मैले अलिकति अगाडि पनि तपाईँलाई बताएको थिएँ। एउटा सिनेमा जुन सिनेमाले चाहिँ नै भनौँ न फरक फरक भाषा नेपाली कुरा गर भुटानी कुरा गर या भारतीय हिन्दी भनौँ न भाषाहरूमा चाहिँ तपाईँहरूमा चाहिँ मार्केटमा चाहिँ लिएर आउने अगाडिदेखि नै तयारी गरेको सिनेमा हो यो र यति बेला मैले यो टनेल 26को कुरा किन पनि गरेको भन्दाखेरि यो सिनेमाले नेपाली सिनेमातिर चाहिँ इन्भेस्ट गर्न सकिन्छ है भनेर अट्र्याक्ट चाहिँ नेपालका बिजनेसम्यानहरूलाई पनि गरेको छ भनेपछि पक्कै पनि केही चिजहरू त विशेष होला सिनेमामा र त्यसले गर्दा पनि हुनसक्छ। र निर्वाण चौधरीले भने बाबाको कारणले गर्दा पनि म चाहिँ इन्सपायर भएर नेपाली सिनेमामा इन्भेस्ट गरेको भनेर पनि बताइरहेका छन् उनले। र यो सिनेमाको बारेमा भन्दा अगाडि पनि मैले तपाईँहरूसँग कुरा गरिसकेको छु, धेरै नै पल्ट कुरा पनि गरिसकेको छु होइन। हाम्रो नेपाली यो सिनेमामा चाहिँ कलाकारहरूको कुरा गर्नुपर्दा अनुविक्रम शाही आना शर्मालाई हामीले फुटेजमा देखेका छौँ, टिजरमा देखेका छौँ भने यसमा भुटानी कलाकारहरूलाई पनि इन्भल्भ गरेको छ। डिडी किन्नेले लेखेका पनि हुन् र निर्देशन पनि गरेका हुन् र हामी आशा गरौँ नेपाली सिनेमाले यसै गरी बिजनेसम्यानहरूलाई पनि अट्र्याक्ट गर्नेछ कि इन्भेस्टको लागि आउने दिनमा पनि।

नेपाली सिनेमाका लागि केही कलाकारहरू एक किसिमको ब्लेस्ड भनिन्छ नि होइन, त्यो कलाकारको रूपमा पनि चिनिन्छ। र यति बेला मैले कुरा गर्न लागेको कलाकार पनि हुन् मुकुन भुषाल। मुकुन भुषालको सिनेमाहरूको लिस्ट हेर्ने हो भने सुरुदेखि नै हेरौँ न, बुलबुल होइन, एकदमै नेसनल इन्टरनेसनल अवार्डहरू पनि लियो सिनेमाको विषयले गर्दा, प्रस्तुतिले गर्दाखेरि, जिन्दगीहरू, गणपति, ऐँचो पैँचो, उपहार, पूर्णबहादुरको सारङ्गी, यस्ता यस्ता सिनेमाहरू छन् जसमा चाहिँ हामीले देख्यौँ मुकुन भुषाललाई। यो मात्रै होइन, अरू पनि यस्ता सिनेमाहरू छन् लिस्टमा जुन बाहिर आउने तयारीमा छ, उनैको अभिनय गरेको, उनैले लिड रोलको रूपमा चाहिँ। यति बेला मलाई कुरा गर्न मन लाग्यो उनको एउटा नयाँ सिनेमा कङ्गाल करोडपतिको बारेमा। कङ्गाल तर करोडपति भनेपछि कथा चाहिँ पक्कै पनि कुनै विषयले फरक नै हुनुपर्छ। राजु श्रेष्ठले निर्देशन गर्नुभएको सिनेमा हो यो होइन, कङ्गाल करोडपति, जसको सुटिङ पनि चलिरहेको छ यति बेला। भन्न नपर्ला नाम कङ्गाल करोडपति सुनेर हामीले अन्दाज गर्न सक्छौँ सिनेमाको कथा हाम्रै समाजभित्रको कथा हुनुपर्छ, हुनसक्छ। कहिलेकाहीँ चाहिँ पैसा कमाउने दौडमा पछि पर्ने व्यक्तिको कथा हो कि, कहिलेकाहीँ हुनसक्छ एकदमै धेरै पैसा कमाइसकेर पछि गएर कङ्गाल हुनुपर्ने हो कि, होइन, जे होस् हाम्रो सोसाइटीमा कसैले न कसैले भोगेको कथा या भोगाईलाई नै सिनेमामा उतारेको हुनुपर्छ, त्यसमा चाहिँ डाउट नै छैन। अनिल कुमार बुढाथोकीद्वारा निर्माण गरेको सिनेमामा हामीले मुकुट भुषाल मात्रै होइन, मन्जिल कुमार, आरती आचार्य, हिउँबाला गौतम जस्ता कलाकारहरूलाई पनि देख्नेछौँ। सो मुकुन भुषाल जसले हरेकपल्ट सिनेमा लिएर आउँदाखेरि त्यो सिनेमामा केही न केही विशेषता हुन्छ नै, त्यही हिसाबले भन्नुपर्दाखेरि अब आउने उनको यो सिनेमा कङ्गाल करोडपतिले पनि कस्तो किसिमको कथा लिएर आउने हो, अलिकति डिफ्रेन्ट हुने त्यसमा डाउट भएन, तर पनि कस्तो होला भन्ने क्युरियोसिटी चाहिँ छ है। सो हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: आउनुहोस् आज हामी कुरा गरौँ झिङ्गे दाउको बारेमा। झिङ्गे दाउको कुरा गर्नु पर्दाखेरि मलाई के लागेको थियो भने सायद यसको पार्ट टूको बारेमा कुरा गर्दै गर्दाखेरि एकदमै खुसी भएर तपाईँहरूसँग सेयर गर्नेछु कि तपाईँहरूलाई थाहा छ झिङ्गे दाउ वानले जति कमाइ गरेको थियो त्यसको डबल तिब्र कमाइ चाहिँ झिङ्गे दाउ टूले गर्यो भनेरै कुरा गर्छु भन्ने जस्तो लागेको थियो। सायद मैले योभन्दा अगाडि झिङ्गे दाउको बारेमा कुरा गर्दा पनि त्यो किसिमको कुराहरू पनि गरेको थिएँ कि झिङ्गे दाउलाई असाध्यै मन पराइएको कारणले गर्दाखेरि पनि अब यसको पार्ट टू आउँदाखेरि पनि दर्शकहरूले त्यत्तिकै एप्रिसिएट गर्नेछ भनेर लागेको थियो मलाई। तर झिङ्गे दाउले चाहिँ एकदमै फर्स्ट टाइम रिलिज हुँदा पार्ट वान कसैले सोचेको पनि थिएन, कसैले कल्पना पनि गरेको थिएन, र इभन फिल्मको टिमले पनि नपत्याउने गरिकन कमाइ गरेको थियो त्यो सिनेमाले। तर सिक्वेलले सिनेमाको लगानी पनि उठाउन सकेन। नेपाली सिनेमालाई लिएर कहिले पनि हामीले प्रेडिक्ट गर्न सक्दैनौँ कि सिनेमा चाहिँ एकदम चल्छ या यो चाहिँ एकदमै फ्लप हुन्छ भनेर सोच्न सक्दैनौँ। कहिलेकाहीँ सोच्दै नसोचेको सिनेमाले यस्तो राम्रो कमाइ गरिदिन्छ, कहिलेकाहीँ सोचेको सिनेमा सोचेको जस्तो हुन पनि सक्दैन, होइन? तर पनि यसो वर्ल्ड वाइड हेर्ने हो भने जब पनि कुनै पनि एउटा सिनेमाको सिक्वेल बन्छ त्यो सिक्वेल बन्दाखेरि एक किसिमको 80% समथिङ चाहिँ हामी गेस गर्न सक्छौँ कि जान्छ सिनेमाले राम्रो कमाइ गर्छ भनेर अनुमान गर्छ, किनकि पार्ट वनलाई त्यस्तो अप्रिसिएट गरेको छ। पार्ट टू जस्तो भए पनि त्यसकै नामबाट पनि दर्शकहरू हलमा आउँछ भनेर पनि हामी सोच्छौँ, सायद भनौँ न सम्भावना चाहिँ एकदमै हाई हुन्छ कि सिनेमा चल्छ भनेर जब सिक्वेल आउँछ। तर नेपालको हकमा चाहिँ कुरा गर्ने हो भने नेपालमा सिक्वेलहरू त्यस्तो चलेको जस्तो हामीले देख्न सक्दैनौँ, होइन? चाहे त्यो नाइन भन्नु लको सिक्वेलको कुरा गर्ने हो भने त नाइन भन्नु ल त 6 पुगिसकेको थियो, यसको 7, 8, 9, 10 पनि आएर यसले एउटा रेकर्ड आफैमा राख्छ कि राख्दैन थाहा छैन। तर यति बेला हामी कुरा गर्दैछौँ झिङ्गे दाउको, होइन? तर झिङ्गे दाउको कुरा गर्नुपर्दा कि पार्ट टू आउँदाखेरि असाध्यै राम्रो सिनेमा बनेको छ र राम्रो गर्छ भनेर होप गरेको थियो, असोजको 2 गते रिलिज भएको थियो सिनेमा, होइन? पोस्टर सार्वजनिक भयो, धेरै कुराहरू आयो, तर सिनेमाले सोचेको जस्तो व्यापार गर्न सकेन। सिनेमा सुरुमा रिलिज हुने बित्तिकै एकदमै राम्रो गर्छ होला, दर्शकहरू सबैलाई बोलाउँछ होला यताउति भन्ने थियो, तर त्यस्तो हुन सकेन। सिनेमाले लगानी पनि नउठाउने कमाइ गरिसकेपछि सिनेमा हलहरूले पनि त्यो फिल्मलाई कन्टिन्यू त गर्दै गर्दैन, थाहा भएकै कुरा हो। मेरो नेपाली सिनेमा हो, पहिला यसरी चलेको थियो, राखौँ न त अर्को एक हप्ता हेरौँ के हुन्छ भनेर त्यो गर्नै सक्दैन र गर्दैनन् पनि। साँच्चै भन्ने हो भने रिलिज हुनुभन्दा अगाडिको कुरा गर्यो भने सिनेमा हलमा मात्र होइन, फिल्ममा लागेका मान्छेहरू मात्रै होइन, दर्शकहरूले पनि अनुमान गरेको थियो कि सिनेमा सर्ट सुपर डुपर हिट हुन्छ भनेर। तिजको बेलामा तिजको गीतहरू पनि सार्वजनिक गरियो, यतापट्टि के के अधिकारी अनि त्यस्तै गरिकन आचल शर्मा, होइन? कलाकारहरू राम्रो राम्रो पनि हो सिनेमाको, तर पनि खै के भयो सोचेको जस्तो हुन सकेन, सिनेमा चाहिँ सुपर फ्लप रह्यो। दुःखको साथमा भन्नुपर्छ सिक्वेल भन्ने बित्तिकै सबै चल्छ भन्ने छैन, त्यसको एउटा इक्जाम्पल बन्यो यो सिनेमा झिङ्गे दाउ टू। सो या सिनेमा हो, कहिलेकाहीँ सोचेको जस्तो हुन्छ, कहिले हुँदैन। झिङ्गे दाउको टिम पनि यति बेला चाहिँ सायद ओहो त्यस्तो दुःख त गरेकै हो हामीले, तर पनि सिनेमा किन चलेन, कहाँ के कुरा कमी भयो, या टाइमिङ त्यस्तो पर्यो कि के भयो भनेर आई थिङ्क व्यापारिक दृष्टिकोणले के मिलेन भनेर हेर्ने तर्खरमा छन् जस्तो मलाई लाग्छ। तर पनि सिनेमा मेकर्सहरूले आफ्नो साइडबाट दिन सक्ने 100% दिने नै हो, बाँकी कुरा त सबै कुरा यही हुन्छ भनेर भन्न पनि सकिँदैन। कतिपय कुरा सिचुएसन, कतिपय कुरा दर्शकको हातमा, धेरै कुराहरू हुन जान्छ। एनिवेज, यो सेयर मैले तपाईँहरूसँग गरेँ मुभी एन्ड मोरमा, किनकि हाम्रो मुभी एन्ड मोरमा हामी कुरा गर्छौँ नेपाली सिनेमाहरूको बारेमा।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ नेपाली सिनेमाहरूको बारेमा, कतिपय कुराहरूको जानकारी पनि दिएँ मैले तपाईँहरूलाई, कतिपय बाँकी नै रह्यो होला, तर यसो टाइम फ्रेम हेर्ने हो भने सबै कुरा आजै गर्न भ्याउने अवस्था पनि छैन। तर पनि कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने समय भइसक्यो, तर पनि जाँदा जाँदै तपाईँहरूलाई भन्न चाहन्छु कि हामी यस्तो चाडपर्वको बिचमा छौँ जहाँ चाहिँ दसैँको वाइब्स आफैमा यस्तो वाइब्स हो कि हामी जहाँ गए पनि त्यसै त्यसै रमाइलो फिल हुन्छ। परिवार भेट्यो, गफ गाफ होइन, धेरै मेमोरिज, धेरै कुराहरू, अबको तयारी के कस्तो, आफन्तको भेटघाट, एकदम रमाइलो। सो त्यो रमाइलो माहौलमा हामी छौँ र मुभी एन्ड मोरले पनि आज तपाईँहरूको लागि जे जति कलेक्सन ल्याएको थियो, गीत सङ्गीतहरू लिएर आएको थियो, त्यसले तपाईँहरूलाई पनि त्यतिकै रमाइलो फिल त गरायो होला भनेर मैले चाहिँ होप गरेको छु। र अब भने कार्यक्रमबाट म फाइनली बिदा माग्न चाहन्छु। तपाईँहरूको समय एकदमै यो अहिलेको फेस्टिभ माहौलमा तपाईँहरूको समय अझ अझै रमाइलो होस् भनेर तपाईँहरूलाई शुभकामना दिँदै आजको कार्यक्रमबाट बिदा माग्न चाहन्छु। नेक्स्ट विक तपाईँहरूको लागि अरू कलेक्सनहरू लिएर आउनेछु। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। समय तपाईँहरूको असाध्यै रमाइलो रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: सभापतिमा निर्वाचित थापाले 6584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रिएका श्याम कृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 3317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। थापा यसअघि भएको विशेष महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित हुनुभएको थियो। भोटेको सिबाडीमा 1457 जनाले ज्यान गुमाएका छन्। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना, उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेको छैन। बाढीपछि 4720 जना बेपत्ता छन्। बाढीबाट विस्थापित 1231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरी खोराले लिदो सहितको ग्रेगर ल्याएर थुपारेपछि बिपी राजमार्ग हिजो रातिदेखि अवरुद्ध भएको छ। अहिले बाटो पन्साउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरुद्ध भएको छ। सड़क भाँसिएको ठाउँमा भित्ता काठी राजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंको बेला भने यो पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेको सिकबाडीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण झन्डै 5 दिन सड़क अवरुद्ध भएको थियो। मुगलिन काठमाडौँ सड़क खण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमनमा नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकारी सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडाबाट काठमाडौँतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। नेपालमा वार्षिक प्रति व्यक्ति 69 अन्डा खपत हुने गरेको छ।
4: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अण्डा उत्पादन हुने गरेको बताउनु भएको छ। 4 वर्ष अघिसम्म 120 हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढेर 180 पुगेको छ भने अण्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 बढी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलङ्कामा 132, बङ्गलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रति व्यक्ति 60 अण्डा खपत हुने गरेकामा अहिले बढेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसङ्ख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अण्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अण्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ छ।
3: नेपाली क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लिग दुई अन्तर्गत खेलमा ओमालले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा नपर्ने सम्भावना

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारीको समय सुरु भइसकेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ आजको नारी कार्यक्रम भनौँ होइन, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले भनौँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ। र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ श्रोताहरू, आजको हाम्रो विशेष नारी भन्न चाहन्छु म। र आजको नारी हाम्रो आजको पाहुना भनौँ, स्टुडियोमा आइसक्नु भएको छ। आजको हाम्रो लगभग एक घन्टाको बसाइ हुनेछ र एक घन्टाको बसाइमा, लगभग एक घन्टाको कुराकानीमा भनौँ हामी, उहाँको काम के गर्नुहुन्छ, उहाँको काम कसरी गर्दै हुनुहुन्छ, ती सबै कुराहरूलाई महसुस गर्ने कोसिस गरौँ, बुझ्ने कोसिस गरौँ विशेष गरेर होइन। र आजको नारीमा श्रोताहरू, आज हामीसँग वैद्य डाक्टर रक्षा भट्टराई हुनुहुन्छ। उहाँ अभय आयुर्वेद जाउलाखेलबाट हुनुहुन्छ। र आजको नारीमा विशेष गरेर आयुर्वेदको हामी कुरा गर्नेछौँ, र विशेष चाहिँ हामी स्किनको कुरा गर्नेछौँ। आजभन्दा एक वर्ष अघि पनि उहाँ आउनु भएको थियो श्रोताहरू मेरो कार्यक्रम आजको नारीमा भनौँ होइन, तपाईँ सामु हामी दुईजना आएका थियौँ भनौँ आजभन्दा एक वर्ष अगाडि, र धेरै कुराहरू भएको थियो आयुर्वेदको विषयमा। र आज भने विशेष गरेर उहाँसँग स्किनको बारेमा पनि कुरा गरौँ, विशेष गरेर उहाँ यो आयुर्वेदमा विशेष गरेर उहाँले स्किनलाई नै लिएर पढ्नु भएको रहेछ, र रिसर्चहरू पनि उहाँले गर्दै हुनुहुँदो रहेछ। र उहाँ आफ्नै क्लिनिक छ अभय आयुर्वेद भनेर जाउलाखेलमा श्रोताहरू। र उहाँ हाम्रो डाक्टर वैद्य रक्षा भट्टराई आइपुग्नु भएको छ स्टुडियोमा। अब अबेर नगरिकन हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते डाक्टर साहब।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
0: मलाई पनि सन्चै छ भनौँ होइन, भन्नु परिया छ
1: नेपाली बाई डिफल्ट हामीलाई कस्तो छ भने पनि सन्चै छ भन्नै पर्छ,
0: बाई डिफल्ट है आइहाल्छ होइन। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, मेरो तर्फबाट यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद
0: हजुर। अनि डाक्टर रक्षा भट्टराईज्यू, हामी एक वर्ष अघि भेट भएका थियौँ, डक्क एक वर्ष बादमा भेट भयो जस्तो छ हाम्रो है। आज बिचबिच हाम्रो कुराकानी त भएकै हो है, होइन फोन
1: मार्फत हामी छौँ,
0: हामी अपडेटेड कनेक्टेड छौँ, कहिले काहीँ फोनमा कुरा हुन्छ। र अब सबैभन्दा पहिला सबैले सोध्ने प्रश्न नै सायदै होला, आयुर्वेदको यो क्षेत्रमा कति वर्ष बिताइसक्नु भएको छ?
1: मैले लगभग एसएलसी पछि नै आयुर्वेद, पिसिएल आयुर्वेद भनेर पढ्न पाइन्छ, मैले त्यति बेलादेखि नै म आयुर्वेदको क्षेत्रमा छु। लगभग 16 वर्षको उमेरकोदेखि, 15-16 वर्षको उमेरदेखि, अहिले म 30 वर्षको भएँ, लगभग अहिले आयुर्वेदकै क्षेत्रमा मजाले प्र्याक्टिस भइरहेछ। 14-15 वर्ष हुन लाग्यो, र विगत 2-3 वर्षदेखि चाहिँ म इन्डिपेन्डेन्टली छालामा अभ्यास गर्दैछु। अहिले चाहिँ मेनली पोतोको, त्यसपछि अब एक्जिमा, एक्नेको प्रब्लमहरू भयो, सोरायसिसको भयो, रोजेसियाको भयो, अन्य विविध कल्पनाले भ्याएसम्मको छालामा हुने सबै समस्यामा चाहिँ आयुर्वेदिक विधिबाट नितान्त, फेरि प्योर आयुर्वेद, यसमा कुनै पनि मिक्सोप्याथी यताउता भन्ने केही पनि छैन, नितान्त आयुर्वेदलाई प्रयोग गरेर अभ्यास गर्न थालेको चाहिँ लगभग 3 वर्ष जति भयो अहिले।
0: जे होस्, जडीबुटीबाट चाहिँ स्किनको ट्रिटमेन्ट
1: एकदम एकदम प्योर
0: प्योर, केही नमिसाइकन,
1: यताउति केही पनि नै हुँदैन मेरो अभ्यासमा चाहिँ। मेरो लिनियज पढाइको चाहिँ मैले पुणेमा गरेको हो, मेरो गुरु चाहिँ पुणेमा हुनुहुन्छ, मैले नसक्ने नजान्ने केसेसहरू चाहिँ म गुरुलाई नै रिफर गर्ने गर्छु। त्यही भएको हुनाले गुरुको, गुरु शिष्य प्रणालीबाट पढेर आइसकेको भएपछि चाहिँ अलिकति त्यो प्राउड चाहिँ बनिँदो रहेछ कि आयुर्वेदको फिल्डमा, अथवा आफ्नो जे हो त्यो विधामा चाहिँ पर्फेक्ट हुने, अर्काको विधा छ भने रिफर गर्ने, पठाउने, कहिले काहीँ बिरामीलाई आवश्यकता हुनसक्छ, त्यस्तो भयो भने को अर्को छ विज्ञ, ऊ विज्ञमा पठाइहाल्ने, आफू जान्ने नहुने, आफू आफ्नो विधामा मात्र जान्ने हुने भन्ने चाहिँ हाम्रो स्ट्रेट फरवर्ड लाइनिङ छ अहिले चाहिँ।
0: भनेपछि गुरु शिष्यको प्रथामा चाहिँ तपाईँले अध्ययन गर्नुभएको रहेछ होइन? अब गुरु शिष्यको प्रथा भनेपछि गुरुको पाइला पछ्याउँदै गर्दै होइन, केही पर्यो भने गुरुलाई सम्झिँदै भनौँ होइन, एकदमै राम्रो तपाईँको होइन। र गुरु शिष्य प्रथामा पढ्नेहरू त आध्यात्मिकमा पनि धेरै गहिरो
1: हुन्छ,
0: जानुहुन्छ तपाईँहरू यो आध्यात्मिकमा भनौँ यो आयुर्वेद पढ्नेहरू पनि
1: त्यो जान्छ नै आध्यात्मिक स्वास्थ्य पनि हामीलाई चाहिँ स्वास्थ्यता नै हो भनेरै पढाइएको हुन्छ आध्यात्मिक हिसाबले पनि आफ्नो जुनसुकै अब गुरु हुनुहुन्छ अथवा आफूले जुनसुकै ईश्वर मान्नुहुन्छ जुनसुकै गड मान्नुहुन्छ उहाँप्रति चाहिँ कस्तो रिलेसनसिप छ त्यो रिलेसनसिप चाहिँ हेल्दी छ भने चाहिँ बल्ल एउटा समग्र स्वास्थ्य बन्छ अथवा समग्र स्वास्थ्यको चाहिँ मिनिङ हुन्छ भन्छौँ हामीले फेरि जसरी भगवान्लाई मान्ने हुन्छ त्यसरी नै बुवा आमालाई मान्ने हो र त्यसरी नै गुरुलाई मान्ने हो फेरि हाम्रो नितान्त त्यसमा चाहिँ क्लियर हुन्छ फेरि हाम्रो भिजन चाहिँ हामीलाई भगवान सरह नै हो भगवान त अझ हामीले देख्दैनौँ हाम्रो त मूर्त रूपका भगवान हुन् बुवा आमा र गुरु भनेका त त्यसपछिको शिक्षा दिने त्यसपछि हामीलाई चाहिँ यतिको अब्बल बनाइदिने यो संसारमा कलयुगमा सक्षम भएर सक्षम नागरिक भएर अथवा सक्षम स्वास्थ्यकर्मी भएर चाहिँ उतार्नलाई सहयोग गर्ने भनेकै गुरु हुनुहुन्छ अध्यात्ममा पनि हामी त्यही हिसाबले चाहिँ निपुण नै छौँ भनौँ
0: हजुर अब तपाईँले स्किनमा भनौँ रिसर्च पनि गर्दै होइन स्किनको ट्रिटमेन्टहरू भनौँ गर्दै हुनुहुन्छ विशेष गरेर त रिसर्चमै हुनुहुन्छ होला जस्तो लाग्छ होइन
1: अहिले चाहिँ धेरै विधाहरूमा चाहिँ सिधै छाला

0: यो कुराहरू खाँदा खाँदा अथवा उपाय गर्दा गर्दा आउनु हो नि शरीरले एउटा चाहिँ अथवा त्यो रोगले चाहिँ एउटा टोलरेन्स बढाइसकेको हुन्छ, कुनै पनि उपचारप्रति चाहिँ उसले एउटा शक्तिकरण गरिसकेका हुन्छ होइन। त्यो भइसकेपछि चाहिँ एक त रिजल्ट आउन डिले हुन्छ, समय धेरै लाग्छ, खर्चिलो हुने भयो, समय धेरै लाग्ने बित्तिकै खर्चिलो भइ नै हाल्यो त्यो अभ्यास, खर्चिलो भयो मानसिक तनाव बढी हुन्छ, त्यसले गर्दाखेरि अर्को त्यहाँनिर निस्किनै राख्छ के। त्यही भएर जहिले पनि डिले गर्दा भन्दा कुनै पनि समस्यालाई डिले गर्ने अरू अरू रोग चलाएर अथवा औषधि चलाएर त्यसलाई रोगलाई नै बलवान बनाउने भन्दा चाहिँ जहिले रोग बलवान छैन कमजोर अवस्थामै छ त्यति बेलामै आइदिनु भयो भने चाहिँ धेरै पाइँदो रहेछ भन्ने छ अहिले हामीले गरिरहेको हाम्रो सानो प्रयास अथवा सानो अनुसन्धानबाट हामीले थाहा पाएको भन्ने कुरा चाहिँ यो पनि हो। त्यो सँगसँगै अब पोतोकै कुरा गरौँ होइन, पोतोकै कुरा पिगमेन्टेसनको कुराहरू जुन अहिले जल्दो बल्दो छ सबैलाई पोतोको उपचार चाहिएको छ तर आन्तरिक स्वास्थ्य हेर्न कोही पनि रेडी नै छैन अथवा त्यो कल्पनामै आउँदैन। मलाई कति पनि बिरामीले भन्नुहुन्छ भने अब यो करेन्ट चाउचौ अथवा पिरो चाउचौ भनौँ न यो खाएर पनि पिगमेन्टेसन हुन्छ र भन्नुहुन्छ अथवा खाएर पनि समस्या आउँछ र भन्नुहुन्छ होइन। हाम्रो शरीरको हरेक कोशिका केले बन्छ त, हरेक कोशिका बन्ने नै त्यो मुखबाट हालेको आहारले बन्ने हो, हामीले खाएको पानीले बन्ने हो, हामीले कस्तो क्वालिटीको खान्छौँ त्यो त्यसैले गर्दा निर्धारण हुने हो नि त। त्यो पनि मान्छेहरूलाई चाहिँ धेरैलाई जानकारी नै छैन। अहिले हाम्रो अनुसन्धान अझ यसमै केन्द्रित छ के, खानेकुराले गरिरहेछ कि छैन अथवा खानेकुराको कतिको रोल हुन्छ त, 50% भन्दा बढी रोल त खानेकुराकै हुन्छ, आहार विहारकै हुन्छ, त्यसमा चाहिँ माइन्डफुल हुनु चाहिँ पर्छ।
1: हजुर हजुर, अब खानेकुरा विशेष गरेर आयुर्वेदमा त खानेकुरामै जोड दिन्छ नि त, एउटा भनाइ पनि छ नि जस्तो आहार त्यस्तै विचार के भन्ने भनाइ पनि छ होइन। र जे होस् अब कस्तो कस्तो स्किनको केसहरू चाहिँ कस्तो कस्तो आउँछ तपाईँको?
0: अहिले अब धेरै चाहिँ मेरो आउने भनेको पिगमेन्टेसनकै बिरामी हुनुहुन्छ जुन पोतो डिफ्रेन्ट ठाउँमा चाया पोतो आएर आउने, त्यसपछि टाउको मेरो कपालमा पनि ट्रेनिङ हो, कपाल सम्बन्धी रोगहरू छाला सम्बन्धी रोगहरू दुइटै भएपछि चाहिँ त्यही भएर कपालको सेभेरो डर्माटाइटिस भन्ने अवस्था हुन्छ एउटा डेन्ड्रफ भन्दा अलिक बढेर हुने पाप्रा पाप्रा पर्ने खालको, तर त्यो सामान्य साबुनले अथवा स्याम्पूले जाँदैन, त्यसको लागि चाहिँ इम्युन सिस्टममै काम गर्नुपर्ने हुन्छ। त्यो भयो, त्यसपछि रोजेसिया सोरायसिसको बिरामी एकदम धेरै हुनुहुन्छ हाम्रोमा अहिले, त्यो हिसाबले एक्जिमाको बच्चा मसँग अहिले 3 वर्षको बच्चादेखि लिएर मसँग ठुलो मान्छे बुढो मान्छेसम्म हुनुहुन्छ, त्यो डेमोग्राफिकसम्म फैलिएको रोग छ अहिले एक्जिमा। रोजेसियाको बिरामीहरू हुनुहुन्छ, शीतपित्त भन्छौँ आयुर्वेदमा अर्टिकेरिया, एक्कासी रातो डाबर आउने अनि एकछिनमा सन्चो हुने, कहिलेकाहीँ त रातैभरि आउने, आँखा सुन्निने, मुख सुन्निने, त्यस्तोसम्म भएका बिरामीहरू हुनुहुन्छ। र राम्रो आयुर्वेदिक हिसाबले यो सबै मैले जति रोगको नाम भने यसमा हामीले राम्रो ट्रिटमेन्ट गरिरहेका छौँ। आयुर्वेदिक हिसाब भन्नेको तपाईँको नट ओन्ली मेडिसिन हुँदैन, यसमा चाहिँ शरीरको प्युरिफिकेसनको कुरा हुन्छ होइन। आयुर्वेदमा भनेकै छ छाला रोगमा चाहिँ पटक पटक शरीर शोधन गरिराख्नुपर्छ, गरेको गरेको गर्नुपर्छ भन्छ आयुर्वेदले। त्यही भएर शोधनको प्रक्रिया हुन्छ, औषधि भयो, अनि डायट एन्ड लाइफस्टाइल एकदमै ठुलो कुरा भनेको डायट एन्ड लाइफस्टाइल हो। एकचोटि रोग लाग्यो ल ठिक छ, पछि पछि औषधि खाइयो सन्चो भयो, तर पछि पछि नलागोस् भन्ने इच्छा त हुन्छ नि सबैजनाको, डाक्टर भट्टामा कसलाई गइराख्न रहर लाग्छ होइन, रहर लाग्दैन। त्यो पटक पटक नलागोस् भनेर चाहिँ आफूले आहार विहारमा चाहिँ मेन फोकस चाहिँ गर्नु पर्यो
1: है, विशेष गरेर खानपिनमै छ जे पनि होइन, कुनै पनि रोगको भनौँ खानपिनमै छ। तापनि तपाईँ त स्किनको रिसर्च अब 2-4 वर्षको तपाईँको रिसर्च चलिरहेको छ विशेष गरेर स्किनको बारेमा होइन, र प्रब्लमहरू स्किनको धेरै हुन्छ अहिलेको वेदरले गर्दा पनि होइन, यो क्लाइमेटले गर्दाखेरि पनि स्किनको प्रब्लमहरू धेरै हुन्छ। तपाईँ अहिले विशेष गरेर यो अनुहारको स्किनको पिगमेन्टेसन तपाईँले भनिहाल्नु भयो पिगमेन्टेसनको लागि विशेष गरेर आउँछ भनेर, के छ तपाईँ विशेष अनुहारको पनि त गर्नुहुन्छ नि होइन, विशेष गरेर लेडिजहरू त आउँछ पक्कै पनि हो,
0: महिला पुरुष बराबर हुनुहुन्छ लगभग अहिले चायाको लागि, चाया पोतोको लागि चाहिँ। अब यसमा चाहिँ धेरै बल्झिसकेर उहाँहरू 4-5 साइकल केमिकल पिलिङसम्म गरेर आउनुहुन्छ, अनि यो ब्लिचिङ क्रिम्सको प्रयोग त अब कति हो केमिकल पिल गर्न नसक्ने डेमोग्राफिक जो हुनुहुन्छ, त्यो आर्थिक हिसाबले गर्न नसकिने जो हुनुहुन्छ, उहाँहरूको केमिकल पिल भनेको ब्लिचिङ क्रिम लाउने, छाला खुर्काउने, यो नै भइरहेछ होइन, अनियन्त्रित तरिकाले भइरहेको छ। यसको चाहिँ शिकार महिला पनि हुनुहुन्छ, पुरुष पनि हुनुहुन्छ, हाम्रोमा लगभग अहिले बराबर जस्तो हुनुहुन्छ महिला पुरुष पोतोको लागि चाहिँ स्पेसल्ली, किनभने अब यो ब्लिचिङ क्रिमहरू होला सहज तरिकाले पाइन्छ, सस्तो हुन्छ पाइन्छ, केही क्षणका लागि रिजल्ट देखिए जस्तो पनि हुन्छ। त्यही भएर स्पेसल्ली हामीले यो पिगमेन्टेसनको लागि उपचार गरिरहँदाखेरि चाहिँ तपाईँको बाहिरी स्वास्थ्य अथवा छालाको स्वास्थ्य मात्रै हेर्दैनौँ कि, ओभरअल तपाईँलाई अरू शरीरमा समस्या छ कि छैन, तपाईँको शरीरले खाएको खानेकुरा राम्ररी अब्जर्ब गर्न सकेको छ कि छैन, पाचन गर्न सकेको छ कि छैन, शरीरबाट खानेकुराहरू निस्किरहेको छ कि छैन निस्किनुपर्ने नियमित समय।

0: समयमा त्यो सबैलाई हामीले ध्यान दिएर अनि बल्ल खाएको पोषक तत्त्व शरीरमा लागेको छ भने पिगमेन्टेसन हुँदैन। काहीँ न काहीँ पोषक तत्त्व लाग्ने ठाउँको त्यो पाथवे ब्रेकेज छ भने पिगमेन्टेसन आउने हो। त्यो पाथवेलाई चाहिँ हामी रिपेयर गर्ने काम गर्छौँ। हामी पिगमेन्टेसनमा काम गर्छौँ भनेर म कहिल्यै पनि काहीँ पनि बाहिर भन्ने बेलामा चाहिँ हो म पोतो ठिक गर्छु म कहिले पनि भन्दिनँ कि। तपाईँको स्वास्थ्य ठिक गऱ्यो भने तपाईँको शरीरले आफ्नो पोतो आफै ठिक गर्छ। त्यो तपाईँको शरीरको काम हो, त्यो मेडिसिनको काम होइन। स्वास्थ्य ठिक गर्न लाग्नु पऱ्यो क्या हामी चाहिँ।
1: हजुर, भनेपछि ट्रिटमेन्ट पहिला भित्र आफूभित्र गर्नु पऱ्यो होइन, त्यसपछि मात्र बाहिर छालाको।
0: एकदम तपाईँले अब हजुरले पनि अब कसैले आएर अथवा पिगमेन्टेसनको कुरा गर्छ आफ्नो महिला मित्रहरूको सर्कलमा त्यस्तो कुराहरू हुन्छ भने चाहिँ तिमीलाई अरू के समस्या छ त नि शरीरमा, अरू केही छ कि छैन भनेर सोध्नु भयो भने अवश्य हुन्छ। थाइरोइडको प्रब्लम हुन्छ, पाठेघर सम्बन्धी प्रब्लम हुन्छ, कतिको त पाठेघर निकालिएको हुन्छ, त्यसमा पनि हर्मोनहरू इम्ब्यालेन्स हुन्छ होइन। अर्को भनेको परिवार नियोजनका केही साधनहरू प्रयोग गर्नुभएको छ, इम्प्लान्टहरू लाउने, सुई लाउने, त्यस्तो केही छ भने पनि हुनसक्छ। कहिलेकाहीँ चक्की प्रयोग गर्ने, परिवार नियोजनको चक्की प्रयोग गर्दाखेरि पनि पिगमेन्टेसन आउँछ। त्यस्तै खुनको कमीले, साधारण भनेको हेमोग्लोबिन कम छ भने पनि पिगमेन्टेसन देखिन्छ, किनभने शरीरलाई रातो बनाउने अथवा ग्लो दिने भनेकै हेमोग्लोबिनले हो नि त। त्यो रातोपन अथवा त्यो ग्लोई नेचुरल ग्लो साइन नै छैन भनेपछि कसरी सालामा नेचुरलपन अथवा त्यो आउँछ त जान नै आउँदैन सालामा। यो नहुने हुँदा चाहिँ इन्टर्नल तपाईँले सोध्न सकिन्छ कि तिमीलाई अरू के प्रब्लम छ, चक्कर लाग्छ लाग्दैन, पाचन कस्तो छ तिम्रो, खाएको खानेकुरा राम्ररी पच्छ भनेर सोध्नुभयो भने नै थाहा हुन्छ दिशा राम्ररी हुँदैन कतिजनालाई। त्यसपछि अमिलो पानी आउने, अहिले त झन् एकदम छ्याल राष्ट्रिय रोगै बनाउ नेपालीहरूको त ग्यास्ट्रिकको समस्या त भएकै हुन्छ। त्यही भएर यो पोतो हुने बिरामीले चाहिँ खालि मेरो छाला भनेर सुपरफिसियल बस्ने भन्दा पनि त्यो छालाभन्दा गहिरिएर पहिला पेटको स्वास्थ्य हेरौँ। तपाईँलाई 15-20 days, अब त कसैलाई एक महिना दुई महिना पनि लाग्न सक्छ, पहिला पेटको स्वास्थ्य हेर्ने हो। त्यसपछि बल्ल औषधि खुवाएर त्यसपछि जेसुकै औषधि खुवाऊ मैले, अब्जर्प्सन त राम्रो हुन्छ, शरीरमा लाग्छ त जाँडै। पहिला पाचनको प्रब्लम छ अनि छालाको औषधि भनिएको छ, छालाको औषधि भनिएको छ, पैसा मात्र खर्च गराएको छ, पेटले सोच्नु छैन, जबरजस्तीको रिजल्ट आउँछ अनि स्वास्थ्य जहाँको त्यहीँ छ अनि छालामा मात्र रिजल्ट आइरहेछ। अब त्यो औषधिको दमले आएको रिजल्ट हो नि त त्यो, भोलि औषधि हटाइदिउँ त त्यो रिजल्ट पनि त खस्छ नि। टेबलको खुट्टाहरू छ, त्यो खुट्टामा दुईवटा खुट्टा चाहिँ औषधिको हुनु पर्यो, दुईवटा खुट्टा चाहिँ आहार विहारको हुनुपर्छ कि। अनि बल्ल औषधि हटाउँदा दुईवटा खुट्टाले पनि टेबल धान्न सक्छ, रिजल्टको टेबल धान्छ। नभए औषधिको दमले मात्र आएको छ भनेपछि औषधि हटाउने बित्तिकै त कोल्याप्स हुन्छ त्यो। हामीले त्यो कुरा चाहिँ माइन्डफुल हुँदैनौँ कि औषधि खाइन्जेल रिजल्ट आछ, खाइन्जेललाई मात्रै टार्गेट गरेर भएन। भोलि औषधि छोड्ने खालको मान्छे हुन छ नि त हामीलाई, औषधि छोड्ने खालको लाइफ चाहिएको हो नि त खासमा भन्ने त, स्वस्थ भनेको त त्यो हो नि त।
1: त्यही त
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
1: अनि रक्षाजी के छ भने नि, अहिले पुरै त्यो एडहरू देखिन्छ क्या, यो व्हाइटनिङ क्रिमहरू भनौँ होइन, अहिले त म्याक्सिमम् त्यो सनस्क्रिनहरूमा व्हाइटनिङ त्यो राखेको हुन्छ होइन, र त्यो पोतो त्यो एक हप्तामा पोतो जान्छ भन्ने क्रिमहरू बट्टाहरू देखाइरहेको हुन्छ, यो कतिको भर पर्दो हुन्छ, त्यो व्हाइटनिङ क्रिम किन हाल्छ, व्हाइटनिङ क्रिमले के गर्छ?
0: यो व्हाइटनिङ क्रिमको फेरि अथवा व्हाइटनिङ इफेक्ट कुनै पनि कुराको चाहिँ सेतो बनाउने इफेक्ट चाहिँ फेरि साउथ एसियन ठाउँमा मात्र छ कि, गोरो हुने रहर भनौँ न, हाम्रो साउथ एसियनहरूलाई मात्रै नै छ फेरि। अन्त फेरि व्हाइटनिङ गरेर धेरै बिग्दा पनि बिग्दैन कति कुराहरू होइन, आफ्नो नेचुरल शरीरको ग्लो जे छ त्यो चाहिँ हुनुपर्छ हो स्वस्थ छाला हुँदाखेरि चाहिँ, यो हाम्रो भूभागमा मात्रै हो। त्यही भएर ब्लिचिङ क्रिम छाला गोरो बनाउनलाई धेरै चल्ने पनि फेरि हाम्रै भूभागमा मात्रै हो, यो पाकिस्तान, श्रीलङ्का, इन्डिया, नेपाल, अफगानिस्तान, यसै देशहरूमा मात्र चल्छ कि। अनि हामीलाई जे कुरा पनि छिटो चाहिन्छ, हामी भित्र स्वास्थ्यमा हेर्नै चाहँदैनौँ, हामीलाई छिटो रिजल्ट चाहिएको छ, हामी कस्तो अब डेल्युजन भनौँ न, हाम्रो दिमागी अवस्था कस्तो छ भने हामीलाई पोतो हिजो आएको थिएन आज छ भने जस्तो छ कि। हामीलाई त्यो हिजो थिएन आज आएको चिज होइन नि त, आज एक दिन औषधि खाएर अथवा दुई महिना औषधि खाएर हराउनलाई, त्यो वर्षौँदेखि बिल्डअप भएको चिज हो, त्यसलाई अब हराउन पनि स्वस्थ हिसाबले वर्षौँ लाग्छ भन्ने कल्पना नै छैन हामीलाई। त्यही भएर पनि ब्लिचिङ क्रिमको यति धेरै माग बढ्नु, रुचाइनु, होइन, चाहे मान्छेलाई रिजल्ट नआओस्, चाहे उसको छाला झन पातलो हुँदै जाओस्, उसलाई त्यो छैन, उसलाई छेडिक चाहिएको छ, छेडिक खुसी हुनु परेको छ, छेडिक मेरो गयो भन्नु परेको छ, देखाउँदाखेरि देखियो, राम्रो देखियो भन्नु परेको छ। त्यो मोहको कारण पनि होला ब्लिचिङ क्रिम यति फेमस हुनुको। र अर्को यो ब्राइटनिङ क्रिम, त्यसपछि तपाईँको यो व्हाइटनिङ क्रिम छ नि, यो अब्सेसन हाम्रै भूभागमा हो र जेमा पनि त्यो भनेपछि र त्यो व्हाइटनिङ भन्ने नाम देखिएपछि किनिने हुँदाखेरि चाहिँ धेरै चाहिँ तपाईँलाई सनस्क्रिन कुनैले पनि व्हाइटनिङ काम गर्दैन। सनस्क्रिनको एउटा युनिभर्सल फर्मुला छ, फलाना फलाना फलाना फलाना चिज भएकोलाई सनस्क्रिन भन्न पाइन्छ। चिया भनेको के हो भन्दाखेरि चियापत्ती हुनै पर्छ, अब त्यसमा मसालाहरूले मसाला चिया हुन्छ, होइन, अदुवाहरूले अदुवा चिया हुन्छ, त्यो फरकपन्न हो नि त त्यसको, तर पत्ती त हुनुपर्छ नि त, चियाको फर्मुला छ नि त एउटा चियाको पनि, होइन। त्यस्तै हो सनस्क्रिन पनि, एउटा सर्ट एन्ड फर्मुला छ, त्यो फर्मुला हुनै पर्छ, चाहे तपाईँले जुनसुकै कोरियन लाउनुहोस्, सनस्क्रिन अफ्रिकन लाउनुहोस्, अमेरिकन लाउनुहोस्, नेपाली लाउनुहोस्, त्यसमा केही फरक पर्दैन। चिया चियै हो, त्यो अमेरिका गयो भने चियै हो, यहाँ आयो भने चियै हो, अफ्रिका गयो भने चियै हो, त्यसमा हाल्ने मसला ठाउँ अनुसारको फरक हुन्छ। हामीले व्हाइटनिङ भन्दा किन्छौँ, हामीले ब्राइटनिङ भन्दा किन्छौँ, हामीले गोरो हुन्छ अरे भनेर प्रचार गऱ्यो भने किन्छौँ। त्यही भएर त्यो बाहिरको प्याकेजिङमा लेख्ने कुराहरू चाहिँ तपाईँको 80% मार्केटिङ गिमिक हो। सबै तपाईँलाई मार्केट, तपाईँको दिमागले अथवा यो भूभागमा बस्ने मान्छेको दिमागले के भेट्छ छ त, त्यही कुरा मात्र दिने हो उसले, होइन। कुनै मोलिक्युल, एक्ज्याक्टली कुनै मोलिक्युलहरू हुन्छन् जुनले चाहिँ पिगमेन्टेसनहरूलाई कम गर्दै लिएर जान्छ, तर तिनीहरूले हराउन सक्दैन। तपाईँको भएको एउटा पिगमेन्टेसन छ, थोप्लो छ, त्यो डिफ्युज हुने हो छालामा, डिफ्युज भएर अन्त अन्त जाने हो, ताकि अन्त पनि गएपछि समथल एउटै देखियोस् रङ, त्यो रङ हराएर अन्त गोरो हुने चाहिँ होइन। तपाईँको यहाँनिर कालो छ भने त्यो कालो पनि फैलिने हो, फैलिएपछि देखिँदैन नि त, फैलिएपछि नदेखिने मात्र हराउने, बिलाउने, जाने भन्ने हुँदै नै हुँदैन। त्यसमा चाहिँ त्यो चाहिँ हामीलाई थाहा पनि हुनुपर्ने कुरा हो। एउटा हामीहरूको भूभागमा अलिकति बढी सेतो स्किनलाई मन पराउने भावनाले चाहिँ मान्छेले अहिले चाहे खुर्कियोस् ब्लिचिङ क्रिम लगाउने नै हो। अहिले बजारमा हरेक 5 वर्षमा नाम परिवर्तन गरेर आउँछ, यिनीहरूलाई मुद्दा मामिला लाग्छ, अनि त्यही नामले प्रचार गर्न पाउँदैन, अनि त्यसपछि अर्को नाम भन्छ आउँछ, हरेक पटक त्यही एउटै ब्लिचिङ क्रिम आउँछ फेरि आउन पनि। अनि मेरै बिरामी कति हुनुहुन्छ, अब ब्लिचिङ क्रिमको विरुद्ध बोल्दाखेरि डाक्टरहरूले आफ्नो व्यापार गर्नलाई बोले, ब्लिचिङ क्रिमको विरुद्धमा बोल्छन्, ब्लिचिङले छिटो रिजल्ट दिन्छ पनि भन्नुहुन्छ कि कतिजना। हामीहरूलाई त एकदमै राम्रो हो, तपाईँहरू लगाउनुहोस् ब्लिचिङ क्रिम, हामीलाई केही घाटा हुँदैन, मेरो 50% बिरामी ब्लिचिङ क्रिमले दिएको छ मलाई, ती बिरामीले ब्लिचिङ क्रिम नलाइदिएको भए ती आउँदैनथ्यो मेरो बाटामा, त्यसले राम्रो गर्थ्यो भने त्यो बिरामी मसँग ठोक्किँदैनथ्यो। उसले ब्लिचिङ क्रिम लगायो, त्यसपछि उसको छाला पातलियो, उसको पोतोले अथवा घामले चाहिँ झन् दोस्रो लेयर, तेस्रो लेयर अफ स्किनलाई असर गर्न पायो, त्यो पोतो झन् गहिरो स्तरबाट आउन पायो, पहिला माथिल्लो लेभलमा मात्र थियो भने ऊ झन् गहिरोतिरबाट आउन पायो, र अब पोतो मात्र हुँदैन त्यसमा, घामले डढाउँछ पनि छाला, होइन, त्यो डिस्कलरेसन जलाउने र डढाउनेको डिस्कलरेसन पोतो समान उपचार हुँदैन त्यसको, त्यसको कम्प्लिटली डिफ्रेन्ट उपचारमा जानुपर्छ। त्यो सबै गर्ने भएपछि त ब्लिचिङ क्रिम त एक्चुली डर्माटोलोजिस्टको लागि, छालामा अभ्यास गर्ने कसैको लागि त वरदान नै हो। हाम्रो क्लिनिक चलिराख्नलाई हामीलाई ब्लिचिङ क्रिम रोक नलगाऊ भनेर भनिराख्नुपर्ने खास आवश्यकता छैन कि हामीलाई। हामी अझ त्यति मात्र नभएर अहिले इन्डियामै पनि यो अहिले चलिरहेको जति पनि टिकटकमा फेमस भएका अथवा हामीले जति पनि प्रचारहरू देख्छौँ नि, यो जुन जुन ब्लिचिङ क्रिमहरूको बारेमा प्रचार भइरहेछ, नाम धेरै सुनिन्छ, यसको बारेमा एउटा अनुसन्धानले चाहिँ इन्डियामा के भनेको छ भने, कति ग्रुप अफ 18 जना कि 20 जना वुमेनहरूलाई किडनीको समस्या देखियो एउटै भूभागमा बस्नेहरूको, उहाँहरूलाई सोद्धै सोद्धै हिस्ट्री सोधिन्छ नि त, धेरै कुरा सोधिन्छ, पत्ता त लाउनु पर्यो, अरू केही पनि छैन, न स्मोकिङ, न भेजिटेरियन डायटको मान्छेहरू, न दुनियाँ ठाउँ बाहिरमा खानु छ, एउटै सर्कलमा बसेको हावै पानीले पो लागेछ कि 18 जनालाई किडनीको प्रब्लम देखिएपछि त सतर्क त हुनु पर्यो, पानीमै छ कि समस्या, सबै कुरा टेस्ट गर्दै जाँदाखेरि चाहिँ ती सबैजनाले गोरी भन्ने एउटा इन्डियन ब्लिचिङ क्रिम प्रयोग गर्नुहुँदो रहेछ, 18 जनाले प्रयोग गर्नुहुँदो रहेछ, र त्यसमा चाहिँ अनुसन्धान गरेर हेर्दाखेरि 1000 भन्दा माथि त्यसमा मर्क्युरी छ, 1 मा 1 अथवा 1 मा 10 हुँदासम्म हामीले सेफ भन्छौँ मर्क्युरी लेभल्स, त्यसमा 1 मा 1000 छ भनेको सेफ लिमिटभन्दा कति टाढा हो त्यो, होइन, 10 भन्दा 11 पनि भएको होइन, 1 मा 1000 भनेको त सरासर तपाईँहरूको ज्यानमाथि खेलबाड भइरहेछ। त्यही भिडियोको तल नेपाली फिमेलहरू कमेन्ट गर्नुहुन्छ, जस्तो भए होस् हामीलाई छाला राम्रो बनाइदिएकै छ हामी प्रयोग गर्छौँ, भोलि आएर त यो छालाको मात्र समस्या त होइन नि त, यसले तपाईँको किडनीमा असर गरिरहेछ, यसले तपाईँको प्रजनन स्वास्थ्यमा असर गरिरहेको हुन्छ, यसले तपाईँको पाठेघरमा असर गरिरहेको हुन्छ, रगत सञ्चरण छ रगतमा असर गरिरहेको हुन्छ। प्रेग्नेन्सीको बेलामा यस्ता ब्लिचिङ क्रिमहरूको प्रयोग गर्दा बच्चाको समेत स्वास्थ्यमा खराबी हुन्छ, कति कुरा छ यसले असर गर्ने भनेको चाहिँ। त्यही भएर माइन्डफुल हुनु पर्यो आफूहरू के लगाउँदैछौँ आफ्नो छालाले, छालाले पनि खान्छ भन्ने सुन्नुभयो होला, छालाको पनि आफ्नो शोषण गर्ने शक्ति हुन्छ कि, तेल लगायो तेल शोषण गर्छ, राम्रो कुरा लगाउनुहुन्छ राम्रो कुरा शोषण गर्छ उसले, नराम्रो कुरा लगाएपछि त नराम्रै शोषण गर्छ। यसमा चाहिँ हामी अलि माइन्डफुल चाहिँ हुनैपर्छ।
3: हजुर श्रोताहरू सुनिहाल्नु भयो, बजारको विशेष गरेर अहिले त अनलाइन प्रशस्तै पाउँछ गोरु हुने क्रिमहरू भनौँ, ब्लिचिङ क्रिम चाहिँ कति साह्रो हानिकारक रहेछ भन्ने स्किनको लागि भन्ने कुरा भर्खरै हामी डक्टर साहबबाट सुन्यौँ, र अहिले प्रशस्तै गोरु बनाउने छालालाई गोरु बनाउने क्रिमहरू भनेर अनलाइनमा हामी देख्छौँ होइन, अलिकति होसियार चाहिँ हुनुपर्ने रहेछ। जे होस् ब्लिचिङ क्रिम भएको तर म्याक्सिममा चाहिँ छ होला जस्तो लाग्छ, किनभने अहिले कस्तो छ भने नि डक्टर साहब, अहिले कस्तो छ भने राम्रो राम्रो कम्पनीले पनि उनीहरूको बट्टा फेरेर अर्कै निकाल्छ, फेरि साइज फेरेर गरे अर्कै नामले अलिकति थपेर होइन, राम्रो राम्रो ब्रान्डहरू अब एकदम उहिलेदेखि चलेको ब्रान्डहरू पोन्ड्सको हेर्नुहोस् चेन्ज भएको भएकै हुन्छ, अर्को आउँछ अर्को आउँछ, के मिसाएर चाहिँ आउँछ मलाई अचम्म लाग्छ होइन। ओलेको पनि प्राय हेर्नुहोस् होइन,
0: परिवर्तन भएरै आउँछ। हामीले किन्ने बेलामा चाहिँ यस्तै पोन्ड्सको पनि कपी छ कि छैन भन्ने हेर्न पर्यो कि, हामीले जुन लोकल यो दोकानहरूबाट किन्छौँ नि कति टाइम त तपाईँको इन्डियाकै हो पोन्ड्स पनि होइन, इन्डियन मार्केटेड इन्डियाकै मान्छेहरूको लागि मार्केटिङ गर्न आएकै ब्रान्ड हो नि त यो, युनिलिभरको भयो पोन्ड्स भयो ओले भयो होइन, हाम्रो लोटसहरू भयो, यो जुन लोकल ब्रान्ड्सहरू छ हाम्रो, यो इन्डियन सब कन्टिनेन्टबाट आउने ब्रान्ड हो, यसले चाहिँ हामी हाम्रो मानसिकता जे छ त्यही अनुसारको मार्केटिङ गर्छ उसले, त्यो सँगसँगै चाहिँ हाम्रो यता चाहिँ कपी हुने एकदमै धेरै हाई चान्स सके। तपाईँले हुडा ब्युटी भन्ने यत्रो महँगो कम्पनी छ, उसले एउटा आफ्नो फाउन्डेसन $50 $60 $70 बेच्छ, उहाँ यहाँ तपाईँले 1000-1500 पाउनुहुन्छ, त्यही डिट्टु भन्छ। डुप्लिकेट त ठुल्ठुलो ब्रान्डको मात्र हुँदैन के, हाम्रो पोन्ड्सकै पनि डुप्लिकेट क्रिम आउँछ, हाम्रोमा अरबी भाषामा लेखेर डुप्लिकेट क्रिमहरू आउँछ, कहिले चाइनिज भाषामा लेखेर डुप्लिकेट आउँछ। आफूले किन्दाखेरि चाहिँ के किन्नु पर्यो, यसमा इन्ग्रिडियन्टहरू के छन् भनेर चाहिँ थोरै अध्ययन, आफ्नो छालामा लगाउने कुरालाई अध्ययन गर्नु पर्यो। यदि अध्ययन गर्नु मन छैन भने लाउनु भएन, नेचुरल सोर्सतिर जाने, लगाउने मजाले तिलको तेल लगाउने, आफूलाई यदि त्यो एसम्म मलाई टाउको दुखाउनु छैन भन्ने छ भने नेचुरल सोर्सतिर गएर चाहिँ आफ्नो प्रोटेक्सन गर्ने जे जानेको छ त्यसैले।
3: तिलको तेलको फाइदा चाहिँ के छ त,
0: असाध्यै राम्रो, तपाईँको आयुर्वेदमा तिलको तेललाई चाहिँ वन्डरफुल, हामीले एभ्री रोग एभ्री व्यक्ति जसरी सिटामल जसले खाए नै काम गर्छ त्यस्तै आयुर्वेदमा तिलको तेल जसलाई पनि काम गर्छ। अरू तेलहरू चाहिँ सब्जेक्टिभ हुन्छ, कसलाई हुने कसलाई नहुने भन्ने हुन्छ, मोटो मान्छेलाई क्यास्टर ओइल हुँदैन, धेरै पातलो मान्छेलाई क्यास्टर ओइलले असाध्यै राम्रो काम गर्छ होइन, त्यसरी चाहिँ सेग्रिगेसन हुन्छ। तिलको तेल त तपाईँको कपालदेखि लिएर अनुहारदेखि लिएर जोर्नीको दुखाइ देखि लिएर मांसपेशी, तपाईँको बच्चाको वेट लगाइरहेको छैन मजाले तिलको तेलले मालिस गरिदिनुहोस्, 3 महिनामा वेट लाग्छ उसको, वेट लाग्न थाल्छ स्टार्ट हुन थाल्छ। तपाईँको बच्चा असाध्यै मोटो छ दुप्लाए हुन्थ्यो भन्ने छ, तिलको तेल लगाइदिनुहोस् बिहान बेलुका मालिस गरिदिनुहोस्, उसको 3 महिना 4 महिनादेखि वेट लस हुन सुरु हुन्छ, त्यति राम्रो काम गर्छ तिलको तेलले।
3: हजुर हजुर, अनि अब यो क्रिमहरूको कुरा गर्दाखेरि डक्टर साहब, यो नेपालमा विशेष गरेर बनिने, अहिले त पोन्ड्स पनि त नेपालमा पनि बनिन्छ है, एनिमल फ्याट एकदमै धेरै युज हुन्छ भनेको सुनेको
0: हो, एनिमल फ्याट प्रयोग हुन्छ नै, अहिले जुन बजार कोलाजिन कोलाजिन दिस कोलाजिन द्याट भनेर सुनिराख्नु भयो होला, कोलाजिनको मलिक्युल भनेको चाहिँ यो एनिमलबाट नै आउने हो है। कोलाजिन जुन हामीले यदि तपाईँ मांसाहारी हुनुहुन्छ भने चाहिँ आफ्नो घरमा खसीको मासु पकाउँदा अथवा चिकन पकाएर झोल चाहिँ राति फ्रिजमा राख्नुभयो भने बिहान हेर्दा जेली बनेर बस्थ्यो, यसो कहिले काहीँ याद गर्नुभएको छ भने त्यो जेली नै हो कोलाजिन भनेको, त्यही जेली हो है। त्यो चाहिँ अब हाम्रोमा नेपालमा प्रशोधन भएर कोलाजिनको ट्याब्लेट बन्दैन, भनेपछि चाहिँ हामीले खाने जनावरहरू जुन नेपालमा एक्सेप्टेबल छ खानलाई ती जनावरको कोलाजिन नेपालमा पाइँदैन. जति पनि तपाईँहरू कोलाजिनको सप्लिमेन्ट दिस सप्लिमेन्ट द्याट भन्नुभएको छ सबै गाईका हुन्. विदेशमा बन्ने हो उनीहरूकोमा गाई बढी प्रयोग हुन्छ भनेपछि गाईको नै कोलाजिन बन्छ होइन. खानैलाई त छालालाई गाईको कोलाजिन प्रयोग हुन्छ, त्यहाँ भेजिटेरियन कुराको प्रयोग भएकै छैन है. अर्को भनेको कोलाजिनको फेस मास्क आउँछ, सिरममा आउँछ होइन. ट्याब्लेट आयो त्यो भइहाल्यो, आई क्रिमदेखि लिएर मोइस्चराइजरदेखि सबैमा कोलाजिन लेखिएको हुन्छ, त्यो एनिमल फ्याटै प्रयोग गरेर बनाउने हो. त्यो सँगसँगै अरू मोइस्चराइजरहरूलाई पनि थिक बनाउनको लागि कन्सिस्टेन्सी दिनको लागि चाहिँ यो मासुका अथवा जेबाट पनि जनावरबाट आउँछ ती फ्याटलाई नै प्रयोग गरिन्छ. बिफको ट्यालो भनेर भन्छन्, अझ विदेशीहरू त फ्याटै मात्र लगाउँछन्, उनीहरूलाई एज नेचुरल एज पोसिबल लाउनु पर्यो भन्दाखेरि उनीहरूले फ्याट नै मात्र लगाउँछन् होइन. यदि आफू चाहिँ मांसाहारी होइन, त्यो आहार आफ्नो लागि होइन भने चाहिँ त्यो चिज भिगन छ वा छैन त्यो पनि आफूले हेर्न चाहिँ पर्छ, किनभने प्रयोग हुन्छ, पहिलेदेखि प्रयोग हुँदै त्यसको अब एउटा मिसावट हेल्दी मिसावट गर्ने भनेको जानेको भनेको चाहिँ एनिमल फ्याट मिसाउने हो कि. शरीरमा ठुलो असर पनि गरेन तर क्वान्टिटी पनि बढाइदियो अनि सस्तो पनि हुन्छ. मिसावटमा प्रयोग हुने चाहिँ एनिमल फ्याट हो एकदमै धेरै.
3: हजुर हजुर. अब श्रोताहरू, एनिमल फ्याट प्रायः सबैमा हुन्छ अरे भनेर मैले पहिला धेरै अघि सुनेको, धेरै जस्तो एनिमल फ्याट मिक्स हुन्छ अरे भनेर. अब आयुर्वेदमा चाहिँ त्यो सब हुँदैन होइन,
0: आयुर्वेदिक प्रोडक्टहरूमा लगाउनेमा चाहिँ हुँदैन नै, हामीले प्रयोग भएकाहरूलाई चाहिँ फिल्टर आउट गरेर नै प्रयोग गर्छौँ. केही केही प्रोडक्टहरू भनेको खानको लागि चाहिँ हामीले समुद्री जनावरहरूको खोलको प्रयोग गरिन्छ के, जस्तै पर्ल बनाउँछ नि एउटा जनावरले, त्यो ओइस्टरको चाहिँ बाहिरको खोल चाहिँ भस्म बनाएर हामीले प्रयोग गरिन्छ. त्यो फेरि नन भेजिटेरियनमा पर्छ र हामी भेजिटेरियन बिरामीलाई चाहिँ चलाउँदैनौँ, फेरि त्यसको हामी अरू अल्टरनेटिभहरू चलाउँछौँ. तपाईँको यो शङ्ख हुन्छ जुन, शङ्खलाई चाहिँ भस्म बनाएर यति तताउनु पर्छ कि त्यो खरानी बनोस्, त्यो खरानी चाहिँ एज क्याल्सियमको रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ. ती फेरि नन भेजिटेरियनमा आउँछन्, ती चाहिँ भेजिटेरियन बिरामीलाई चल्दैनन्, ती भनेको खाने औषधिमा भए. लगाउनेमा चाहिँ हाम्रोमा हुँदैनै हुँदैन, धेरै त हुँदै हुँदैन किनभने हाम्रो प्लान्ट बेस्ड हुन्छ, धेरै चिजहरू केमिकल ल्याउनु पर्यो, यो ल्याउनु पर्यो, त्यो ल्याउनु पर्यो, एनिथिङ कम्स फ्रम प्लान्ट बेस्ड कुराहरू. र एनिमल बेसमा जानु पर्यो भने घिउ जान्छ, दुध जान्छ, बटर जान्छ, त्योभन्दा बाहेक चाहिँ मिटमा चाहिँ जाँदैनौँ हामी, फ्याटमा मिटमा चाहिँ जाँदैनौँ.
3: हजुर हजुर. अनि तपाईँहरूको जुन चाहिँ छ, तपाईँ एउटा आफ्नै क्लिनिक खोलेर बस्नु भएको छ अभय आयुर्वेदिक भनेर होइन, जाउला खेलमा छ तपाईँको होइन, कति भयो स्टार्ट गर्नु यो खोल्नु भएको छ?
0: अभय आयुर्वेद चाहिँ हामीले बडो अब मेहनत गरेर आफ्नो एउटा सानो ठाउँ जहाँ चाहिँ अथेन्टिक आयुर्वेदिक दिन सकियोस्, किनभने अहिले काठमाडौँकै मार्केटमा हेर्दा पनि मिक्स प्याथी छ कि, आयुर्वेद चलाउने तर साइडमा एलोप्याथी हालिदिएपछि चाँडै रिजल्ट आइहाल्छ नि बिरामीलाई भन्ने जस्तो छ. तर धेरै बिरामी हुनुहुन्छ जो चाहिँ मोडर्न म गर्नै चाहदिनँ भनेर, मलाई गर्नु नै छैन, मलाई भोलि आइपऱ्यो इमर्जेन्सी भने म गरौँला तर त्योभन्दा बाहेक मलाई मोडर्न गर्नु नै छैन भन्ने बिरामीहरूको लागि चाहिँ हो अब आयुर्वेद चाहिँ. हामीले जुन लिनियजबाट गुरु शिष्य प्रणालीबाट सिकेर आयौँ, त्यसपछि चाहिँ सानो ठाउँ भए पनि स्पेस जस्तो हुन्छ, जस्तो आफ्नो हैसियतले भेट्छ, त्यतिको सानो ठुलो जस्तो सकिन्छ त्यस्तै गरौँ र बिरामीलाई अथेन्टिक आयुर्वेद भन्दा दायाँ बायाँ हाम्रो प्र्याक्टिस हुँदैन. आयुर्वेद नितान्त शुद्ध आयुर्वेद प्र्याक्टिस गर्छौँ हामीले. अहिले 4 महिना भयो क्लिनिक खुलेको, लगभग 400 बिरामीलाई चाहिँ सुविधा दिइरहेछौँ अहिले, देशमा विदेशमा जहाँ पनि हुनुहुन्छ. हाम्रो अनलाइन अफलाइन दुइटै कन्सल्टेसन्सहरू हुन्छ. आयुर्वेदिक औषधि सँगसँगै चाहिँ हामीले डिटोक्सिफिकेसनको कम्प्लिट थेरापीहरू गर्छौँ. त्यो सँगसँगै स्किनमा हुने थेरापीहरू भनेको यो मोल रिमुभलहरू भयो, तपाईँको कोठीहरू हटाउने, तिलकोठीहरू हटाउने, त्यसपछि मासु हटाउने, मुसा आएको छ भने हटाउने भयो, माइनर अपरेसनहरू जस्तै लाइपोमा कसैलाई बोसोको डल्लो छ हातमा, खुट्टामा, ढाडमा कतै पनि, त्यो रिमुभल गरिन्छ हाम्रोमा आयुर्वेदिक विधिबाटै रिमुभल गरिन्छ. हाड जोर्नीको दुखाइ छ भने हामीसँग अर्को डाक्टर हुनुहुन्छ जो हाड जोर्नीको लागि हेर्नुहुन्छ. महिला स्वास्थ्य सम्बन्धी हामीसँग अर्को डाक्टर हुनुहुन्छ. हामी 3 डाक्टरहरू छौँ अहिले. त्यही भएर आफ्नो आफ्नो बिदा समातेर चाहिँ अथेन्टिक आयुर्वेदिक केयर गर्नु पर्यो भने लास्ट 4 चाहिँ हामी जाउला खेलमा अभय आयुर्वेदमा सेवा दिइरहेका छौँ.
4: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
5: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
4: शरीरका अन्य अङ्गहरू जस्तै
6: तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
5: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
6: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: हजुर श्रोताहरू, यसो नेपाल आउँदाखेरि हाम्रो डाक्टर रक्षा भट्टराईजीसँग चाहिँ भेट गर्नु होला। उहाँको यो क्लिनिक रहेछ जावला खेलमा नै रहेछ, अभय आयुर्वेद भनेर, र यहाँ जानु होला। अब यो अभय आयुर्वेदमा स्किनको लागि प्रोडक्टहरू चाहिँ के पाइन्छ त?
0: हामीले अहिले स्किनको लागि चाहिँ कम्प्लिटली आयुर्वेदिक प्रोडक्टहरू नै प्रयोग गरिरहेका छौँ। सनस्क्रिनको मैले भने फर्मुला हुन्छ एउटा, त्यही फर्मुलामा चाहिँ उहाँहरूले के एसेन्स राख्ने भन्ने हुन्छ, लाइसेन्स राख्ने कि एलोभेरा जेल र एलोभेराको राख्ने कि होइन अरू कुन केमिकल बेस्डमा राख्ने हो, त्यो चाहिँ उहाँहरूले एउटा हर्ब चुज गर्नुहुन्छ र त्यसलाई इन्फ्युजन गराउनुहुन्छ। त्यो बाहेक अरू मोइस्चराइजरहरू अभाइलेबल छ, टोनरहरू अभाइलेबल छ, त्यो सँगसँगै सिट मास्कहरू पनि अभाइलेबल छ, फेस मास्कहरू अभाइलेबल छ। सँगसँगै हामीले आयुर्वेदिक सँगसँगै चाहिँ थोरै प्रोडक्ट्सहरू चाहिँ जुन डर्माटोलोजिकली टेस्टेड छ, जुनमा चाहिँ रिसर्च भइसकेका छन् र यो स्किनको लागि राम्रो छ भनेर प्रमाणित भइसकेका केही प्रोडक्टहरू जो बिरामीलाई राम्रो हुन सक्छ त्यो चाहिँ राखेका छौँ। त्यो बाहेक छ अरू आयुर्वेदिक तपाईँले कल्पना गर्नुभएका सबै प्रोडक्टहरू पाइन्छन्।
3: हजुर हजुर, चाहिने जति भन्नु
0: चाहिने जति पाइन्छन्।
3: विशेष गरेर अहिले सबैजना भनौँ न अलिकति स्किनको केयर गर्ने हुनुहुन्छ, सबैजना केयर नगरी पनि भएन। अब अहिले विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुनिराख्नु भएको छ होइन, एउटा छ नि डिआइवाई डु इट युर सेल्फ होइन एट होम, के छ त्यसको यसो टिप्सहरू दिनुहोस् न, यसो अनुहारलाई कसरी सफा गर्ने?
0: तपाईँको अब एकदम ओइली छाला छ भने तपाईँले जेसुकै फेस प्याक बनाउनु, त्यसमा मह राखेर बनाउनु, तपाईँलाई एकदमै राम्रो काम गर्छ हनीले चाहिँ। तर तपाईँको छाला एकदमै ड्राई छ भने चाहिँ हनीहरूतिर जाने होइन, हल्का दुधको तर हुन्छ नि जुन फ्याट भएको एसेन्स भएको चिजहरू हुन्छ त्यतातिर ढल्किनु भयो भने अझ राम्रो काम गर्ने भयो। र कसैको चाहिँ एकदमै पोल छ छाला, एकदम पोल्ने खालको, अलिकति घाममा गए पनि रातो भइहाल्ने खालको छ भने चाहिँ गुलाब जल अरू एलोभेरा जेल लगाउनु, त्यसले दुइटैले शीतल गर्ने काम गर्ने भयो। त्यो सँगसँगै चाहिँ अब त्यो बाहेक पिगमेन्टेसनको लागि छ भने सुन्तलाको बोक्रा असाध्यै राम्रो काम गर्छ, खाना पनि खाने लगाउन पनि लगाउने, भिटामिन सी राम्ररी पुर्याइदिने, दैनिक एउटा अमला खानुहोस् तपाईँले 3-4 मन्थ्समा मजाले आफ्नो स्किनमा डिफरेन्स पाइहाल्नुहुन्छ। दिनको एउटा सुकेको होस् अथवा मुरब्बा बनाएर होस् अचार बनाएर होस् अथवा फ्रेस पाइन्छ भन्दा फ्रेसै खाए राम्रो, नभए अहिले जुस पनि पाइन्छ, दिनको 10 ml जस्तो जुस चाहिँ तपाईँले जुनसुकै खालको स्किन भए पनि बिहान खाली पेटमा 10 ml अमलाको जुस खानुभयो भने 3 months तपाईँको कपाल र छाला अनि नङ तिनटैमा चाहिँ एकदमै ठुलो चेन्जेस चाहिँ पाइन्छ।
3: हजुर श्रोताहरू, अमलाले त धेरै भित्रीय रोगहरू पनि धेरै जाती बनाउँछ भन्छ होइन,
0: जस्तै अब अङ्ग्रेजीमा एउटा उखान छ नि एन एप्पल अ डे किप्स डक्टर अवे भनेको, आयुर्वेदमा चाहिँ फेरि एन अमला अ डे किप्स द डक्टर अवे हो फेरि हाम्रो। अमला चाहिँ फेरि त्यति स्वास्थ्यकर मानिन्छ कि तपाईँको प्रजनन स्वास्थ्य, महिला पुरुष दुवैलाई, तपाईँको फोक्सोको लागि, तपाईँको आँखाको लागि, तपाईँको पिसाबको समस्याको लागि, हरेक चिजको लागि अमलाले काम गर्छ। हामीले यसलाई चाहिँ रसायन भनेर भन्छौँ होइन, सर्टेन प्रोसिजर पुरा गरिसकेपछि चाहिँ अमलालाई चाहिँ हामीले बुढेउलीपन कहिले पनि आउन नदिनको लागि चाहिँ दैनिक अमला सेवन गर्ने भन्छौँ कि। त्यो छालाको बुढेउलीपन होला, त्यो कपालको बुढेउलीपन होला, त्यो सोच विचारको बुढेउलीपन होला, त्यो एनिथिङ तपाईँको आँखाको बुढेउलीपन होला, त्यो सबैको लागि काम गर्ने असाध्यै राम्रो तत्त्व र हामीले खासै धेरै महत्त्व नदिएको भनेको चाहिँ अमला हो। हाम्रो गुरु भन्नुहुन्छ एउटा मात्र अचार खान अलाउड हुन्छ बिरामीलाई अथवा व्यक्तिलाई, त्यो अमलाको अचार भन्नुहुन्थ्यो कि। अमलाको अचार चाहिँ खान पाइयो, अरू चाहिँ कुनैको अचार खान पाइँदैन हाम्रोमा।
3: हजुर श्रोताहरू, एन एप्पल अ डे किप्स द डक्टर अवे अहिले न भनेर, अब चाहिँ अमला अ डे किप्स द डक्टर अवे रहेछ होइन। यो फर्मुला चाहिँ तपाईँले लिनुहोला होइन, र जीवनमा दैनिक जीवनमा चाहिँ ढाल्नुहोला भन्छु। तर म चाहिँ मलाई कस्तो मनपर्छ भने नो मेकअप लुक क्या, त्यो टाइपको नेचुरल स्किन देखोस्,
0: त्यसको लागि चाहिँ आफ्नो छाला नै राम्रो हुनु पर्यो, छालै राम्रो बनाउनलाई काम गर्नु पर्यो भनिसकेपछि चाहिँ तपाईँले एउटा सिम्पल कुरा गर्न सक्ने भनेको ग्लिसरिन किन्नुहोस्। सिम्पल ग्लिसरिन जुन हाम्रो विधामा जमायादेखि प्रयोग गरिरहेको ग्लिसरिन एउटा तपाईँले जुनसुकै मोइस्चराइजिङ क्रिमको यसो प्याकेट पल्टाएर हेर्नु पछाडि ग्लिसरिन लेखा हुन्छ कि उसले कति पर्सेन्ट 2% 3% 5% ग्लिसरिन हालेको छ होइन हामी 100% ग्लिसरिन पाउँछौँ जबकि 100 रुपियाँमा पाइन्छ ग्लिसरिन 120 ml पाइन्छ होइन त्यो ग्लिसरिन एक थोपा लाउनु भयो भने हजुरलाई बेलकारा पुग्छ आफ्नो लपक्क स्किनमा एक थोपा ओभरअल स्किनमा लगाएर सुत्नुभयो भने 4 to 5 weeksमा नै यति राम्रो डिफ्रेन्सेस थाहा हुन्छ अझ ड्राई स्किन भएको मान्छेलाई त एकदमै राम्रो काम गर्छ ओइली स्किन भएकोले पनि लाउन मिल्छ फेरि लाउन नमिल्ने होइन एकदमै राम्रो काम गर्छ यसले ह्युमेक्टेन्टको काम गर्छ कि भनेको आफ्नो छालामा भएको पानी पनि बाहिर लस हुन दिँदैन र यदि बाहिर हावामा पानी छ भने ट्र्याप गरेर पनि राखेर छालालाई पोषण दिने काम गर्छ कि यसले चाहिँ यो ग्लिसरिन चाहिँ सजिलो सहज सुलभ रूपमा पाइनेछ ट्राई गरी हेर्नुहोस् आफूहरूले चाहिँ एउटा एकदम मलाई दायाँ बायाँ धेरै कुरामा खर्च गर्न मन छैन अथवा खर्च गर्न सक्छु तर पनि मलाई चाहिँ क्लिन प्रडक्ट चाहियो खर्चिलो भए पनि मलाई राम्रो चाहियो भन्ने हो भने चाहिँ राम्रो ग्लिसरिनमा इन्भेस्ट गर्नु इट विल गो लङ वे तपाईँलाई 100 रुपियाँको ग्लिसरिन मलाई नै पुग्छ एक वर्ष पुग्छ मलाई एक थोपा प्रयोग गर्दाखेरि
1: तपाईँ के युज गर्नुहुन्छ
0: म आफू बिहान बेलुका म ग्लिसरिन लगाएर मेकअप गर्छु म जहिले पनि म आफू फुल मेकअप गरेरै हिँड्छु म मेरो बेस जुन मान्छेले एल्फको प्राइमर लगाउने यो प्राइमर त्यो प्राइमर भन्ने खुब कुरा गर्छ त्यो चिपचिपा पनि हामीलाई ग्लिसरिनले दिन्छ कि मेकअप दिनभरि स्टिक गराइराख्नु पर्ने चिपचिपा पनि ग्लिसरिनले दिइरह हुन्छ कि हामी क्लिन प्रोडक्टमा नगएर जति हाइली प्रोसेस भयो त्यो चिजमा मात्र बढी ध्यान दिन्छौँ कि हामीले चाहे त्यो खानेकुरा होस् प्रोसेस गरेपछिको खानेकुरा मिठो लाग्छ हामीलाई आलु मिठो लाग्दैन 10 वटा प्रोसेस गरेर चिप्स बनाएको मिठो लाग्छ हामीलाई सबै कुरा कि प्रोसेस भइसकेपछि चाहिँ अनि त्यसको पनि थोरै अंश लिएर आएर हामीलाई ब्याक टु नर्मल दिइरहेछ कि हामी मेहेन्दी लगाउँदैनौँ तर अब के अरे ठुल्ठुलो पार्लर गएर 10,000 कपालमा कलर गर्छौँ हामी होइन तर हामी बोटबाट टिपेर मेहेन्दी लगाउँदैनौँ अब मेहेन्दी लाउन हुँदैन भन्ने भइसक्यो अहिलेसम्म हाउ मच ब्रेन वासिङ इट टेक्स होइन मेहेन्दी लाउनै हुँदैन मेहेन्दी लायो भने कलर गर्न हुँदैन भन्ने भइसकेको छ अहिले अनि तपाईँ अब विदेश बस्नुहुन्छ सुन्नुहुन्छ धेरैजनाले होइन विदेशीहरूले आजकल के भन्नु मेरो बुवा मम्मी अमेरिका गएको बेलामा चाहिँ त्यहाँ मजाले लटरम्मै त्यो मलबेरी हामीले चाहिँ किम्बु भन्छौँ नि किम्बु मजाले लटरमै झ्याङै बनेर फलेको रहेछ कहिले पनि नदेखेको त्यति धेरै त्यति ठुल्ठुला फलेको मेरो बुवा मम्मी बेलुका बेलुका जाने बाटामा टिप्ने ल्याउने खाने एउटा विदेशी आएर त यसरी खाना हुँदैन जहाँ पाए त्यही उम्रेको सुपर मार्केटमा जाने हो अनि त्यहाँ प्याकेटमा आउँछ अनि त्यो प्याकेटको खाने हो भनेर सिकायो क्या उसले हाउ मच ब्रेन वासिङ डज इट टेक तपाईँलाई बाहिर रुखमा यत्तिकै फलेको फल चाहिँ खाने होइन त्यो फल कसैले टिप्छ कसैले लान्छ औषधि हालेर वास गर्छ प्रिजर्भ हाल्छ सुकाउँछ अनि प्लास्टिकमा भए बेरेर सुपर मार्केटमा लर बेच्छ अनि त्यो मात्रै खाने हो भन्ने कन्सेप्ट भइसक्यो क्या हाम्रो त्यहाँसम्म हामी पुगिरहेछौँ भनेपछि हाउ मच ब्रेन वासिङ इट टेक्स हामीलाई नेचरबाट कति टाढा बनाइदिएछ हामीलाई रोगको बाटोमा कति लिएर जाँदैछ घिउ खानै हुँदैन भन्ने छ घिउ खाएर कोलेस्ट्रोल बढिहाल्छ भन्ने छ होइन हामीलाई हेल्दी हुनबाट चाहिँ यति टाढा बनाइएको छ कि अब उनीहरू हेल्दी हुन्थ्यो भने त संसारको सबैभन्दा धेरै ओबेसिटीको रेट त्यहाँ किन धेरै छ त उनीहरू स्वास्थ्यकर थियो उनीहरूको जिन्दगी स्वास्थ्यकर थियो भने त होइन हामी गरिब राष्ट्र भएर स्वास्थ्य किन छौँ त होइन यो कुराहरू चाहिँ जति लग्जरी नभयो र जति सुविधा नभयो त्यति स्वास्थ्यकर भइँदो रहेछ होइन बेसिनमा उठेर हामी अहिले अनुहार धुन्छौँ अनि त्यसपछि हाम्रो घुँडा बलियो भएन भनेर कम्प्लेन गर्छौँ हाम्रो पेल्भिक बोन बलियो भएन हाम्रो टोइलेट कमोड छ अनि हामी कम्प्लेन गर्छौँ
1: त्यही त होइन जे होस् अब यो एउटा के छ भने अब सबैजना गाउँ घर छोडेर सहर पसेको छ सहर सहरबाट फेरि
0: झन् सहर
1: विदेशतिर झन् ठुलो ठुलो सहरमा होइन गाउँ घरमा अब हामी केटाकेटी हुँदाखेरि रुखेबाट नस्पति टिपेर खाने मै हो त्यो किम्बुको रुख थियो हाम्रो घरमा किम्बु टिप्दै खाने मै हो होइन त्यो लाइफ छैन त अहिले
0: त्यो लाइफ छैन अनि त्यो लाइफलाई चाहिँ भिलनाइज गरिएर
1: अब त्यो हामीले रुखकोमा नेभार अहिले त खुब त्यो सुकाएर बेच्दा नेभारै त होइन नेभाराको रुखबाट नेभारा टिपेर कम खाँदै स्कुल जान्थ्यो
0: फ्रेस कुरा नखाने भन्ने छ डिहाइड्रेट गर्ने जे कुरालाई पनि सुकाउने मौसम अनुसार खाने भन्ने कन्सेप्टै छैन अहिले काठमाडौँमा भन्नु त बाह्रै मासे काँक्रा पाइन्छ बाह्रै मासे काँक्रा खान आवश्यक छ हाम्रो शरीरले प्रकृतिले कहिले काँक्रा खाने तैले फलाउँछ काँक्रा
1: हरियो मकै वर्षैभरि
0: वर्षैभरि पाउँछ होइन अहिले अब काउलीको सिजन कहिले हो भन्ने थाहा छैन
1: छैन
0: जहिले पनि काउली जहिले पनि साग होइन हरेक कुरा खाने चाहिँ प्रकृतिले एउटा नियम बनाइदिएको छ कि हामी त्यो नियमभन्दा जति टाढा जान्छौँ जति विपरीत हुन्छौँ त्यति चाहिँ रोग लाग्दै जाने हो र जति त्यो नियमको नजिक आउँछौँ त्यति सहज हुँदै जान्छ कि लाइफ त्यो चाहिँ बिस्तारै साइन्सले पनि बोल्छ सार्केडियन रिदम भनेर भनिसक्यो अब अङ्ग्रेजीमा कुनै दिन आउँछ अनि पत्याउँछ
1: जे होस् अब आजको नारीको समय प्रायः प्रायः समाप्त हुन लागेछ कति मिठो कुरा हुँदा हामीलाई त 3 घन्टा जति चाहिने रहेछ है फेरि पनि हामी कन्टिन्यू गर्नुपर्छ अर्को पालि होइन जे होस् आज कुरै कुरामा तपाईँले एक दुईवटा टिप्सहरू पनि दिनुभयो जे होस् डाक्टर रक्षा भट्टराईज्यू धेरै धेरै धन्यवाद समय दिनुभयो है समयको परिधिभित्र हामी बाँधिएका छौँ यहाँदेखि उता जानै मिल्दैन होइन फेरि नेक्स्ट टाइम फेरि हामी कुरा गरौँला यसैलाई कन्टिन्यू गरौँला होइन धेरै कुराहरू सोध्नु थियो र आजको नारीमा समय दिनुभयो तपाईँले होइन धेरै कुराहरू बुझ्यौँ त्यसको लागि धेरै धेरै धन्यवाद छ
0: धन्यवाद हजुरलाई पनि बोलाइदिनु भयो यो अवसर दिनुभयो प्लेटफर्म दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई
1: फेरि हाम्रो भेट छ
0: अवश्य अवश्य
1: म आउँछु क्लिनिकमा हजुर श्रोताहरू आजको नारीको समय प्रायः समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई

0: સૈન્ય સમુદાયમાં
1: મિલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો
3: गगन थापा निर्वाचित हुनु भएको छ। सभापतिमा निर्वाचित थापाले 6584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रिनु भएका श्याम कृष्ण खड्गेले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। थापा यसअघि भएको विशेष महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित हुनु भएको थियो। नेकपाले जेन्जी विद्रोहमा विदेशी शक्तिको सहयोगका विषयमा प्रकाशित रिपोर्टबारे सरकारको धारणा माग गरेको छ। नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठकले ग्रे जोन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
4: ग्रे जोन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
3: पार्टीले 2 महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय पनि गरेको छ। पुष 11 गते देशभरका सबै ओडाहरूमा एकै दिन पार्टीको ओडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
4: स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत, सङ्घर्षको समेत तयारी गर्छौँ।
3: भोटेकुसी बाढीमा 1457 जनाले ज्यान गुमाएका छन्। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 र उपचारका क्रममा काठमाडौँमा 2 मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संकलन भएका शवको पहिचानका लागि डिएनए नमुना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेको छैन। बाढीपछि 4720 जना बेपत्ता छन्। यस्तै बाढीबाट विस्थापित 1231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन र अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यस सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो।
5: The bit that really stood out to me was when Donald Trump went, "I'd like to thank President Putin," and speaking about the Russian president in very warm, grateful terms. And clearly, this is a deal made out of desperation.
3: अमेरिकामा बसेर विश्वभर बालबालिकाको शोषण तथा यातना दिने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रशान्त नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ।
6: 764 नाम गरेको नेटवर्कबाट बालबालिकालाई हिंसात्मक यौन गतिविधि, वयस्क चित्र, जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ। एफबीआईका निर्देशक काश पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ। कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ। अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ। उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ। उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ।

मान्छेसँग दुईटा खुट्टा भएर त हिँड्छ, यदि मान्छेसँग तिनवटा खुट्टा भएको भए के गर्थ्यो होला है? कहिलेकाहीँ यस्तो एकदम उत्पट्याङ उत्पट्याङ प्रश्नहरू, उत्पट्याङ उत्पट्याङ उत्तरहरू, उत्पट्याङ उत्पट्याङ कुराहरू तपाईँको दिमागमा चल्छ कि चल्दैन? हजुर, मेरो दिमागमा चाहिँ यस्ता उटपट्याङ नौटङ्की कुराहरू चाहिँ आइरहन्छन्, के भएको होला है? यो मनको आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मन्दिर हाजिर भइसकेको छु। असोज महिनामा छौँ, दसैँ घर आँगनमा आइसकेको छ। रमाइलो रमाइलो चाडपर्व, अनि सबैले खुसी मनाउने, दुःख पीर बाधा व्यवधान हटाउने यो पर्व हो। त्यसैले बडा दसैँ 2083 सालको तपाईँलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै, दुःख पीडा पीर व्यथा वेदना सबै बिस्तारै बिस्तारै हट्दै जाओस्, हरेकको मनमा खुसी र आनन्द भरियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत गर्दछु मनको आवाज।

कसैलाई खाना पकाउन एकदमै रहर लाग्दछ, कसैलाई भान्सेमा पस्नु नपरे पनि हुन्थ्यो भनेको जस्तो लाग्छ है। म चाहिँ बिचको परेँ, सकभर भान्सामा पस्न नपरे हुन्थ्यो भन्ने जस्तो मेरो सोच हुन्छ, किन भन्दा मिठो पकाउन नजानेर होला सायद। तर उही पेट पाल्ने पेट अघाउने उपाय चाहिँ गर्न आयो, अब कुनै स्पेसल डिस बनाउँछु भन्यो भने चाहिँ मबाट यो काम हुँदैन। अब उही हो एउटा उखान छ नि, खोइ के स्वादे जिब्रो, बुझ्नुभयो कुरा है। मलाई पनि पकाउनु नपरिदिए हुन्थ्यो भन्नेमा म पनि पर्छु। एक दिन के भयो भने अब भात पकाउनु पर्यो भनेर भात बसालिसकेपछि गफ छाट्न थालेँ। अब गफ छाटिसकेपछि गनायो, के भयो भन्दा त खाना हुने चाहिँ थिएन। अनि गालीको बर्सात त भइहाल्यो, जला सुनाए छिछी भनेर उपदेश दिन थालिहाले। कसैको भान्सा यस्तो हुन्छ भने कसैको भान्सा त्यसै त्यसै मगमग मगमग बास्ना आएर अहिले

नि अरू विभिन्न क्रियाकलाप गर्दा गर्दै पनि भान्सामा पसेर हामीले विभिन्न परिकारहरू पकाउन थाल्यौँ भने हाम्रो डिप्रेसन, हाम्रो एन्जाइटी, हाम्रो रिस, हाम्रो त्यो आवेगलाई चाहिँ यसले कम गर्दो रहेछ। त्यही भएर भान्सामा पकाउनु पनि एक किसिमको थेरापी हो रे। अब तपाईँलाई पकाउन मन लाग्छ तर तपाईँ जानुहुन्न भने तपाईँ अब भान्सामा पस्दा हुन्छ, यो पनि एउटा समस्यालाई कम गर्ने थेरापी हो। आजको मनको आवाजमा तपाईँले राम्रा राम्रा गीतहरू पाउनुहुनेछ, राम्रा राम्रा कुराहरू पनि पाउनुहुनेछ। एक प्रसङ्ग छ, एउटा प्रसङ्ग छ भने केही कुराहरू टिप्पण टापनहरू मसँग छ, यी सबै कुरा म तपाईँसँग साट्नेछु, बाँड्नेछु। बस तपाईँ मालदिरालाई साथ दिनुहोला।

अब एउटा कुरा गरौँ, जीवनलाई हामीले कसरी सुन्दर बनाउने भन्दाखेरि चाहिँ जीवनलाई अलि सजिलो सुन्दर बनाउनको लागि साना साना महत्त्वपूर्ण कुराहरू डेली लाइफमा हामी सम्झिरहनु पर्ने केही कुराहरू छन्। यो कुरा मैले जान्ने भएर तपाईँलाई बताएको होइन, सम्झना गर्नाले यी कुराहरूलाई हेक्का राख्नाले केही काम गर्नुभन्दा अगाडि यी कुराहरूलाई हामीले सचेत भएर याद गऱ्यौँ भने यिनले चाहिँ हामीलाई सुख दिन्छन् भनौँ न। रिसाएको बेला तुरुन्तै निर्णय गर्ने बानी एकदम नराम्रो हो। रिस जसलाई पनि उठ्छ त्यो एकदमै झनक्क रिस उठेको बेलामा मौन बस्नु सबैभन्दा राम्रो कुरा हो। रिसको बेलामा कुनै पनि निर्णय तुरुन्त नगर्नु भन्छन्। धेरै थाकेको बेलामा आफूलाई दोष दिन्छन् कि यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, मेरो भाग्य नि त्यस्तो, म नि यस्तो, म नि उस्तो भनेर हामी आफूले आफैलाई कोस्छौँ, गाली गर्छौँ। त्यो पनि नगरौँ, आफूलाई दोष दिने काम पनि नगरौँ। अब भयो त भयो, आइन्दा गर्दिनँ भनेर आफूले आफूलाई सम्झाउने हो नि त। अनि तेस्रोमा चाहिँ सबैलाई खुसी बनाउन खोज्दा खोज्दै आफ्नो खुसी आफूलाई चाहिँ बिर्सिन्छौँ कि हामी, यो पनि राम्रो भएन। अरूको लागि चाहिँ ज्यानै दिने, अनि तपाईँ पनि ती जसलाई तपाईँले ज्यान दिनुहुन्छ तिनले पनि तपाईँको लागि दिनु पऱ्यो नि त। उनीहरूले चाहिँ तपाईँको सहयोग तपाईँको सेवा लिइरहने, अनि तपाईँ चाहिँ आफूलाई पनि नहेर्ने, अनि जस्तै तपाईँलाई हेरिरहनु भएको छ उनीहरूले पनि नहेर्ने भनेपछि त तपाईँ त एकोरो दल्लेको दल्लै हुनुभयो नि त। त्यो पनि गर्नु भएन, आफूलाई आफ्नो खुसीलाई पनि बिर्सिनु भयो।

0: BFPS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल यो सामाजिक सञ्जालले सारा संसारलाई जोडेको छ है। यो आफैमा नराम्रो त होइन, तर यदि हामीले आफ्नो कुरालाई चाहिँ छोडेर अरूको कुराहरू मात्रै हेऱ्यौँ, अरूको खुसी मात्रै हेऱ्यौँ, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको केही राम्रा क्षणहरू सेयर गरेका हुन्छन्, देखाएका हुन्छन्, राम्रा क्षणहरू देखाएका हुन्छन् होइन, कि अत्यधिक दुःखको क्षण देखिन्छ कि अत्यधिक सुखको क्षण देखिन्छ। अब बिचको क्षण भनेको त्यत्तिकै मानिसहरूले त्यसलाई व्यवस्था गर्छन्। अनि कि हामी त्यही नराम्रा दुःखका कुराहरूलाई हेरेर बस्छौँ कि हामी ती अरूको सुखलाई हेर्छौँ अनि मेरो भएन भनेर, अनि फेरि हामी आफ्नै थाप्लोमा हात राख्न पुग्छौँ। आफ्नो वास्तविक जीवन के हो, मैले के गर्नुपर्ने हो, मेरो हरेक दिनको जीवनलाई मैले कसरी बिताउनु पर्ने हो, अनि हरेक दिन मेहनत सङ्घर्ष र सानो सानो सफलताले गर्दा नि मेरो जीवन बन्छ भन्ने कुरालाई बिर्स्यौँ भने त कसरी होला र। अरूको नजरमा अथवा अरूको जीवनमा आफू हाइलाइट भन्नुभन्दा आफ्नो रियल लाइफमा आफूलाई माया गर्नु, आफ्नो बन्दोबस्त पक्का गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई। म यति बेला तपाईँको लागि एउटा अत्यन्तै राम्रो गीत सुनाउँछु, त्यसपछि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग सेयर गर्नेछु।

तपाईँ हाम्रो वरिपरि रुखहरू छन् होइन, हामीले कतै न कतै रुख बोट बिरुवालाई देखेका छौँ। जङ्गलमा सानो बिरुवा पनि हुन्छ, अग्लो सल्लाको रुख पनि हुन्छ, अनि फुल फुल्ने बोट र फुल नफुल्ने बोटहरू पनि हुन्छन्। कुनै बाङ्गा, कुनै टिङ्गा, कुनै राम्रा, कुनै नराम्रा, जङ्गलमा कति किसिमका रुखहरू हुन्छन् हो कि न भन्नुहोस् न। कुनै फल दिने रुख हुन्छन् भने कुनै फल नदिने रुखहरू पनि हुन्छन्। तर खास कुरा के भन्दाखेरि चाहिँ तपाईँ पनि सोच्नुहोस् न, कस्तो राम्रो कुरा के यो होइन। बाङ्गो टिङ्गो सानो होचो ख्याउटे रुखले सलक्क परेको सल्लाको रुखलाई हेरेर म किन तिमी जस्तो छैन भन्दैन नि त, किनभने त्यो रुखलाई थाहा छ, प्रकृतिलाई थाहा छ। हरेकको आफ्नै समय हुन्छ, हरेकको आफ्नै भूमिका हुन्छ, हरेकको आफ्नै सौन्दर्य हुन्छ। तर हामी भने खाली अरूसँग तुलना गर्छौँ, आफ्नो खुसी भन्दा अरूको खुसी गन्न व्यस्त हुन्छौँ। त्यसैले हामी धेरै जसो समयमा आफ्नो उपलब्धि चाहिँ सानो देख्छौँ, आफ्नो कमाई सानो देख्छौँ, अनि साथीहरूको चाहिँ धेरै हो, ठुलो हो, उनीहरूले प्रगति गर्यो भनेर उनीहरूलाई ठुलो बनाएर आफूलाई सानो बनाउँछौँ। खासमा चाहिँ जीवनमा तुलना होइन, प्रगति महत्त्वपूर्ण कुरा हो। यस्तो जीवनमा भइरहन्छ, तर यस्तै कुराहरूले सम्झाउँछ हामीलाई आफूलाई हेर्नु पर्ने रहेछ। अरूलाई हेरेर आफूलाई किन तुलना गर्ने, अरूलाई हेरेर आफूलाई तुलना गरेर मन किन भाँच्ने, मन किन खुम्च्याउने, बरु आफ्नो काम गरौँ न, सिद्धिहालिने। अरू खुसी छन्, अरूले राम्रो प्रगति गर्यो भने अझ शुभकामना दिउँ, अझ उनीहरूको खुसीमा खुसी मनाऊ, कमसेकम आफूले नपाएको चिज उनीहरूले त पाए नि। त्यसो भन्न सक्दैनौँ कि हामी, हाम्रो छुच्चो मन भनौँ कि लोभी मन भनौँ कि सङ्कुचित मन भनौँ कि होइन, त्यति भन्नलाई हामीलाई एकदम गाह्रो पर्छ, गाह्रो लाग्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्, र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ। जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको धनी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ। मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधि नराख, गाठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ। कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

0: दसैँ आयो खाउला पिउला नयाँ नाना लगाएर हामी रमाउला सुन्दर होला नि कान्छी औँला भन्छ दसैँ आयो साइली औँला भन्छ खाउला पिउला
1: माइली
0: औँला भन्छ कहाँ पाउला
1: चोर औँला
0: भन्छ चोरी ल्याउला
1: भुडी औँला भन्छ पापी
0: पापी
1: तिमीहरूसँग
0: नबसी
1: छुट्टै बसम्ला
0: भन्दा भन्दै दसैँ आयो
1: हेर्नुहोस्
0: एउटा त वर्षको एकचोटि दसैँ आउँछ रमाइलो
1: तर
0: दसैँ आयो खाउला पिउला भन्दै भन्दै भन्दै हुर्किँदै
1: हामी कतरा कतरा भयौँ
0: अब दसैँ हरेक वर्ष आउँछ यही कुरा भन्छौँ रमाइलो हुन्छ
1: अनि
0: जति जति उमेर बढ्दै गयो त्यति त्यति
1: जिम्मेवारी
0: बढ्दै जान्छ अनि
1: रमाइलो
0: दसैँ पनि खोइ कस्तो कस्तो भएर आउँछ
1: र जब
0: बच्चा हुन्छौँ
1: अनि
0: त्यो दसैँको भ्याल्यु
1: लङ्गुर बुर्जा खेलेको
0: उफ्रेको
1: तासहरू
0: घरमा खेलेको
1: मिठो मिठो खाएको
0: राम्रो राम्रो
1: लाएको
0: दक्षिणा लिएको
1: आफन्तको
0: घरमा मामा घरमा
1: गएर टिका
0: लगाएको
1: अनि
0: साँझ फर्केर ओहो यति दक्षिणा भयो
1: भनेर
0: दङ्ग
1: नपरेर
0: खुतुर्केमा हाले
1: यो सबैको
0: एउटा सम्झना त अवश्य पनि होला
1: र यस वर्ष पनि त्यस्तै
0: कान्छी औँला
1: भन्छ खाउला पिउला
0: साइली औँला
1: भन्छ
0: कहाँ पाउला
1: हामी
0: देखिरहेका
1: छौँ
0: खेलि पनि रहेका
1: छौँ
0: र खेलाइ पनि रहेका
1: छौँ
0: यस्तै हो जिन्दगी चलिरह
1: हाम्रो संस्कृति
0: हाम्रो चाड
1: हामीले
0: यसलाई
1: मनायौँ
0: हामीले यसलाई
1: राम्रोसँग
0: व्यवस्थित तरिकाले
1: अगाडि बढायौँ
0: यो हाम्रो गर्वको कुरा
1: यसलाई पनि
0: सुन्न बिर्स्यौँ।

0: हामी कहिलेकाहीँ आफ्ना साथीभाइ इष्टमित्र परिवारका सदस्यहरू खुसी भए भने हामी पनि दङ्गदास परेर त्यो खुसीमा आफ्नो खुसी मिसाउँछौँ।
1: कहिलेकाहीँ
0: चाहिँ अर्काको खुसी, अर्काको प्रगति, अर्काको त्यो उन्नति हामी देखि सहन सक्दैनौँ। ईर्ष्या डहा लाग्छ
1: अनि हामी
0: ईर्ष्या र डहाका कारणले अनैतिक कार्य गर्न पनि पछि
1: नचाहिने
0: नचाहिने नराम्रा कामहरू पनि गर्न पुग्छ।
1: किन भन्दा
0: डाढ र ईर्ष्याका कारणले
1: अब
0: डाढ र ईर्ष्याले अरूलाई त हानि गर्यो गर्यो,
1: आफूलाई पनि हानि गर्छ।
0: यस्तो यस्तो दुवैलाई हानि गर्ने
1: किन आफूसँग बोकेर
0: जस्तो पनि लाग्छ के मलाई।
1: त्यही भएर
0: चाहिने कुरालाई चाल्नु जस्तै लियो
1: चाल्नुले
0: छान्दिन्छन् राम्रो राम्रो कुरा।
1: अनि त्यस्तै
0: नचाहिने
1: छन् भने चाहिँ
0: बाहिर
1: एक लाती दिएर पठाइदिउँ।

आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मन्दिरा ठेगानालाई तपाईँले सम्झिन सक्नुहुन्छ। अब घटस्थापना अनि नवरथा, त्यसपछि फुलपाती, अष्टमी, नवमी, दशमी गर्दा गर्दै टिकाको दिन आइसक्छ। हरेक दिन एउटा उत्सव हो, पर्व हो, यसलाई एकदमै सौहार्दपूर्ण रूपले मनाउ। देखा सिकी भन्दा पनि आफ्नो धरातलमा उभियो, अरूले के गर्छ भन्ने कुरा होइन, हामी के गर्न सक्छौँ भन्ने कुरा परिवार शान्तिमा हुनु पर्यो, खुसीमा हुनु पर्यो, आनन्दमा हुनु पर्यो। ईर्ष्या यस्ता कुराहरू कुनै पनि घरमा स्थान त्यस्ता कुरालाई राख्नु भन्दा र त्यस्ता नराम्रा नराम्रा कुराहरू हामीसँग छन् भने चाहिँ देवी माता भवानी माताको आशीर्वादले सबै राम्रो होस्, सबैको जय होस्, सबैको फलिफाप होस्, सबैको फलिफाप। बडा दशैं 2083 सालको उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुमिरहोस् भन्ने प्रार्थनाका साथ आजलाई मनको आवाजबाट बिदा माग्छु। अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोसेलीहरू अवश्य ल्याउँला। स्वर्ग उप र कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा, यो स्वर्गमा खुसी होला बस्नु होला र मन्दिराको यो आवाजलाई सदैव मनमा राख्नु।

0: शुरु भएको पितृपक्ष आज अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विनी कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष अश्विनी कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरी समापन गर्न लागेको हो। पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश अरू तिथिमा गर्नुपरे श्राद्ध रोकिएको भए आज गर्ने शास्त्रीय मान्यता छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ।
1: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेश अनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
2: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी ओपिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
0: चीनसँगको कोरलानाका जोनी बेनी जोमसोम कोरला सड़क मर्मत अन्तिम चरणमा पुगेको छ। असोज दोस्रो हप्ताको बाढ़ी पहिरोले क्षतिग्रस्त 202 किलोमिटर लामो सड़कका 60 ठाउँमा क्षति पुगेको थियो। संघीय सड़क सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सड़क खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनुपर्नेछ।
3: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायातका सञ्चालन खुल्छन्, तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन, छेद विच्छेद छ। एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू खाद्यान्नका, किनभने मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भनेर, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नु पर्ने अवस्था छ।
0: उता सड़क खुलेपछि बढ्ने सवारी चाप व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। म्याग्दीका सिडिओ गणेश गैरे:
4: ठुला गाडीहरू यो चाहिँ कन्टेनरहरू यो बाटोमा पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने विषयमा धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अब हामीलाई अब्सट्याकल भनेको पोखरे बगरको पुललाई हामी कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्रित हुन्छौँ।
0: अमेरिकामा बसेर विश्वभर बाल बालिकाको शोषण तथा यातना दिने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रशान्त नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ।
1: 764 नाम गरेको नेटवर्कबाट बाल बालिकालाई हिंसात्मक यौन गतिविधि, वयस्क चित्र, जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ। एफबीआईका निर्देशक काश पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ। कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ। अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ। उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ। उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ।
0: जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अध्यावधि गरेको छ। 2602 मतदाताको नाम हटाइएको छ। दोहोरो दर्ता भएका 1198, मृत्यु भएका 1402 र नागरिकता त्यागेका 2 जनाको नाम हटाइएको हो। निर्वाचन आयोगले 2084 वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। काभ्रेमा गत प्रतिनिधि सभा निर्वाचनमा 3,26,611 मतदाता थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बिहे गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान् शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ, अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूपिणी देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान् शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान् शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान् शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान् शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र केही विषय बिन्दुहरूको आधारमा चर्चा गर्ने गर्दछौँ। यसको श्रवणबाट हाम्रो चित्तमा रहेका जो मलहरू छन्, विक्षेपहरू छन्, क्लेशहरू छन्, द्वेषहरू छन्, रागहरू छन्, मोहहरू छन्, क्रोध अथवा अरू मदमाश्चर्य जे जति पनि हाम्रा शत्रुहरू छन् तिनीहरूलाई कम गर्छ भनिएको छ। त्यसैले हामी यस्ता कार्यक्रमहरूको चर्चा गर्ने गर्दछौँ र श्रवण गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, हामी यो स्वर श्राद्धको सन्दर्भमा अगाडि बढिरहेका छौँ र आज हामी औँसी तिथिमा आइपुगेका छौँ, अर्थात् स्वर श्राद्धको अन्तिम दिन मानिएको छ आज। आज नै श्राद्धको विसर्जन गरिन्छ र औँसी तिथिमा श्राद्ध गर्नेहरूले आफ्ना पितृहरूलाई आज सन्तुष्ट गराउने गर्दछन् र यो सोह्र दिन अथवा सोह्र श्राद्धको नामले चलेको यो एउटा जो पितृपक्ष छ यसको आज समापन गरिन्छ र आजका दिनसम्म जसले जे जाति रूपमा आफ्ना पितृहरूलाई सन्तुष्ट गराएका छन् यो एक दिन गराएको सन्तुष्टिले हामीले एक वर्षका लागि पितृहरूको एक दिन हुने भएकोले उहाँहरू यहाँ हामी वर्षमा

भनेको छ। कन्या गते सवितरी पितरो यान्ति वैसुतान शून्य प्रेतपुरी सर्वा यावत वृश्चिक दर्शन, अर्थात् सूर्य कन्या राशिमा गएपछि पितृलोक अर्थात् प्रेतलोक शून्य पारी सबै पितृहरू पिण्डदान आदिको आशा गर्दै आफ्ना पुत्रका नजिक जान्छन् भनेर उल्लेख गरिएको छ। पितृलाई तृप्त पार्नु धर्म र कर्तव्य दुवै हो, त्यसैले श्राद्ध अवश्य गर्नुपर्छ भनेर यो स्मृति कौस्तुभले भनेको छ। अर्थात् सूर्य कन्या राशिमा गएपछि भनेको असोज महिनामा सूर्य कन्या राशिमा जान्छ, भदौ महिनामा सूर्य सिंह राशिमा हुन्छ र सिंह राशिबाट कन्या राशिमा असोज महिना लागेपछि सूर्य असोज एक गते सूर्य राशिमा जान्छ र यो असोजको पितृपक्ष जो छ यो वास्तवमा असोजको कृष्ण पक्षलाई भनिएको छ। त्यसैले कन्या राशिमा जब सूर्य जान्छ तब पितृहरू प्रेतलोक अर्थात् पितृहरूको लोकलाई छाडेर शून्य पारी भनेको सबै पितृहरू आफ्ना पुत्रहरूका नजिकमा पिण्डदान आदिको आशा गर्दै जाने गर्छन् र त्यस्ता पितृहरूलाई सन्तुष्ट पारिएन भने वास्तवमा सन्तति हुनुको न गौरव रहन्छ न सन्तति हुनुको कुनै अर्थ रहन्छ, त्यसले सम्पूर्ण रूपमा नष्ट पार्दछ भनिएको छ। त्यसैले यो आफ्ना पितृहरूलाई सन्तुष्ट गराउने तृप्त पार्ने यो धर्म र कर्तव्य दुवै हो, कर्तव्यले पनि यसबाट चित हुन भन्दैन र धर्मले त यसलाई नगर्नु भन्दै भन्दैन, त्यसैले श्राद्ध अवश्य गर्नुपर्छ। श्राद्ध कर्मबाट यदि कोही पछाडि हट्छ भने त्यसको बर्बादी हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले श्राद्ध गर्नै पर्छ, श्राद्ध नगरेर यसमा कुनै कुनाकाबाट छुट खोज्ने चेष्टा गरियो भने ती सन्ततिहरू सन्तति रहने छैनन्, जसले उनीहरूलाई यस धरतीमा सन्ततिको रूपमा ल्याए उनीहरूलाई नै सन्तुष्ट पार्ने चेष्टा नगर्ने सन्तति कसरी सन्तति हुन सकेर, त्यसैले सन्ततिहरूको कर्तव्य र धर्म दुवै श्राद्ध गर्नु हो भनिएको छ। आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ र आज यो सोह्र श्राद्धको अन्तिम दिन अर्थात् सोह्र श्राद्धको औँसी तिथि श्राद्ध विसर्जन गर्ने दिन हो र आजका दिनसम्म यो सोह्र श्राद्धको श्राद्धहरू गरिन्छन्, त्यसपछि भोलिबाट नवरात्र प्रारम्भ हुने कुरा छँदैछ, त्यसैले यो पितृपक्षको समापनको हामी केही चर्चाहरू गर्दैछौँ। श्राद्धका विभिन्न प्रकारहरू बताइएका छन्। यो पितृपक्षमा गरिने श्राद्ध महालय श्राद्ध हो, महालय पार्वण एक पार्वण र एकोदिष्ट गरेर चार प्रकारका यो श्राद्धहरूको प्रकार बताइएको छ। चार किसिमले श्राद्धहरू गरिन्छन्, ती चार किसिमका श्राद्धहरूको चर्चा हामी गर्नेछौँ। तर त्यसभन्दा पहिले यो महालय श्राद्धको काल निर्णय कसरी गरिएको छ भन्ने कुरा निर्णय सिन्धुले यसरी बताएको छ। आषाढ्या पञ्चमी पक्षे कन्या संस्थे दिवाकरे योवै श्राद्धम नरह कुर्या धेकस्मिन्न पिभाषारे मृता हानि पितुर योवै श्राद्धम दास्यति मानव तस्य संवत्सरम यावत् संतृप्ता पितरो ध्रुव। अर्थात् आषाढ शुक्ल पूर्णिमादेखि पाँचौँ पक्ष आश्विन कृष्ण पक्ष हो, यसलाई पितृपक्ष पनि भनिन्छ। यस पक्षमा एक दिन मात्र पनि पिताका मृत तिथिमा जसले श्राद्ध गर्छ त्यसका पितृहरू वर्ष दिनसम्म तृप्त हुन्छन्। तर यदि यस बिचमा अधिक मास परेमा आषाढको सातौँ पक्षमा महालय श्राद्ध गर्नुपर्छ भनेर निर्णय सिन्धुले यो महालय श्राद्ध भनेर यो पितृपक्षमा गरिने जो सोह्र श्राद्धमा गरिने श्राद्ध छ त्यसलाई भनिएको हो। त्यसैले यो यस श्राद्धको काल निर्णय अथवा कहिले श्राद्ध गर्ने भन्ने कुरा शास्त्रले यसरी उल्लेख गरेको छ। त्यसैले महालय श्राद्ध सोह्रवटा श्राद्धहरू सोह्र दिनका रूपमा गर्ने चलन छ, त्यसैले यसको नाम सोह्र श्राद्ध रहेको हो। कतिका पुत्रहरूले त दिन्छन्, कतिकाले दिएनन् भने ती कसरी सहन गर्न सक्लान् र त्यसैले सबैले आफ्नो धर्म संस्कार संस्कृति परम्परा अनुसार

पितृहरूको तृप्तिका लागि यो प्रयास गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी सोह्र श्राद्धको अन्तिम दिन औँसी तिथिका दिन सोह्र श्राद्धको बारेमा चर्चा गर्दैछौँ र यसको आज हामी विसर्जन गर्ने दिन हो र श्राद्धका चार प्रकार महालय पार्वण एक पार्वण र एकको दिष्ट गरेर चारवटा बताइएको छ। पार्वण श्राद्ध दोस्रो उल्लेख गरिएको छ। पिता पितामह प्रपितामह तथा माता मातामह प्रमातामह गरी तिन तिनजनालाई पिण्ड दिई औँसी वा पर्वको दिनमा गरिने श्राद्ध कर्मलाई पार्वण भनिन्छ। औँसी वा पूर्णिमाको दिन गरिने भनेर भनिएको यहाँ पर्व भनेको चतुर्दशी अष्टमी औँसी पूर्णिमा वा सङ्क्रान्ति हो भनेर पनि व्याख्या गरिएको छ। पार्वण श्राद्धका तीन भेद छन् भनेर उल्लेख गरिएको छ। एक पार्वणक, दुई पार्वणक र त्रिपार्वणक। यस्तो प्रकारको श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ र एक पार्वणक श्राद्ध भनेको पितृपक्ष अर्थात् आश्विन कृष्ण वा औँसीमा परलोक भएका मातापिताको वर्ष वर्षमा एक उद्दिष्ट श्राद्धको सट्टामा गर्नुपर्ने श्राद्ध विशेषलाई एक पार्वण भनिन्छ। यसमा पिता पितामह प्रपितामह अर्थात् पिताको पङ्क्ति, मातामह प्रमातामह वृद्ध प्रमातामह माताको माइती पङ्क्ति गरी तिन तिनजनालाई पिण्ड दिइन्छ। यसरी महालयमा वा अरू औँसीमा पिण्ड दिएर गरिने श्राद्धलाई एक पार्वण भनिन्छ। यो पार्वण श्राद्धकै एउटा भेद हो भनेर उल्लेख गरिएको छ। त्यसै गरी एक उद्दिष्ट श्राद्ध आमा या बाबु परलोक भएपछि परलोक भएकै दिनमा एकजनाको उद्देश्यले वर्षै पछि पुत्र पत्नी आदिद्वारा गरिने श्राद्धलाई एक उद्दिष्ट भनिन्छ। तर यो सपिण्डीकरण गरेपछि अर्थात् परलोक भएको दोस्रो वर्षदेखि मात्र गरिन्छ। एक उद्दिष्ट श्राद्धमा एउटा अर्घ्य, एउटा पवित्र र एउटा पिण्ड मात्र दिइन्छ। यसमा आवाहन, अग्नोकरण र विश्व देवाको पूजा गरिँदैन। यो प्राचीन विधि भएर नै गर्नुपर्छ। एक उद्दिष्ट श्राद्धका तीन भेद छन्, नवसंज्ञा, नवमिश्र संज्ञा र पुराण संज्ञा गरेर भनेर उल्लेख गरिएको छ। यी वास्तवमा शास्त्रीय व्यवस्थाहरू हुन्, यी पारिभाषिक शब्दहरू हुन् जो सबैले यसका अर्थहरू जानेका हुँदैनन्। त्यसैले यी पण्डितजीहरूले आफ्नो परम्पराअनुसार जहाँ जस्तो अवस्थामा छन् उनीहरूबाट नै यसको निर्गोल निकालेर पितृहरूलाई तृप्त गराउने प्रसङ्गमा अग्रसर हुनुपर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले यतातर्फ हाम्रो ध्यान आकृष्ट होस् यही पितृहरूको चरणमा प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम, जय जय राम। श्रीराम जय राम, जय जय राम। श्रीराम जय राम, जय जय राम। नमस्कार।

0: hit it. Kuno tuto man on
1: Samya Samudai ma
2: Pilayan Padi
1: On Air
2: App ma
1: Ani Smart Speaker ma Bunhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
4: सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन गर्न आदेश स्वीकृत गरेको छ।
5: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज बरहतवा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौँदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेशअनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीडित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
6: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उपिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
4: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सडक भाँसिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गलाई साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले थप समस्या नआए आज साँझसम्ममा राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ। हिजोदेखि राजमार्ग भाँसिएर सडक अवरुद्ध हुँदा अलपत्र परेका साना तथा अत्यावश्यक सवारी साधनका निम्ति वैकल्पिक मार्गको व्यवस्था गरिँदैछ। अवरुद्ध सडकभन्दा माथि रहेको साँगुरुकच्छी बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। दशैंको मुखमा राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। अश्विन शुक्ल प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी समापन गर्न लागि हो। पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। भोटेको सिबाडीमा 1,457 जनाले ज्यान गुमाएका छन्। रसुवामा 236, नुवागढमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना, उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1,335 शव व्यवस्थापन गरिएको छ। 1,438 शवको पहिचान हुन सकेको छैन। बाढीपछि 4,720 जना बेपत्ता छन्। यस्तै बाढीबाट विस्थापित 1,231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। जापानको आइची नागोयामा आउँदो कार्तिक 1-7 गतेसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपाल एउटा पदक जितेको छ। ताइक्वान्दोकी पलेसा गोवर्धनले चीनको ह्वाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिए। पलेसा पेरिस प्यारालम्पिकी पनि काँस्य पदक विजेता हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियासँगको डिजिल सम्झौतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको उपहारको रूपमा निन्दा गर्नुभएको छ। यो सम्झौताले अमेरिकालाई मस्कोमाथि लगाइएका केही ऊर्जा प्रतिबन्धहरू कम गर्न पनि आवश्यक पारेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताका लागि रसियाली राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। स्काईका मार्क स्टोन भन्छन्, यसले अमेरिकी बजारमा आपूर्ति केही समयको लागि मात्र सहज बनाउनेछ।
3: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागत म यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 24 गते, तदनुसार आज शनिबार 10 अक्टोबर सन् 2026 हो। आजको दिन पनि यहाँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस्। विशेष गरेर विकेन्डमा यहाँहरूले धेरैभन्दा धेरै कार्यक्रमहरू पनि गर्नुहुन्छ। तपाईँहरूको आआफ्नो कार्यक्रमहरू भनौँ न, तपाईँहरूको आफ्नै भेटघाटहरू छँदैछन्, त्यो रमाइलोसँग व्यतीत रहोस्। आज कसैको जन्मदिनको अवसर पारेर पनि विकेन्डको समयमा तपाईँहरूले रमाइलो जमघट गर्दै हुनुहुन्छ। यी सबै कार्यक्रमहरू एकदमै सफल र रमाइलो बनोस् भन्दै आउनुहोस् आजको दिनमा। हरेक दिन हाम्रा चाडपर्व, रीतिरिवाज, हाम्रो संस्कार संस्कृति अनि विभिन्न अवेरनेस सृजना गर्ने कार्यक्रमहरू छँदैछन्। यसै क्रममा यहाँहरूले सुन्न सक्नुहुनेछ आजको दिनमा पनि विश्व मानसिक स्वास्थ्य दिवस श्रोता, अनि समाचारमा पनि यहाँहरूले सुन्नुभएको थियो आजको दिनमा भने 16 श्राद्ध पितृ विसर्जन हो आज, अथवा यसलाई यहाँहरूले औँसी श्राद्ध अथवा निसी बार्ने जमरे औँसी जे भने पनि हुन्छ आजको दिन। र आजदेखि यो 16 श्राद्ध समाप्त हुँदै भोलिदेखि घटस्थापना सुरु हुनेछ। र आजको दिनको कुराकानी गर्नुपर्दा श्रोता, आज विश्व मानसिक स्वास्थ्य दिवस पनि हो। विश्वभरि नै यो मानसिक स्वास्थ्य दिवसको अवसरमा चर्चा गरिन्छ। मानसिक स्वास्थ्य भनेको के हो त? मानसिक स्वास्थ्य एक व्यक्ति अरू कसैमाथि आत्मनिर्भर नरहेको अवस्था भन्दा पनि हुन्छ, र कुनै पनि व्यक्तिले भनौँ न यो सन्तोषजनक र आनन्दित तरिकाले सामान्य जीवन बिताइरहेको अवस्थामा कहिलेकाहीँ उतार चढाव हुनसक्छ। र हालसालै एक अध्ययनले पनि के भनेको छ भने, विश्वभरि प्रत्येक 5 युवाहरूमध्ये 1 मानसिक समस्याको शिकार भइरहेको देखाएको छ। र WHOका अनुसार पनि करिब 2.5 लाख मानिसहरूमा मानसिक रोगको साथ बाँचिरहेको कुराहरू पनि हामीले सुनेका छौँ। र त्यस्तै गरी यो तुलनात्मक रूपमा अनि मानसिक स्वास्थ्यको पहिलो अग्रगामी सचेतक भने संयुक्त राज्य अमेरिकाको विलियम रहेका थिए। र 1900 मध्यतिर मानसिक स्वास्थ्यमाथि पहिलो सकारात्मक चासो व्यक्त गर्ने व्यक्ति नै उनै थिए। प्रख्यात मानसिक स्वास्थ्य संस्थापक आइजेक रेको साथै अमेरिकी मानसिक स्वास्थ्य सङ्घको 4 अध्यक्ष डोरोथी डेक्सलाई पनि मानसिक मुद्दाहरूको सकारात्मक अर्थमा कुरा गर्ने र सर्वसाधारणको कल्याणको पक्षमा वकालत गर्ने पहिलो व्यक्तिको रूपमा घोषणा गरिएको छ। र मानसिक स्वास्थ्य समस्याहरू विभिन्न कारणले उब्जिन सक्छ। सामान्यतया कुनै उचाइबाट गिरावट हुँदा, अथवा भनौँ न जिन्दगीको मोडमा कहिलेकाहीँ तल माथि, अथवा भनौँ न यो लाइफ अप्स एन्ड डाउन्स भइरहेको अवस्थामा पनि कुनै कारणवश मस्तिष्कको कुनै सेरेबलमा दुर्घटनामा भए मानसिक स्वास्थ्य समस्याहरू निम्तिन सक्छ। र यो मानसिक स्वास्थ्य भनेको यो एकदमै खान लाउन सबै कुरा ठिक छ, तर उसको मेन्टलले उसलाई भनौँ न कुनै प्रभाव परिरहेको छ भने, हाम्रो जीवनशैलीले समेत मानसिक स्वास्थ्यमा केही राम्रो त केही नकारात्मक प्रभाव पनि पारिरहेको हुन्छ। र विशेष गरेर युवा जमातमा बढी यस्तो समस्या हुन्छ भनेर देखाइएको छ। एउटा तथ्याङ्कले 14-15% किशोर किशोरीहरूमा यो भनौँ न 13-17 वर्षको उमेरमा नै यस्तो समस्याहरू भएको पनि पत्ता लगाएको छ। र यदि कोही मानसिक स्वास्थ्य समस्याबाट पीडित छ भने उसको सम्पर्कमा आउने निकट व्यक्ति अथवा आफन्तजन, साथीहरू, जो कोही पनि हुन्छ, घर परिवार, उसलाई सहयोग गर्न परिवारका सदस्यहरू, साथीहरू, स्कुलले पनि ठुलो भूमिका खेल्छ। परिवारका सदस्यहरू, साथीहरू अनि स्कुलका टिचर साथीहरू सबैले
उसको उपचारमा समेत ठुलो भूमिका खेल्न सक्छन्। र वास्तवमा यो परिवारका सदस्यहरूले सधैँ किशोर अवस्थाको सदस्यहरूको आनी बानी परिवर्तनलाई नजिकबाट निहाल्नुपर्छ। कुनै पनि स्वास्थ्य न्युरोलोजिस्ट वा मनोचिकित्सकलाई देखाउने बेला मानसिक रोगको लक्षणहरू भने लुकाउनु हुँदैन। हामी प्राय गरेर हाम्रो नेपाली समाजमा कुनै मानसिक रोग लागेको अवस्थामा अरूलाई भन्यो भने, समाजलाई भन्यो भने डक्टरलाई भन्न पनि लजाउने अथवा यस्तो पागलपन भयो भन्छ भन्ने डर हुन सक्छ। मानसिक समस्या भनेको नै त्यही हो जुन कुरा लुकाउनु हुँदैन र यो चरम अवस्थामा पुग्नु अघि नै यसलाई समस्या समाधान गरिसक्नुपर्छ। मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य चाहिँ धेरै नै महत्त्वपूर्ण छ र यो बाहिरबाट हेर्दा एकदमै ठिकठाक रिष्ट पुष्ट सबै राम्रो देखिरहेको हुन्छ, तर उसको जुन मानसिक भनौँ न यो भित्री मनको कुरा भने उसको एकदमै गहन रहेको हुन्छ। त्यो अवस्थामा हामी सबैले बुझ्नुपर्छ र विशेष गरेर के समस्या भइरहेको छ अनि त्यसलाई कसरी समाधान गर्ने, अनि डक्टर हस्पिटल तपाईँको जिपी जहाँ सजिलो हुन्छ त्यसरी नै सेयर गरेर त्यो कुरालाई निराकरण गर्न सकिन्छ। आउनुहोस् अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ। यो कार्यक्रमको पहिलो घण्टा हो। हामी मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाव सुन्छौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु कन्दरा ब्यान्डबाट

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:32 गयो। नेपालमा पनि आज दिनको 12:17 गएको छ भने ब्रुनाईमा दिनको 2:32 गयो। बीएबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ यस विकेन्डमा, यो सुनौलो बिहानी कार्यक्रम हो। हामी एभ्री विकेन्डमा भनौँ न बिहानको 7:00 to 10:00 तपाईँ हामी लाइभ कार्यक्रममा रहने गर्छौँ। आज तपाईँहरूको साथमा म रूपा राणा छु। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै यो कार्यक्रमको पहिलो घण्टामा हामी मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाव सुन्छौँ। समयले साथ दिएसम्म तपाईँको राशिफल पनि म तपाईँको साथमा राख्नेछु। रेडियो सुन्दै गर्नुहोला। हजुर, यो चिसो मौसममा होइन, कहिलेकाहीँ यो खराबी हुन्छ मौसमले है, रुगाखोकी। तर म एकदमै फिट एन्ड फाइन छु। त्यस्तै गरी हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरू पनि एकदमै स्वस्थ रहनुहोला, मस्त रहनुहोला होइन। यो वेदर चेन्ज हुने बेलामा बाहिर जाँदा घाम लागेको हुन्छ, तर अलि चिसो हावा चलिरहेको हुन्छ। अनि विशेष गरेर यो साउथ इस्ट एरियामा समुद्र हाम्रो नजिकै छ, यो चिसो हावाले पनि मानिसहरूलाई केही खराबी बनाउन सक्छ। तपाईँहरू सजग रहनुहोला। आउनुहोस् अब आजको मौसम सम्बन्धी पनि जानकारी लिउँ। आज प्राय गरेर धेरैजसो स्थानहरूमा भने मौसम घमाइलो रहनेछ, अनि उत्तर पश्चिमी क्षेत्रतिर भने चिसो हावासहित हल्का वर्षा हुनेछ। दक्षिणी भूभागतिर भने आज मौसम सुक्खा रही घाम लाग्नेछ। आज सुरुमा एकदमै चिसो हावा चल्ने र कुनै कुनै स्थानहरूमा विशेष गरेर उत्तर पश्चिमी क्षेत्रतिर भने जोडसँग हावाहुरीसहित वर्षा भइरहेको अवस्था हो। कुनै पनि समयमा भारी वर्षा हुने र मेघ गर्जनसहित असिना समेत देखा पर्न सक्ने यसको रिस्क रहेको छ भनिएको छ। अनि त्यसै गरी दक्षिणी भूभाग र पूर्वीय क्षेत्रमा भने आज मौसम सुक्खा रही घाम लाग्नेछ र समय समयमा घाम देखा पर्नेछ। आजको लागि अधिकतम तापक्रम 15 degrees Celsius हो श्रोता। रातको समयमा न्यूनतम तापक्रम 7 degrees Celsiusमा झर्नेछ। आज युकेमा सूर्योदय बिहानको 7:15 भयो र सूर्यास्त भने बेलुकी 6:19 हुनेछ। आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा भने मौसम एकदमै भनौँ न मिश्रित वेदर देखा पर्न सक्ने अनुमान गरिएको छ। पश्चिमी क्षेत्रतिर भने प्राय गरेर वर्षा हुने अनुमान गरिएको छ, तर बाँकी स्थानहरूमा भने बादल र कुहिरो लागे तापनि आकाश भने सफा देखिनेछ कुनै कुनै समयमा। र भोलि आइतबार हो, आइतबार भने एकदमै चिसो हुनेछ। अहिले मौसम अलिकति चिसो भइरहेको छ श्रोता, र भोलि पनि मौसम चिसो नै हुनेछ, तर धेरैजसो स्थानहरूमा घाम लागेर मौसम सुक्खा नै हुनेछ, घाम लाग्नेछ, तर वातावरण भने एकदमै चिसो हुनेछ। दक्षिणी पश्चिमी भूभागमा बादल लाग्नेछ र बाँकी स्थानहरूमा समय समयमा पानी पर्ने सम्भावना रहेको छ। भोलिको लागि अधिकतम तापक्रम 16 degrees Celsius हो। सोमबारको दिनमा भने सोमबारदेखि फेरि तापक्रम अलिकति बढ्दै जाने अनुमान गरिएको छ। ती दिनहरूमा पनि हामी मौसम सम्बन्धी जानकारी लिनेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु ब्रजेश श्रेष्ठको स्वरमा यो गीत।

0: प्लस गोरखा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

हजुर, अहिले प्रस्तुत मिठो गीतपछि भने आउनुहोस् हामी आजको वैदेशिक विनिमय दर र सुन चाँदीको दरभावतर्फ लगाऊँ। आज शनिबार 10 अक्टोबर हो श्रोता। आजको दिनमा पनि नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार छ। अमेरिकी डलर एकको खरिद दर 154.48 रुपियाँ र बिक्री दर 155.08 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 173.32 रुपियाँ र बिक्री दर 173.99 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.55 रुपियाँ र बिक्री दर 205.35 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 185.92 रुपियाँ र बिक्री दर 186.64 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.83 रुपियाँ र बिक्री दर 108.25 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.57 रुपियाँ र बिक्री दर 108.99 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.68 रुपियाँ र बिक्री दर 121.15 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.76 रुपियाँ र बिक्री दर 9.80 रुपियाँ। साउदी अरेबियन रियाल 1 को खरिद दर 41.15 रुपियाँ र बिक्री दर 41.31 रुपियाँ। कटारी रियाल 1 को खरिद दर 42.42 रुपियाँ र बिक्री दर 42.58 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 11.52 रुपियाँ र बिक्री दर 11.56 रुपियाँ। र हङकङ डलर 1 को खरिद दर 19.69 रुपियाँ र बिक्री दर 19.76 रुपियाँ। आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने 2,95,700 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,405 रुपियाँ रहेको छ।

हजुर, हामीलाई केही साथीहरूले पनि सम्पर्क गर्नुभएको थियो, मैले उहाँहरूलाई लिने कोसिस गरेको थिएँ तर उहाँले सुन्न सक्नु भएन। एनिवाइ श्रोता आउनुहोस्, अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु। गीत सुनिसकेपछि भने हामी कार्यक्रमलाई अगाडि बढाउँदै लैजानेछौँ। यसै क्रममा हामीलाई वीरबहादुर पुनज्यूले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच। शोभा गुरुङजी हुनुहुन्छ ओल्डसटबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डदेखि आउनुभएको छ, अनि हाम्रो नूतन भुसालजी इसरायलदेखि हुनुहुन्छ। नमस्कार, शुभ बिहानी अनि शुभ प्रभातम यहाँहरू सबै सबैलाई ह्याप्पी विकेन्ड भन्न चाहन्छु, इन्जोय गर्नुहोला। अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुई थर्फी नै गाडी चलिरहेका छन्। काभ्रेको रोसी गाउँपालिका नौ, पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरुद्ध भएको थियो। गैराति परेको पानीले रोसी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गलाई साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले थप समस्या नआए आज साँझसम्ममा राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ। हिजोदेखि राजमार्ग भाँसिएर सड़क अवरुद्ध हुँदा अलपत्र परेका साना तथा अत्यावश्यक सवारी साधनका निम्ति वैकल्पिक मार्गको व्यवस्था गरिँदैछ। अवरुद्ध सड़कभन्दा माथि रहेको सागुरो कच्ची बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। दशैंको मुखमा राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्री प्रभावित भएका छन्। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई रसुवा र नुवाकोटतर्फ टेकाएको छ। काम सक्न अब बढीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटस्थापनादेखि अघि नै बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी भएको छ। भदौ 10 गतेको भोटिकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध चयन हुनुभएको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नौ महाधिवेशनका निर्वाचन समितिका संयोजक राधाकृष्ण पाठकले जानकारी दिनुभएको छ। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्यसहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था रहेको छ। नेपालमा वार्षिक प्रतिव्यक्ति 69 अण्डा खपत हुने गरेको छ।
1: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अण्डा उत्पादन हुने गरेको बताउनु भएको छ। चार वर्ष अघिसम्म 120 हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढेर 180 पुगेको छ भने अण्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 बढी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रतिव्यक्ति 69 अण्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलङ्कामा 132, बङ्गलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रतिव्यक्ति 60 अण्डा खपत हुने गरेकामा अहिले बढेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसङ्ख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अण्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अण्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ छ।
0: नजिकिदो चाडपर्वलाई लक्षित गरी तेह्रथुमको सदरमुकाम म्यागलुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा चारवटा पसलमा 6,394 रुपियाँ बराबरका म्याद नागेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। सहकर्मी बबिता राईको रिपोर्ट।
2: जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा आज म्याङलुङ बजारका एक दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण सिंह राठौर:
3: हामी उपभोक्ताहरूको स्वच्छ वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि लक्षित गरिएको थियो। यो चाडपर्व लक्षित मात्र नभएर हाम्रो नियमित हुने अनुगमन हो। अहिले चाहिँ चाडपर्वकै मौसम भएकोले नै चाडपर्व लक्षित अनुगमन भयो।
2: अनुगमन टोलीले आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित गरिने प्रशासनले जनाएको छ।
0: अहिलेसम्मका खबरहरू यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

हजुर, तिमी बिनाको जिन्दगी नै म भन्दिनँ भन्ने कलाकारहरू सुगम पोखरेल र साथीहरू रहेका थिए श्रोता। प्रविशा अधिकारी, सुगम पोखरेल र प्रविशा अधिकारीको युगल स्वरबद्ध प्रस्तुत गीत हो। समय बिहानको 8:10 गयो। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। अनि तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? तपाईँको यो समय, यो पल एकदमै सुमधुर रहोस् हामी यही कामना गर्दछौँ। र हामीलाई केही साथीहरूले गीत रिक्वेस्ट पनि गर्नुभएको छ। यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न चाहनुहुन्छ भने बिएफबिएस गर्का रेडियोमा हामीलाई सम्पर्क गर्नुहोला। आउनुहोस् अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा शनिबारको दिनमा आयो गोर्खाली सुन्नेछौँ श्रोता। आयो गोर्खालीमा गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूबाट उहाँहरूले प्राप्त गर्नुभएका अवार्ड र एचिभमेन्ट सम्बन्धी हामी कुराकानी गर्छौँ। र यसै क्रममा आज तपाईँले सुन्न सक्नुहुनेछ द क्विन्स गोर्खा इन्जिनियर्सबाट हाम्रो कोप्रल बिक्की तामाङ। उहाँ अहिले गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा हुनुहुन्छ। उहाँसँग सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी छँदैछ। हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ र कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स। युथ ड्रिम्समा आज मेरो गेस्ट हुनुहुन्छ राइफलमेन प्रवीण बिष्ट। उहाँ 1RJRबाट हुनुहुन्छ र इन्टेक 24। उहाँसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको थर्ड आवरमा। र विशेष गरेर भाइहरूलाई, अलिकता बोल्ने भाइहरूलाई हामी त्यस्तै प्रकारको प्रश्नहरू गर्छौँ भने कति भाइहरूलाई अलि रमाइलो फन टाइपको प्रश्नहरू पनि गर्छौँ। आज पनि सुन्न सक्नुहुनेछ हाम्रो प्रवीण बिष्ट भाइ। उहाँ चाहिँ 1RJRको यो मालश्री ग्रुपमा हुनुहुन्छ। मालश्री ग्रुप भन्नाले पनि भोलिदेखि उहाँहरूले दसैँसम्म यो मालश्रीको ग्रुपमा अथवा पुजारीको ग्रुपमा उहाँहरू हुनुहुन्छ। मालश्रीको ग्रुपमा भन्नाले साँझ बिहानमा उहाँहरूले भजन गाउनुहुन्छ अनि पूजाको लागि के आवश्यक छ, अब फुलपाती भित्राउने क्रममा पनि उहाँहरूले विभिन्न यो नौ थरीका बोट बिरुवाहरू खोजेर ल्याउनुपर्ने, फुलपातीको यो डोलीहरू बनाउने, यस्ता धेरै कामहरू, अनि यो कुन कुन दिनमा कन्याहरूलाई खुवाउनुपर्छ, नौ कन्यालाई टिका लगाउने, अनि उहाँहरूले खोजेर ल्याउने अझ अर्को जिम्मेवारी कसैको हुन्छ भने जे होस् उहाँले पुजारीलाई हेल्प गर्ने, पूजा नै गर्ने, होइन जमरामा पानी राख्ने, यी सबै कार्यहरू गर्नुहुन्छ। उहाँहरूसँग गरिएको कुराकानी सुन्न नभुल्नु। आउनुहोस् अहिलेको लागि भने हामी फटाफट, हाम्रा आदरणीय श्रोताहरूले पनि हामीलाई यस बिहानीमा सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा हुनुहुन्छ वीर बलाल भाइ। उहाँ फानबरदेखि हुनुहुन्छ र उहाँले पनि उदाउँदै गरेको सूर्यको नजिकै उहाँ बाहिर वकिङ जानुभएको पिक्चर पठाइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच वीर भाइ। उहाँ वीर बलाल हुनुहुन्छ। अनि त्यस्तै गरी हामीसँग मेघ मल्लज्यू हुनुहुन्छ डन्सटबलबाट। उहाँले पनि यो कार्यक्रम सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ। इन्जोय गर्नुहोला बाँकी पल पनि। अनि लोकसुब्बा थेवेज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। समय भएमा एउटा गीत सुनाइदिनु होला, म पनि कफीको मिठास लिँदै ड्युटीबाटै दर्शन जनाए भन्नुभएको छ। हामीलाई धेरै साथीहरूले ड्युटीबाटै यो कार्यक्रम सुनिरहेको छु भन्नेहरू धेरै हुनुहुन्छ। ड्युटी इज ब्युटी भनिन्छ नि, होइन? तपाईँहरूले इन्जोय गर्नुहोला ड्युटी। र हामीलाई सुवर्णजीले पनि सम्पर्क गर्नुभएको छ, एका बिहानै मिठा मिठा गीतहरू सुनिरहेको छु भन्नुभएको छ। यो हाम्रो भनौँ न यो मिरियाड सिस्टममा गीतहरू आफै लोड हुन्छ कि, कुन गीत कसलाई मनपर्छ बढी, कसलाई कुन गीत मनपर्छ, होइन? थ्याङ्क यू सो मच त्यसो भनिदिनु भएकोमा। अहिले भने हाम्रो लिस्टमा परेको छ अर्को एउटा गीत, हामी यो गीत सुनौँ र त्यसपछि भने कार्यक्रमलाई हामी अघि बढाउँदै जानेछौँ। यो गीत छ, अबको प्रस्तुतिमा स्वीकार्नुहोस्।

0: हजुर, आज शनिबार हो श्रोता। शनिबार 10 अक्टोबरको दिनमा भने तपाईँहरूले प्रिमियर लिग अन्तर्गतको म्याचहरू हेर्न सक्नुहुनेछ। आज दिनको 12:30 बजेमा आर्सेनल र लिड्स युनाइटेड, तपाईँको टिम कुन कुन छ है हेर्नुहोस् है, तपाईँहरूको र कुन कुन टिमलाई सपोर्ट गर्नुहुन्छ। आर्सेनल भर्सेस लिड्स युनाइटेड, एस्टन विला भर्सेस ब्रेन्टफोर्ड, चेल्सी भर्सेस बर्नमाउथ, इप्सविच टाउन भर्सेस फुलम, सन्डरल्यान्ड भर्सेस ब्राइटन एन्ड होप एल्बियन, अनि म्यानयू पनि खेल्दैछ श्रोता। म्यानयूका फ्यानहरू हुनुहुन्छ भने म्यान्चेस्टर युनाइटेड भर्सेस टटनम, एकदमै राम्रो म्याच छ आज। अनि त्यसै गरी तपाईँहरूमध्ये कतिले स्कटिस प्रिमियरसिप पनि फलो गर्नुहुन्छ होइन, आजको दिनमा इन्जोय गर्न सक्नुहुनेछ। र हिजो शुक्रबारको दिनमा भएको वुमेन्स युरोपियन वर्ल्ड कपको क्वालिफायर्समा प्ले अफ सेमी फाइनल थियो श्रोता। त्यसको रिजल्ट भने रिपब्लिक अफ आयरल्यान्डले काजाकिस्तानलाई 0-0 आठ गोल गरेको छ। वाओ, आठ गोल आमा है। अनि त्यस्तै गरी स्विजरल्यान्डले पनि 7 गोल गरेको छ इजरायलसँग, इजरायलले भने 3 गोल गर्न सफल भएको छ। म हिजोको रिजल्ट भन्दैछु, काजाकिस्तान 0, रिपब्लिक अफ आयरल्यान्ड 8, इजरायल 3, स्विजरल्यान्ड 7, फिनल्यान्ड 3, सर्बिया 1, अल्बेनिया 0, वेल्स 1, कोसोभो 1, अस्ट्रिया 2, स्लोभाकिया 1, युक्रेन 3, टर्की र स्लोभेनिया भने 3-3 भएको छ। लिथुनिया 0, स्विडेन 5, बेलारुस 0, इटली 2, ग्रिस 1, इङ्ल्यान्डका लेडिजहरू 3, क्रोएसिया 0, आइसल्यान्ड 4, चेक रिपब्लिक 0, स्कटल्यान्ड 2, रोमानिया 0, नर्वे 2, हङ्गरी 0, नेदरल्यान्ड्स 8, नर्दर्न आयरल्यान्ड 0, पोर्चुगल 4, बेल्जियम 1, पोल्यान्ड 0 भएको छ। ओके, यो थियो श्रोता यो वुमेन्स युरोपियन वर्ल्ड कप क्वालिफायर्समा हिजोको रिजल्ट हो। र आज पनि तपाईँहरूले एकदमै प्रिमियर लिगको म्याच शनिबारको दिनमा हेर्न सक्नुहुनेछ। अनि भोलि आइतबार पनि छँदैछ, भोलि आइतबारको दिनमा पनि दिनको 2 बजे 2 म्याच छन्, जसमा क्रिस्टल प्यालेस भर्सेस नटिङ्गम फरेस्ट, हल सिटी भर्सेस एभर्टन, र 4:30 बजेको समयमा लिभरपुल भर्सेस म्यान्चेस्टर सिटीको म्याच इन्जोय गर्न सक्नुहुनेछ। ओके, आउनुहोस् अब भने हामी लाग्नेछौँ श्रोता आयु गोर्खालीतर्फ। आज आयु गोर्खालीमा हाम्रा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ, कोपरल बिक्की तामाङ। उहाँ क्विन्स गोर्खा सिग्नल्सबाट, तर हाल भने उहाँ गोर्खा कम्पनी आइटी सेक्रेटरीमा हुनुहुन्छ। उहाँको अवार्ड र एचिभमेन्ट सम्बन्धी हामी कुराकानी सुन्नेछौँ। र कार्यक्रमको थर्ड आवरमा भने युथ ड्रिम्स छँदैछ, सुन्न नभुल्नुहोला। अब हामी कार्यक्रमलाई अघि बढाउँ। BFBS Gorkha
1: Radio. तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते Level 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सर, वेस्ट ससेक्स, ह्याम्पसर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स Level 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट Level 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको र आज यस कार्यक्रममा मेरो गेस्ट चाहिँ हुनुहुन्छ कप्रोल विक्की तामाङ र उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको सदस्य हुनुहुन्छ तर अहिले गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा चाहिँ पिटिआईको कार्यभार सम्हालिराख्नु भएको रहेछ उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ यो वर्षको क्युजिएसको बर्थडेमा चाहिँ उहाँलाई जुनियर एनसिओ अफ द इयर चाहिँ जस अवार्ड प्रदान गरिएको छ हेडलिङटन ट्रफी भन्दो रहेछ आज यही उहाँको एचिभमेन्ट सम्बन्धी अनि अरू एचिभमेन्ट सम्बन्धी अनि समग्रमा उहाँको आर्मी लाइफ कस्तो भएर छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ विक्की भाइ नमस्ते
1: नमस्ते नमस्ते
0: वेलकम छ है तपाईँलाई बिएबिएसमा
1: हजुर थ्याङ्क यू भेरी मच
0: अब तपाईँले यङ पढ्नुभयो त्यहाँ पनि हाम्रो मास्टर छ बिएबिएस कतिको सुन्नुहुन्छ
1: हजुर सुनिरहन्छ हाम्रो यस्ता नि बजिरहेको हुन्छ खाने रमाइलो लाग्छ
0: अब तपाईँ क्विन्स गोर्खा सिग्नल्सको कुन स्क्वाडनमा हुनुहुन्थ्यो त्यहाँ जानुभन्दा अगाडि चाहिँ
1: 250 गोर्खा सिग्नल स्क्वाडनमा थिएँ
0: कुन इन्टेकको हुनुहुन्छ नि
1: म चाहिँ इन्टेक 15
0: राइट अनि अब अलिकति तपाईँको एचिभमेन्ट सम्बन्धी कुराकानी गरौँ त्यसपछि त्यहाँको कार्यभार त छँदै नै छ ल तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन यो क्युजिएसको बर्थडेमा तपाईँले जुनियर एनसिएस अफ द इयर बिग अवार्ड पाउनु भएको रहेछ कङ्ग्रेचुलेसन
1: हजुर थ्याङ्क यू भेरी मच
0: कतिको प्राउड हुनुहुन्छ त नि यो अवार्ड पाउँदा
1: एकदमै प्राउड भएको थिएँ म चाहिँ जस एकदम पहिला आफू भर्खर हुने बेला जस गुरुजीहरूले पाउँदाखेरि चाहिँ हो एक दिन चाहिँ पाउनु पर्छ जस्तो एउटा इमेन एम्बिसन जस्तो चाहिँ मैले पहिला लिएको थिएँ अनि जस त्यो पाउँदाखेरि चाहिँ अब जस सरप्राइज सब एकदमै सरप्राइज भयो म चाहिँ
0: भनेपछि तपाईँ यो अवार्डको लागि पहिलेदेखि नै मोटिभेटेड हुनुहुन्छ रहेछ होइन
1: हजुर
0: यो त रेडलिङटन ट्रफी भन्दो रहेछ यो त कसैले प्रदान गर्नुभएको हो कि होइन साँपहरूले
1: हजुर हाम्रो पहिला हाम्रो साहबहरूले चाहिँ यो 1815 चाहिँ प्रेजेन्ट गर्नुभएको रहेछ हिस्ट्री हेर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ दिनुभएर चाहिँ त्यो चाहिँ हाम्रो जस अलराउन्डर क्विन्स गोर्खा सिग्नल्सको अलराउन्डर एन्ड जुनियर एनसिओलाई चाहिँ दिने गरेको रहेछ
0: यो त ठुलो हिस्ट्री भएको अवार्ड पो रहेछ त होइन ट्रफी
1: हजुर हजुरको क्राइटेरियाहरू हेर्दाखेरि पनि चाहिँ एकदम उत्यो नै छ जस एकदम ट्रफी चाहिँ एकदमै राम्रो अनि सुन्दाखेरि पनि त्यसको रिजनहरू सुन्दाखेरि एकदमै राम्रो राम्रो र एकदम गरिमामय छ भनौँ न
0: अब क्युजिएसमा त्यत्रो स्क्वाडनहरू हुनुहुन्छ अलराउन्ड भएर जुनियर एनसिएस अफ द इयर पाउनु भनेको त यो त वान अफ द तपाईँको बेस्ट मोमेन्ट नै भयो होला त्यो पाउँदा चाहिँ होइन
1: हजुर एकदमै एकदमै जस धेरै स्क्वाडनहरू हुँदा अनि त्यत्रो मेरो अब साथीभाइ गुरुजीहरू सबैजना हुँदाखेरि जस पाउँछ एकदम आफूले आफूलाई चाहिँ एकदम लकिन्स खान्छु यो ट्रफी चाहिँ फेरि मैले चाहिँ कति वर्ष गरेको भन्दा पनि म भर्ती भएदेखि लागि परेको र हार्डवर्क मोटिभेसन अनि मेरो स्पेसली मेरो सबै मलाई गाइड गर्नुहुने मलाई एडभाइस दिनुहुने मलाई हेर्नुहुने गुरुजी साहबहरू नम्बरीहरू भाइहरू सबैलाई पनि यही मार्फत म एकदम थ्याङ्क यू भन्न चाहन्छु र मेरो परिवारलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु उहाँहरूकै हेल्पले गर्दाखेरि चाहिँ म चाहिँ यो ट्रफी पाउन चाहिँ एकदम सफल
0: राइट अनि के कन्ट्रिब्युसन गरे बापत चाहिँ पाए जस्तो लाग्छ हुन त यो धेरै कुराहरू हेर्छ होला त्यसै पनि होइन अब थ्रु आउट द इयर
1: कन्ट्रिब्युसनहरू चाहिँ हामीले धेरै त्यो लिडदेखि लिएर चाहिँ अर्गनाइज स्किल्स अनि हजुरको पार्टिसिपेसन अनि सबै धेरै कुरा छ यसमा चाहिँ हजुरको अनि म चाहिँ आफूले आफूलाई चाहिँ यता गोर्खा कम्पनीमा नै आएपछि त्योभन्दा अगाडि मैले धेरै गरिसकेको थिएँ गोर्खा कम्पनी आएपछि मैले धेरै अपर्च्युनिटीहरू पाएँ इभन एज अ पिटिआई पनि त्यही मार्फत चाहिँ मैले चाहिँ धेरै अपर्च्युनिटीहरू पनि पाएँ आफूले खोजे पनि आफू कति भोलिन्टियर पनि गरेँ अनि पछि हुँदा हुँदाखेरि चाहिँ मैले धेरै कुरा पनि गरिसकेको रहेछु यो 3 अन्तरालमा
0: 3 भयो त्यहाँ जानुभएको तपाईँ
1: हजुर अब चाहिँ 3 हुन्छ मार्चमा अनि मैले चाहिँ 3 इन्टेक चाहिँ अझै हेरिसकेर
0: चाहिँ त्यहाँ थुप्रै अपर्च्युनिटीहरू पाएँ भन्नुभयो कस्तो कस्तो खालको त्यो अपर्च्युनिटीहरू पाउनुभयो त्यहाँ
1: हजुरको अपर्च्युनिटीहरू चाहिँ अब भाइहरू लिन गएकोदेखि लिएर यता चाहिँ अब म चाहिँ G7 ट्रेनिङ कप्रोल आज पिटिआई हुने हुनाले चाहिँ धेरै इभेन्टहरू पनि मैले लिड गर्न पाएँ सेम टाइम 2IPC पनि बस्न पाएँ हाम्रो सन्तोष गुरुजी स्टाफ अहिले स्टाफ सन्तोष गुरुजी हुनुहुन्छ उहाँ चाहिँ अहिले के जानु भन्नुहुन्छ उहाँले पनि धेरै गाइड गर्नुभयो पहिला अनि हाम्रो साहबहरूले पनि धेरै गाइड गर्नुभयो उहाँको अन्डरमा हुँदाखेरि पनि धेरै एज अ सिक्युरिटी पनि काम गर्ने मौका पाएँ भाइहरूको त्यसमा लन्डनमा अनि 80 पनि एउटा अर्गनाइज गर्न पाएँ त्यस्तो धेरै धेरै कुराहरू छ अब त्यो मैले मेरो जब मैले त्यो अवार्ड पाएँ मेरो साइटेसन पढ्दाखेरि चाहिँ धेरै नै उत्यो थियो अनि फेरि म अस्ति यही वर्ष नै मैले अब यो ड्रोन अपरेटर कोर्स पनि गर्न पाएँ मेरो नम्बरीले नै ऊ चाहिँ इन्स्ट्रक्टर थियो
0: आइसी
1: हजुर एउटा मैले टाइम चाहिँ मेन चाहिँ मेरो एउटा टाइम पनि मैले युटिलाइज गरेँ, मेरो फ्री टाइम भन्दाखेरि नि बिजी टाइममा नि मैले चाहिँ दुइटै यता काम पनि अनि यता कोर्स पनि, किनभने गोर्खा कम्पनी पनि रन भयो त यता क्याट्रिकमै, त्यस्तै कुराहरूले गर्दाखेरि आफू आफूलाई इन्गेज पनि राखेँ अनि आफ्नो केआइसिपी पनि मैले चाहिँ साथसाथै लगेको हुनाले पनि भएको जस्तो लाग्छ।
0: अब अभियसली तपाईँले यही अवार्डको लागि त ट्रफिकलाई त काम गर्नु भएको होइन, तपाईँ आर्मीमा चाहिँ सेल्फ मोटिभेटेड जस्तै मैले बुझेँ होइन, किनभने इट हेज टु कम फ्रम यो हार्ट नि त होइन।
1: हजुर म चाहिँ त्यही कहिले काहीँ चाहिँ एक्लै अब इभन छुट्टीमा अनि कहिले काहीँ चाहिँ एक्लै बसेर मुभी हेरिरहेको छु भने चाहिँ होइन मैले त के गरिरहेको छु जस्तो लाग्छ कहिले काहीँ चाहिँ,
0: गिल्टी फिल
1: अब एक
0: हुन्छ
1: दिन हजुर एक दिन दुई दिन चाहिँ केही हुँदैन, अब हजुरको जस्तै एक हप्तै केही गरेन भने चाहिँ ओ मैले चाहिँ एम आई डुइङ समथिङ रङ भन्दै आफूलाई ट्रिटै नगर्ने त होइन, तर कहिले काहीँ चाहिँ त्यस्तो लाग्छ।
0: अनि तपाईँलाई यो अवार्ड पाएपछि चाहिँ अझै आई हेभ टु डु मोर भन्ने त्यस्तो खालको एउटा चाहिँ त्यो प्रेसर त होइन, त्यो एक किसिमको एउटा त्यस्तो चाहिँ भावना आउँछ कि आउँदैन?
1: हजुर त्यो चाहिँ अभियसली आउँछ, त्यो चाहिँ मैले अवार्ड पाएको भए पनि नपाएको भए पनि मैले जहिले नै सोध्नु त्यही हो, हाम्रो अब एज अ गोर्खाले हाम्रो स्ट्यान्डर्ड हामी जहिले पनि हाई नै राख्न हामीलाई चाहन्छौँ, त्यो कारणले गर्दाखेरि पनि अनि जस्ट जहिले आई हेभ टु गिभ माई बेस्ट एन्ड वी हेभ टु प्रुभ वी आर द बेस्ट भन्ने म जहिले माइन्डमा लिएर नै हिँड्छु।
0: अब तपाईँ पहिलेदेखि नै एकदमै मोटिभेटेड, यसले झन् एक्स्ट्रा मोटिभेट गरे होला है, तपाईँलाई एक्स्ट्रा प्रोत्साहन दिएको होला।
1: हजुर
0: अनि यो अवार्डको लागि नाम गएको छ भन्ने थाहा थियो कि तपाईँलाई 81 अनाउन्स भयो बर्थडेमा?
1: नाम गएको चाहिँ हाम्रो एकदम फेरि मार्फत म हाम्रो सिग्नल्सको हाम्रो गौतम साहबलाई पनि उहाँ जहिले वान पिसी गर्दै हुन्छ उहाँलाई नि थ्याङ्क यू भन्न चाहन्छु, र साथसाथै हाम्रो प्लटुनको प्लटुन सर्जेन्ट शम्सु गुजीलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। जस्ट मलाई चाहिँ साइटेसन चाहिँ गएको मलाई माग्नु चाहिँ भएको थियो, मलाई गएको चाहिँ मलाई चाहिँ म नि एक्सर्साइजमै थिएँ त्यतिखेर, अनि त्यतिखेर साहबले चाहिँ नाम चाहिँ गएको छ भन्नुभएको थियो, अनि फेरि अब त्यत्रो स्क्वाड्रनमा अब पाउने नपाउने चाहिँ अब हजुरको, किनभने यो ट्रफी पाउनलाई चाहिँ अब सबैले त्यस्तै मेहनत गरिरहेको हुन्छ, त्यतिखेर चाहिँ मलाई चाहिँ थाहा भएको
0: त्यो नाम आउँदाको क्षण चाहिँ कसरी सम्झिनुहुन्छ?
1: नाम चाहिँ म यता क्याट्रिकबाट म चाहिँ ड्राइभ ब्यानर ड्राइभ गरेर गएको थिएँ, अनि बिहान ड्राइभ गरेर चाहिँ 6 बजे नियरली 6 बजे, किन हामी 9 बजे चाहिँ त्यहाँ पुगिसक्नु पर्ने त्यो रिहर्सल थियो, 6 बजे चाहिँ म नन स्टप ड्राइभ गरेर गएँ।
0: पहिल्यै
1: साथीहरू
0: सुनाइसकेको थियो तिमीले अवार्ड पाउँदैछौ भनेर?
1: होइन हाम्रो त्यतिखेर क्रिसमस बर्थडेमा चाहिँ एज अ एटेन्ड गर्न चाहिँ म चाहिँ गइरहेको थिएँ,
0: थाहा थिएन नाम आउँछ कि आउँदैन भन्ने?
1: हजुर त्यो चाहिँ थाहा थिएन, किनभने फेरि मलाई साहबले पनि सोध्नु भएको थियो फोन आयो कि आएको छैन भनेर, फोन त आएको थिएन, फेरि युजली गर्नुहुँदो रहेछ पाउने सोल्जरलाई चाहिँ, तर त्यतिखेर चाहिँ म चाहिँ कन्फ्युजमै भएँ, अनि त्यसपछि म चाहिँ फेरि एटेन्ड गर्न चाहिँ गएको थिएँ त क्याटिकबाट, किनभने त्यो हाम्रो बर्थडे चाहिँ एकदमै रमाइलो हुन्छ हजुरको, अब हजुरले नि हजुर एकदम त्यतिखेर चाहिँ अब हाम्रो स्क्वाडन हुने बेला नम्बरी भाइहरू गुर्जीहरू साहबहरू सबैजना भेट्ने फ्यामिली भेट्ने चाहिँ त्यही बेला हो, त्यही भएर नि म चाहिँ गएँ, किनभने धेरै भयो नगएको। त्यसपछि त्यहाँ मलाई जब मेरो नाम चाहिँ कल आउट भयो, म चाहिँ जस्ट फर्स्ट टाइम होला किनभने म पानी पनि खाएको थिएन त्यतिखेर, ड्राइभ गरेर थाकिनिरहेको थिएँ, अनि साहबहरूलाई अगाडि देख्दाखेरि चाहिँ एकदम प्राउड मोमेन्ट, त्यो चाहिँ एकदम कुरिरहेको क्षण, अनि अहिलेसम्म मैले जति नि मेरो झन्डै झन्डै 12 वर्षको अन्तरालमा काम गरेको मेरो यो मोटिभेसन हार्डवर्क चाहिँ त्यतिखेर चाहिँ पे अफ भएको जस्तो लाग्यो मलाई चाहिँ भित्रैबाट, अनि एकदम खुसी लाग्यो त्यतिखेर चाहिँ मलाई चाहिँ।
0: आदरणीय श्रोता, अहिले तपाईँले हाम्रो कप्रोल बिक्की तामाङ भाइ हुनुहुन्छ, क्युजिएस, तर उहाँ अहिले क्याट्रिकमा पिटिआई गरिराख्नु भएको छ। यो क्विन्स गोर्खा सिग्नल्सको बर्थडेमा उहाँले चाहिँ जुनियर एन्सियस अफ द इयर अवार्ड पाउनुभयो, यसै सम्बन्धी हामीले कुराकानी गरिरहेको छौँ। अब ब्याक टु ब्याक दुईवटा गीत सुनाऊ, त्यसपछि बाँकी कुराकानी हामी भाइसँग फेरि सेकेन्ड पार्टमा कुराकानी गर्नेछौँ।
2: हजुर योग भाइले भन्नुभए जस्तै हामी केही गीतहरू सुन्नेछौँ, तर गीत सुन्न र सुनाउनको लागि यहाँ हामीसँग हुनुहुन्छ धेरै साथीहरू, उहाँहरूले गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। यसै क्रममा लोक सुब्बा थेबे ज्यूले रोज्नुभएको गीत म सुनाउँछु, ए साईले, हिमाल घरतीले गाउनुभएको गीत हो यो गीत, सम्पूर्ण श्रोतालाई भन्नुभएको छ। हामी त्यो गीत सुन्नुभन्दा अगाडि केही प्रोमो सुन्नेछौँ, अनि त्यसपछि भने सहकर्मी साथी योगराज राईजीले कोप्रल बिक्की तामाङसँग गर्नुभएको कुराकानीको सेकेन्ड पार्ट पनि हामी सुन्नेछौँ।
3: यो BFBS गोर्खा रेडियो हो।
4: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
3: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
4: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
5: EFBSC, Gurkha Radio.

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि आज सबै सेवालाई वेलकम गर्न चाहन्छु। कार्यक्रम आयो गोर्खालीमा कपिरोल विकी तामाङ भाइसँग कुराकानी गरिएको छु र उहाँले चाहिँ जुनियर एन्सियस अफ द इयर अवार्ड पाउनुभयो क्विन्स गोर्खा सिग्नल्सको, अहिले चाहिँ क्याट्रिकमा हुनुहुन्छ। भाइ फेरि वेलकम छ है तपाईँलाई।
1: थ्याङ्क यू।
0: हजुर, अब यो त अवार्ड भइहाल्यो, अरू पनि अवार्डहरू तपाईँले कुनै पाउनु भएको छ कोर्सेसतिर गएर राम्रो गरेको, त्यस्तो कुनै छन् एचिभमेन्टहरू?
1: एचिभमेन्टहरू त हाम्रो अहिले किन म क्याट्रिक आएपछि चाहिँ यता त्योभन्दा अगाडि चाहिँ म क्याम्बेन पेट्रोल गोल्ड मेडलिस्ट हाम्रो फर्स्ट गोल रोयल सिग्नल्स र क्विन्स गोर्खा सिग्नल्सको, त्यतिखेर चाहिँ म गोल्ड मेडल चाहिँ क्याम्बेन पेट्रोल चाहिँ मैले गर्नै पाएको थिएन, किनभने त्यो काम एक्सर्साइज त्यस्तो भएर। तर म जब 250 गोर्खा सिग्नल स्क्वाडमा थिएँ त्यतिखेर चाहिँ गोल्ड मेडल चाहिँ ल्याउन पाएँ फर्स्ट टाइम। त्यो मेरो रिसेन्ट, त्योभन्दा रिसेन्ट चाहिँ त्यो थियो।
0: क्याम्बेन पेट्रोलमा चाहिँ के थियो तपाईँको रोल?
1: म चाहिँ राइड अफ थिएँ त्यतिखेर क्याम्बेन पेट्रोलको पनि, म झन्डै झन्डै लास्ट मिनट छिरेको थिएँ किनभने म चाहिँ पिटिआई त्यहाँ पनि मैले अब पिटिआई अनि एउटा भाइले हाम्रो चेतन भाइले चाहिँ गुरुजी एक दिन पिटी लिइदिनुहोस् न, उसले नभ्याउने रहेछ। अनि मैले चाहिँ जाने बेला चाहिँ हाम्रो त्यतिखेर टिम म्यानेजर दिलीप गुरुजीलाई चाहिँ मैले चाहिँ के भने, किन मलाई पहिलेदेखि गर्न मन लाग्यो, अनि मैले चाहिँ गुरुजी इफ कसै चाहिँ डाउन हुन्छ इन अनलेस अब अनलकीले भयो भने चाहिँ प्लिज मलाई चाहिँ काउन्ट गर्नुहोस् भनेको थिएँ मैले उहाँलाई चाहिँ। उहाँले चाहिँ अनि आई डोन्ट नो मैले भनेको उहाँलाई मन पर्यो कि के हो, अहिले चाहिँ पहिला चाहिँ होइन अलिकति मान्छे धेरै छ भन्नुभयो, पछि चाहिँ ल भोलि जान्छौ त बिटिटी भनेर चाहिँ अनि म फेरि बिटिटी पनि गर्थेँ।
0: त्यो तपाईँको डिटर्मिनेसन देख्नु भयो होला कि?
1: हजुर, अनि सिधै फेरि ट्रेनिङ पनि मैले चाहिँ गरेको थिएन, तर अब यसो किनभने मैले चाहिँ पहिला हाम्रो यो सिग्नल्सको चाहिँ ल्यान्ड एन्ड ट्रफी हुन्छ, त्यो चाहिँ 40 माइल ट्याब हो, त्यो चाहिँ भारी बोक्दै नेभिगेसन गर्दै हिँड्ने हो, अनि मलाई त्यो भारी बोक्नु त्यतिखेर नि अहिले नि त्यस्तो भारीको लागि चाहिँ एउटा कन्फिडेन्सै छ। अनि मैले चाहिँ त्यतिखेर यसो हेरेको भाइहरू पनि थियो, अनि हाम्रो सङ्गीत गुरुजी ट्वाइसै हुनुहुन्थ्यो, अनि यसो हेरेको सिनियर मै थिएँ, अनि रेडियो बोक्न फेरि बेचारा भाइहरूलाई अलिकति कम्पिटिसन, फेरि ल ठिकै छ म बोक्छु, अब भारी नै हुन्छ कि नि ऱ्याडअपको, अनि ठिकै छ म बोक्छु भनेर, अनि त्यसपछि मजाले जोस् बिटिटीमा नि अनि क्याम्बेन पेट्रोलमा नि बोकियो जोस्।
0: ए, तपाईँ मान्छे हेर्दा एकदमै बलियो देख्छु के त्यो फोटोमा।
1: हजुर,
0: राइट। अनि अरू केही छन् अरू पनि अवार्डहरू?
1: अवार्डहरू चाहिँ अरूहरू पनि छ अब यताउता, तर मैले अर्को अवार्ड आफूलाई अवार्ड लाग्ने चाहिँ 2020 जब कोभिड भयो त्यसपछि चाहिँ म चाहिँ त्यतिखेर चाहिँ मैले चाहिँ आफ्नो पढाइ सुरु गरेँ फाउन्डेसन डिग्री इन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी।
0: डिग्री पनि गरिसक्नु भयो?
1: हजुर, त्यो चाहिँ फाउन्डेसन डिग्री हो। त्यो टाइमलाई चाहिँ मैले त्यसरी युटिलाइज गरेर चाहिँ म चाहिँ त्यतिखेर नि एउटा कोइनहरू दिँदो रहेछ, सर्टिफिकेट दिँदो रहेछ। अनि अस्ति भर्खरै मैले लास्ट इयर चाहिँ म चाहिँ क्लास 1 नेटवर्क इन्जिनियर हो, अनि त्यतिखेर चाहिँ एउटा हाम्रो सिभिल आइटीमा चाहिँ हामी त्यतिखेर रेजिस्टर गर्नु मिल्छ, त्यसमा नि म मेम्बर भएको छु। त्यो चाहिँ एउटा हजुर क्लास 1 गरेपछि एउटा पाउने हो त्यो।
0: राइट। अनि कपरोल हुनुभएको छ कति भयो त?
1: कपरोल चाहिँ म 2024 भएको, झन्झन् 3 वर्ष हुन लाग्यो।
0: ए, अब यो अर्डले त साजन त त्यसै हुने भयो नि त तपाईँ त। अब यत्रो जुनियर एन्सियस अफ द इयर पाउनु भएको छ। राइट, ओके। अलिकति तपाईँको त्यहाँ क्याट्रिकको टुरको कुराकानी गरौँ। तपाईँको टुर चाहिँ कस्तो भइरहेको छ त? त्यहाँ क्याट्रिक जाने त सबैको चाहना हुन्छ होइन?
1: हजुर, क्याट्रिक चाहिँ म चाहिँ जस एकचोटि न मलाई चाहिँ जस पहिला रिक्रुट हुने बेलादेखि नै मलाई आउनु मन लागेको ठाउँ
0: हो।
1: यता म फर्स्टमा चाहिँ एकछिन, किनभने म एकदम फर्स्टमा आउने बेला चाहिँ म पल्टनबाट चाहिँ धेरै बाहिर चाहिँ गएको थिइनँ, अनि यहाँ पनि मलाई एउटा चाहिँ मनमा चाहिँ अलिकति ओहो के हुने हो कस्तो हुने हो।
0: फर्स्ट इयरी पोस्ट हो तपाईँको?
1: हजुर, मेरो इयरी पोस्ट किनभने स्टाफ हो, अनि त्यसपछि ब्रामकोट, त्यसपछि यता सिधै क्याट्रिक आएको थिएँ। त्यसपछि चाहिँ जब त्यो हाम्रो 0 week हुन्छ हजुरको, अनि 0 weekमा चाहिँ ठ्याक्क आउने बेला चाहिँ कस्तो भयो भने मेरो नम्बरहरू चाहिँ धेरै जस्तो मेरो नम्बरहरू त्यतिखेर आयो, अनि मेरो नम्बरहरू देख्दाखेरि चाहिँ मलाई चाहिँ छुट्टै कस्तो त्यो कहाँ आएको त्यो फिलै भएन क्या मलाई चाहिँ। अनि नम्बरहरू देखेपछि त्यो खुसी पनि लाग्यो, अनि त्यसपछि आफू नयाँ भएको ठाउँ चाहिँ पहिला अब ब्याक टु सँगै रिक्रुट भएर पास आउट गरेको ठाउँमा एज अ सेक्सन कमान्डर अहिले पिटिआई त्यसरी आउँदाखेरि चाहिँ एकदम गर्व पनि लाग्यो, अनि एउटा जस्ट रमाइलो पनि लाग्यो, त्यस्तो त्यो चाहिँ लागेन। धेरै पछि भेट्यो कति नम्बरहरू, अनि त्यसपछि जस अब यो 3 वर्षमा चाहिँ अब नम्बरहरू पनि सबै पल्टनको आउने जानी भयो, एकदम रमाइलो। अनि प्लस अब रेक्रुटलाई चाहिँ एज अ इन्स्ट्रक्टर हेर्न पाउँदा उनीहरू जुन दिन हामी त किनभने पोखरामै लिन जान्छ उनीहरूलाई सेलेक्सन, हामी डोकोहरू सबै उनीहरूको फिजिकल एसेसमेन्ट हामी सबै गर्छ, हामी अलि अगाडि जान्छ। अनि त्यो भएकोले चाहिँ उनीहरू एज अ सिभिलियन र टर्निङ इन्टु अ सोल्जर देख्दाखेरि चाहिँ एकदम खुसी लाग्छ मलाई चाहिँ, अनि एकदम प्राउड मोमेन्ट, गर्व मोमेन्ट पनि लाग्छ मलाई चाहिँ।
0: अब अहिले त भाइहरू सबै ट्रेनिङ सेन्टर गएर आउनु भएको हुन्छ, एकदम फिट हुन्छन् होला है भाइहरू?
1: हजुर, धेरै जस्तो त फिटै हुन्छ उनीहरूलाई, त्यस्तो फिटनेसको प्रब्लम हुँदैन उनीहरूलाई। अलिकति मैले प्रब्लम देख्ने चाहिँ अलिकति अब मेडिकलमा अलिकति नलेज नभएको, अनि मेडिकल्ली अलिकति उनीहरू टेन्स्ड हुने, अनि एजुकेसन
0: एजुकेसन एजुकेसन अहिले निकै टेक्निकल क्वेसन आउँछ कि होइन?
1: हजुर, टेक्निकल, अनि प्लस उनीहरूको अलिकति अब कन्फिडेन्स, अब म पनि त्यही ठाउँमै उनीहरूकै अब फुटमा राख्ने हो भने चाहिँ अब उनीहरू अलिकति नर्भसनेस भएर पनि बिगार्छ कोही कोहीले लाग्छ।
0: आर्मीमा खन्तरे भन्छ नि होइन? ओके, अनि तपाईँले चाहिँ भाइहरूलाई चाहिँ कस्तो कस्तो खालको पिटीहरू रन गर्नुहुन्छ एभ्री विक, कस्तो हुन्छ तपाईँको स्याजल?
1: हाम्रो चाहिँ उनीहरू फर्स्टमा आएपछि चाहिँ नर्मल इन्ट्रो हुन्छ उनीहरूको, किनभने जिम कतिले देखेको हुँदैन, त्यसपछि उनीहरूलाई ड्रेस एन्ड टर्न आउटदेखि लिएर बल्ल अनि उनीहरूलाई चाहिँ हामी एडभान्समा चाहिँ लान्छौँ। नर्मल उनीहरूको स्ट्रेन्थ एन्ड कन्डिसनिङदेखि लिएर ट्याबिङहरू उनीहरूलाई चाहिँ बिल्डअप गर्दै चाहिँ हामीले चाहिँ त्यसरी चाहिँ लान्छौँ।
0: ओके, ल भाइ एकदमै खुसी लाग्यो। अब त्यहाँ टुर कति छ त तपाईँको? अब 3 वर्ष त भइसकेछ।
1: हजुर, हाम्रो मेरो अब 3 4 3 6 अब जस मेरो पोस्टिङ पनि जाने बेला, अब म चाहिँ यो लास्ट इयर हो मेरो।
0: अब फर्स्ट इआरई भन्नुभयो, कस्तो हुँदो रहेछ त इआरई चाहिँ? अब त्यहाँ त बिगडा खासकै फुटप्रिन्ट छ गोर्खा कम्पनीमा त।
1: हजुर, मेरो चाहिँ लक्की, मैले आफूले आफूलाई चाहिँ लक्की नै ठान्छु, किनभने फर्स्ट इआरई त्यही माथि गोर्खा ट्रेनिङ कम्पनीमा हुँदाखेरि चाहिँ मैले चाहिँ धेरै हाम्रो साहबहरू, गुरुजीहरू, भाइहरू, इभन नम्बरहरू उनीहरूलाई भेट्ने मौका पाएँ, साथसाथै उनीहरूको उहाँहरूको चाहिँ जति पनि एउटा काम गर्ने एउटा स्किल्स छ, उहाँहरूको एउटा ट्यालेन्ट, उहाँहरूको एउटा वे छ, अनि उहाँको एउटा लिडरसिप टेक्निकहरू, लिडरसिप स्टाइलहरू चाहिँ मलाई चाहिँ एकदम उहाँहरूको चाहिँ मैले चाहिँ त्यो चाहिँ लिएर चाहिँ अब अघि बढ्नेछु, किनभने उहाँले चाहिँ उहाँले मलाई धेरैजनाले सिकाउनु नि भयो, म सिकेँ पनि, अब कति कुरा त हेरेर नि सिकिन्छ होइन। एज अ फर्स्ट इयरी पोस्टिङ, अनि इभन अब यो हाम्रो रेक्रुट भाइहरूलाई पनि एज अ सोल्जरमा टर्न भएको देख्दा चाहिँ एकदम प्राउड मोमेन्ट, अनि एकदम यो इयरी चाहिँ एकदम मलाई चाहिँ रमाइलो, साथसाथै एकदम इन्फर्मेटिभ, अनि एकदम मलाई चाहिँ एकदम एडभान्टेजेस पनि भयो जस्तो लाग्छ।
0: हुन त अघि नै तपाईँले भनिसक्नु भएको छ सुरुमा, त्यही पनि जाँदा जाँदै चाहिँ सम्पूर्ण साँपहरू गुरुजी जसले रेकमेन्ड गर्नुभयो यो ठुलो ट्रफीको लागि, अन्तमा के भन्नुहुन्छ उहाँलाई?
1: उहाँहरूलाई चाहिँ मेरो चाहिँ मनैबाट र हृदयबाट चाहिँ एकदम आई वान्ट टु थ्याङ्क, अनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। उहाँहरूले मलाई जुन ट्रस्ट गर्नुभयो, अनि जुन जुन मेरो कामलाई चाहिँ एउटा सम्झेर एउटा काम चाहिँ मैले गरेको चाहिँ एउटा देखिदिनु भयो, अनि एनालाइज गरेर चाहिँ मलाई जुन ट्रफीको लागि पठायो, एकदम त्यसको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र प्लस होल क्युजी सिगन्समा हाम्रो साहबहरूलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु, हाम्रो आरएचकी साहबहरूलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु।
0: हुन्छ भाइ, यस्तै अवार्ड विनिङ कामहरू गर्दै जानु होला, हाम्रो शुभकामना छ। वान्स अगेन कङ्ग्रेचुलेसन है त।
1: हजुर, थ्याङ्क यू भेरी मच फर योर टाइम।
0: हजुर, कपरोल विक्की तामाङ भाइसँग कुराकानी गर्दै थियौँ, र क्विन्स गोर्खा सिग्नल्सको चाहिँ जुनियर एनसिओस अफ द इयर, एनसिओ अफ द इयर उहाँले ट्रफी पाउनुभयो, रिटलिङटन ट्रफी, र अहिले चाहिँ क्याट्रिकमा हुनुहुन्छ। उहाँलाई बधाई भन्दै कार्यक्रम आयो गोर्खालीबाट मैले बिदा मागे। हस् त, नमस्ते।
2: हजुर, आयो गोर्खाली यहाँहरूले सुनिराख्नु भएको थियो आयो गोर्खालीमा। अब भने हामी सुन्दैछौँ राजेश पायल राईलाई। यो गीत सुन्न र सुनाउनको लागि हार्दिक गुरुङजी आउनु भएको छ, उहाँले यो गीत सुनाइदिनु होला भनेर आफ्नै अभिरुचि र सम्पूर्ण श्रोताहरूलाई, अनि ह्याभ अ गुड डे भन्न चाहन्छु म यहाँलाई पनि। फैलियो माया दुबोसरी।

0: Pelaajan Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: दाङमा जङ्गली च्याउ खाँदा तीन वर्षीय बालिकाको मृत्यु भएको छ। गडबा गाउँपालिका एक वनको स्त्रीकी तीन वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार गडबा वनको स्त्रीका ऋषि माझी, उहाँकै श्रीमती सुमित्रा माझी र उनकी तीन वर्षीय छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी पर्नु भएको थियो। तिनैजनालाई उपचारका लागि भालोबाङ अस्पताल लगिएको थियो। थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि घर फर्कनु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। निर्वाचनमा 7013 मत खसेको थियो। यसमध्ये 6959 मत सदर र 54 बदर भएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय सदस्यको मतगणना भने भोलि आइतबार बिहानदेखि सुरु गर्ने तयारी रहेको छ। नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो भएको मतदानमा थापाले 6584 मत ल्याएर विजयी हुनुभएको हो। विक्रमसम्म 2046 जनआन्दोलनका बेला नौ कक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्डै 4 दशकपछि काङ्ग्रेसको नेतृत्वमा पुग्नु भएको छ। नवनिर्वाचित सभापति थापाले 2046 बाल काङ्ग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभयो। विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सभापति निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 नेभिसंघको केन्द्रीय उपाध्यक्ष र 2059 महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रमसम्म 2061 राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रमसम्म 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रमसम्म 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनु भयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको काङ्ग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनु पर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनुभएको थियो। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले 9 महिनापछि पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनुभएको हो। थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आउनु भएको छ। विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली काङ्ग्रेसको भावी दिशा, संगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाडी सञ्चालन भएका छन्। गैराती परेको पानीले काभ्रेको रोसी नौ पिन्थली बेसी र नार्केमा लेदो तथा घेग्रानले बीपी राजमार्ग अवरुद्ध भएको थियो। बिहान एकतर्फी खुलाइएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BFBS Gurkha Radio.

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: बीएबीएस कर्क रेडियोबाट युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ वान आर्जर बी कम्पनीबाट राइफलम्यान प्रवीण विष्ट इन्टेक 24 तपाईँलाई बीएबीएस कर्क रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी हजुरलाई।
0: अनि सोफार अहिलेसम्म पल्टन घरमा कस्तो भइरहेको छ भाइ, तपाईँको अनुभव सुनाउनुहोस्।
1: अहिलेसम्म दिदी रमाइलो भइरहेछ, गुर्जेहरू भाइहरू आइरहेछ, पल्टन घर चाहिँ रमाइलो भइरहेछ।
0: ओके, अहिले कति वर्ष भयो वान आर्जरमा आउनुभएको?
1: म वान आर्जरमा आएको 2 वर्ष अब 3 वर्ष हुन्छ दिदी।
0: यो वर्ष तपाईँहरूले दसैँ पार्टी पनि मनाइसक्नु भयो है?
1: हजुर दिदी, हामीले दसैँ पार्टी मनायो।
0: कत्तिको रमाइलो भएको थियो
1: योचोटिको दसैँ पार्टी? चाहिँ रमाइलो भयो, तर पहिलाको जस्तो चाहिँ अलि भएन, किनभने प्रायः जसो उता जर्मनीमा आर्टीमा डिप्लोय भइरहेको छ, त्यही भएर कम मान्छेले चाहिँ अलि तर रमाइलो भयो दिदी।
0: रमाइलो त रमाइलो भयो, मान्छे मात्रै कम भएको नि है।
1: हजुर दिदी।
0: ओके, भनेपछि जेनजीहरू पछाडि हुनुहुन्थ्यो नि, बढी हल्ला गर्ने टिममा हो तपाईँहरू?
1: हजुर दिदी, त्यस्तै त्यस्तै हजुर, पछाडि
0: त्यस्तै त्यस्तै हो होइन। जे एकदमै रमाइलो भएको थियो है।
1: हजुर दिदी,
0: सबै प्रोग्राम सकिसकेपछि आरएसएम साहबले यस सबै जानुभयो,
1: सबै अगाडि पछि स्टेजमै जम्पिङ भएर
0: स्टेजमै जम्पिङ भएर हाम्रो डान्सर सरिस्मा मगर,
1: हजुर दिदी,
0: बबाल डान्स गर्ने,
1: बबाल डान्स, हजुर दिदी।
0: भाइले पनि डान्स गर्न आउँछ?
1: मलाई डान्समा त छैन दिदी, मेरो
0: गाउन आउँछ,
1: गाउन पनि छैन दिदी।
0: ओके, केही छैन। पल्टनको धेरैभन्दा धेरै मेम्बर्सहरू बाहिर जाने भएको हुनाले दसैँ छिटो मनाइयो होइन। अब बल्ल दसैँ आउँदैछ अनि तपाईँहरूले दसैँमा मालसरी ग्रुपमा भाग लिनुहुन्छ होइन?
1: हजुर दिदी, हामी पुजारी र मालसरी ग्रुप दुइटा अहिले त्यहाँ डिभाइड गर्नुभएको छ।
0: ओके,
1: छ छजनामा हजुर।
0: तपाईँहरू 12 जना?
1: हजुर।
0: अनि कुन कुन इन्टेकको पढ्नु भएको छ?
1: हामी प्रायः त 24 र 25 छौँ। 25 भाइहरू अलिक धेरै छ, हामी 24 2 जना अनि 18, 22 गुर्जीहरू हुनुहुन्छ।
0: ओके, भजन गाउनु कत्तिको आउँछ त? भजन नि गाउनुपर्छ मालसरीको टिममा भएपछि त।
1: हजुर दिदी, अब सिकिन्छ बिस्तारै,
0: हरेक कुरा आफै सिक्ने त हो नि होइन, यो जिन्दगीमा सिक्दै जाने हो।
1: हजुर दिदी,
0: पल्टन घरमा ट्रेनिङ लिँदै होइन धेरै अनुभवहरू सिकिसक्नु भएको छ।
1: हजुर, सबै सिकिन्छ परिआएपछि दिदी।
0: गुड, परिआएपछि सबै सिकिन्छ। ब्रिटिस आर्मी जोइन गर्ने क्रममा तपाईँ कुन एटेम्पमा भर्ती हुनुभयो?
1: म चाहिँ दोस्रो एटेम्पमा हो दिदी।
0: अनि फर्स्ट एटेम्पमा के भएको थियो?
1: फर्स्ट एटेम्पमा मेरो अलि नेग्लिजेन्सी नै भन्छु म, किनभने फाइनलमा पुगेको, इन्टरभ्यूहरू त्यस्तो मैले पक्का प्रिपेयर चाहिँ गरेको थिएन त्यही कलरमा।
0: ब्रिटिस आर्मी जोइन गर्नुको लागि तपाईँहरू लक्की भएर जम्मा 200-300 वर्षमा आउनुहुन्छ एभ्री इन्टेकमा होइन?
1: हजुर।
0: तर 1000-1000 तपाईँहरू जस्तै यङ हाम्रो भाइहरू आउनुहुन्छ र उहाँहरू कति राम्रो हुँदा हुँदै पनि कोटाभित्र पर्न सक्नुहुन्न, तपाईँहरू लक्की हुनुभयो। जब तपाईँको नाम अनाउन्स गरियो त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो?
1: त्यो नाम आउँदा चाहिँ दिदी अब सुरुमा त आउनै जस्तो लाग्थ्यो, यो चाहिँ 10 बिग्रिरहेको थियो 24 अनि अब सबैको एसएस भन्दा हामी चाहिँ लास्ट ग्रुप थियो, लास्टको उमा लास्ट दिनको सबैजना लास्ट दिनको कम फाल्छ भन्ने थियो अनि सबैको फेरि राम्रो भइरहेको थियो अनि आउनु आउनु जस्तो लागिरहेको थियो अनि त्यसपछि भित्र गयो। त्यही अब गल्ला साहबले अब या वेलडन नाम आयो, कङ्ग्रेचुलेसन प्रवीण भन्नुभयो। एकछिन त विश्वास लागेन, पछि अहँ भइएछ भनेर उतापट्टि जाँदा चाहिँ त्यसपछि चाहिँ खुसी लाग्यो,
0: खुसी लाग्यो।
1: हजुर दिदी,
0: सबैभन्दा पहिला यो खुसी कसलाई सेयर गर्नुभयो?
1: त्यही घरमा फोन गरेँ दिदी मैले, अनि मम्मीलाई फोन गरेर भने अनि त्यही हो। अब
0: घरमा को को हुनुहुन्छ?
1: मेरो घरमा बहिनी, मम्मी, भाउजू अनि बाबा अनि दाइ छ अनि म चाहिँ माइलो।
0: ओके, तपाईँ पराश्रीमा माइलो?
1: हजुर दिदी।
0: अनि बहिनी र दाइ मात्रै?
1: बहिनी र दाइ मात्र।
0: दाइ के गर्नुहुन्छ?
1: मेरो दाइ चाहिँ नेपालमा यत्तिकै बस्नुहुन्छ, अहिले विदेश जाने भन्दै हुनुहुन्थ्यो, अब के हुन्छ।
0: ओके, र नेपालमा यस्तो छ नि, एउटाले कमाइ गरे भने अरूले यति भए हुन्छ हाम्रो परिवारमा भन्ने त्यस्तो फिल हुन्छ नि होइन?
1: हजुर।
0: भनेपछि दाइ म घरमै बस्छु, मेरो भाइ ब्रिटिस आर्मी जोइन गर्यो, अब मलाई के को कमी भन्नुभएको छ कि आफै म पनि केही गर्छु भन्नुभएको छ?
1: त्यस्तै त्यस्तै छ दिदी, अब मैले त्यही विदेश जानु भनेको, अब नेपालमा यसो पैसा पठाएपछि नेपालमा म केही गर्छु भन्नुहुन्छ। अब त्यही हो, नेपालको सबैको प्रायःको सोचै त्यही हुन्छ, अब एउटाले कमाउने भएपछि अब त्यहीले पालिहाल्छ भनेर पछि आफ्नो
0: त्यस्तै सोच छ होइन?
1: हजुर, त्यस्तै प्रायःको त्यस्तै सोच हुन्छ।
0: तपाईँको घर कहाँ प्रवीण भाइ?
1: मेरो घर नेपालगञ्ज दिदी,
0: नेपालगञ्जको
1: कोहलपुर भन्ने ठाउँमा।
0: कोहलपुर?
1: हजुर,
0: कोहलपुर एक्सप्रेस भन्ने एउटा चलचित्र पनि थियो नि।
1: हजुर दिदी, त्यही हाम्रै कोहलपुरमा बनाएको त्यो मुभी।
0: ए, त्यही बनाएको हो त्यो चलचित्र? ओके, अनि नेपालगञ्जको अरू नयाँ कुरा सुनाउनुहोस् न, के छ?
1: नेपालगञ्ज अब दिदी बोर्डर साइडमा पर्छ रुपैडियामा, अनि त्यहाँ अब यसो सामानहरू लिन चाहिँ सस्तो पर्छ हामीलाई त्यहाँ नेपालगञ्जमा। प्रायः लाइक इन्डियनहरू भेटिन्छ कि दिदी हाम्रोतिर, अनि हामी मात्र प्रायः नेपाली कमै छ, त्यही हो नेपालगञ्जको
0: नेपालीहरू कमै हुनु।
1: हजुर दिदी, प्रायः इन्डियनहरू हुन्छ त्यता।
0: तपाईँ त नेपाली स्पष्ट बोल्नु हुँदो रहेछ, इन्डियाको बोर्डरमा छिमेकी राष्ट्र भएको हुनाले अलिअलि लवस आउँछ नि होइन?
1: हजुर दिदी, फेरि त्यता नेपालगञ्जतिर गएपछि अब बोल्ने फेरि त्यो साथीहरू त्यस्तै त्यस्तै हुन्छ, फेरि त्यता पनि हिन्दी हल्का हल्का मिक्स हुन्छ,
0: हिन्दी हल्का हल्का होइन?
1: हजुर दिदी,
0: किनभने त्यो बानी हो, सबैले त्यही प्रयोग गर्छन्।
1: हजुर दिदी,
0: त्यो जस्तो बोल्यो उस्तै
1: उस्तै आउँछ। हजुर दिदी,
0: ब्रिटिस आर्मी जोइन गर्ने बेलामा कतिको साह्रो गाह्रो हुन्छ त्यो अनुभव सुनाउनुहोस् न।
1: ब्रिटिस आर्मी अब सुरुबाट भन्नुपर्दा चाहिँ मेरो एउटा साथी छ विशेष राणा भन्ने, विशेष राणा, उसले चाहिँ अब मेरो फर्म भरिदिएको रहेछ नागरिकता मागेर। मलाई चाहिँ थाहा थिएन त्यही बेलासम्म, मैले अब मेरो पासपोर्ट केही बनाएको थिएन, अनि उसले चाहिँ एक महिना अगाडि बना भनेर मलाई पोखरा बोलाएर अनि ट्रेनिङ सेन्टरमा घरबाट पैसा मागेर उसले चाहिँ ट्रेनिङ सेन्टर बसेँ फर्स्ट इयर। मलाई केही थाहा थिएन ब्रिटिस आर्मी, म चाहिँ त्योभन्दा अगाडि इन्डियन आर्मी भिड्दै थिएँ दिदी, इन्डियन आर्मी नखोलेर बस्दै थिएँ यत्तिकै। अनि उसले त्यहाँ बोलायो, अनि पढाइमा अलिक कमजोर थियो सरकारी स्कुल पढेको, त्यसपछि त्यही बिस्तारै मिहिनेत गर्दै गयो, त्यसपछि फाइनल पुग्यो। त्यो वर्ष भएन अनि ठिकै रहेछ, गाह्रो हुँदो रहेछ तर नसकिने चाहिँ नरहेछ भनेर चाहिँ पछि ट्राई गर्दा चाहिँ भयो दिदी। हजुर,
0: तपाईँ नेपाली मिडियमबाट पढ्नु भएको है?
1: हजुर दिदी,
0: क्वेसनहरू इङ्ग्लिसमा आउँछ नि त होइन?
1: हजुर दिदी, इङ्ग्लिसमा आउँछ, त्यही अलिक साह्रो पर्दो रहेछ। हजुर,
0: आखिर कोसिस गर्यो भने ब्रिटिस आर्मी जोइन गर्नको लागि एजुकेसनमा बढी फोकस हुँदो रहेछ कि तपाईँको फिजिकल फिटनेस अनि ओभरअल एक्टिभिटिज?
1: अब सबैमा इक्वल हुन्छ दिदी, अब हजुरले लाइक अब एजुकेसन पनि राम्रै गर्नुपर्छ अनि फिटनेस पनि, फिटनेसलाई अलि प्रायोरिटी दिन्छ, फिटनेस पनि हान्नै पऱ्यो। अनि एजुकेसन त त्यही इङ्ग्लिसहरूबाट सोध्छ, प्रायः क्वेसन आउटै हुन्छ, त्यही आफ्नो बारेमा भन् त्यस्तो त्यस्तो मात्र हुन्छ दिदी,
0: क्वेसन आउट हुन्छ।
1: हजुर, प्रायः त्यही अलिअलि एक दुईवटा क्वेसन चाहिँ नयाँ आउँछ, अब त्यसलाई ट्याकल गर्यो भने एजुकेसन ठिकै हुनुपर्ने हो दिदी।
0: अनि लकले फेभर गर्यो,
1: लकले फेभर गर्ने। हजुर दिदी, लक पनि चाहिन्छ,
0: अनि त्यसको लागि डिसिप्लिन हुनु पर्यो, अनि सबै कुरा जरुरी छ नि होइन?
1: हजुर।
0: अनि अघि यहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो, मेरो साथीले मलाई इन्ट्रोड्युस गराउनु भयो, ब्रिटिस आर्मीको ट्रेनिङ यहाँ हुन्छ त्यहाँ हुन्छ भन्नुभएको थियो नि, उहाँको नाम के पर्यो भाइ?
1: उसको नाम चाहिँ ब्रिजेश राणा।
0: ब्रिजेश राणा, अनि ब्रिजेश राणा भाइ चाहिँ कहाँसम्म पुग्नु भयो, अथवा उहाँ पनि तपाईँसँगै जोइन गर्नुभयो कि के भयो भाइ?
1: ऊ पनि फर्स्ट फेजमा चाहिँ रिजनलसम्म चाहिँ मैसँग पुगेको दिदी, अनि मेरो चाहिँ नाम आयो, उसको चाहिँ अलि नाम आएन
0: है।
1: हजुर, सेकेन्ड फेजमा फेरि उसको चाहिँ हाइपर एक्सटेन्सनमा नो रिएप्लाईमा नाम आएछ, त्यही अर्को सेकेन्ड फेजमा फेरि मलाई आएँ, त्यसपछि हाम्रो भेट पनि भएको छैन दिदी त्यही फेसबुकमा। हजुर,
0: कहिले काहीँ यो सोसियल मिडियाको माध्यमबाट कुराकानी भएको छैन?
1: कुराकानी त हुन्छ दिदी तर
0: प्रत्यक्ष
1: चाहिँ भेट भएको छैन।
0: ओके, अनि तपाईँलाई कस्तो लाग्छ, उहाँ जोइन गर्न सक्नु भएन, तपाईँ जोइन हुनुभयो होइन, तपाईँ सफल हुनुभयो, कस्तो लाग्छ
1: तपाईँलाई? आफ्नो लागि त खुसी लाग्यो दिदी, तर मलाई यहाँसम्म ल्याउने साथी चाहिँ अब उसको चाहिँ त्यो असफल हुँदा चाहिँ अर्कै लागेको थियो, तर उसले पनि पछि अहिले क्यानाडा छ दिदी, तर दुइटै अब ठिकै भइरहेको छ, हाम्रो फेसबुकमा बोलचाल हुन्छ, त्यही अब पुरानो कुराहरू भएर रमाइलोको लागि भइन्छ, अलि दुइटा सँगै भइन्थ्यो भन्ने कुरा हुन्छ।
0: उहाँ पनि नेपालगञ्जदेखि नै
1: हो? हजुर, ऊ पनि मेरै छिमेकी हो दिदी, हामी पहिला त्यो दौड रनिङ गर्ने बेला भेटेको छिमेकीहरू, त्यसपछि चाहिँ ऊ क्यानाडा म अहिले यता भएको छ।
0: यो कुराकानीलाई एकैछिन रोकेर हामी साङ्गीतिक विश्राम लियौँ। प्रवीण भाइ
1: हुन्छ, धन्यवाद दिदी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: बीएबीएस रेडियो सुनिराख्नु भएको छ र आजको मेरो गेस्ट हुनुहुन्छ राइफलम्यान प्रवीण बिष्ट. उहाँ वान अर्जर बी कम्पनीबाट हुनुहुन्छ, इन्टेक 24. प्रवीण भाइ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत छ.
1: धन्यवाद दिदी.
0: भाइहरू, अब यो हामी सेकेन्ड फेजमा छौँ तपाईँसँग. भाइहरू भन्नाले पनि जुनियर भाइहरू पनि हुनुहुन्छ, हामी पछि कुराकानी गर्नेछौँ. अब एउटा रमाइलो गेम पनि खेलौँ, म केही रिडलहरू पनि सोध्छु है भाइ. एउटा रमाइलो प्रसङ्ग सुनाउँछु है, यो रिडल हो. कपडाको छाला, फलामको हाड, खुम्च्याउँदा लट्ठी, फुकाउँदा आड, के हो?
1: कपडाको छाला.
0: कपडाको छाला, फलामको हाड, खुम्च्याउँदा लट्ठी, फुकाउँदा आड हुन्छ, के हो?
1: त्यो त अलि आइडिया आएन दिदी.
0: आइडिया आएन, ठिकै छ. यो सबै आउँछ भन्ने पनि छैन, होइन? सिम्पल रिडल छ, यसमा सही एन्सर भनेर पुरस्कार पनि छैन. अनि एन्सर आएन भनेपछि अप्ठ्यारो मान्नु पनि पर्दैन. एउटा फन हो, एउटा रमाइलो कुराकानी हो है. अर्को एउटा रमाइलो प्रसङ्ग, इङ्ग्लिस वर्डहरूलाई नेपालीमा, प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ?
1: प्रेसर कुकरलाई दिदी,
0: प्रेसर कुकरमा खाना पकाउनु भयो?
1: हजुर, पकायो दिदी.
0: पकायो, हामीले पकाएर दिनहुँ पनि खान्छौँ, होइन?
1: हजुर दिदी.
0: ओके, तपाईँहरू त मुगलिसै हुनुहुन्छ, यहाँ छ कि छैन तपाईँहरूको प्रेसर कुकर?
1: यहाँ पनि छ दिदी.
0: यहाँ पनि छ, होइन? तर हामी सबै प्रेसर कुकर प्रेसर कुकर भन्छौँ, यसको टिपिकल नेपाली नाम छ?
1: अब दबाब कुकर.
0: दबाब कुकर,
1: हजुर, त्यस्तो लाग्यो दिदी. प्रेसर भनेपछि दबाब भयो, कुकर त नेपालमा कुकरै भन्छ.
0: कुकरलाई कुकर नै भन्छ,
1: हजुर दिदी, त्यस्तो लाग्यो मलाई.
0: COOKER कुकर, हजुर. ओके, म कुनै दिन हाम्रो श्रोताहरूलाई सुनाउने छु. अर्को एउटा रमाइलो प्रसङ्ग है,
1: हजुर दिदी.
0: माइक्रोस्कोपलाई नेपालीमा के भनिन्छ? माइक्रोस्कोपलाई नेपालीमा के भनिन्छ?
1: के यन्त्र भन्छ दिदी त्यसलाई चाहिँ? अब
0: हो, यन्त्र चाहिँ पक्का यन्त्र हो, होइन? के यन्त्र भनिन्छ होला भाइ?
1: त्यो त आइडिया भएन.
0: आइडिया भएन, केही छैन. रमाइलो फनको लागि हो. अब तपाईँहरू नेपाली मिडियमबाट पढेको, होइन? नेपाली उखान टुक्काहरू थुप्रै छन् क्या है, नेपालीहरूको एकदमै गजब गजबको नेपाली उखान टुक्काहरू छ, त्यो सुन्दा रमाइलो पनि लाग्छ है.
1: हजुर दिदी.
0: र यसै क्रममा म एउटा नेपाली उखान टुक्का तपाईँलाई सोध्छु, अनि त्यसको मिनिङ के हो है त. नेपाली उखान टुक्का तपाईँले कतिको प्रयोग गर्नुहुन्छ भाइ?
1: पहिला हेरिन्थ्यो दिदी, अलिअलि, आजकल त आजकल अलि कमै
0: आजकल बानी छैन.
1: हजुर दिदी.
0: ओके, ठिकै छ, केही छैन. नेपाली उखान टुक्कामा हामीले धेरै पटक सुन्ने गरेका छौँ. आमा भन्दा छोरी जान्ने के हो?
1: आमा भन्दा छोरी जान्ने, रोक्नु दिदी, यो चाहिँ सुने सुने जस्तो लाग्यो मलाई.
0: सुने सुनेको होइन, आमा भन्दा छोरी जान्ने. अथवा अर्को भनौँ न त, कालो अक्षर भैँसी बराबर, के हो?
1: त्यो चाहिँ पढ्न नजान्ने हो दिदी.
0: अनि त्यस्तै गरी, आफू नमरी स्वर्ग देखिँदैन.
1: त्यो चाहिँ आफू नमरी स्वर्ग देखिँदैन, सुँगुर के, होइन? आफू जबसम्म आफूलाई पढ्दैन दिदी, तबसम्म चाहिँ आफूले आफूलाई केही कुरा थाहा हुँदैन.
0: सफलता पाउनको लागि आफैले नै मेहनत गर्नु पर्यो, होइन? जबसम्म आफूलाई पर्दैन अनि थाहै हुँदैन, दुःख पर्यो भनेर एकदमै हतोत्साही हुनु पर्दैन. दुःखबाट नै फेरि हामी त्यो दुःख सधैँ एकै ठाउँ बस्दैन कि, दुःखलाई पार लगाउँदै हामी सुखानुभूति अनुभव गर्न सक्छौँ. ओके, एकदमै रमाइलो. अब डिफरेन्ट किङको विषयमा कुराकानी गरौँ है, किङ अफ डिफरेन्ट क्याटेगोरिज. जङ्गलको राजा कसलाई भनिन्छ?
1: सिंहलाई दिदी.
0: सिंहलाई. सिंहलाई किन राजा भनेको? हात्ती भन्दा ठुलो पनि छैन, होइन? अनि जिराफ भन्दा अग्लो पनि छैन, तर जङ्गलको राजा सिंह भनिन्छ नि, किन होला?
1: उसको हातले गर्दा दिदी, उसको लाइक शक्तिले, अब उसले देखाउनै पर्दैन, उसले चाहिँ के भन्छ त्यसलाई, अब हप्काएर लाइक उसको करेजले नै उसलाई चाहिँ राजा बनाएको जस्तो लाग्छ.
0: सही कुरा. अब हात्ती जत्रो ठुलो पनि छैन, जिराफ भन्दा अग्लो पनि छैन, तर सिंह जङ्गलको राजा हो नि, होइन? उसको एउटा गर्जन, उसको एउटा स्वभाव र उसले सोच्ने तरिका नै के हो त, जङ्गलको राजा हो नि त्यो. ओके, स्पोर्ट्समा सबैभन्दा बेस्ट के हो? किङ अफ स्पोर्ट्स केलाई भनिन्छ?
1: किङ अफ स्पोर्ट्स भनेर त फुटबललाई भनिन्छ कि दिदी, के हो?
0: मिलाउनु भयो फुटबल. तपाईँको इन्ट्रेस्ट?
1: मलाई त्यही फुटबल खेल्न मनपर्छ दिदी.
0: ए हो,
1: हजुर. अनि म रनिङहरू अलिअलि हान्छु दिदी. त्यही
0: रनिङ कतिको हान्नुहुन्छ त त्यसो भए?
1: रनिङ त ठिकै हो दिदी, हजुर.
0: भनेपछि तपाईँलाई बिएफटी सजिलो लाग्छ?
1: हजुर, बिएफटीहरू हानिराख्छु.
0: गुड गुड. मान्छे पनि अलिक पातलो हुनुहुँदो रहेछ,
1: हजुर दिदी.
0: अनि फुटबल कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ स्ट्राइकर खेल्छु दिदी.
0: स्ट्राइकर,
1: हजुर.
0: नेपाल कपमा खेल्नुभयो?
1: नेपाल कपमा त खेल्न पाएको छैन.
0: ओके, अस्ति भएको थियो नि इन्टेक कप.
1: हजुर दिदी, त्यसमा चाहिँ खेलेँ दिदी.
0: इन्टेक कपबाट खेल्नुभयो?
1: हजुर खेलेँ दिदी.
0: गुड. यसपटक इन्टेक कप 23 विनर भएको होइन?
1: हजुर दिदी, 23 ले.
0: अनि इन्टेक 24 कुन पोजिसनसम्म पुग्यो?
1: 24 त त्यो सेमी फाइनलमा बाहिर भयो.
0: सेमी फाइनलबाट भएको.
1: हजुर दिदी.
0: ओके, तपाईँहरू राम्रो खेल्नु भएको थियो,
1: मैले
0: देखाएको थिएँ रातिको 10 बजेसम्म खेलेको नि होइन?
1: हजुर दिदी.
0: यो चाहिँ कुन महिनामा भएको थियो अरे?
1: इन्टेक कप अगस्तमा दिदी.
0: प्रेजेन्टेसन गर्ने बेलामा एकदमै डे लाइट गइसकेको थियो, अँध्यारो भइसकेको थियो होइन? कारबाट लाइट
1: बालेर
0: प्रेजेन्टेसन गरेको होइन?
1: हजुर, प्राइस गिभिङ सबै
0: एकदमै रमाइलो भएको थियो है.
1: हजुर.
0: अनि तपाईँको मनपर्ने कुनै स्पोर्ट प्लेयरहरू अथवा टिम भनौँ न, कुनै क्लब अथवा प्लेयर कसलाई सपोर्ट गर्नुहुन्छ?
1: मलाई चाहिँ अहिले क्लबमा भन्नुपर्दा दिदी, म चाहिँ अहिले बार्सिलोनालाई अलिक फलो गर्दैछु. त्यो कन्ट्री भन्नु पर्दा चाहिँ तर अर्जेन्टिना चाहिँ अलि मलाई तिनीहरूको टिमवर्क चाहिँ मनपर्छ दिदी. तिनीहरू खेल्ने टिममा तिनीहरूले लिडरलाई गर्ने बिहेभियर चाहिँ त्यो रेस्पेक्ट चाहिँ मलाई त्यो अर्जेन्टिनाले अलि बढी नै गर्छ, त्यही भएर त्यो अर्जेन्टिनालाई.
0: ओके. प्लेयर?
1: प्लेयर चाहिँ
0: लियोनेल मेस्सी.
1: हजुर.
0: लियोनेल मेस्सीले जस्तै ड्रिपलिङ गर्न आउँछ?
1: त्यस्तै त्यस्तै हो म पनि दिदी.
0: गुड, कोसिस छ होइन?
1: कोसिस छ.
0: एक्सलेन्ट, कोसिस गर्दै गर्नु होला. अनि गीत सङ्गीत कतिको मनपर्छ?
1: गीतहरू त सुन्छु दिदी, गीतहरू सुनेर सुतिरहन्छु म.
0: ओके, कुन जनरको गीत बढी मनपर्छ तपाईँलाई?
1: म अब दिदी गीतहरू चाहिँ मुड अनुसार सुन्छु. कहिले अब लाइक स्याड भएको बेला अब स्याड गीत सुन्छु, ह्याप्पी भएको बेला अब लाइक डिस्कोहरू त्यस्तो सुन्छु. कहिले सुजन चापा गाई अनि बाटिका किम ब्राई उहाँहरूको सुन्छु.
0: तपाईँ अब पुजारी गर्दै हुनुहुन्छ दसैँभरि होइन? तपाईँहरूले मासु पनि नखाएर बस्नुहुन्छ नि है?
1: हजुर, मासु प्याज केही नखाने.
0: माछा मासु होइन, अनि अदुवा लसुन भटमास केही खानुहुन्न?
1: नखाने.
0: ओके, आजभन्दा पहिला गर्नुभएको थियो?
1: फर्स्ट टाइम हो दिदी मेरो.
0: अनि नेपालमा पूजा गर्नुहुन्थ्यो, यस्तो व्रत राख्नु भएको थियो?
1: व्रत त मैले प्रायः राखेन दिदी.
0: दसैँ मान्नुहुन्छ. तपाईँहरूलाई एकदमै धेरै धेरै शुभकामना. अब तपाईँले रोज्नु भएको मिठो गीत सुनाऊ. नेक्स्ट विक भने इन्टेक 25बाट हामी अर्को भाइसँग कुराकानी गर्नेछौँ, शिशिर भट्टराईसँग.
1: हुन्छ दिदी.
0: ओके, थ्याङ्क यू. बाई.

0: बाडुली होइन जगदीश समलले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ. आशा छ यहाँहरूले इन्जोय गर्नुभयो होला. आउनुहोस् हामीसँग धेरै साथीहरू हुनुहुन्छ. हार्दिक गुरुङजीले आज फैलियो माया दुबो सरी गीत रिक्वेस्ट गर्नुभएको थियो. अनि त्यसै गरी हामीसँग ललित दाई र सती दिदी पनि हुनुहुन्छ लन्डनदेखि. उहाँहरू दुवैजनाले यो कार्यक्रम सुन्ने मौका पाउनुभएको रहेछ. एकदमै खुसी लाग्यो. आजको दिन तपाईँहरूको सुमधुर रहोस्. अनि हामीसँग हाम्रो नियमित श्रोता हुनुहुन्छ दाजु भुवानी गुरुङ फानबरोबाट. उहाँले पनि आज यो लवली प्रोग्राम साहुको मेलाबाट नै सुनेको छु भनेर फानबरोदेखि हामीलाई सम्पर्क गर्नुभएको छ. हाम्रा धेरै साथीहरू आफ्नो कर्मक्षेत्रबाट पनि हामीलाई सुन्ने मौका पाउनुहुन्छ. यो नै हाम्रो खुसीको कुरा हो. त्यसै गरी ज्ञानु गुरुङजी हुनुहुन्छ. उहाँ एन्डोभरबाट यो कार्यक्रममा सहभागिता जनाउनु भएको छ. थ्याङ्क यू सो मच. अनि त्यसै गरी हामीसँग नूतन भूषालजी हुनुहुन्छ. उहाँले पनि आज बिदाको दिन झनै व्यस्तता बढ्दैछ. मेरो अलि बेर सुत्छु भन्यो झन् डेढ दुई घन्टा अगाडि नै निन्द्रा देवीले छोडिसकेको हुन्छ. के गरौँ कसो गरौँ मनभरि एकदमै धेरै धेरै कुराहरू हुन्छन् भन्नुभएको छ. त्यो नै तपाईँको एउटा जिन्दगी हो, जिउने तरिका हो. तपाईँ मात्र होइन नूतनजी, सबैको मन मस्तिष्कमा त्यस्तै उकुस मुकुस हुन्छ होइन. अनि एक घन्टा हिँड्न बाहिर निस्कन्छु कति राम्रो. अनि घर परिवारसँग कुरा गरेर अनि बिहानको ब्रेकफास्ट कफी लिइसकेपछि सरसफाइ, ओ आऊ कति धेरै सकेको तपाईँले काम. अनि बल्ल बिहान बिच्छ, ओ माई गुडनेस कति कामदारी हो क्या तपाईँ, कति मेहनती हो, कति लगनशील हो काममा, घरमा सरसफाइ, खानापिना, अनि परिवारसँग कुरा गरेर सबै काम सकिसकेपछि बल्ल बिहान हुन्छ भन्नुभएको छ. रूपाजी बिदा कटाउन पनि निकै मुस्किल पर्दो रहेछ मलाई त. तपाईँ बडो मेहनती हुन्छ हुनुहुन्छ, जीवनमा सधैँ अघि बढिराख्नु होला. यसरी नै मलाई खुब मनपर्छ यस्तो महिला. आजको दिनमा मैले अघि पनि सुने हाम्रो आजको आयो गोर्खालीमा भाइले पनि निकै राम्रो के यो नभएपछि म त्यो गर्छु अनि गरिराख्ने जिन्दगीमा हो. कहिलेकाहीँ हरेस खाइन्छ तर त्यसलाई बेवास्ता गर्नुपर्छ. त्योभन्दा बेटर अप्सन मसँग छ भन्ने कुरा जो कोहीले पनि सोच्नुपर्छ. हो, जिन्दगीमा सधैँ सधैँ आफूले भने जस्तो हुँदैन तर त्योभन्दा अर्को अप्सन. अनि हाम्रो दिदीबहिनीहरू, महिला दिदीबहिनीहरू, हामी नेपालीहरू, अहिलेको बच्चाहरू चाहिँ त्यस्तो हुन्छन् या हुँदैनन् मलाई थाहा छैन होइन, तर पहिले पहिलेको हाम्रो दिदीबहिनीहरू एक तमासले आफूले काम गरिराख्ने के बडो मेहनती भइराख्ने, घर परिवार आफन्तजन इष्टमित्र होइन, अनि पार्टी फङ्सन सबै कुरा भ्याउने के, मलाई यो बडो गजब लाग्छ. आज नूतनजीले भन्नुभयो, थ्याङ्क यू सो मच नूतनजी. अनि त्यस्तै गरी शिवकुमारी गुरुङ दिदी पनि हुनुहुन्छ. उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच दिदी, सधैँ सधैँ हामीलाई लभ हार्ट पठाइदिनुहुन्छ. अनि गोपाल रसाइलीजी हुनुहुन्छ. राधे राधे बहिनी, म हजुरको प्रोग्राम सुन्दैछु, रमाइलो भइरहेको छ, सबैको दिन सुखद रहोस् एन्ड ओभर, थ्याङ्क यू सो मच. अनि सुनिताजी हुनुहुन्छ, सुनिताजीले सधैँ सधैँ मलाई पठाइराख्नुहुन्छ. थ्याङ्क यू सो मच सुनिताजी. मैले यो कार्यक्रम सुने अनि मलाई लाग्छ तपाईँको यो कुराकानी सुन्दा कहिलेकाहीँ बच्चाहरूसँग, अलिकता यङ भाइहरूसँग गरेको कुराकानी, तपाईँ पहिला टिचर पनि हो क्या. थ्याङ्क यू सो मच सुनिताजी. अनि स्कुलमा बच्चालाई सोधेको जस्तो भन्नुभएको रहेछ, अनि कहिलेकाहीँ रमाइलो पनि लाग्छ भन्नुभएको छ, थ्याङ्क यू. अनि त्यस्तै गरी धनु बहिनीले पनि भन्नुभएको रहेछ, तपाईँको क्वेसनहरू टिचर टिचरले स्टुडेन्टलाई सोधेको जस्तै जस्तै सुनिन्छ है. ओके, म त्यति धेरै स्ट्रिक्ट छैन अनि म त्यति धेरै भनौँ न जस्तो टिचरहरू त का होइन देशको एउटा कर्णधार बनाउने उहाँहरूको जिम्मेवारी छ नि है. अब यो कार्यक्रम भनेको अलि हल्का फन नै हुन्छ अनि त्यो टाइपले पनि हामी कुराकानी गर्छौँ. एनिवे, तपाईँहरू दुवैजनालाई, सुनिताजी अनि हाम्रो धनु बहिनी, थ्याङ्क यू सो मच. कहिलेकाहीँ यो धनु बहिनीले भनेको कुरा अर्को श्रोतासँग मेल खान्छ, अरू श्रोताले भनेको कुरा अझ अर्को मान्छेसँग मेल खान्छ, एकदमै रमाइलो हुन्छ. अब एकैछिन छोटो यो विश्राम लिउँ, त्यसपछि भने आजको दिनमा मनु राणा बहिनीले पनि हामीलाई सम्पर्क गर्नुभएको छ. आहा, क्विनर उहाँको गीत क्विनर क्विनुर होइन, यो क्विनुर उहाँले आफ्नो श्रीमान नुर राणाको नामबाटै क्विनुर राख्नुभएको छ. मिठो नाम, अनि यो क्विनर चाहिँ डायमन्ड पनि हो. ओके, यो गीतको भिडियो अब गर्छु भन्नुभएको छ. हामी छोटो विश्राम लिउँ र उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ. उहाँ हाम्रो टेलिफोन सम्पर्कमा नै हुनुहुन्छ.
1: यो BFBS
2: गोर्खा रेडियो हो.
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: हजुर, आज मेन्टल हेल्थ दिवस पनि हो श्रोता. आज विश्वभरि नै मेन्टल हेल्थ, हामीलाई लाग्छ कि हामी एकदमै बाहिरबाट हेर्दा कुनै कुनै मानिसहरूलाई एकदमै फिट एन्ड फाइन देखिन्छ, तर मेन्टल्ली उहाँहरूलाई कुनै प्रब्लम हुनसक्छ. यो मेन्टल हेल्थ आफ्नो एकदमै राम्रो बनाउनुपर्छ. यसको लागि तपाईँले योगा, ध्यान, प्राणायाम गर्ने हो कि आउटसाइड जगिङ गर्ने हो कि वकिङ गर्ने हो कि होइन, अनि कहिलेकाहीँ बिस्तारै पार्कमा पनि हिँडडुल गर्न सक्नुहुन्छ. वाट एभर यु लाइक तपाईँहरूले गर्न सक्नुहुनेछ. आउनुहोस् अब भने हाम्रो मनु बहिनी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा. उहाँहरूको आज वेडिङ एनिभर्सरी हो भनेको मैले सुनेको छु. हेलो मनु बहिनी, नमस्ते.
5: हेलो दी, नमस्ते. आरामै हुनुहुन्छ?
0: हामी एकदमै आरामै छौँ. तपाईँलाई ह्याप्पी वेडिङ एनिभर्सरी भन्न चाहन्छु.
5: थ्याङ्क यू सो मच दिदी. अनि धेरै वर्षै भयो होला है हामी यसरी नबोलेको अहिले त.
0: ए हो, एक वर्ष भयो
5: होला
0: के? तर म तपाईँसँग हिजो अस्ति बोले जस्तै लाग्छ कि है.
5: म त अब जहिले पनि बोल्छ, तर यसरी रेडियोमा हजुरको यो के अरे लाइफमा आएर चाहिँ बोलेको थिइनँ कि.
0: ओके, होइन यो लाइफ
5: लाइफ जस्तै भएको दिदी. अहिले त धेरै भएपछि त डर लागेको.
0: ए हो र, अनि कसरी डर मान्नु हो? तपाईँ जस्तो, तपाईँ फेरि अर्को एक्टिभ महिला हो नि, तपाईँ पनि त्यसै बस्न चाहनुहुन्न होइन. तपाईँको बोली है, तपाईँको तपाईँ एउटा निडर स्वभावको हुनुहुन्छ क्या. मलाई बडो गजब लाग्छ हाम्रो महिला दिदीबहिनीहरू होइन, तपाईँहरू हरेक क्षेत्रमा तपाईँको आफ्नो डे टु डे बेसिक काम त छँदैछ, त्यसको अलावा पनि तपाईँ घरमा है, तपाईँको मैले सोसल मिडियामा हेर्छु कि कहिले काहीँ होइन, देखिन्छ नि है.
5: अनि योभन्दा अगाडि अब मलाई चिन्नुहुने सम्पूर्ण हाम्रो एकदम लभली लभली लिसनर्स साथीहरू होइन, जो चाहिँ म जस्तै बिएफबिएस प्रेमी हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो एकदमै नमस्ते, हार्दिक नमन भन्न चाहन्छु है दिदी.
0: अवश्य अवश्य. अनि मैले यो तपाईँले त्यसो भनिरहँदा तपाईँको अभिन्न मित्र हुनुहुन्छ नि तपाईँको धनु गुरुङ बहिनी.
5: मेरो प्यारी बहिनी
0: है, उहाँले पनि ओहो आज दिदीको यो एनिभर्सरीको कुरा सुनाउनु भयो दिदी, मलाई उहाँको दिदीकै सङ्ग सुनाइदिनु होला है भन्नुभएको छ. हजुर. अनि आजको वेडिङ एनिभर्सरी कति वर्ष हो बहिनी यो? आज कि कतै सिल्भर हो कि तपाईँहरूको?
5: आज चाहिँ 35 इयर्स हो दी. 35 इयर्ससम्म चाहिँ मेरो प्यारो श्रीमानले मलाई झेल्नु भएछ होइन.
0: झेल्नु भएको होइन, तपाईँहरू दुवैजना भाग्यमानी हो, यो भगवान्ले जुराएको जोडी हो होइन तपाईँहरूको.
5: हजुर हजुर, 35 इयर्स अफ आवर एनिभर्सरी दि, आज एकदम खुसी लाग्छ जे होस् होइन. अब 35 इयर्ससम्म चाहिँ हामी अब दुःख सुख त्यही त हो, अब लोग्ने स्वास्नी भएपछि अब के अरे होइन, कहिले के पर्छ कहिले के पर्छ, तर पनि हामीले चाहिँ एकै के अरे एउटै के अरे मुटु बनेर चाहिँ अगाडि बढ्यौँ आज 35 इयर्स भइसक्यो दिदी होइन
0: एकदमै एकदमै अनि यो 35 वर्ष गाँठ मनाउँदै हुनुहुन्छ भनौँ न यो 35 वर्षको लामो अवधिसम्म सुरु सुरुका दिनमा त एकदमै भनौँ न अब कसको माया बढी होइन अब पछि बालबच्चा हुन्छ यो श्रीमान श्रीमतीको बिचमा अरू कुराले पनि अब घर परिवार हुन्छ होइन अब तपाईँको जिन्दगी अरू कुराहरू पनि सबै थपिन्छ नि यो यस्तै क्रममा कहिलेकाहीँ अब भनिन्छ नि माया कसको धेरै सुरुमा हुन्छ अनि पछि पछि उमेर बढ्दै जाँदा यस्तो कुरामा कहिलेकाहीँ अब मैले भनेको कुरा सही नै हो भन्ने दुवैको लाग्छ अनि यसमा ठ्याक ठुक पर्छ कि पर्दैन
5: अनेस्टली भन्नुपर्दा दिदी मलाई जहाँसम्म लाग्छ होइन अब जस्तै चाहिँ हामी के अरे लोग्ने सहनी झगडै पर्दैन भन्ने त्यो चाहिँ मलाई एकदम झुटो लाग्छ कि दिदी किनभने आई डोन्ट नो आफ्नो आफ्नो स्वभाव होला म चाहिँ फेरि कस्तो स्वभावको छु भने झाङ झुरुङ टाइपको छु नि त होइन अब मेरो श्रीमान चाहिँ एकदम काम खालको हुनुहुन्छ तर न्यू खोज्ने पनि मै हो फेरि शान्त हुने पनि मै हो
0: अनि फकाउने को हो नि अब झगडा पर्यो होइन अब त्यस्तो सानोतिनो अनि को हो नि फेरि कुरा लिएर जाने अब फकाउने एकदमै तपाईँको लागि एकदमै नाइस हस्बेन्ड होइन अनि त्यसपछि एकदमै गुड ड्याड अनि अब उहाँ कम्युनिटीमा पनि हुनुहुन्छ सबै कुरामा हो नुर भाइ चाहिँ पक् ह्यान्डसम हो क्या मान्छे पनि होइन अनि फिट एन्ड फाइन पनि छ आफ्नो बडीलाई आफ्नो हेल्थमा एकदमै राम्रो पनि हुनुहुन्छ है
5: एकदम उहाँ चाहिँ कस्तो टाइपको भने आफैलाई नि लुक आफ्टर गरेर अनि सबै फ्यामिली अनि हजुरले भन्नुभयो कम्युनिटीमा उहाँको चाहिँ प्राय एउटा गुण चाहिँ सबभन्दा बेस्ट चाहिँ उहाँ रिसाउनुहुन्न क्या दिदी चाहिँ उसले उहाँले चाहिँ जे गर्यो नि त्यो कस्तो काम तरिकाले के अरे त्यो हुन्छ नि त्यो पऱ्यो नि भइहाल्छ नि के अरे नहुने कुरा भइहाल्यो होइन त्यसलाई चाहिँ हामीले यसरी रिसाएर कराएर त्यो हुन्छ नि आत्तेर के गर्नु भनेर भन्ने टाइपको चाहिँ एउटा
0: हो यस्तो भावना सबैलाई हुनु पर्यो क्या है अनि तपाईँ तपाईँ लाई पनि त्यस्तो रिस उठ्छ जस्तो लाग्दैन के कुरामा रिसाउनु हुन्छ मनु बहिनी सुनाउन ओके ठिक छ होइन त्यो हरेकको आफ्नो आफ्नो स्वभाव हो मनमा केही छैन होइन तपाईँले जे देख्नु लाग जे देख्नु भयो त्यो तुरुन्तै भन्ने होइन अब त्यही कुरा अब नुर भाइले भन्नुभयो भने यसलाई यसरी गर्दा कस्तो हुन्छ होला भन्नुहुन्छ होला होइन उहाँले
5: मैले भने नि म जब नि मेरो हाई पढाएको बेलामा उहाँ बोल्नु
0: यस ओके
5: अनि म जब त्यो म भने नि म क्षणिक हुन्छ म शान्त भएपछि के अरे वाट वाज योर प्रब्लम होइन किन रिसाएको थियो तिमी अब के भन्छ तिमीलाई अब तिमी त भर्खरै यस्तो भयो भन्छ अनि मलाई हात लगाइहाल्छ कि दिदी
0: अनि
5: त्यतिकै तार दिने के त्यस्तो हो क्या हाम्रो बुढाबुढीको झगडा चाहिँ झगडा ठुलो कहिले हुँदैन दिदी
0: साँच्ची नै हो श्रीमान श्रीमतीमा झगडा हुने भनेको नै सानो तिनो कुरामा हो कि होइन त्यो पनि एकदमै मनले जितेर कि अब जस्तै केही तपाईँ कुनै थर्ड पर्सनसँग त त्यो कुरा गर्नुहुन्न नि त्यो झगडाको हुँदैन नि होइन हो यसरी नै हामीले हाम्रो जीवनलाई अघि बढाउनु पर्छ एकदमै रमाइलो पनि हो यो लाइफ अनि आज एकदमै यो 35 वर्षको रमाइलो वेडिङ एनिभर्सरी तपाईँहरू एकदमै रमाइलो गर्दै हुनुहुन्छ होला तपाईँहरूले सोसल मिडियामा पनि धेरै कुराहरू राख्नुहुन्छ हस्बेन्ड एन्ड वाइफसँगै मिलेर मैले त्यसैले तपाईँहरूलाई लभ बर्ड जोडी राखिदिएको हो क्या होइन सबैको माया प्रेम छ होइन श्रीमान श्रीमतीको बिचमा मायाको गहिराई भन्न खोजिएको कुराहरू हुन्छ र पनि तपाईँहरूले त्यो सोसल मिडियामा पनि एकदमै दुवैजनाको के घुमफिर होइन रमाइलो कतै रमाइलो एक्टिङ गरेको चाडपर्वमा पनि सँगै रहेको यस्तो धेरै पिक्चरहरू राख्नुहुन्छ त्यसैले मैले लभ बर्ड जोडी राखेको हुन त हरेक हस्बेन्ड एन्ड वाइफ लभ बर्ड नै हो ओके अब यसै क्रममा ललित दाइले
5: हजुरको यही सिलसिलामा दिदी यही कुरा काटे मैले किनभने हजुरले टाइटल दिनुभयो एकदम खुसी छौँ हामी होइन भनौँ न अब संसारले चिन्छ भनौँ न एउटा लभ बर्ड कपल भने अनि यस्तै उमा चाहिँ मैले मेरो लास्ट इयर मेरो श्रीमानलाई चाहिँ मेरो क्विनर सङ डेडिकेट गरेको हो होइन मैले क्विनर सङ लेखेको अनि ठ्याक्क आजको दिन चाहिँ म्युजिक भिडियो रिलिज भएछ क्या दिदी अनि यसमा पनि अब हजुरले भन्नुभयो नि हाम्रो मैले त्यो अरू जस्तै त्यो हुन्छ नि त्यो गहिरिएर फिल्मिङ त्यो भिडियो खिच्ने होइन कि हाम्रो एउटा ब्लग स्टाइलमा चाहिँ यो भिडियो निकालेको छ क्या दिदी
0: त्यो भन्न चाहन्छु दिदी
5: सरी मैले
0: हजुरलाई इन्ट्रोड गरे ओके अनि त्यो पनि कहाँ हेर्न पाइन्छ अब म जस्तै अन्य श्रोताहरूले
5: मेरो अब जति पनि मेरो सोसियल मिडियामा फ्यान हुनुहुन्छ उहाँहरू जस्तै अब मेरो फेसबुकमा मैले लिङ्क हालिदिएको छ इन्स्टाग्रामहरूमा नि गइसक्यो होइन तर अब मलाई चाहिँ के अरे मसँग सोसियल मिडियामा फ्यान नहुनेहरूले चाहिँ मनु राणा मनु आरएल राणा गएर युट्युबमा खोज्नु भयो नै
0: पाउनुहुन्छ अनि यो कुराकानी सुनेर हाम्रो ललित दाई र सती दिदीले पनि बहिनी मनुर जोडीलाई ह्याप्पी एनिभर्सरी भन्नुभएको छ है विसिङ देम ऑल द बेस्ट भन्नुभएको अनि हाम्रो धनु बहिनीले पनि दाई र दिदीको सुखद वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना भन्नुभएको छ ओके अब तपाईँको गीत सुनौ है त बहिनी आज तपाईँले भिडियो पनि यहीँबाट नै उद्घाटन गर्नुभयो अब तपाईँको यो वर्ष तपाईँले तपाईँकै श्रीमानलाई सम्झेर लेख्नुभयो अर्को वर्ष पनि लेख्नु होला यसरी नै तपाईँको जिन्दगीमा धेरै गीतहरू बन्दै जानेछन् तपाईँहरूलाई अग्रिम शुभकामना छ
5: हजुर थ्याङ्क यू दिदी अब त्यही हो नि अब जति कराए नि जे गरे नि अब मलाई एकछिन नदेखि पनि हुँदै हुन्न मेरो श्रीमान होइन उसलाई पनि इरिटेट गराउने नि मेरो श्रीमान हो होइन
0: होइन सो ह्यान्डसम तपाईँलाई इरिटेट बनाउनु हुन्छ जस्तो मलाई लाग्दैन
5: दिदी त्यो इरिटेट भन्नाले अब त्यो नचाहिने कुरा होइन कि त्यो हुन्छ नि अब यस्तो गरौँ है भन्यो भने त्यो अझै आफ्नो टालमा क्या त्यो भइसक्यो
0: अनि घर परिवारमा सरसफाई कसले बढी गर्छ
5: ओएमजी कुरै नगर्नु दिदी मलाई चाहिँ त्यो मेसिनले धोएको लुगाधरी के धोएको भन्ने टाइपको मान्छे चाहिँ श्रीमान हो क्या मेरो अब त्यो वासिङ मसिनमा हाल्दा त मसिनले धुने हो नि त दिदी होइन मैले धोएको के धोएको यस्तो के यस्तो भन्छ नि मेरो पालो ल गर्नु हजुरले भन्ने सबै मेरो श्रीमानै हो क्या दिदी भाग्यमाथि
0: आमा कसले मिठो पकाउँछ
5: खाना त मैले बनाउँछु दिदी अनि भन्नु पर्दा उहाँले चाहिँ काठको यताउति सबै सघाइदिनुहुन्छ
0: हजुर खाना चाहिँ तपाईँ पकाउनुहुन्छ हो त्यो एउटा महिलाको राम्रो स्वभाव पनि हो अनि अर्को कुरा अब जस्तो कि भिजिट जाने अनि यो गर्ने त्यो गर्ने घरको धेरै कुराहरू हुन्छ नि यसको डिसिजन कसले पहिला बनाउँछ भिजन कसले
5: हजुर डिसिजन चाहिँ सबभन्दा पहिला चाहिँ मेरो यस्तो लभिङ केयरिङ छोराछोरी छ कि दिदी होइन
0: कस्तो राम्रो
5: नै हो मलाई हजुर अनि अहिले मैले भनिहालेँ भिडियोको कुरा गर्दाखेरि मेरो म्युजिक भिडियोमा चाहिँ सबै मेरो यो एउटा पार्ट चाहिँ मेरो कान्छी छोरी र मेरो छोराले हामीलाई एउटा देशमा लगेको थियो भने ठुलो छोरीले अर्को देशमा लगेको हो गर्दाखेरि डिसिजन चाहिँ छोरीहरूले गरिदिन्छ अहिले चाहिँ अब बाबु पनि ठुलो हुँदैछ उनीहरू तिनजना सल्लाह गरेर गर्छ अनि त्यसपछि सेकेन्ड चाहिँ मेरो श्रीमानै हो एकदम मेरो श्रीमान चाहिँ फेरि त्यो एकदम के शोकिन टाइपको हुनुहुन्छ कि अनि म यो अलिकति भनिहालेँ नि अघि नै सुरुमा मै हो त्यसमा पनि
0: अखडा ठिक छ यस्तो पनि हुनुपर्छ नि सबै सबै कुल भयो भने होइन अलिकति अलिकति हलचल ल्याउने पनि हुनु पर्ने नि त परिवारमा होइन
5: सम्बन्धको त्यो शान्तपन चाहिँ मेरो श्रीमान हो अनि म त्यो थाल हो क्या दिदी त्यो थाल हुन्छ नि
0: तपाईँ चाहिँ अब साउन्डको भेल होइन यो पनि बडो गजब साउन्डको भेल जै उर्ली आउन भन्ने नारायण गोपालको कस्तो मिठो गीत छ होइन ओके मनु बहिनी एकदमै धेरै धेरै धन्यवाद नुतनजीले गीत सुन्न चाहनु भएको थियो मैले रेडी बनाएको थिएँ आज माफ गर्नुहोला समयको अभावले मैले सुनाउन सकिनँ अनि हाम्रो मनु बहिनीको त्यही कोहिनूर गीत सुनाउँदै अब आज के छ तपाईँहरूको बिग प्लान यो 35 वेडिङ एनिभर्सरीको अवसरमा
5: बिग प्लान चाहिँ अहिले भरे यसो सायद सरप्राइज डिनर छ होला दिदी होइन
0: यो त हुनै पर्यो नि डिनर त अरू क्यान्डल नाइट अरू अथवा कतै अरू
5: त्यो त्यो चाहिँ यस्तो दिदी म फ्यामिली के अरे पर्सन परे अनि गर्दाखेरि हामीले चाहिँ आज मेरो पाहुना पनि आउँदै हुनुहुन्छ
0: कस्तो राम्रो
5: उहाँहरूसँग चाहिँ हामी चाहिँ आज बिग सेलिब्रेसन छ दिदी
0: हजुर ओके एकदमै राम्रो गर्नु होला खुसी लाग्यो र ह्युज कङ्ग्रेचुलेसन यो तपाईँहरूको लभ बर्ड जोडी भगवान्ले जुराएको जोडी हो होइन निरन्तर यसरी नै तपाईँहरू 100 वर्षसम्म बाँच्नु होला धेरै धेरै शुभकामना भन्दै अब तपाईँले आफ्नो श्रीमानको लागि रोज्नु भएको गीत म सुनाउँछु इन्जोय गर्नु होला
5: हुन्छ दिदी, मलाई बोल्ने अपर्च्युनिटी दिनुभयो, थ्याङ्क यू सो मच. अनि जति पनि हामीलाई सुन्नुभएको छ सम्पूर्ण श्रोताहरूलाई पनि थ्याङ्क यू दिदी, थ्याङ्क यू सो मच. अनि हेभ अ लभली विकेन्ड अहेड भन्न चाहन्छु
0: तपाईँलाई पनि. हामी त्यही भन्दै अब म पनि छुट्टिन्छु. थ्याङ्क यू सो मच बहिनी.
5: हस्
0: बाबाई. हजुर आदरणीय श्रोताहरू, मनु राणा बहिनी उहाँलाई मैले लभ बर्ड जोडी भन्छु. उहाँहरूको आज 35 वेडिङ एनिभर्सरीको अवसरमा उहाँले रोज्नुभएको गीत सुन्दै आजको कार्यक्रमबाट म रूपा राणा पनि छुट्टिन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस्. नमस्ते बाबाई.

0: Decision, unfortunately, a weak decision by strong partners.
1: The cost of diesel has surged since the US launched a war against Iran, putting pressure on Mr. Trump's Republicans ahead of midterm elections next month. Meanwhile, the UK government.
2: भलिबल खेल स्थापना दिवस मनाइएको छ। नेपाल भलिबल संघको स्थापना 2033 सालमा भएको अवसरमा भक्तपुर नगरपालिकाले विशेष कार्यक्रम मनाएर आयोजना गरेर दिवस मनाइएको हो। भलिबल खेललाई थोरै ठाउँमा खेल्न सकिने भएकाले 2074 सालमा नेपालमा भलिबल खेलको लाई राष्ट्रिय दिवसका रूपमा मनाउने तथा भलिबललाई राष्ट्रिय खेलका रूपमा मान्यता दिएको थियो। सो कार्यक्रममा भक्तपुरका नगर सभापति सुनिल प्रजापति पनि सहभागी हुनुभएको थियो। सर्वोच्च अदालतले बैङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ। परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो। अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले यो आदेश दिएको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो। धादिङको गजुरी नजिक गलौतीमा भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम जारी रहेको सडक विभागले जनाएको छ। सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सडकको भित्तापट्टि खनेर यातायात सञ्जालमा ल्याउने प्रयास भइरहेको छ। मुगलिङ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा कोलेखानी बल्खु सडक खण्डमा सवारी साधनको चाप पनि बढेको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गङ्गो बनाया बस पार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन बस पार्कभित्रै रोकिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवाली भ्रमणपछि स्वदेश फर्कनु भएको छ। जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय ब्रिकको लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्कनु भएको हो। COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि र नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको थियो। आगामी नोभेम्बरमा टर्चिएको अन्टलाटेमा COP31 आयोजना हुँदैछ। काठमाडौँको गङ्गबो नयाँ बस पार्कमा दसैँ मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण चालापकलाको औषधि वितरण गरेको हो। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख एसपी प्रकाश पण्डितले दसैँभरि सेवा दिने बताउनु भएको छ। नयाँ बस पार्क सञ्चालन गरेको लोच्चे बहुद्देश्य प्रणालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बस पार्कमा घर जाने यात्रु बढेको बताउनु भएको छ। अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 13 वर्षसम्म सङ्ख्या बढेको छ। नसकिन्दो चाडपर्वलाई लक्षित गरी 13 तुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु भएको छ। बबिता राईको रिपोर्ट।
3: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
4: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका यी स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो।
3: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो।
4: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
2: रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भत्सना गर्नुभएको छ। रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाइएको थियो। रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ। एक इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
1: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न, कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
0: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
1: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेसको घर, नेपाली कङ्ग्रेसको परिवार आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
0: प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको छ। खड्कीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनु भएको छ। काङ्ग्रेस महाधिवेशनमा उपसभापति लगायत अन्य पदाधिकारीले पाएको मत गणना पनि सुरु भएको छ। धौलागिरी हिमालको चालु शरद्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेका हुन्। विश्वको 7,867 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरी टाङ्ने टोली क्याम्प 2,400 मिटर माथि पुगेको 7 समेत ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनु भएको छ। असोज 8-11 गतिसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी हिमाल आरोहणका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन, बलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोलाले सुरक्षाका लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधि गर्न पनि निषेध गरिएको छ। फोहोर फाल्दा खाना आउने चरासँग विमान ठोकिने जोखिम कम गर्न निषेध गरिएको हो। सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। फोर्ट हुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शङ्का व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ।
2: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they lived. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
0: सन् 2009 13 आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निदाल हसनलाई अदालतले दोषी ठहर गरेको थियो। भक्तपुरमा नेपालको राष्ट्रिय खेल भलिबलको स्वर्ण जयन्ती मनाइएको छ। भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा नेपाल भलिबल सङ्घ स्थापनाको 50 पुगेको अवसरमा समारोह गरेको हो। नगर प्रमुख सुनिल प्रजापति
3: नगरपालिकाले नियमित रूपमा भलिबल खेललाई अरू खेल जस्तै प्रशिक्षण दिँदै आइरहेको छ र यहाँका हरेक युवाहरूलाई कुनै न कुनै खेलमा सहभागिता जनाउनु पर्छ भनेर धेरै खेलहरूको हामीले प्रशिक्षण दिने क्रममा भलिबल खेललाई अझ विस्तार गर्नुपर्छ, व्यापक बनाउनु पर्छ भन्दै विद्यालय कलेजतर्फ पनि हामीले प्रशिक्षकहरू राख्दै क्रमशः धेरै विद्यार्थीहरूलाई सहभागी गराउने कोसिस गरिरहेका छौँ।
0: नेपाल सरकारले विक्रमसम्म 2074 जेठ 8 गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको हो। विक्रमसम्म 1990 दशकमा नेपालमा भलिबल भित्रिएको मानिन्छ। नेपाल भलिबल सङ्घ विक्रमसम्म 2033 स्थापना भएको हो। भौगोलिक बनावटका हिसाबले नेपालका सबै भागमा थोरै लगानी र ठाउँमा सजिलै खेल्न सकिने भएकाले यसलाई राष्ट्रिय खेल बनाइएको हो। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: कुराहरू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS

0: BFBS Gorkha Radio.
1: बच्चा आरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ
2: BFBS Gorkha Radio
3: BFBS The Forces Station
4: Backs the music
5: The Forces

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: बाढीको डेढ महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बालकोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
4: We will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्। 1,400 जनाको शव भेटिएको छ। सर्वोच्च अदालतले बैङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ। परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय पत्र खोल्ने कागजातका आधारमा बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो। अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो। परराष्ट्र मन्त्री श्री शेर खनाल फिजी र टुबाली भ्रमणपछि स्वदेश फर्काउनु भएको छ। जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्काउनु भएको हो। कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नतपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको छ। आगामी नोभेम्बरमा टर्कीको अन्डलाटमा कोप 31 आयोजना हुँदैछ। नजिकिन्दो चाडपर्वलाई लक्षित गरी तेह्रथुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु गरिएको छ। बबिता राईको रिपोर्ट।
5: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
6: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुली खेल लगायतका स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो।
5: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो।
6: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
3: काठमाडौँको गङ्गबो नयाँ बस पार्कमा दशैं मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण, झाडा पखालाको औषधि वितरण गरेको हो। महानगर प्रहरी बल नयाँ बसपाकका प्रमुख एसपी प्रकाश पण्डितले दशैंभरि सेवा दिने बताउनु भएको छ। नयाँ बसपाक सञ्चालन गरेको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपाकमा घर जाने यात्रु बढेको बताउनु भएको छ। अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 13 वर्षसम्म सङ्ख्या बढेको छ। रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भत्सर्ना गर्नुभएको छ। रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाइएको थियो। रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ। इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ। आगामी महिना हुने मध्यावधि चुनाव अघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ। व्हाइट हाउस संवाददाता केली मेयर्स:
7: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel. But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment. And that's definitely has frustrated those voters.
3: बेलायतले भने रुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने बताएको छ। वक्तव्य प्रकाशित गर्दै बेलायत सरकारले युक्रेनलाई चाहिने फौजी तथा आर्थिक सहायता सुनिश्चित गर्दै रुसलाई एक्लाउन अन्तर्राष्ट्रिय साझेदारी गर्ने जनाएको छ। 18 काठमाडौँ म्याराथनमा बिजिएनमा सेवारत बहालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका खोप्रो साई रोकाको संयोजनमा सहभागी दुईजना सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ WO2 गाँधी शेर्पा र महिला हाफ म्याराथन मास्टर्स 40+ शारदा राई पहिलो हुनुभएको छ। WO2 शेर्पाले निर्धारित दूरी 1:26:46 सक्नु भएको छ। एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन र 10 किलोमिटर दौड समावेश गरिएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: दिनको गजुरी नजिक गलौतीमा भासिएको पृथ्वी राजमार्ग आजै ट्र्याक खोल्ने गरी काम भइरहेको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले वैकल्पिक सडक मर्मत गरी साना तथा हल्का सवारी साधन सञ्जालमा ल्याइएको जनाएको छ। सडकको भित्ता खन्न 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको सचिवालयले उल्लेख गरेको छ। घाट बेसीदेखि गलौतीसम्म 1 किलोमिटर वैकल्पिक सडक मर्मत गरिएको छ। अब सो सडकबाट 6 चक्केसम्मका सवारी साधन आवतजावत गर्न सक्नेछन्। पहिरोका कारण गैराती अवरुद्ध बनेको बिपी र क्रान्ति राजमार्गको कान्ति राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटीले गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानुन अनुसार चल्न नदी आदेश पालकका रूपमा समेत गर्न खोजेको आरोप लगाउनु भएको हो। कानुन कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाब दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 वर्ष कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाएर अन्यल सृजना गरेको समेत बताउनु भएको छ। औसत आयु बढिरहेको अवस्थामा अवकाशको उमेर घटाउन नहुने पोखरेलको तर्क छ। धौलागिरी हिमालको चालु सरद ड्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेको हो। विश्वको 7,867 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरी टाङ्ने टोली क्याम्प 2 भन्दा 400 मिटर माथि पुगेको 7 समेत ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनु भएको छ। असोज 8 देखि 11 गतेसम्म वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी हिमाल आरोहणका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा ड्रोन बलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ नेरुलाले सुरक्षाका लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधि गर्न पनि निषेध गरिएको छ। फोहोर फाल्दा खाना आउने चरासँग विमान ठोक्किने जोखिम कम गर्न निषेध गरिएको हो। सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। भारतमा कक्रुत जनता पार्टी सिजेपीको प्रदर्शन अघि पार्टीका प्रमुखसहित 2000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सैन 3 नेतालाई विमानबाट ओर्लाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिनी हैदार पनि पुग्नु भएको छ।
4: The protesters literally like cockroaches coming together and then scattering as soon as the police makes a charge here. And the police here is in huge numbers. They totally outnumber any of those protesting groups. But yet there are more and more. So every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
3: भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै प्रदर्शन गरिएको हो। प्रदर्शनका कारण नयाँ दिल्ली र निजामुद्दिनबाट चल्ने सबै रेल सेवा बन्द भएका छन्। प्रदर्शन आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ। आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। फोर्टहुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शङ्का व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजनाअनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ।
5: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they live. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live stream, I'm not going to be watching.
3: 2009 13 जना आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निराल हसनलाई अदालतले दोषी ठहर गरेको थियो। अस्ट्रेलियाका अलराउन्डर विल वशिष्टो नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण खेल्न आउनुहुने भएको छ। वशिष्ठ काठमाडौँ गोर्खासबाट खेल्ने सो क्लबले जानकारी दिएको छ। वशिष्ठले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नु भएको थियो। सन् 2012 अस्ट्रेलियाको यु 19 टोलीको कप्तानी गरेका उहाँले सोही वर्षको यु 19 विश्वकप खेल्नु भएको थियो। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले,
1: होइन मैले किनिदिएको
2: कहाँ हुन्छ, मैले किनिदिएको
3: जानेर हिँड्न।

0: धादिङको गजुरी नजिक गलौतीमा भाषिएको पृथ्वी राजमार्ग ट्र्याक खोल्ने प्रयास साँझ पनि जारी राखिएको छ। सडकको भित्ता खण्ड 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले उल्लेख गरेको छ। तर खोल्ने अपेक्षा गरिएको साँझसम्म सडकमा आवागमन नियमित हुन सकेको छैन। यसअघि सो सडक नजिकै वैकल्पिक सडक मर्मत गरी साना तथा हलुका सवारी साधन सञ्चालनमा ल्याइएको जनाइएको छ। घाटपेसीदेखि गलौतीसम्म 1 किलोमिटर वैकल्पिक सडक मर्मत गरिएको छ। सो सडकबाट 6 चक्केसम्मका सवारी साधन आवत जावत गराइएको छ। कङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ। सभापति, वरिष्ठ उपसभापति र सभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य उपसभापति र पदाधिकारीको मतगणना भइरहेको छ। तर नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देव पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका छन्। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोरेलाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
1: अनि मैले यसो विचार गरेँ, बिपी कोइराला यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ। एउटा विश्वास, आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
0: अर्का नेता प्रकाश मान सिंहले रुख चिन्ह आफूहरूले पाउने आधार रहेको जिकिर गर्नुभएको छ।
2: कोर्टले पनि यो चाहिँ अब फेरि नजिर पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1960 सालमा पार्टी ब्रेक हुँदाखेरि म त चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गएको, कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर।
0: सर्वोच्च अदालतले बैङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ। परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो। अधिवक्ता सरिता अधिकारीको रेटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रेटमा उल्लेख गरिएको थियो। काठमाडौँको गङ्गौबन नयाँ बसभागमा दसैँ मान्न जाने यात्रीलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण गर्नुका साथै झाडा पखलाको औषधि वितरण गरेको हो। महानगर प्रहरी बल नयाँ बसभागका प्रमुख एसपी प्रकाश पण्डितले दसैँभरि सेवा दिने बताउनु भएको छ। नयाँ बसभाग सञ्चालन गरेको लोच्छे बहुद्देश्य प्रणालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसभागमा घर जाने यात्रीको सङ्ख्या बढेको बताउनु भएको छ। अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 13 वर्षसम्म सङ्ख्या बढेको छ। नसिकिन्दो चाडपर्वलाई लक्षित गरी तेह्रथुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु गरिएको छ। बबिता राईको रिपोर्ट।
3: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
4: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका यी स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो।
3: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो।
4: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
0: भक्तपुरमा नेपालको राष्ट्रिय खेल भलिबलको 20 वर्ष जयन्ती मनाइएको छ। भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा भलिबल सङ्घ स्थापनाको 50 वर्ष पुगेको अवसरमा समारोह गरेको हो। नगर प्रमुख सुनिल प्रजापति।
5: नगरपालिकाले नियमित रूपमा भलिबल खेललाई अरू खेल जस्तै प्रशिक्षण दिँदै आइरहेको छ र यहाँका हरेक युवाहरूलाई कुनै न कुनै खेलमा सहभागिता जनाउनु पर्छ भनेर धेरै खेलहरूको हामीले प्रशिक्षण दिने क्रममा भलिबल खेललाई अझ विस्तार गर्नुपर्छ, व्यापक बनाउनु पर्छ भन्दै विद्यालय कलेजतर्फ पनि हामीले प्रशिक्षकहरू राख्दै क्रमशः धेरै विद्यार्थीहरूलाई सहभागी गराउने कोसिस गरिरहेका छौँ।
0: सरकारले विक्रम सम्बत 2074 जेठ 8 गते भलिबल खेललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: SBS गोर्खा रेडियो हो। मूवी एंड मो

चाडपर्व त्यसमाथि पनि हामी नेपालीहरूको महान चाड दसैँ, जसको एकदमै छेउछाउमा हामी पुगेका छौँ। र यो दसैँ भन्ने बित्तिकै हामी सबै नेपालीहरूको मनमा जुन उमङ्ग जाग्ने गर्छ, जुन खुसी हामीले फिल गर्छौँ परिवारसँगको, साथको, साथीभाइसँगको, विशेष गरी होइन आफ्नो परिवारमा रमाउने, टिका लगाउने, खुसी हुने, जे जति पनि प्लान्स हामी गर्छौँ त्यसको सुरुवात यो वर्षको लागि भइसकेको छ। र यो सुरुवात हामी नेपालीहरूको लागि मात्रै नभई हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीको लागि पनि त्यतिकै हो, किनकि दसैँ आउनु भनेको हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीको लागि राम्रो कमाइ गर्नुपर्ने हो। सायद त्यसैले पनि त छाडमछाड गरेर नेपाली सिनेमा रिलिज गर्न चाहन्छन् फिल्मका प्रड्युसर्स, डिरेक्टर यो दसैँलाई अवसर पारेर। र यो पल्टको दसैँमा पनि धेरै सिनेमाहरू आउँदैछ, मैले तपाईँलाई यो बारेमा अलि अगाडिदेखि नै जानकारीहरू दिँदै आइरहेको छु होइन। र दसैँको भाइब्स जुन सुरु भइसकेको छ भने सायद हामीले दसैँको गीत नसुनिकन यसको सुरुवात गर्छौँ भने त्यो पनि त इन्कम्प्लिट हुन्छ होइन। सो आजको हाम्रो कार्यक्रम मुभी एन्ड मोरको सुरुवात भइसकेको छ, साथमा म सङ्गीता श्रेष्ठ आइसकेको छु भने आजको हाम्रो कार्यक्रमको शुभारम्भ चाहिँ म तपाईँहरूलाई दसैँको भाइब्स दिने यो दसैँको गीतबाट गर्दैछु।

दसैँको भाइबसँगै सुरुवात भएको आजको हाम्रो मुभी एन्ड मोरमा म कुरा गर्न चाहन्छु। यति बेला शुभ विवाहको बारेमा, हुन त दसैँलाई टार्गेट गरेर पनि धेरै विवाहहरू हुन्छ होइन, धेरै सायद यो कस्तो भन्दाखेरि साइत हेरिरहनु पर्दैन दसैँको आसपास भनेर भनिन्छ, त्यसले गर्दा पनि होला विवाह पनि हुने गर्छ दसैँको आसपासमा। तर यति बेला मैले कुरा गर्न लागेको चाहिँ कुनै अर्डिनरी मान्छेहरूको विवाहको बारेमा नभएर सिनेमा शुभ विवाहको बारेमा, जुन सिनेमालाई अलिकति लामो समयको ग्यापपछि भनौँ सुदर्शन थापाले निर्देशन गरेका हुन् र उनैले यो सिनेमालाई बाहिर ल्याउने तयारी गरेका हुन्। तर त्योभन्दा भन्दै एउटा कुरा के भन्नु मन लाग्यो भने, योपालि शुभ विवाहमा सुदर्शन थापाले जसलाई कास्ट गरेका छन् ती तिनै व्यक्ति हुन् जसले सुदर्शन थापाकै सिनेमाबाट नेपाली सिनेमा इन्डस्ट्रीमा प्रवेश गरे, नाम कमाए र चारैतिर उनको चर्चा जुन स्टार्ट भयो आजसम्म सकेको छैन। र प्रदीप खड्का तिनै व्यक्ति हुन् जसले सुदर्शन थापाद्वारा डाइरेक्सन गरिएको सिनेमा प्रेम गीतबाट चाहिँ डेब्यू गरे र यस्तो डेब्यू गरे कि आजसम्म पनि उनले फर्केर हेर्नु परेको छैन। सो यसको क्रेडिट सुदर्शन थापालाई जान्छ भन्दा पनि फरक नपर्ला। तर एउटा के हुन्छ भने, नेपाली सिनेमा इन्डस्ट्रीको कुरा गर्नुपर्दाखेरि यहाँ दुश्मन पनि धेरै लामो समयसम्म रहँदैनन् कोही, अनि दोस्त पनि धेरै लामो समयसम्म रहँदैन भनेर पनि भनिन्छ, तपाईँलाई थाहा छ यो कुरा। र प्रदीप खड्का अनि सुदर्शन थापाको कुरामा म यो कुरा किन जोड्दैछु भने, प्रेम गीतबाट सुरु भएको दुवैको फ्रेन्डसिप अलिकति प्रेम गीत 2, 3, 4, 5, 6 यसरी हुँदै जान्छ कि भनेर कल्पना गरिएको थियो। तर भयो के भने, सुदर्शन थापाले निर्देशन गरेका थिए प्रेम गीत, तर प्रेम गीतलाई प्रड्युस भने गरेका थिए सन्तोष सेनले। पछि गएर यो गुटमा बाँडियो, एउटा डिभाइड हुन गयो टिम। टिम डिभाइड हुँदाखेरि प्रदीप खड्का सुदर्शन थापातिर नभएर सन्तोष सेनको टिममा पुग्यो भने सुदर्शन थापा एक्लै हुन पुगेको थियो। लामो समयसम्म सन्तोष सेन अनि प्रदीप खड्काले केही सिनेमाहरू बनाए, इनफ्याक्ट पार्ट 1, 2, 3 भनेर यसरी जाँदाखेरि पनि सन्तोष सेनले नै चाहिँ प्रदीप खड्कालाई राखेर कास्ट गरेर बनाए, सुदर्शन थापाको त्यसमा इन्भल्भमेन्ट थिएन। तर पछिल्लो पल्ट पनि प्रेम गीतको सिरिज बनेर प्रदर्शनमा आउँदाखेरि चाहिँ एकदमै हिन्दी भाषामा पनि सार्वजनिक हुन लागेको छ, चारैतिर चर्चा हुन लागेको छ भन्ने कुराहरू चलेको थियो। तर सिनेमा सुपर फ्लप रह्यो। तर सिनेमा सुपर फ्लप भइसकेपछि भने के भयो भने, कुराहरू मार्केटमा आयो कि सन्तोष सेन र प्रदीप खड्काको बिचमा पनि त्यति साह्रो बोलचाल छैन, रिलेसन राम्रो छैन भन्ने कुराहरू आयो। मैले अघि पनि भने जस्तै फ्रेन्डसिप पनि लामो समय रहँदैन, अनि त्यसपछि एकअर्काको एनिमिज भएर पनि धेरै लामो समयसम्म रहँदैन भने जस्तै, सन्तोष सेनसँग टाढा हुने बित्तिकै प्रदीप खड्का सुदर्शन थापाको गुटमा आए भनेर पनि कुराहरू चल्यो। र हो भनौँ या होइन भनौँ, यति बेला सुदर्शन थापाले निर्देशन गरेको नयाँ सिनेमा शुभ विवाहमा लामो समयपछि बल्ल टिम अप भएर प्रदीप खड्का सुदर्शन थापासँग मिलेर यो सिनेमाको तयारी गरेका थिए र फाइनली फिल्मको सुटिङ सकिएको छ। सायद चाँडै नै तपाईँहरूमा चाहिँ आउला पनि, हुन त 40 डेजको सुटिङ थियो सिनेमामा। प्रदीप खड्का मात्र होइन, उनको साथमा चाहिँ सनिसा भट्टराईलाई पनि कास्ट गरेको सिनेमा हो यो। थुप्रै अरू कलाकारहरू पनि छन् सिनेमामा। तर कुरा के भन्दाखेरि, यो सिनेमा जुन अलिकति लामो समयपछि, अलिकति नै धेरै नै लामो समयपछि भनौँ न, प्रदीप खड्का र सुदर्शन थापाले टिम अप भएर चाहिँ बाहिर ल्याउनु लागेको सिनेमा हो। भनिसकेपछि अब यो सिनेमाको रिजल्ट कस्तो होला, जुन पहिलो पार्ट 1 थियो प्रेम गीतको जुन सुपरहिट रह्यो भनौँ न, त्यो सिनेमा जतिको लेभलमा यो सिनेमा पुग्छ कि पुग्दैन थाहा छैन। तर प्रदीप खड्कालाई हेर्ने भयो भने कहिले सन्तोष सेनको टिममा, कहिले सुदर्शन थापाको टिममा जम्प गर्ने क्रम चाहिँ जारी नै छ जस्तो देख्छ। मैले यो सिनेमाको बाँकी इन्फर्मेसन म आउने दिनमा तपाईँलाई दिनेछु, अहिलेलाई भने यो जानकारी मैले तपाईँलाई दिएँ मुभी इन्भल्भमा।

यति बेला एउटा टिजरले सबैको मन तानिएको छ, सबैजना कुरा गरिरहेका छन् यो सिनेमाको बारेमा, यो सिनेमाको टिजरको बारेमा। हुन पनि योभन्दा अगाडिको कुरा गर्ने हो भने अनमोल किसीको सिनेमा भन्ने बित्तिकै दर्शकहरूलाई यसै अट्र्याक्ट गर्ने गरेको थियो भने यसपल्ट भने अनमोल केसीको बाटुलो जुन जसको टिजर सार्वजनिक भएको छ, जुन टिजरमा हामीले अनमोल केसीलाई त देख्छौँ नै, उनको साथमा हामीले जुन प्रिन्सीलाई देख्दैछौँ होइन, दुबईको जोडी असाध्यै राम्रो देखिएको छ। र रमाइलो कुरा के भन्दाखेरि यो सिनेमाको टिजरले के बताउँछ भने टिजरमा अनमोल केसी जुन एउटा यङ एजको बेलाको जुन स्टोरीलाई फ्लो गरेको छ त्यो चाहिँ नि उनकै बाबा भुवन केसीको पास्ट स्टोरी भनेर देखाइएको छ। सो कतै न कतै बाबु छोरा दुबईको कनेक्सन यो सिनेमामा देखिएको छ है। र भुवन केसी बन्न निकै प्रयास पनि गरेको देखिएको छ अनमोल केसीलाई। र टिजर हेर्दाखेरि असाध्यै असाध्यै मन छुने लभ स्टोरी बनेको हो कि भन्ने जस्तो देखिएको छ। यो सिनेमाको कथा हाम्रै अफकोर्स नेपाली समाजबाट लिएको छ, तर यसो हेर्दा

प्लान गर्छ पहिले. सो यो पालि पनि बाटुलो जुन आउँदैछ त्यसमाथि पनि अलि एउटा स्ट्रङ कथा लिएर आउँदैछ कि जस्तो देखिएको छ. भनेपछि कम्प्लिटली लभ स्टोरी लिएर आउनु लागेको बाटुलो जुनमा हामीले अनमोल केसी, भुवन केसी दुवैको प्रेजेन्ट या पास्ट लभ स्टोरीलाई देख्नेछौँ कस्तो हुनेछ यसो कथा. धेरै कुराहरू त बाँकी नै छ तपाईँहरूलाई सेयर गर्नुको लागि. तर एउटा कुरा चाहिँ के भन्दाखेरि भुवन केसी यो सिनेमामा एज एन एक्टर पनि देख्दैछन् भने यो सिनेमा उनीले निर्देशन पनि गरेका हुन् र पक्कै पनि छोराको लागि बनाइएको सिनेमामा उनले आफूले गर्न सक्ने 100% नै दिएर काम गरेको हुनुपर्छ जस्तो पनि देखिन्छ. एनिवेज म तपाईँहरूलाई के भन्न चाहन्छु भने एउटा राम्रो लभ स्टोरी फिल्म सायद आउँदैछ जस्तो देखिन्छ जुन कार्तिकको 26 गते तपाईँले सिनेमा हलमा पाउनुहुनेछ. अनमोल केसीको अलिकति ग्याप पछि आउनु लागेको हुनाले पनि हुनसक्छ उनका फ्यान फलोवर्सहरू जति छन् सबै नै सिनेमा हलसम्म पुग्नेछ भनेर पनि आशा गरिएको छ.

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio Movie and more.

नेपाली सिनेमालाई लिएर हामी धेरै जसो कुरा गर्छौँ कि यदि हाम्रो नेपाली सिनेमालाई नेपाली इन्डस्ट्री त्यो पनि बिजनेस त्यो माथि उद्योग होइन उद्योगपतिहरूले पनि नेपाली सिनेमालाई इन्भेस्ट गर्ने हो नेपाली सिनेमातिर ध्यान दिने हो भने नेपाली सिनेमा अझै राम्रो हुन्थ्यो होला भनेर हामी सोच्छौँ र फटाफट नेपाली उद्योगपतिहरू जो बिजनेसको कारणले चिनिन्छन् फट्टपुट्ट उनीहरूले सिनेमामा इन्भेस्ट नगरेको होइन गरेका छन् कतिपयले चाहिँ कमाइ पनि त्यतिकै गरेका छन् सिनेमाबाट पनि भने कतिले सोचे जस्तो हुन सकेन होला तर चौधरी ग्रुपको कुरा गर्ने हो भने चौधरी ग्रुपले आजभन्दा 4 दशक अगाडि बनेको सिनेमा वासुदेवमा त्यो बेला इन्भेस्ट गरेको देख्दाखेरि त्यो बेला नै कुरा हुने गर्थ्यो कि ओहो अब चाहिँ नेपाली सिनेमा निकै माथि आउनेछ किनकि बिजनेसम्यानहरूले पनि नेपाली सिनेमामा बिजनेस गर्न सकिन्छ है भनेर सोचियो भनेपछि केही होला भनेर चाहिँ आशा गरेको थियो। वासुदेव नेपाली सिनेमाको हिस्ट्रीमा एउटा रेकर्ड राखेको सिनेमा हो, अहिले पनि हामी त्यो सिनेमाको कुरा गर्छौँ, त्यो लेभलमा बनाएको सिनेमा थियो। चौधरी ग्रुपबाट विनोद चौधरीले चाहिँ यो सिनेमामा इन्भेस्ट पनि गरेका थिए। यति बेला एबिसीमा म कुरा किन गर्दैछु भने यत्तिका वर्ष या भनौँ न 4 दशकपछि अहिले आएर एउटा यही सिनेमालाई चाहिँ विश्वास गर्दै भनौँ पत्याउँदै चौधरी ग्रुपबाटै कुनै छोरा विनोद चौधरीका छोरा निर्वाण चौधरीले पनि नेपाली एउटा नयाँ सिनेमामा पनि इन्भेस्ट गरेका छन् र उनले चाहिँ सिनेमाको केही फुटेजहरू देख्दा सुटिङ गर्दै गरेकोहरू देख्दाखेरि मलाई असाध्यै विश्वास लागेको थियो कि सिनेमा एकदम राम्रो बन्छ भनेर पनि चाहिँ मैले यो सिनेमामा इन्भेस्ट गरेको र अर्को कुरा चाहिँ सिनेमामा इन्भेस्ट गर्ने इच्छा पहिलादेखि नै थियो किनभने मेरो घरबाट पनि कुनै बेला सुरु भएको थियो गरिएको थियो सो एउटा इच्छा थियो तर बल्ल अहिले आएर जुर्न आयो भनेर बताएका छन् उनले। यो म कुरा गर्दैछु टनेल 26को बारेमा मैले अलिकति अगाडि पनि तपाईँलाई बताएको थिएँ। एउटा सिनेमा जुन सिनेमाले चाहिँ नै भनौँ न फरक फरक भाषा नेपाली कुरा गर भुटानी कुरा गर या भारतीय हिन्दी भनौँ न भाषाहरूमा चाहिँ तपाईँहरूमा चाहिँ मार्केटमा चाहिँ लिएर आउने अगाडिदेखि नै तयारी गरेको सिनेमा हो यो र यति बेला मैले यो टनेल 26को कुरा किन पनि गरेको भन्दाखेरि यो सिनेमाले नेपाली सिनेमातिर चाहिँ इन्भेस्ट गर्न सकिन्छ है भनेर अट्र्याक्ट चाहिँ नेपालका बिजनेसम्यानहरूलाई पनि गरेको छ भनेपछि पक्कै पनि केही चिजहरू त विशेष होला सिनेमामा र त्यसले गर्दा पनि हुनसक्छ। र निर्वाण चौधरीले भने बाबाको कारणले गर्दा पनि म चाहिँ इन्सपायर भएर नेपाली सिनेमामा इन्भेस्ट गरेको भनेर पनि बताइरहेका छन् उनले। र यो सिनेमाको बारेमा भन्दा अगाडि पनि मैले तपाईँहरूसँग कुरा गरिसकेको छु, धेरै नै पल्ट कुरा पनि गरिसकेको छु होइन, हाम्रो नेपाली यो सिनेमामा चाहिँ कलाकारहरूको कुरा गर्नुपर्दा अनुविक्रम शाही आना शर्मालाई हामीले फुटेजमा देखेका छौँ, टिजरमा देखेका छौँ भने यसमा भुटानी कलाकारहरूलाई पनि इन्भल्भ गरेको छ। डिडी किन्नेले लेखेका पनि हुन् र निर्देशन पनि गरेका हुन् र हामी आशा गरौँ नेपाली सिनेमाहरूले यसै गरी बिजनेसम्यानहरूलाई पनि एट्र्याक्ट गर्नेछ कि इन्भेस्टको लागि आउने दिनमा पनि।

नेपाली सिनेमाका लागि केही कलाकारहरू एक किसिमको ब्लेस्ड भनिन्छ नि होइन, त्यो कलाकारको रूपमा पनि चिनिन्छ। र यति बेला मैले कुरा गर्न लागेको कलाकार पनि हुन् मुकुन भुषाल। मुकुन भुषालको सिनेमाहरूको लिस्ट हेर्ने हो भने सुरुदेखि नै हेरौँ न, बुलबुल होइन, एकदमै नेसनल इन्टरनेसनल अवार्डहरू पनि लियो सिनेमाको विषयले गर्दा, प्रस्तुतिले गर्दाखेरि, जिन्दगीहरू, गणपति, ऐँचो पैँचो, उपहार, पूर्णबहादुरको सारङ्गी, यस्ता यस्ता सिनेमाहरू छन् जसमा चाहिँ हामीले देख्यौँ मुकुन भुषाललाई। यो मात्रै होइन, अरू पनि यस्ता सिनेमाहरू छन् लिस्टमा जुन बाहिर आउने तयारीमा छ, उनीको अभिनय गरेको उनीले लिड रोलको रूपमा चाहिँ। यति बेला मलाई कुरा गर्न मन लाग्यो उनको एउटा नयाँ सिनेमा कङ्गाल करोडपतिको बारेमा। कङ्गाल तर करोडपति भनेपछि कथा चाहिँ पक्कै पनि कुनै विषयले फरक नै हुनुपर्छ। राजु श्रेष्ठले निर्देशन गर्नुभएको सिनेमा हो यो होइन, कङ्गाल करोडपति, जसको सुटिङ पनि चलिरहेको छ यति बेला। भन्न नपर्ला नाम कङ्गाल करोडपति सुनेर हामीले अन्दाज गर्न सक्छौँ सिनेमाको कथा हाम्रै समाजभित्रको कथा हुनुपर्छ, हुनसक्छ कहिलेकाहीँ चाहिँ पैसा कमाउने दौडमा पछि पर्ने व्यक्तिको कथा हो कि, कहिलेकाहीँ हुनसक्छ एकदमै धेरै पैसा कमाइसकेर पछि गएर कङ्गाल हुनुपर्ने हो कि, होइन, जे होस् हाम्रो सोसाइटीमा कसैले न कसैले भोगेको कथा या भोगाईलाई नै सिनेमामा उतारेको हुनुपर्छ, त्यसमा चाहिँ डाउट नै छैन। अनिल कुमार बुढाथोकीद्वारा निर्माण गरेको सिनेमामा हामीले मुकुन भुषाल मात्रै होइन, मन्जिल कुमार, आरती आचार्य, हिउँबाला गौतम जस्ता कलाकारहरूलाई पनि देख्नेछौँ। सो मुकुन भुषाल जसले हरेकपल्ट सिनेमा लिएर आउँदाखेरि त्यो सिनेमामा केही न केही विशेषता हुन्छ नै, त्यही हिसाबले भन्नुपर्दाखेरि अब आउने उनको यो सिनेमा कङ्गाल करोडपतिले पनि कस्तो किसिमको कथा लिएर आउने हो, अलिकति डिफ्रेन्ट हुने छ, त्यसमा डाउट भएन, तर पनि कस्तो होला भन्ने क्युरियोसिटी चाहिँ छ है। सो हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: Movie and more.
3: आउनुहोस् आज हामी कुरा गरौँ झिङ्गे दाउको बारेमा। झिङ्गे दाउको कुरा गर्नुपर्दाखेरि मलाई के लागेको थियो भने, सायद यसको पार्ट टूको बारेमा कुरा गर्दै गर्दाखेरि एकदमै खुसी भएर तपाईँहरूसँग सेयर गर्नेछु कि तपाईँहरूलाई थाहा छ, झिङ्गे दाउ वानले जति कमाई गरेको थियो त्यसको डबल तिब्र कमाई चाहिँ झिङ्गे दाउ टूले गर्यो भनेरै कुरा गर्छु भन्ने जस्तो लागेको थियो। सायद मैले योभन्दा अगाडि झिङ्गे दाउको बारेमा कुरा गर्दा पनि त्यो किसिमको कुराहरू पनि गरेको थिएँ कि झिङ्गे दाउलाई असाध्यै मन पराइएको कारणले गर्दाखेरि पनि अब यसको पार्ट टू आउँदाखेरि पनि दर्शकहरूले त्यत्तिकै एप्रिसिएट गर्नेछ भनेर लागेको थियो मलाई। तर झिङ्गे दाउले चाहिँ एकदमै फर्स्ट टाइम रिलिज हुँदा पार्ट वान कसैले सोचेको पनि थिएन, कसैले कल्पना पनि गरेको थिएन, र इभन फिल्मको टिमले पनि नपत्याउने गरिकन कमाई गरेको थियो त्यो सिनेमाले। तर सिक्वेलले सिनेमाको लगानी पनि उठाउन सकेन। नेपाली सिनेमालाई लिएर कहिले पनि हामीले प्रेडिक्ट गर्न सक्दैनौँ कि सिनेमा चाहिँ एकदम चल्छ या यो चाहिँ एकदमै फ्लप हुन्छ भनेर सोच्न सक्दैनौँ। कहिलेकाहीँ सोच्दै नसोचेको सिनेमाले यस्तो राम्रो कमाई गरिदिन्छ, कहिलेकाहीँ सोचेको सिनेमा सोचेको जस्तो हुन पनि सक्दैन, होइन? तर पनि यसो वर्ल्ड वाइड हेर्ने हो भने जब पनि कुनै पनि एउटा सिनेमाको सिक्वेल बन्छ, त्यो सिक्वेल बन्दाखेरि एक किसिमको 80% समथिङ चाहिँ हामी गेस गर्न सक्छौँ कि जान्छ, सिनेमाले राम्रो कमाई गर्छ भनेर अनुमान गर्छ, किनकि पार्ट वनलाई त्यस्तो अप्रिसिएट गरेको छ। पार्ट टू जस्तो भए पनि त्यसकै नामबाट पनि दर्शकहरू हलमा आउँछ भनेर पनि हामी सोच्छौँ, सायद भनौँ न सम्भावना चाहिँ एकदमै हाई हुन्छ कि सिनेमा चल्छ भनेर जब सिक्वेल आउँछ। तर नेपालको हकमा चाहिँ कुरा गर्ने हो भने नेपालमा सिक्वेलहरू त्यस्तो चलेको जस्तो हामीले देख्न सक्दैनौँ, होइन? चाहे त्यो नाइन भन्नु लको सिक्वेलको कुरा गर्ने हो भने त नाइन भन्नु ल त 6 पुगिसकेको थियो, यसको 7, 8, 9, 10 पनि आएर यसले एउटा रेकर्ड आफैमा राख्छ कि राख्दैन थाहा छैन। तर यति बेला हामी कुरा गर्दैछौँ झिङ्गे दाउको, होइन? तर झिङ्गे दाउको कुरा गर्नुपर्दाखेरि पार्ट टू आउँदाखेरि असाध्यै राम्रो सिनेमा बनेको छ र राम्रो गर्छ भनेर होप गरेको थियो। असोजको 2 गते रिलिज भएको थियो सिनेमा, होइन? पोस्टर सार्वजनिक भयो, धेरै कुराहरू आयो, तर सिनेमाले सोचेको जस्तो व्यापार गर्न सकेन। सिनेमा सुरुमा रिलिज हुने बित्तिकै एकदमै राम्रो गर्छ होला, दर्शकहरू सबैलाई बोलाउँछ होला यताउति भन्ने थियो, तर त्यस्तो हुन सकेन। सिनेमाले लगानी पनि नउठाउने कमाइ गरिसकेपछि सिनेमा हलहरूले पनि त्यो फिल्मलाई कन्टिन्यू त गर्दै गर्दैन, थाहा भएकै कुरा हो। मेरो नेपाली सिनेमा हो, पहिला यसरी चलेको थियो, राखौँ न त अर्को एक हप्ता हेरौँ के हुन्छ भनेर त्यो गर्नै सक्दैन र गर्दैनन् पनि। साँच्चै भन्ने हो भने रिलिज हुनुभन्दा अगाडिको कुरा गर्ने हो भने सिनेमा हलमा मात्र होइन, फिल्ममा लागेका मान्छेहरू मात्रै होइन, दर्शकहरूले पनि अनुमान गरेको थियो कि सिनेमा स्योर सर्ट सुपर डुपर हिट हुन्छ भनेर। तिजको बेलामा तिजको गीतहरू पनि सार्वजनिक गरियो, यतापट्टि के के अधिकारी अनि त्यस्तै गरिकन आचल शर्मा, होइन? कलाकारहरू राम्रो राम्रो पनि हो सिनेमाको, तर पनि खै के भयो, सोचेको जस्तो हुन सकेन, सिनेमा चाहिँ सुपर फ्लप रह्यो। दुःखको साथमा भन्नुपर्छ, सिक्वेल भन्ने बित्तिकै सबै चल्छ भन्ने छैन, त्यसको एउटा इक्जाम्पल बन्यो यो सिनेमा झिङ्गे दाउ टू। सो या सिनेमा हो, कहिलेकाहीँ सोचेको जस्तो हुन्छ, कहिले हुँदैन। झिङ्गे दाउको टिम पनि यति बेला चाहिँ सायद ओहो त्यस्तो दुःख त गरेकै हो हामीले, तर पनि सिनेमा किन चलेन, कहाँ के कुरा कमी भयो, या टाइमिङ त्यस्तो पर्यो कि के भयो भनेर आई थिङ्क व्यापारिक दृष्टिकोणले के मिलेन भनेर हेर्ने तर्खरमा छन् जस्तो मलाई लाग्छ। तर पनि सिनेमा मेकर्सहरूले आफ्नो साइडबाट दिन सक्ने 100% दिने नै हो, बाँकी कुरा त सबै कुरा यही हुन्छ भनेर भन्न पनि सकिँदैन। कतिपय कुरा सिचुएसन, कतिपय कुरा दर्शकको हातमा, धेरै कुराहरू हुन जान्छ। एनिवेज, यो सेयर मैले तपाईँहरूसँग गरेँ मुभी एन्ड मोरमा, किनकि हाम्रो मुभी एन्ड मोरमा हामी कुरा गर्छौँ नेपाली सिनेमाहरूको बारेमा।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ नेपाली सिनेमाहरूको बारेमा, कतिपय कुराहरूको जानकारी पनि दिएँ मैले तपाईँहरूलाई, कतिपय बाँकी नै रह्यो होला, तर यसो टाइम फ्रेम हेर्ने हो भने सबै कुरा आजै गर्न भ्याउने अवस्था पनि छैन। तर पनि कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने समय भइसक्यो, तर पनि जाँदा जाँदै तपाईँहरूलाई भन्न चाहन्छु कि हामी यस्तो चाडपर्वको बिचमा छौँ जहाँ चाहिँ दसैँको वाइब्स आफैमा यस्तो वाइब्स हो कि हामी जहाँ गए पनि त्यसै त्यसै रमाइलो फिल हुन्छ। परिवार भेट्यो, गफ गाफ, होइन, धेरै मेमोरिज, धेरै कुराहरू, अबको तयारी के कस्तो, आफन्तको भेटघाट, एकदम रमाइलो। सो त्यो रमाइलो माहौलमा हामी छौँ र मुभी एन्ड मोरले पनि आज तपाईँहरूको लागि जे जति कलेक्सन ल्याएको थियो, गीत सङ्गीतहरू लिएर आएको थियो, त्यसले तपाईँहरूलाई पनि त्यतिकै रमाइलो फिल त गरायो होला भनेर मैले चाहिँ होप गरेको छु। र अब भने कार्यक्रमबाट म फाइनली बिदा माग्न चाहन्छु। तपाईँहरूको समय एकदमै यो अहिलेको फेस्टिभ माहौलमा तपाईँहरूको समय अझ रमाइलो होस् भनेर तपाईँहरूलाई शुभकामना दिँदै आजको कार्यक्रमबाट बिदा माग्न चाहन्छु। नेक्स्ट विक तपाईँहरूको लागि अरू कलेक्सनहरू लिएर आउनेछु। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। समय तपाईँहरूको असाध्यै रमाइलो रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: व्यवसाय महासङ्घले जनाएको छ। दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण सोसङ्ख्या दोब्बर हुन सक्ने व्यवसायको अनुमान छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
4: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासङ्घको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, त्यो भएपछि बल्ल केही थाहा होला।
3: अब यो अहिले जुन रोकिएको सङ्ख्या छ, यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
4: छैन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट, काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अलिकति दसैँमा यसै भन्न नसकेला जस्तो छ। यसमा सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूट भनेर पनि साध्य भएन। अब पूर्वाधार तयार गर्न पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन। सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस् पुर्याउन सकेन भने गाह्रो छ।
3: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
4: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला। अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला।
3: धादिङको गजुरी नजिक गलौतीमा भाँसिएको पृथ्वी राजमार्ग ट्र्याक खोल्ने प्रयास साँझ पनि जारी राखिएको छ। सडकको भित्ता खण्ड 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले उल्लेख गरेको छ। तर खोल्ने अनुमान गरिएको साँझसम्म सडकमा आवागमन नियमित हुन सकेको छैन। यसअघि सो सडक नजिकै वैकल्पिक सडक मर्मत गरी साना तथा हलुका सवारी साधन सञ्चालनमा ल्याइएको जनाइएको छ। बाढीको 1.5 महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँमा अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बालकोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स सेल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
5: We will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific and around the world.
3: भोटेकोशी बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्, 1,400 जनाको शव भेटिएको छ। काङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ। सभापति, वरिष्ठ उपसभापति र उपसभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य पदाधिकारीको मतगणना हुँदैछ। तर पछिल्लो समय मतपेटिकामा सिल नभेटिएपछि केही विवाद भएको भनिएको छ। काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ।
6: विक्रमसम्म 2046 जनआन्दोलनका बेला 9 कक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्डै 4 दशकपछि काङ्ग्रेसको नेतृत्वमा पुग्नु भएको छ। नवनिर्वाचित सभापति थापाले 2046 बाल काङ्ग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सभापति निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 नेभिसंघको केन्द्रीय उपाध्यक्ष र 2059 महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रमसम्म 2061 राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रमसम्म 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रमसम्म 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनु भयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको काङ्ग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनु पर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनु भएको थियो। थापाले 9 पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनु भएको हो।
3: तर यता नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका थिए। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोरेलाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
2: अनि मैले यसो विचार गरेँ, बिपी कोइरालाले यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ। एउटा विश्वास, आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
3: अर्का नेता प्रकाश मान सिंहले रुख चिन्ह आफूहरूले पाउने आधार रहेको जिकिर गर्नु भएको छ।
7: बोर्डले पनि यो चाहिँ अब फेरि नजिक पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1960 पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गएको, कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर दियो।
3: एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटीले गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानुन अनुसार चल्न नदिई आदेश पालकका रूपमा सीमित गर्न खोजिएको आरोप लगाउनु भएको हो। कानुन कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाब दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाएर अन्यल सृजना गरेको समेत उहाँले बताउनु भएको छ। अब खबर फटाफट।
6: जोखिमपूर्ण सडक छिचल्दै अप्पर मुस्ताङका भेडा च्याङडा बजार झार्न थालियो। 7 पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो। भुटेको सिबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क। बाबुआमा दुवै गुमाएका 41 बाल बालिका उच्च जोखिममा, तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक। खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान सुरु। रावाबेसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने।
3: 18 काठमाडौँ म्याराथनमा भिजियनमा सेवारत बहालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ग्रुपका कोर्पोरल साई रोकाको संयोजनमा सहभागी 2 सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ माराथनको मास्टर 40+ डब्लुओ टु म्यादी शेर्पा र महिला हाफ माराथन मास्टर 40+ शारदा राई पहिलो हुनुभएको हो। डब्लुओ टु शेर्पाले निर्धारित दूरी 1:26:46 सक्नु भएको छ। एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन र 10 किलोमिटर दौड गरिएका थिए। खबर यति नै, नमस्कार।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारीको समय शुरू भइसकेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ आजको नारी कार्यक्रम भनौँ होइन, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले भनौँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ। र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ श्रोताहरू, आजको हाम्रो विशेष नारी भन्न चाहन्छु म। र आजको नारी हाम्रो आजको पाहुना भनौँ स्टुडियोमा आइसक्नु भएको छ। आजको हाम्रो लगभग एक घन्टाको बसाइ हुनेछ र एक घन्टाको बसाइमा, लगभग एक घन्टाको कुराकानीमा भनौँ हामी, उहाँको काम के गर्नुहुन्छ, उहाँको काम कसरी गर्दै हुनुहुन्छ, ती सबै कुराहरूलाई महसुस गर्ने कोसिस गरौँ, बुझ्ने कोसिस गरौँ विशेष गरेर होइन। र आजको नारीमा श्रोताहरू, आज हामीसँग वैद्य डाक्टर रक्षा भट्टराई हुनुहुन्छ। उहाँ अभय आयुर्वेद जाउलाखेलबाट हुनुहुन्छ। र आजको नारीमा विशेष गरेर आयुर्वेदको हामी कुरा गर्नेछौँ, र विशेष चाहिँ हामी स्किनको कुरा गर्नेछौँ। आजभन्दा एक वर्ष अघि पनि उहाँ आउनु भएको थियो श्रोताहरू मेरो कार्यक्रम आजको नारीमा भनौँ होइन, तपाईँ सामु हामी दुईजना आएका थियौँ भनौँ आजभन्दा एक वर्ष अगाडि, र धेरै कुराहरू भएको थियो आयुर्वेदको विषयमा। र आज भने विशेष गरेर उहाँसँग स्किनको बारेमा पनि कुरा गरौँ, विशेष गरेर उहाँ यो आयुर्वेदमा विशेष गरेर उहाँले स्किनलाई नै लिएर पढ्नु भएको रहेछ, र रिसर्चहरू पनि उहाँले गर्दै हुनुहुँदो रहेछ। र उहाँ आफ्नै क्लिनिक छ अभय आयुर्वेद भनेर जाउलाखेलमा श्रोताहरू, र उहाँ हाम्रो डाक्टर वैद्य रक्षा भट्टराई आइपुग्नु भएको छ स्टुडियोमा। अब अबेर नगरिकन हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते डाक्टर साहब।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, म सन्चै छु। हजुरलाई कस्तो छ?
0: मलाई पनि सन्चै छ भनौँ होइन, भन्नु परेको छ
1: नेपाली बाई डिफल्ट हामीलाई कस्तो छ भने पनि सन्चै छ भन्नै पर्छ,
0: बाई डिफल्ट यो है आइहाल्छ होइन। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, मेरो तर्फबाट यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद
0: हजुर। अनि डाक्टर रक्षा भट्टराईज्यू, हामी एक वर्ष अघि भेट भएका थियौँ, टक्कै एक वर्ष बादमा भेट भए जस्तो छ हाम्रो है। आज बिचबिच हाम्रो कुराकानी त भएकै हो है, बाइ द वे होइन, फोन
1: फेसबुकमा अपडेटेड हामी छौँ,
0: हामी अपडेटेड कनेक्टेड छौँ, कहिले काहीँ फोनमा कुरा हुन्छ। र अब सबैभन्दा पहिला सबैले सोध्ने प्रश्न नै सायदै होला, आयुर्वेदको यो क्षेत्रमा कति वर्ष बिताइसक्नु भएको छ?
1: मैले लगभग एसएलसी पछि नै आयुर्वेद, पिसिएल आयुर्वेद भनेर पढ्न पाइन्छ, मैले त्यति बेलादेखि नै म आयुर्वेदको क्षेत्रमा छु। लगभग 16 वर्षको उमेरकोदेखि, 15-16 वर्षको उमेरदेखि, अहिले म 30 वर्षको भएँ, लगभग अहिले आयुर्वेदकै क्षेत्रमा मजाले प्र्याक्टिस भइरहेछ, 14-15 वर्ष हुन लाग्यो। र विगत 2-3 वर्षदेखि चाहिँ म इन्डिपेन्डेन्टली छालामा अभ्यास गर्दैछु। अहिले चाहिँ मेनली पोतोको, त्यसपछि अब एक्जिमा, एक्नेको प्रब्लमहरू भयो, सोरायसिसको भयो, रोजेसियाको भयो, अन्य विविध कल्पनाले भ्याएसम्मको छालामा हुने सबै समस्यामा चाहिँ आयुर्वेदिक विधिबाट नितान्त, फेरि प्योर आयुर्वेद, यसमा कुनै पनि मिक्सोप्याथी यताउता भन्ने केही पनि छैन, नितान्त आयुर्वेदलाई प्रयोग गरेर अभ्यास गर्न थालेको चाहिँ लगभग 3 वर्ष जति भयो अहिले।
0: जे होस्, जडीबुटीबाट चाहिँ स्किनको ट्रिटमेन्ट
1: एकदम एकदम प्योर
0: प्योर, केही नमिसाइकन,
1: यताउति केही पनि नै हुँदैन मेरो अभ्यासमा चाहिँ। मेरो लिनियज पढाइको चाहिँ मैले पुणेमा गरेको हो, मेरो गुरु चाहिँ पुणेमा हुनुहुन्छ, मैले नसक्ने नजान्ने केसेसहरू चाहिँ म गुरुलाई नै रिफर गर्ने गर्छु। त्यही भएको हुनाले गुरुको, गुरु शिष्य प्रणालीबाट पढेर आइसकेको भएपछि चाहिँ अलिकति त्यो प्राउड चाहिँ बनिँदो रहेछ कि आयुर्वेदको फिल्डमा, अथवा आफ्नो जे हो त्यो विधामा चाहिँ पर्फेक्ट हुने, अर्काको विधा छ भने रिफर गर्ने, पठाउने, कहिले काहीँ बिरामीलाई आवश्यकता हुनसक्छ, त्यस्तो भयो भने को अर्को छ विज्ञ, ऊ विज्ञमा पठाइहाल्ने, आफू जान्ने नहुने, आफू आफ्नो विधामा मात्र जान्ने हुने भन्ने चाहिँ हाम्रो स्ट्रेट फरवर्ड लाइनिङ छ अहिले चाहिँ।
0: भनेपछि गुरु शिष्यको प्रथामा चाहिँ तपाईँले अध्ययन गर्नुभएको रहेछ होइन? अब गुरु शिष्यको प्रथा भनेपछि गुरुको पाइला पछ्याउँदै गर्दै होइन, केही पर्यो भने गुरुलाई सम्झिँदै भनौँ होइन, एकदमै राम्रो तपाईँको होइन। र गुरु शिष्य प्रथामा पढ्नेहरू त आध्यात्मिकमा पनि धेरै गहिरो
1: हुन्छ,
0: जानुहुन्छ तपाईँहरू यो आध्यात्मिकमा भनौँ भनौँ यो आयुर्वेद पढ्नेहरू पनि
1: त्यो जान्छ नै आध्यात्मिक स्वास्थ्य पनि हामीलाई चाहिँ स्वास्थ्यता नै हो भनेरै पढाइएको हुन्छ आध्यात्मिक हिसाबले पनि आफ्नो जुनसुकै अब गुरु हुनुहुन्छ अथवा आफूले जुनसुकै ईश्वर मान्नुहुन्छ जुनसुकै गड मान्नुहुन्छ उहाँप्रति चाहिँ कस्तो रिलेसनसिप छ त्यो रिलेसनसिप चाहिँ नि हेल्दी छ भने चाहिँ बल्ल एउटा समग्र स्वास्थ्य बन्छ अथवा समग्र स्वास्थ्यको चाहिँ मिनिङ हुन्छ भन्छौँ हामीले फेरि जसरी भगवान्लाई मान्ने हुन्छ त्यसरी नै बुवा आमालाई मान्ने हो र त्यसरी नै गुरुलाई मान्ने हो फेरि हाम्रो नितान्त त्यसमा चाहिँ क्लियर हुन्छ फेरि हाम्रो भिजन चाहिँ हामीलाई भगवान सरह नै हो भगवान त अझ हामीले देख्दैनौँ हाम्रो त मूर्त रूपका भगवान हुन् बुवा आमा र गुरु भनेका त त्यसपछिको शिक्षा दिने त्यसपछि हामीलाई चाहिँ यत्तिको अब्बल बनाइदिने यो संसारमा कलियुगमा सक्षम भएर सक्षम नागरिक भएर अथवा सक्षम स्वास्थ्यकर्मी भएर चाहिँ उतार्नलाई सहयोग गर्ने भनेकै गुरु हुनुहुन्छ अध्यात्ममा पनि हामी त्यही हिसाबले चाहिँ निपुण नै छौँ भनौँ
0: हजुर अब तपाईँले स्किनमा भनौँ रिसर्च पनि गर्दै होइन स्किनको ट्रिटमेन्टहरू भनौँ गर्दै हुनुहुन्छ विशेष गरेर त रिसर्चमै हुनुहुन्छ होला जस्तो लाग्छ होइन
1: अहिले चाहिँ धेरै विधाहरूमा चाहिँ सिधै छाला रोग लिएर पहिलोपल्ट आयुर्वेदमा कोही पनि जाँदैन होइन धेरैवटा फेलियर भइसकेपछि धेरै ठाउँमा हुँदैन भन्ने आन्सर पाइसकेपछि अथवा आजीवन औषधि खानुपर्छ भन्ने आन्सर पाइसकेपछि चाहिँ आयुर्वेदमा केही हुन्छ कि भन्ने आशाले आउने हो नि त धेरैजना त्यही भएर हामीले अहिले आफूले गर्ने अनुसन्धानहरू चाहिँ केमा सेन्ट्रिक गरिरहेका छौँ भन्दाखेरि चाहिँ पहिल्यै आउनुभयो भने र पछि आउनुभयो भने चाहिँ कस्ता चेन्जेसहरू पाइन्छ कसरी डिल गर्न सकिन्छ एउटै तपाईँ सामान्य चिलाउनेकै केसमा पनि तपाईँ फर्स्ट ह्यान्ड आयुर्वेदमा आउनुभयो भने त्यो कम्प्लिटली निर्मल गर्न पनि सक्छ देयर इज 80% चान्सेस तर तपाईँ अरू धेरै कुराहरू खाँदा खाँदा अथवा उपाय गर्दा गर्दा आउनुभयो भने शरीरले एउटा चाहिँ अथवा त्यो रोगले चाहिँ एउटा टोलरेन्स बढाइसकेको हुन्छ कुनै पनि उपचारप्रति चाहिँ उसले एउटा शक्तिकरण गरिसकेका हुन्छ होइन त्यो भइसकेपछि चाहिँ एक त रिजल्ट आउन डिले हुन्छ समय धेरै लाग्छ खर्चिलो हुने भयो समय धेरै लाग्ने बित्तिकै खर्चिलो भइ नै हाल्यो त्यो अभ्यास खर्चिलो भयो मानसिक तनाव बढी हुन्छ त्यसले गर्दाखेरि अर्को त्यहाँनिर निस्किनै राख्छ के त्यही भएर जहिले पनि डिले गर्दा भन्दा कुनै पनि समस्यालाई डिले गर्ने अरू अरू रोग चलाएर अथवा औषधि चलाएर त्यसलाई रोगलाई नै बलवान बनाउने भन्दा चाहिँ जहिले रोग बलवान छैन कमजोर अवस्थामै छ त्यति बेलामै आइदिनु भयो भने चाहिँ धेरै पाइँदो रहेछ भन्ने छ अहिले हामीले गरिरहेको हाम्रो सानो प्रयास अथवा सानो अनुसन्धानबाट हामीले थाहा पाएको भन्ने कुरा चाहिँ यो पनि हो त्यो सँगसँगै अब पोतोकै कुरा गरौँ होइन पोतोकै कुरा पिगमेन्टेसनको कुराहरू जुन अहिले जल्दो बल्दो छ सबैलाई पोतोको उपचार चाहिएको छ तर आन्तरिक स्वास्थ्य हेर्न कोही पनि रेडी नै छैन अथवा त्यो कल्पनामै आउँदैन मलाई कति पनि बिरामीले भन्नुहुन्छ भने अब यो करेन्ट चाउचौ अथवा पिरो चाउचौ भनौँ न यो खाएर पनि पिगमेन्टेसन हुन्छ र भन्नुहुन्छ अथवा खाएर पनि समस्या आउँछ र भन्नुहुन्छ होइन हाम्रो शरीरको हरेक कोसिका केले बन्छ त हरेक कोसिका बन्ने नै त्यो मुखबाट हालेको आहारले बन्ने हो

0: धेरै चाहिँ मेरो आउने भनेको पिगमेन्टेसनकै बिरामी हुनुहुन्छ, जुन पोतो डिफ्रेन्ट ठाउँमा चाया पोतो आएर आउने, त्यसपछि टाउको मेरो कपालमा पनि ट्रेनिङ हो, कपाल सम्बन्धी रोगहरू, छाला सम्बन्धी रोगहरू दुइटै भएपछि चाहिँ त्यही भएर कपालको सेबरोइडर्मेटाइटिस भन्ने अवस्था हुन्छ, एउटा डेन्ड्रफभन्दा अलिक बढेर हुने पाप्रा पाप्रा पर्ने खालको, तर त्यो सामान्य साबुनले अथवा स्याम्पूले जाँदैन, त्यसको लागि चाहिँ इम्युन सिस्टममै काम गर्नुपर्ने हुन्छ। त्यो भयो, त्यसपछि रोजेसिया सोरायसिसको बिरामी एकदम धेरै हुनुहुन्छ हाम्रोमा अहिले, त्यो हिसाबले एक्जिमा, एक्जिमाको बच्चा मसँग अहिले 3 वर्षको बच्चादेखि लिएर मसँग ठुलो मान्छे बुढो मान्छेसम्म हुनुहुन्छ, त्यो डेमोग्राफिकसम्म फैलिएको रोग छ अहिले एक्जिमा। रोजेसियाको बिरामीहरू हुनुहुन्छ, शीतपित्त भन्छौँ आयुर्वेदमा, अर्टिकेरिया, एक्कासी रातो डाबर आउने अनि एकछिनमा सन्चो हुने, कहिलेकाहीँ त रातैभरि आउने, आँखा सुन्निने, मुख सुन्निने, त्यस्तोसम्म भएका बिरामीहरू हुनुहुन्छ। र राम्रो आयुर्वेदिक हिसाबले यो सबै मैले जति रोगको नाम भने यसमा हामीले राम्रो ट्रिटमेन्ट गरिरहेका छौँ। आयुर्वेदिक हिसाब भन्नेको तपाईँको नट ओन्ली मेडिसिन हुँदैन, यसमा चाहिँ शरीरको प्युरिफिकेसनको कुरा हुन्छ होइन। आयुर्वेदमा भनेकै छ छाला रोगमा चाहिँ पटक पटक शरीर शोधन गरिराख्नुपर्छ, गरेको गरे गर्नुपर्छ भन्छ आयुर्वेदले, त्यही भएर शोधनको प्रक्रिया हुन्छ, औषधि भयो। अनि डायट एन्ड लाइफस्टाइल एकदमै ठुलो कुरा भनेको डायट एन्ड लाइफस्टाइल हो। एकचोटि रोग लाग्यो ल ठिक छ, पछि पछि औषधि खाइयो सन्चो भयो, तर पछि पछि नलागोस् भन्ने इच्छा त हुन्छ नि सबैजनाको, डाक्टर भट्टामा कसलाई गइराख्न रहर लाग्छ होइन, रहर लाग्दैन। त्यो पटक पटक नलागोस् भनेर चाहिँ आफूले आहार विहारमा चाहिँ मेन फोकस चाहिँ गर्नु पर्यो
1: है, विशेष गरेर खानपिनमै छ जे पनि होइन, कुनै पनि रोगको भनौँ खानपिनमै छ। तापनि तपाईँ त स्किनको रिसर्च अब 2-4 वर्षको तपाईँको रिसर्च चलिरहेको छ, विशेष गरेर स्किनको बारेमा होइन, र प्रब्लमहरू स्किनको धेरै हुन्छ अहिलेको वेदरले गर्दा पनि होइन, यो क्लाइमेटले गर्दाखेरि पनि स्किनको प्रब्लमहरू धेरै हुन्छ। तपाईँ अहिले विशेष गरेर यो अनुहारको स्किनको पिगमेन्टेसन तपाईँले भनिहाल्नु भयो, पिगमेन्टेसनको लागि विशेष गरेर आउँछ भनेर, के छ तपाईँ विशेष अनुहारको पनि त गर्नुहुन्छ नि होइन, विशेष गरेर लेडिजहरू त आउँछ पक्कै पनि हो,
0: महिला पुरुष बराबर हुनुहुन्छ लगभग अहिले चायाको लागि, चाया पोतोको लागि चाहिँ। अब यसमा चाहिँ धेरै बल्झिसकेर उहाँहरू 4-5 साइकल केमिकल पिलिङसम्म गरेर आउनुहुन्छ, अनि यो ब्लिचिङ क्रिम्सको प्रयोग त अब कति हो केमिकल पिल गर्न नसक्ने डेमोग्राफिक जो हुनुहुन्छ, त्यो आर्थिक हिसाबले गर्न नसकिने जो हुनुहुन्छ, उहाँहरूको केमिकल पिल भनेको ब्लिचिङ क्रिम लाउने, छाला खुर्काउने, यो नै भइरहेछ होइन, अनियन्त्रित तरिकाले भइरहेको छ। यसको चाहिँ शिकार महिला पनि हुनुहुन्छ, पुरुष पनि हुनुहुन्छ, हाम्रोमा लगभग अहिले बराबर जस्तो हुनुहुन्छ महिला पुरुष पोतोको लागि चाहिँ स्पेसल्ली, किनभने अब यो ब्लिचिङ क्रिमहरू होला सहज तरिकाले पाइन्छ, सस्तो हुन्छ, पाइन्छ, केही क्षणका लागि रिजल्ट देखिए जस्तो पनि हुन्छ। त्यही भएर स्पेसल्ली हामीले यो पिगमेन्टेसनको लागि उपचार गरिरहँदाखेरि चाहिँ तपाईँको बाहिरी स्वास्थ्य अथवा छालाको स्वास्थ्य मात्र हेर्दैनौँ कि, ओभरअल तपाईँलाई अरू शरीरमा समस्या छ कि छैन, तपाईँको शरीरले खाएको खानेकुरा राम्ररी अब्जर्ब गर्न सकेको छ कि छैन, पाचन गर्न सकेको छ कि छैन, शरीरबाट खानेकुराहरू निस्किरहेको छ कि छैन निस्किनुपर्ने नियमित समयमा, त्यो पहिला हामीले ध्यान दिएर अनि बल्ल खाएको पोषक तत्त्व शरीरमा लागेको छ भने पिगमेन्टेसन हुँदैन, काहीँ न काहीँ पोषक तत्त्व लाग्ने ठाउँको त्यो पाथवे ब्रेकेज छ भने पिगमेन्टेसन आउने हो, त्यो पाथवेलाई चाहिँ हामी रिपेयर गर्ने काम गर्छौँ, हामी पिगमेन्टेसनमा काम गर्छौँ भनेर म कहिल्यै पनि काहीँ पनि बाहिर भन्ने बेलामा चाहिँ हो म पोतो ठिक गर्छु म कहिले पनि भन्दिनँ कि, तपाईँको स्वास्थ्य ठिक गऱ्यो भने तपाईँको शरीरले आफ्नो पोतो आफै ठिक गर्छ, त्यो तपाईँको शरीरको काम हो, त्यो मेडिसिनको काम होइन, स्वास्थ्य ठिक गर्न लाग्नु पऱ्यो कि हामी चाहिँ।
1: हजुर, भनेपछि ट्रिटमेन्ट पहिला भित्र आफूभित्र गर्नु पर्यो होइन, त्यसपछि मात्र बाहिर छालाको
0: एकदम। तपाईँले अब हजुरले पनि अब कसैले आएर अथवा पिगमेन्टेसनको कुरा गर्छ आफ्नो महिला मित्रहरूको सर्कलमा त्यस्तो कुराहरू हुन्छ भने चाहिँ तिमीलाई अरू के समस्या छ त नि शरीरमा, अरू केही छ कि छैन भनेर सोध्नु भयो भने अवश्य हुन्छ, थाइरोइडको प्रब्लम हुन्छ, पाठेघर सम्बन्धी प्रब्लम हुन्छ, कतिको त पाठेघर निकालिएको हुन्छ त्यसमा पनि हर्मोनहरू इम्ब्यालेन्स हुन्छ होइन, अर्को भनेको परिवार नियोजनका केही साधनहरू प्रयोग गर्नुभएको छ, इम्प्लान्टहरू लाउने, सुई लाउने, त्यस्तो केही छ भने पनि हुनसक्छ, कहिलेकाहीँ चक्की प्रयोग गर्ने, परिवार नियोजनको चक्की प्रयोग गर्दाखेरि पनि पिगमेन्टेसन आउँछ, त्यस्तै खुनको कमीले साधारण भनेको हेमोग्लोबिन कम छ भने पनि पिगमेन्टेसन देखिन्छ, किनभने शरीरलाई रातो बनाउने अथवा ग्लो दिने भनेकै हेमोग्लोबिनले हो नि त, त्यो रातोपन अथवा त्यो ग्लोई नेचुरल ग्लो साइन नै छैन भनेपछि कसरी छालामा नेचुरलपन अथवा त्यो आउँछ त जान नै आउँदैन छालामा, यो नहुने हुँदा चाहिँ इन्टर्नल तपाईँले सोध्न सकिन्छ कि तिमीलाई अरू के प्रब्लम छ, चक्कर लाग्छ लाग्दैन, पाचन कस्तो छ तिम्रो, खाएको खानेकुरा राम्ररी पच्छ भनेर सोध्नुभयो भने नै थाहा हुन्छ दिशा राम्ररी हुँदैन कतिजनालाई, त्यसपछि अमिलो पानी आउने, अहिले त झन् एकदम छ्याल राष्ट्रिय रोगै भनौँ नेपालीहरूको त ग्यास्ट्रिकको समस्या त भएकै हुन्छ। त्यही भएर यो पोतो हुने बिरामीले चाहिँ खालि मेरो छाला मेरो छाला मेरो छाला

0: सुपरफिसियल बस्ने भन्दा पनि त्यो छालाभन्दा गहिरिएर पहिला पेटको स्वास्थ्य हेरौँ। तपाईँलाई 15-20 डेज, अब त कसैलाई एक महिना 2 महिना पनि लाग्न सक्छ, पहिला पेटको स्वास्थ्य हेर्ने हो। त्यसपछि बल्ल औषधि खुवाएर त्यसपछि जेसुकै औषधि खुवाऊ मैले, अब्जर्प्सन त राम्रो हुन्छ, शरीरमा लाग्छ त जाँडै। पहिला पाचनको प्रब्लम छ अनि छालाको औषधि भनिएको छ, छालाको औषधि भनिएको छ, पैसा मात्र खर्च गराएको छ, पेटले सोच्नु छैन, जबरजस्तीको रिजल्ट आउँछ अनि स्वास्थ्य जहाँको त्यही छ अनि छालामा मात्र रिजल्ट आइरहेको छ। अब त्यो औषधिको दमले आएको रिजल्ट हो नि त त्यो, भोलि औषधि हटाइदिउँ त त्यो रिजल्ट पनि त खस्छ नि। टेबलको खुट्टाहरू छ, त्यो खुट्टामा 2 खुट्टा चाहिँ औषधिको हुनु पर्यो, 2 खुट्टा चाहिँ आहार विहारको हुनुपर्छ कि, अनि बल्ल औषधि हटाउँदा 2 खुट्टाले पनि टेबल धान्न सक्छ, रिजल्टको टेबल धान्छ। नभए औषधिको दमले मात्र आएको छ भनेपछि औषधि हटाउने बित्तिकै त कोल्याप्स हुन्छ त्यो। हामीले त्यो कुरा चाहिँ माइन्डफुल हुँदैनौँ कि औषधि खाइन्जेल रिजल्ट आछ, खाइन्जेललाई मात्रै टार्गेट गरेर भएन, भोलि औषधि छोड्ने खालको मान्छे हुन छ नि त हामीलाई, औषधि छोड्ने खालको लाइफ चाहिएको हो नि त खासमा भन्ने त, स्वस्थ भनेको त त्यो हो नि त।
1: त्यही त
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
3: अनि रक्षा चाहिँ के छ भने नि, अहिले पुरै त्यो एडहरू देखिन्छ क्या, यो वाइटनिङ क्रिमहरू भनौँ होइन, अहिले त म्याक्सिमम् त्यो सनस्क्रिनहरूमा वाइटनिङ त्यो राखेको हुन्छ होइन, र त्यो पोतो त्यो एक हप्तामा पोतो जान्छ भन्ने क्रिमहरू बट्टाहरू देखाइरहेको हुन्छ, यो कतिको भर पर्दो हुन्छ? त्यो वाइटनिङ क्रिम किन हाल्छ, वाइटनिङ क्रिमले के गर्छ?
0: यो वाइटनिङ क्रिमको फेरि अथवा वाइटनिङ इफेक्ट कुनै पनि कुराको चाहिँ सेतो बनाउने इफेक्ट चाहिँ फेरि साउथ एसियन ठाउँमा मात्र छ कि, गोरो हुने रहर भनौँ न, हाम्रो साउथ एसियनहरूलाई मात्रै नै छ फेरि, अन्त फेरि वाइटनिङ वाइटनिङ गरेर धेरै बिग्दा पनि बिग्दैन कति कुराहरू होइन, आफ्नो नेचुरल शरीरको ग्लो जे छ त्यो चाहिँ हुनुपर्छ हो स्वस्थ छाला हुँदाखेरि चाहिँ, यो हाम्रो भूभागमा मात्रै हो। त्यही भएर ब्लिचिङ क्रिम छाला गोरो बनाउनलाई धेरै चल्ने पनि फेरि हाम्रै भूभागमा मात्रै हो, यो पाकिस्तान, श्रीलङ्का, इन्डिया, नेपाल, अफगानिस्तान, यसै यसै देशहरूमा मात्र चल्छ कि। अनि हामीलाई जे कुरा पनि छिटो चाहिन्छ, हामी भित्र स्वास्थ्यमा हेर्नै चाहँदैनौँ, हामीलाई छिटो रिजल्ट चाहिएको छ, हामी कस्तो अब डेल्युजन भनौँ न, हाम्रो दिमागी अवस्था कस्तो छ भने हामीलाई पोतो हिजो आएको थिएन आज छ भने जस्तो छ कि, हामीलाई त्यो हिजो थिएन आज आएको चिज होइन नि त, आज एक दिन औषधि खाएर अथवा 2 महिना औषधि खाएर हराउनलाई, त्यो वर्षौँदेखि बिल्डअप भएको चिज हो, त्यसलाई अब हराउन पनि स्वस्थ हिसाबले वर्षौँ लाग्छ भन्ने कल्पना नै छैन हामीलाई। त्यही भएर पनि ब्लिचिङ क्रिमको यति धेरै माग बढ्नु, रुचाइनु होइन, चाहे मान्छेलाई रिजल्ट नआओस्, चाहे उसको छाला झन पातलो हुँदै जाओस्, उसलाई त्यो छैन, उसलाई छेडिक चाहिएको छ, छेडिक खुसी हुनु परेको छ, छेडिक मेरो गयो भन्नु परेको छ, देखाउँदाखेरि देखियो, राम्रो देखियो भन्नु परेको छ, त्यो मोहको कारण पनि होला ब्लिचिङ क्रिम यति फेमस हुनुको। र अर्को यो ब्राइटनिङ क्रिम, त्यसपछि तपाईँको यो वाइटनिङ क्रिम छ नि, यो अब्सेसन हाम्रै भूभागमा हो, र जेमा पनि त्यो भनेपछि र त्यो वाइटनिङ भन्ने नाम देखिएपछि किनिने हुँदाखेरि चाहिँ धेरै चाहिँ तपाईँलाई सनस्क्रिन कुनैले पनि वाइटनिङ काम गर्दैन, सनस्क्रिनकै एउटा युनिभर्सल फर्मुला छ, फलाना फलाना फलाना फलाना चिज भएकोलाई सनस्क्रिन भन्न पाइन्छ। चिया भनेको के हो भन्दाखेरि चियापत्ती हुनै पर्छ, अब त्यसमा मसालाहरूले मसाला चिया हुन्छ होइन, अदुवाहरूले अदुवा चिया हुन्छ, त्यो फरक पर्नु हो नि त त्यसको, तर पत्ती त हुनुपर्छ नि त, चियाको फर्मुला छ नि त एउटा चियाको पनि होइन, त्यस्तै हो सनस्क्रिन पनि एउटा सर्ट एन्ड फर्मुला छ, त्यो फर्मुला हुनै पर्छ, चाहे तपाईँले जुनसुकै कोरियन लाउनु, सनस्क्रिन अफ्रिकन लाउनुहोस्, अमेरिकन लाउनुहोस्, नेपाली लाउनुहोस्, त्यसमा केही फरक पर्दैन, चिया चियै हो, त्यो अमेरिका गयो भने चियै हो, यहाँ आयो भने चियै हो, अफ्रिका गयो भने चियै हो, त्यसमा हाल्ने मसाला ठाउँ अनुसारको फरक हुन्छ। हामीले वाइटनिङ भन्दा किन्छौँ, हामीले ब्राइटनिङ भन्दा किन्छौँ, हामीले गोरो हुन्छ अरे भनेर प्रचार गर्यो भने किन्छौँ। त्यही भएर त्यो बाहिरको प्याकेजिङमा लेख्ने कुराहरू चाहिँ तपाईँको 80% मार्केटिङ गिमिक हो सबै, तपाईँलाई मार्केट तपाईँको दिमागले अथवा यो भूभागमा बस्ने मान्छेको दिमागले के भेट्छ त त्यही कुरा मात्र दिने हो उसले होइन. कुनै मलिक्युल एक्ज्याक्टली कुनै मलिक्युलहरू हुन्छन् जुनले चाहिँ पिगमेन्टेसनहरूलाई कम गर्दै लिएर जान्छ तर तिनीहरूले हराउन सक्दैन. तपाईँको भएको एउटा पिगमेन्टेसन छ थोप्लो छ त्यो डिफ्युज हुने हो छालामा, डिफ्युज भएर अन्त अन्त जाने हो ताकि अन्त पनि गएपछि समथल एउटै देखियोस् रङ, त्यो रङ हराएर अन्त गोरो हुने चाहिँ होइन. तपाईँको यहाँनिर कालो छ भने त्यो कालो पनि फैलिने हो, फैलिएपछि देखिँदैन नि त, फैलिएपछि नदेखिने मात्र हराउने बिलाउने जाने भन्ने त हुँदैनै हुँदैन. त्यसमा चाहिँ त्यो चाहिँ हामीलाई थाहा पनि हुनुपर्ने कुरा हो. एउटा हामीहरूको भूभागमा अलिकति बढी सेतो स्किनलाई मन पराउने भावनाले चाहिँ मान्छेले अहिले चाहे खुर्कियोस् ब्लिचिङ क्रिम लगाउने नै हो. अहिले बजारमा हरेक 5 वर्षमा नाम परिवर्तन गरेर आउँछ, यिनीहरूलाई मुद्दा मामिला लाग्छ अनि त्यही नामले प्रचार गर्न पाउँदैन अनि त्यसपछि अर्को नाम भन्छ आउँछ, हरेक पटक त्यही एउटै ब्लिचिङ क्रिम आउँछ फेरि आउन पनि. अनि मेरै बिरामी कति हुनुहुन्छ, अब ब्लिचिङ क्रिमको विरुद्ध बोल्दाखेरि डाक्टरहरूले आफ्नो व्यापार गर्नलाई बोले ब्लिचिङ क्रिमको विरुद्धमा बोल्छन्, ब्लिचिङले छिटो रिजल्ट दिन्छ पनि भन्नुहुन्छ कि कतिजना. हामीहरूलाई त एकदमै राम्रो हो, तपाईँहरू लगाउनुहोस् ब्लिचिङ क्रिम, हामीलाई केही घाटा हुँदैन. मेरो 50% बिरामी ब्लिचिङ क्रिमले दिया छ मलाई, ती बिरामीले ब्लिचिङ क्रिम नलाइदिएको भए ती आउँदैनथ्यो मेरो बाटामा. त्यसले राम्रो गर्थ्यो भने त्यो बिरामी मसँग ठोक्किँदैन थियो. उसले ब्लिचिङ क्रिम लगायो त्यसपछि उसको छाला पातलियो उसको पोतोले अथवा घामले चाहिँ झन् दोस्रो लेयर तेस्रो लेयर अफ स्किनलाई असर गर्न पायो, त्यो पोतो झन् गहिरो स्तरबाट आउन पायो. पहिला माथिल्लो लेभलमा मात्र थियो भने ऊ झन् गहिरोतिरबाट आउन पायो र अब पोतो मात्र हुँदैन त्यसमा, घामले डढाउँछ पनि छाला होइन. त्यो डिस्कलरेसन जलाउने र डढाउनेको डिस्कलरेसन पोतो समान उपचार हुँदैन त्यसको, त्यसको कम्प्लिटली डिफ्रेन्ट उपचारमा जानुपर्छ. त्यो सबै गर्ने भएपछि त ब्लिचिङ क्रिम त एक्चुली डर्माटोलोजिस्टको लागि, छालामा अभ्यास गर्ने कसैको लागि त वरदान नै हो. हाम्रो क्लिनिक चलिराख्नलाई हामीलाई ब्लिचिङ क्रिम रोक नलगाऊ भनेर भनिराख्नुपर्ने खास आवश्यकता छैन कि हामीलाई. हामी अझ त्यति मात्र नभएर अहिले इन्डियामै पनि यो अहिले चलिरहेको जति पनि टिकटकमा फेमस भएका अथवा हामीले जति पनि प्रचारहरू देख्छौँ नि, यो जुन जुन ब्लिचिङ क्रिमहरूको बारेमा प्रचार भइरहेछ, नाम धेरै सुनिन्छ, यसको बारेमा एउटा अनुसन्धानले चाहिँ इन्डियामा के भनेको छ भने कति ग्रुप अफ 18 कि 20 वुमेनहरूलाई किडनीको समस्या देखियो एउटै भूभागमा बस्नेहरूको. उहाँहरूलाई सोद्धै सोद्धै हिस्ट्री सोधिन्छ नि त, धेरै कुरा सोधिन्छ, पत्ता त लाउनु पर्यो, अरू केही पनि छैन, न स्मोकिङ, न भेजिटेरियन डायटको मान्छेहरू, न दुनियाँ ठाउँ बाहिरमा खानु छ, एउटै सर्कलमा बसेको हावै पानीले पो लागेछ कि 18 किडनीको प्रब्लम देखिएपछि त सतर्क त हुनु पर्यो, पानीमै छ कि समस्या. सबै कुरा टेस्ट गर्दै जाँदाखेरि चाहिँ ती सबैजनाले गोरी भन्ने एउटा इन्डियन ब्लिचिङ क्रिम प्रयोग गर्नुहुँदो रहेछ, 18 प्रयोग गर्नुहुँदो रहेछ. र त्यसमा चाहिँ अनुसन्धान गरेर हेर्दाखेरि 1000 माथि त्यसमा मर्क्युरी छ, 1 अथवा 1 हुँदासम्म हामीले सेफ भन्छौँ मर्क्युरी लेभल्स, त्यसमा 1 छ भनेको सेफ लिमिटभन्दा कति टाढा हो त्यो, होइन 10 पनि भएको होइन, 1 भन्नेको त असी सरासर तपाईँहरूको ज्यानमाथि खेलबाड भइरहेछ. त्यही भिडियोको तल नेपाली फिमेलहरू कमेन्ट गर्नुहुन्छ, जस्तो भए होस् हामीलाई छाला राम्रो बनाइदिएकै छ हामी प्रयोग गर्छौँ, भोलि आएर त यो छालाको मात्र समस्या त होइन नि त, यसले तपाईँको किडनीमा असर गरिरहेछ, यसले तपाईँको प्रजनन स्वास्थ्यमा असर गरिरहन्छ, यसले तपाईँको पाठ्यक्रममा असर गरिरहन्छ, रगत सञ्चरण छ रगतमा असर गरिरहेको हुन्छ. प्रेग्नेन्सीको बेलामा यस्ता ब्लिचिङ क्रिमहरूको प्रयोग गर्दा बच्चाको समेत स्वास्थ्यमा खराबी हुन्छ, कति कुरा छ यसले असर गर्ने भनेको चाहिँ. त्यही भएर माइन्डफुल हुनु पर्यो आफूहरू के लगाउँदैछौँ आफ्नो छालाले, छालाले पनि खान्छ भन्ने सुन्नुभयो होला, छालाको पनि आफ्नो शोषण गर्ने शक्ति हुन्छ कि, तेल लगायो तेल शोषण गर्छ, राम्रो कुरा लगाउनुहुन्छ राम्रो कुरा शोषण गर्छ उसले, नराम्रो कुरा लगाएपछि त नराम्रै शोषण गर्छ. यसमा चाहिँ हामी अलि माइन्डफुल चाहिँ हुनै पर्छ.
1: हजुर श्रोताहरू सुनिहाल्नु भयो, बजारको विशेष गरेर अहिले त अनलाइन प्रशस्तै पाउँछ गोरो हुने क्रिमहरू भनौँ, ब्लिचिङ क्रिम चाहिँ कति साह्रो हानिकारक रहेछ भन्ने स्किनको लागि भन्ने कुरा भर्खरै हामी डक्टर साहबबाट सुन्यौँ. र अहिले प्रशस्तै अब गोरो बनाउने, छालालाई गोरो बनाउने क्रिमहरू भनेर अनलाइनमा हामी देख्छौँ होइन, अलिकति होसियार चाहिँ हुनुपर्ने रहेछ. जे होस् ब्लिचिङ क्रिम भएको तर म्याक्सिममा चाहिँ छ होला जस्तो लाग्छ, किनभने अहिले कस्तो छ भने नि डक्टर साहब, अहिले कस्तो छ भने राम्रो राम्रो कम्पनीले पनि उनीहरूको बट्टा फेरेर अर्कै निकाल्छ, फेरि साइज फेरेर गरे अर्कै नामले अलिकति थपेर होइन, राम्रो राम्रो ब्रान्डहरू अब एकदम उहिलेदेखि चलेको ब्रान्डहरू पोन्ड्सको हेर्नुहोस् चेन्ज भएको भएकै हुन्छ, अर्को आउँछ, के मिसाएर चाहिँ आउँछ मलाई अचम्म लाग्छ होइन। ओलेको पनि प्राय हेर्नुहोस् होइन,
0: परिवर्तन भएरै आउँछ। हामीले किन्ने बेलामा चाहिँ यस्तै पोन्ड्सको पनि कपी छ कि छैन भन्ने हेर्न पर्यो कि हामीले जुन लोकल यो दोकानहरूबाट किन्छौँ नि कति टाइम त तपाईँको इन्डियाकै हो पोन्ड्स पनि होइन, इन्डियन मार्केटेड इन्डियाकै मान्छेहरूको लागि मार्केटिङ गर्न आएकै ब्रान्ड हो नि त यो। युनिलिभरको भयो, पोन्ड्स भयो, ओले भयो होइन, हाम्रो लोटसहरू भयो, यो जुन लोकल ब्रान्ड्सहरू छ हाम्रो यो इन्डियन सब कन्टिनेन्टबाट आउने ब्रान्ड हो। यसले चाहिँ हाम्रो मानसिकता जे छ त्यही अनुसारको मार्केटिङ गर्छ उसले। त्यो सँगसँगै चाहिँ हाम्रो यता चाहिँ कपी हुने एकदमै धेरै हाई चान्स छ के। तपाईँले हुडा ब्युटी भन्ने यत्रो महँगो कम्पनी छ, उसले एउटा आफ्नो फाउन्डेसन $50, $60, $70 बेच्छ उहाँ, यहाँ तपाईँले 1500-1500 पाउनुहुन्छ। त्यही डिट्टु भन्छ, डुप्लिकेट त ठुल्ठुलो ब्रान्डको मात्र हुँदैन के, हाम्रो पोन्ड्सकै पनि डुप्लिकेट क्रिम आउँछ हाम्रोमा, अरबी भाषामा लेखेर डुप्लिकेट क्रिमहरू आउँछ, कहिले चाइनिज भाषामा लेखेर डुप्लिकेट आउँछ। आफूले किन्दाखेरि चाहिँ के किन्नु पर्यो, यसमा इन्ग्रिडियन्टहरू के छन् भनेर चाहिँ थोरै अध्ययन, आफ्नो छालामा लगाउने कुरालाई अध्ययन गर्नु पर्यो। यदि अध्ययन गर्नु मन छैन भने लाउनु भएन, नेचुरल सोर्सतिर जाने, लगाउने मजाले तिलको तेल लगाउने, आफूलाई यदि त्यो एसम्म मलाई टाउको दुखाउनु छैन भन्ने छ भने नेचुरल सोर्सतिर गएर चाहिँ आफ्नो प्रोटेक्सन गर्ने जे जानेको छ त्यसैले।
1: तिलको तेलको फाइदा चाहिँ के छ त,
0: असाध्यै राम्रो। तपाईँको आयुर्वेदमा तिलको तेललाई चाहिँ वन्डरफुल, हामीले एभ्री रोग एभ्री व्यक्ति जसरी सिटामल जसले खाए नै काम गर्छ त्यस्तै आयुर्वेदमा तिलको तेल जसलाई पनि काम गर्छ। अरू तेलहरू चाहिँ सब्जेक्टिभ हुन्छ, कसलाई हुने कसलाई नहुने भन्ने हुन्छ। मोटो मान्छेलाई क्यास्टर ओइल हुँदैन, धेरै पातलो मान्छेलाई क्यास्टर ओइलले असाध्यै राम्रो काम गर्छ होइन, त्यसरी चाहिँ सेग्रिगेसन हुन्छ। तिलको तेल त तपाईँको कपालदेखि लिएर अनुहारदेखि लिएर जोर्नीको दुखाइ देखि लिएर मांसपेशी, तपाईँको बच्चाको वेट लगाइरहेको छैन मजाले तिलको तेलले मालिस गरिदिनुहोस्, 3 महिनामा वेट लाग्छ उसको, वेट लाग्न थाल्छ, स्टार्ट हुन थाल्छ। तपाईँको बच्चा असाध्यै मोटो छ, दुप्लाए हुन्थ्यो भन्ने छ, तिलको तेल लगाइदिनुहोस्, बिहान बेलुका मालिस गरिदिनुहोस्, उसको 3 महिना 4 महिनादेखि वेट लस हुन सुरु हुन्छ। त्यति राम्रो काम गर्छ तिलको तेलले।
1: हजुर हजुर। अनि अब यो क्रिमहरूको कुरा गर्दाखेरि डाक्टर साहब, यो नेपालमा विशेष गरेर बनिने, अहिले त पोन्ड्स पनि त नेपालमा पनि बनिन्छ है, एनिमल फ्याट एकदमै धेरै युज हुन्छ भनेको सुनेको।
0: हो, एनिमल फ्याट प्रयोग हुन्छ नै, अहिले जुन बजार कोलाजिन कोलाजिन दिस कोलाजिन द्याट भनेर सुनिराख्नु भयो होला, कोलाजिनको मलिक्युल भनेको चाहिँ यो एनिमलबाट नै आउने हो है। कोलाजिन जुन हामीले यदि तपाईँ मांसाहारी हुनुहुन्छ भने चाहिँ आफ्नो घरमा खसीको मासु पकाउँदा अथवा चिकन पकाएर झोल चाहिँ राति फ्रिजमा राख्नुभयो भने बिहान हेर्दा जेली बनेर बस्थ्यो, यसो कहिले काहीँ याद गर्नुभएको छ भने त्यो जेली नै हो, कोलाजिन भनेको त्यही जेली हो है। त्यो चाहिँ अब हाम्रोमा नेपालमा प्रशोधन भएर कोलाजिनको ट्याब्लेट बन्दैन भनेपछि चाहिँ हामीले खाने जनावरहरू जुन नेपालमा एक्सेप्टेबल छ खानालाई ती जनावरको कोलाजिन नेपालमा पाइँदैन। जति पनि तपाईँहरू कोलाजिनको सप्लिमेन्ट दिस सप्लिमेन्ट द्याट भन्नुभएको छ सबै गाईका हुन्, विदेशमा बन्ने हो, उनीहरूकोमा गाई बढी प्रयोग हुन्छ भनेपछि गाईको नै कोलाजिन बन्छ होइन। खानैलाई त छालालाई गाईको कोलाजिन प्रयोग हुन्छ, त्यहाँ भेजिटेरियन कुरा प्रयोग भएकै छैन है। अर्को भनेको कोलाजिनको फेस मास्क आउँछ, सिरममा आउँछ होइन, ट्याब्लेट आयो त्यो भइहाल्यो, आई क्रिमदेखि लिएर मोइस्चराइजरदेखि लिएर सबैमा कोलाजिन लेखिएको हुन्छ, त्यो एनिमल फ्याटै प्रयोग गरेर बनाउने हो। त्यो सँगसँगै अरू मोइस्चराइजरहरूलाई पनि थिक बनाउनको लागि कन्सिस्टेन्सी दिनको लागि चाहिँ यो मासुका अथवा जेबाट पनि जनावरबाट आउँछ ती फ्याटलाई नै प्रयोग गरिन्छ। बिफको ट्यालो भनेर भन्छन्, अझ विदेशीहरू त फ्याटै मात्र लगाउँछन्, उनीहरूलाई एज नेचुरल एज पोसिबल लाउनु पर्यो भन्दाखेरि उनीहरूले फ्याट नै मात्र लगाउँछन् होइन। यदि आफू चाहिँ मांसाहारी होइन, त्यो आहार आफ्नो लागि होइन भने चाहिँ त्यो चिज भिगन छ वा छैन त्यो पनि आफूले हेर्न चाहिँ पर्छ, किनभने प्रयोग हुन्छ, पहिलेदेखि प्रयोग हुँदै त्यसको अब एउटा मिसावट, हेल्दी मिसावट गर्ने भनेको जानेको भनेको चाहिँ एनिमल फ्याट मिसाउने हो कि, शरीरमा ठुलो असर पनि गरेन तर क्वान्टिटी पनि बढाइदियो अनि सस्तो पनि हुन्छ, मिसावटमा प्रयोग हुने चाहिँ एनिमल फ्याट हो एकदमै धेरै।
1: हजुर हजुर। अब श्रोताहरू, एनिमल फ्याट प्रायः सबैमा हुन्छ अरे भनेर मैले पहिला धेरै अघि सुनेको, धेरै जस्तो एनिमल फ्याट मिक्स हुन्छ अरे भनेर, र अब आयुर्वेदमा चाहिँ त्यो सब हुँदैन होइन,
0: आयुर्वेदिक प्रोडक्टहरूमा लगाउनेमा चाहिँ हुँदैन नै, हामीले प्रयोग भएकाहरूलाई चाहिँ फिल्टर आउट गरेर नै प्रयोग गर्छौँ। केही केही प्रोडक्टहरू भनेको खानको लागि चाहिँ हामीले समुद्री जनावरहरूको खोलको प्रयोग गरिन्छ के जस्तै पर्ल बनाउँछ नि एउटा जनावरले त्यो ओइस्टरको चाहिँ बाहिरको खोल चाहिँ भस्म बनाएर हामीले प्रयोग गरिन्छ त्यो फेरि नन भेजिटेरियनमा पर्छ र हामी भेजिटेरियन बिरामीलाई चाहिँ चलाउँदैनौँ फेरि त्यसको हामी अरू अल्टरनेटिभहरू चलाउँछौँ तपाईँको यो शङ्ख हुन्छ जुन शङ्खलाई चाहिँ भस्म बनाएर यति तताउनु पर्छ कि त्यो खरानी बनोस् त्यो खरानी चाहिँ एज क्याल्सियमको रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ ती फेरि नन भेजिटेरियनमा आउँछन् ती चाहिँ भेजिटेरियन बिरामीलाई चल्दैनन् ती भनेको खाने औषधिमा भए लगाउनेमा चाहिँ हाम्रोमा हुँदै नै हुँदैन धेरै त हुँदै हुँदैन किनभने हाम्रो प्लान्ट बेस्ड हुन्छ धेरै चिजहरू केमिकल ल्याउनु पऱ्यो यो ल्याउनु पऱ्यो त्यो ल्याउनु पऱ्यो एनिथिङ कम्स फ्रम प्लान्ट बेस्ड कुराहरू र एनिमल बेसमा जानु पऱ्यो भने घिउ जान्छ दुध जान्छ बटर जान्छ त्योभन्दा बाहेक चाहिँ मिटमा चाहिँ जाँदैनौँ हामी फ्याटमा मिटमा चाहिँ जाँदैनौँ
1: हजुर हजुर अनि तपाईँहरूको जुन चाहिँ छ तपाईँ एउटा आफ्नै क्लिनिक खोलेर बस्नु भएको छ अभय आयुर्वेदिक भनेर होइन जाउँला खेलमा छ तपाईँको होइन कति भयो स्टार्ट गर्नु यो खोल्नु भएको छ
0: अभय आयुर्वेद चाहिँ हामीले बडो अब मेहनत गरेर आफ्नो एउटा सानो ठाउँ जहाँ चाहिँ अथेन्टिक आयुर्वेदिक दिन सकियोस् किनभने अहिले काठमाडौँकै मार्केटमा हेर्दा पनि मिक्स प्याथी छ कि आयुर्वेद चलाउने तर साइडमा एलोप्याथी हालिदिएपछि चाँडै रिजल्ट आइहाल्छ नि बिरामीलाई भन्ने जस्तो छ तर धेरै बिरामी हुनुहुन्छ जो चाहिँ मोडर्न म गर्नै चाहदिनँ भनेर मलाई गर्नु नै छैन मलाई भोलि आइपऱ्यो इमर्जेन्सी भने म गराउँला तर त्योभन्दा बाहेक मलाई मोडर्न गर्नु नै छैन भन्ने बिरामीहरूको लागि चाहिँ हो अब आयुर्वेद चाहिँ हामीले जुन लिनियजबाट गुरु शिष्य प्रणालीबाट सिकेर आयौँ त्यसपछि चाहिँ सानो ठाउँ भए पनि स्पेस जस्तो हुन्छ जस्तो आफ्नो हैसियतले भेट्छ त्यतिको सानो ठुलो जस्तो सकिन्छ त्यस्तै गरौँ र बिरामीलाई अथेन्टिक आयुर्वेद भन्दा दायाँ बायाँ हाम्रो प्र्याक्टिस हुँदैन आयुर्वेद नितान्त शुद्ध आयुर्वेद प्र्याक्टिस गर्छौँ हामीले अहिले 4 महिना भयो क्लिनिक खुलेको लगभग 400 बिरामीलाई चाहिँ सुविधा दिइरहेछौँ अहिले देशमा विदेशमा जहाँ पनि हुनुहुन्छ हाम्रो अनलाइन अफलाइन दुइटै कन्सल्टेसन्सहरू हुन्छ आयुर्वेदिक औषधि सँगसँगै चाहिँ हामीले डिटोक्सिफिकेसनको कम्प्लिट थेरापीहरू गर्छौँ त्यो सँगसँगै स्किनमा हुने थेरापीहरू भनेको यो मोल रिमुभलहरू भयो तपाईँको कोठीहरू हटाउने तिलकोठीहरू हटाउने त्यसपछि मासु हटाउने मुसा आएको छ भने हटाउने भयो माइनर अपरेसनहरू जस्तै लाइपोमा कसैलाई बोसोको डल्लो छ हातमा खुट्टामा ढाडमा कतै पनि त्यो रिमुभल गरिन्छ हाम्रोमा आयुर्वेदिक विधिबाटै रिमुभल गरिन्छ हार्ट जोर्नीको दुखाइ छ भने हामीसँग अर्को डाक्टर हुनुहुन्छ जो हार्ट जोर्नीको लागि हेर्नुहुन्छ महिला स्वास्थ्य सम्बन्धी हामीसँग अर्को डाक्टर हुनुहुन्छ हामी 3 डाक्टरहरू छौँ अहिले त्यही भएर आफ्नो आफ्नो विधा समातेर चाहिँ अथेन्टिक आयुर्वेदिक केयर गर्नु पर्यो भने लास्ट 4 चाहिँ हामी जाउला खेलमा अभय आयुर्वेदमा सेवा दिइरहेका छौँ
4: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
5: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
4: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ
5: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
1: हजुर श्रोताहरू यसो नेपाल आउँदाखेरि हाम्रो डाक्टर रक्षा भट्टराईजीसँग चाहिँ भेट गर्नुहोला उहाँको यो क्लिनिक रहेछ जाउला खेलमा नै रहेछ अभय आयुर्वेद भनेर र यहाँ जानुहोला अब यो अभय आयुर्वेदमा स्किनको लागि प्रोडक्टहरू चाहिँ के पाइन्छ त
0: हामीले अहिले स्किनको लागि चाहिँ कम्प्लिटली आयुर्वेदिक प्रोडक्टहरू नै प्रयोग गरिरहेका छौँ सनस्क्रिनको मैले भने फर्मुला हुन्छ एउटा त्यही फर्मुलामा चाहिँ उहाँहरूले के को एसेन्स राख्ने भन्ने हुन्छ लाइसेन्स राख्ने कि एलोभेरा जेल र एलोभेराको राख्ने कि होइन अरू कुन केमिकल बेस्डमा राख्ने हो त्यो चाहिँ उहाँले एउटा हर्ब चुज गर्नुहुन्छ र त्यसलाई इन्फ्युजन गराउनुहुन्छ त्यो बाहेक अरू मोइस्चराइजरहरू अभाइलेबल छ टोनरहरू अभाइलेबल छ त्यो सँगसँगै सिट मास्कहरू पनि अभाइलेबल छ फेस मास्कहरू अभाइलेबल छ सँगसँगै हामीले आयुर्वेदिक सँगसँगै चाहिँ थोरै प्रोडक्ट्सहरू चाहिँ जुन डर्माटोलोजिकली टेस्टेड छ जुनमा चाहिँ रिसर्च भइसकेका छन् र यो स्किनको लागि राम्रो छ भनेर प्रमाणित भइसकेका केही प्रोडक्टहरू जो बिरामीलाई राम्रो हुन सक्छ त्यो चाहिँ राखेका छौँ। त्यो बाहेक छ अरू आयुर्वेदिक तपाईँले कल्पना गर्नुभएका सबै प्रडक्टहरू पाइन्छन्।
1: हजुर हजुर, चाहिने जति
0: पाइन्छन्।
1: विशेष गरेर अहिले सबैजना भनौँ न अलिकति स्किनको केयर गर्ने हुनुहुन्छ, सबैजना केयर नगरी पनि भएन। अब अहिले विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुनिराख्नु भएको छ होइन, एउटा छ नि DIY डु इट युर सेल्फ होइन एट होम, के छ त्यसको यसो टिप्सहरू दिनुहोस् न, यसो अनुहारलाई कसरी सफा गर्ने।
0: तपाईँको अब एकदम ओइली छाला छ भने तपाईँले जेसुकै फेस प्याक बनाउनु, त्यसमा मह राखेर बनाउनु, तपाईँलाई एकदमै राम्रो काम गर्छ हनीले चाहिँ। तर तपाईँको छाला एकदमै ड्राई छ भने चाहिँ हनीहरूतिर जाने होइन, हल्का दुधको तर हुन्छ नि जुन फ्याट भएको एसेन्स भएको चिजहरू हुन्छ त्यतातिर ढल्किनु भयो भने अझ राम्रो काम गर्ने भयो। र कसैको चाहिँ एकदमै पोल छ छाला, एकदम पोल्ने खालको, अलिकति घाममा गए पनि रातो भइहाल्ने खालको छ भने चाहिँ गुलाब जल अरू एलोभेरा जेल लगाउनु, त्यसले दुइटैले शीतल गर्ने काम गर्ने भयो। त्यो सँगसँगै चाहिँ अब त्यो बाहेक पिगमेन्टेसनको लागि छ भने सुन्तलाको बोक्रा असाध्यै राम्रो काम गर्छ, खाना पनि खाने लगाउन पनि लगाउने, भिटामिन सी राम्ररी पुर्याइदिने, दैनिक एउटा अमला खानुहोस् तपाईँले 3-4 मन्थ्समा मजाले आफ्नो स्किनमा डिफरेन्स पाइहाल्नुहुन्छ। दिनको एउटा सुकेको होस् अथवा मुरब्बा बनाएर होस् अचार बनाएर होस् अथवा फ्रेस पाइन्छ भने त फ्रेसै खाए राम्रो, नभए अहिले जुस पनि पाइन्छ, दिनको 10 ml जस्तो जुस चाहिँ तपाईँले जुनसुकै खालको स्किन भए पनि बिहान खाली पेटमा 10 ml अमलाको जुस खानुभयो भने 3 months तपाईँको कपाल र छाला अनि नङ तिनटैमा चाहिँ एकदमै ठुलो चेन्जेस चाहिँ पाइन्छ।
1: हजुर श्रोताहरू, अमलाले त धेरै भित्रीय रोगहरू पनि धेरै जाती बनाउँछ भन्छ होइन,
0: जस्तै अब अङ्ग्रेजीमा एउटा उखान छ नि एन एप्पल अ डे किप्स डक्टर अवे भनेको, आयुर्वेदमा चाहिँ फेरि एन अमला अ डे किप्स द डक्टर अवे हो फेरि हाम्रो। अमला चाहिँ फेरि त्यति स्वास्थ्यकर मानिन्छ कि, तपाईँको प्रजनन स्वास्थ्य, महिला पुरुष दुवैलाई, तपाईँको फोक्सोको लागि, तपाईँको आँखाको लागि, तपाईँको पिसाबको समस्याको लागि, हरेक चिजको लागि अमलाले काम गर्छ। हामीले यसलाई चाहिँ रसायन भनेर भन्छौँ होइन, सर्टेन प्रोसिजर पुरा गरिसकेपछि चाहिँ अमलालाई चाहिँ हामीले बुढेउलीपन कहिले पनि आउन नदिनको लागि चाहिँ दैनिक अमला सेवन गर्ने भन्छौँ कि। त्यो छालाको बुढेउलीपन होला, त्यो कपालको बुढेउलीपन होला, त्यो सोच विचारको बुढेउलीपन होला, त्यो एनिथिङ तपाईँको आँखाको बुढेउलीपन होला, त्यो सबैको लागि काम गर्ने असाध्यै राम्रो तत्त्व र हामीले खासै धेरै महत्त्व नदिएको भनेको चाहिँ अमला हो। हाम्रो गुरु भन्नुहुन्छ एउटा मात्र अचार खान अलाउड हुन्छ बिरामीलाई अथवा व्यक्तिलाई, त्यो अमलाको अचार भन्नुहुन्थ्यो कि। अमलाको अचार चाहिँ खान पाइयो, अरू चाहिँ कुनैको अचार खान पाइँदैन हाम्रोमा।
1: हजुर श्रोताहरू, एन एप्पल अ डे किप्स द डक्टर अवे अहिले न भनेर, अब चाहिँ अमला अ डे किप्स द डक्टर अवे रहेछ होइन। यो फर्मुला चाहिँ तपाईँले लिनुहोला होइन, र जीवनमा दैनिक जीवनमा चाहिँ ढाल्नुहोला भन्छु। तर म चाहिँ मलाई कस्तो मनपर्छ भने नो मेकअप लुक क्या, त्यो टाइपको नेचुरल स्किन देखोस्,
0: त्यसको लागि चाहिँ आफ्नो छाला नै राम्रो हुनु पर्यो, छालै राम्रो बनाउनलाई काम गर्नु पर्यो भनिसकेपछि चाहिँ तपाईँले एउटा सिम्पल कुरा गर्न सक्ने भनेको ग्लिसरिन किन्नुहोस्। सिम्पल ग्लिसरिन जुन हाम्रो विधामा जमायादेखि प्रयोग गरिरहेको ग्लिसरिन, एउटा तपाईँले जुनसुकै मोइस्चराइजिङ क्रिमको यसो प्याकेट पल्टाएर हेर्नु पछाडि ग्लिसरिन लेखेको हुन्छ कि, उसले कति पर्सेन्ट 2%, 3%, 5% ग्लिसरिन हालेको छ होइन। हामी 100% ग्लिसरिन पाउँछौँ, जबकि 100 रुपियाँमा पाइन्छ ग्लिसरिन 120 ml पाइन्छ होइन। त्यो ग्लिसरिन एक थोपा लाउनु भयो भने हजुरलाई बेलुका पुग्छ, आफ्नो लपक्क स्किनमा एक थोपा ओभरअल स्किनमा लगाएर सुत्नुभयो भने 4-5 weeksमा नै यति राम्रो डिफ्रेन्सेस थाहा हुन्छ। अझ ड्राई स्किन भएको मान्छेलाई त एकदमै राम्रो काम गर्छ, ओइली स्किन भएकोले लाउन मिल्छ, फेरि लाउन नमिल्ने होइन, एकदमै राम्रो काम गर्छ। यसले ह्युमेक्टेन्टको काम गर्छ कि, भनेको आफ्नो छालामा भएको पानी पनि बाहिर लस हुन दिँदैन, र यदि बाहिर हावामा पानी छ भने ट्र्याप गरेर पनि राखेर छालालाई पोषण दिने काम गर्छ कि यसले चाहिँ। त्यही यो ग्लिसरिन चाहिँ सजिलो, सहज, सुलभ रूपमा पाइनेछ, ट्राई गरी हेर्नुहोस् आफूहरूले चाहिँ एउटा एकदम मलाई दायाँ बायाँ धेरै कुरामा खर्च गर्न मन छैन अथवा खर्च गर्न सक्छु तर पनि मलाई चाहिँ क्लिन प्रडक्ट चाहियो, खर्चिलो भए पनि मलाई राम्रो चाहियो भनियो भने चाहिँ राम्रो ग्लिसरिनमा इन्भेस्ट गर्नु, इट विल गो लङ वे। तपाईँलाई 100 रुपियाँको ग्लिसरिन मलाई नै पुग्छ एक वर्ष पुग्छ मलाई एक थोपा प्रयोग गर्दाखेरि।
1: तपाईँ के युज गर्नुहुन्छ?
0: म आफू बिहान बेलुका म ग्लिसरिन लगाएर मेकअप गर्छु, म जहिले पनि म आफू फुल मेकअप गरेरै हिँड्छु। म मेरो बेस जुन मान्छेले एल्फको प्राइमर लगाउने, यो प्राइमर त्यो प्राइमर भन्ने खुब कुरा गर्छ, त्यो चिपचिपा पनि हामीलाई ग्लिसरिनले दिन्छ कि, मेकअप दिनभरि स्टिक गराइराख्न पर्ने चिपचिपा पनि ग्लिसरिनले दिइरह हुन्छ कि। हामी क्लिन प्रोडक्टमा नगएर जति हाइली प्रोसेस भयो त्यो चिजमा मात्र बढी ध्यान दिन्छौँ कि हामीले, चाहे त्यो खानेकुरा होस्। प्रोसेस गरेपछिको खानेकुरा मिठो लाग्छ हामीलाई, आलु मिठो लाग्दैन, 10 प्रोसेस गरेर चिप्स बनाएको मिठो लाग्छ हामीलाई। सबै कुरा कि प्रोसेस भइसकेपछि चाहिँ अनि त्यसको पनि थोरै अंश लिएर आएर हामीलाई ब्याक टु नर्मल दिइरहेछ कि। हामी मेहेन्दी लगाउँदैनौँ तर अब के अरे ठुल्ठुलो पार्लर गएर 10,000 कपालमा कलर गर्छौँ हामी होइन, तर हामी बोटबाट टिपेर मेहेन्दी लगाउँदैनौँ, मेहेन्दी लाउन हुँदैन भन्ने भइसक्यो अहिलेसम्म। हाउ मच ब्रेन वासिङ इट टेक्स होइन, मेहेन्दी लाउनै हुँदैन, मेहेन्दी लायो भने कलर गर्न हुँदैन भन्ने भइसकेको छ अहिले। अनि तपाईँ अब विदेश बस्नुहुन्छ, सुन्नुहुन्छ धेरैजनाले होइन, विदेशीहरूले आजकल के भन्न, मेरो बुवा मम्मी अमेरिका गएको बेलामा चाहिँ त्यहाँ मजाले लटरममै त्यो मलबेरी हामीले चाहिँ किम्बु भन्छौँ नि, किम्बु मजाले लटरमै झ्याङै बनेर फलेको रहेछ, कहिले पनि नदेखेको त्यति धेरै त्यति ठुल्ठुला फलेको। मेरो बुवा मम्मी बेलुका बेलुका जाने बाटामा टिप्ने ल्याउने खाने, एउटा विदेशी आएर त यसरी खाना हुँदैन, जहाँ पाए त्यही उम्रेको, सुपर मार्केटमा जाने हो अनि त्यहाँ प्याकेटमा आउँछ अनि त्यो प्याकेटको खाने हो भनेर सिकायो क्या उसले। हाउ मच ब्रेन वासिङ डज इट टेक, तपाईँलाई बाहिर रुखमा यत्तिकै फलेको फल चाहिँ खाने होइन, त्यो फल कसैले टिप्छ, कसैले लान्छ, औषधि हालेर वास गर्छ, प्रिजर्भ हाल्छ, सुकाउँछ, अनि प्लास्टिकमा भए बेरेर सुपर मार्केटमा लर बेच्छ, अनि त्यो मात्रै खाने हो भन्ने कन्सेप्ट भइसक्यो क्या हाम्रो। त्यहाँसम्म हामी पुगिरहेछौँ भनेपछि हाउ मच ब्रेन वासिङ इट टेक्स हामीलाई नेचरबाट कति टाढा बनाइदिएछ, हामीलाई रोगको बाटोमा कति लिएर जाँदैछ। घिउ खानै हुँदैन भन्ने छ, घिउ खाएर कोलेस्ट्रोल बढिहाल्छ भन्ने छ होइन, हामीलाई हेल्दी हुनबाट चाहिँ यति टाढा बनाइएको छ कि। अब उनीहरू हेल्दी हुन्थ्यो भने त संसारको सबैभन्दा धेरै ओबेसिटीको रेट त्यहाँ किन धेरै छ त, उनीहरू स्वास्थ्यकर थियो, उनीहरूको जिन्दगी स्वास्थ्यकर थियो भने त होइन, हामी गरिब राष्ट्र भएर स्वस्थ किन छौँ त होइन। यो कुराहरू चाहिँ जति लग्जरी नभयो र जति सुविधा नभयो त्यति स्वास्थ्यकर भइँदो रहेछ होइन। बेसिनमा उठेर हामी अहिले अनुहार धुन्छौँ अनि त्यसपछि हाम्रो घुँडा बलियो भएन भनेर कम्प्लेन गर्छौँ, हाम्रो पेल्भिक बोन बलियो भएन, हाम्रो टोइलेट कमोड छ अनि हामी कम्प्लेन गर्छौँ।
6: त्यही त होइन, जे होस् अब यो एउटा के छ भने अब सबैजना गाउँ घर छोडेर सहर पसेको छ, सहर सहरबाट फेरि
0: झन्
6: विदेशतिर झन् ठुलो ठुलो सहरमा होइन, गाउँ घरमा अब हामी केटाकेटी हुँदाखेरि रुखेबाट नस्पति टिपेर खानेमै हो, त्यो किम्बुको रुख थियो हाम्रो घरमा, किम्बु टिप्दै खानेमै हो होइन, त्यो लाइफ छैन त अहिले,
0: त्यो लाइफ छैन अनि त्यो लाइफलाई चाहिँ भिलनाइज गरिएर
6: अब त्यो हामीले रुखकोमा नेभार अहिले त खुब त्यो सुकाएर बेच्दा नेभारै त हो होइन, नेभाराको रुखबाट नेभारा टिपेर कम खाँदा स्कुल जान्थ्यो।
0: फ्रेस कुरा नखाने भन्ने छ, डिहाइड्रेट गर्ने जे कुरालाई पनि सुकाउने, मौसम अनुसार खाने भन्ने कन्सेप्टै छैन अहिले। काठमाडौँमा भन्नु त बाह्रै मासे काँक्रा पाइन्छ, बाह्रै मासे काँक्रा खान आवश्यक छ, हाम्रो शरीरले प्रकृतिले कहिले काँक्रा खाने तैले फलाउँछ काँक्रा,
6: हरियो मकै वर्षैभरि बेच्छ त
0: वर्षैभरि पाउँछ होइन। अहिले अब काउलीको सिजन कहिले हो भन्ने थाहा छैन, जहिले पनि काउली, जहिले पनि साग होइन, हरेक कुरा खाने चाहिँ प्रकृतिले एउटा नियम बनाइदिएको छ कि। हामी त्यो नियम भन्दा जति टाढा जान्छौँ, जति विपरीत हुन्छौँ, त्यति चाहिँ रोग लाग्दै जाने हो, र जति त्यो नियमको नजिक आउँछौँ त्यति सहज हुँदै जान्छ कि लाइफ। त्यो चाहिँ बिस्तारै साइन्सले पनि बोल्छ, सर्कैडियन रिदम भनेर भनिसक्यो, अब अङ्ग्रेजीमा कुनै दिन आउँछ अनि पत्याउ
6: जे होस्। अब आजको नारीको समय प्राय प्राय समाप्त हुन लागेछ, कति मिठो कुरा हुँदा हामीलाई त 3 जति चाहिने रहेछ है, फेरि पनि हामी कन्टिन्यू गर्नुपर्छ अर्को पालि होइन। जे होस् आज कुरै कुरामा तपाईँले एक दुईवटा टिप्सहरू पनि दिनुभयो। जे होस् डाक्टर रक्षा भट्टराईज्यू धेरै धेरै धन्यवाद, समय दिनुभयो है, समयको परिधिभित्र हामी बाँधिएका छौँ, यहाँदेखि उता जानै मिल्दैन होइन, फेरि नेक्स्ट टाइम फेरि हामी कुरा गरौँला, यसलाई कन्टिन्यू गरौँला होइन। धेरै कुराहरू सोध्नु थियो र आजको नारीमा समय दिनुभयो तपाईँले होइन, धेरै कुराहरू बुझ्यौँ, त्यसको लागि धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद हजुरलाई पनि बोलाइदिनु भयो, यो अवसर दिनुभयो, प्लेटफर्म दिनुभयो, धेरै धेरै धन्यवाद हजुरलाई।
6: फेरि हाम्रो भेट छ
0: अवश्य अवश्य
6: म आउँछु क्लिनिकमा। हजुर श्रोताहरू, आजको नारीको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: सड़क विभागका महानिर्देशकको सचिवालयले हालसम्म सड़क पूर्ण रूपमा अवरुद्ध रहेको भन्दै आज रातिबाट एकतर्फी खुलाइने जनाएको छ। अवरुद्ध सड़क यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग खनिँदैछ। दुईतर्फी सड़क सञ्चालनका लागि भोलि बिहान 7 बजेबाट विस्तारको काम गरिनेछ। कङ्ग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारीको मतगणनामा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ। कतिपय सञ्चार माध्यममा मतपेटिका सिल नरहेको खबर आएको भन्दै उहाँले सबै पदाधिकारी उम्मेद्वारले आपत्ति नजनाएको भन्दै विवाद नरहेको बताउनु भएको छ।
4: निर्वाचन यत्रो अधिवेशन भइसकेर प्रक्रिया सबै भएर अलिकति कन्फ्युजन बाहिर गएछ। मतपेटिका धेरै हो भन्ने, कम हो भन्ने, सिल तोडियो भन्ने, मुचुल्का छैन भन्ने, तर यो सबै उम्मेद्वार साथीहरू सहित मुचुल्का हेर्दा मुचुल्का छ। सत्य तथ्य गइदियो, सबै उम्मेद्वार साथीहरू पनि यहाँ हुनुहुन्छ, निर्वाचन समितिहरू हुनुहुन्छ, हामीहरू अफिसका जिम्मेवारी भएका साथीहरू पनि छौँ। यही बताउन आएको, तपाईँहरू अझै नजिकबाट खिच्न चाहनु, अझै क्यामेरा लिएर ल नजिकबाट सिलको खिच्नु, त्यसपछि तपाईँहरू गएपछि हामी गणना सुरु गर्छौँ ल।
3: कङ्ग्रेसले सभापति पदको मतगणना सकेर गगन कुमार थापालाई निर्वाचित गरिसकेको छ। वरिष्ठ उपसभापति शर्मा र उपसभापतिमा पुष्प भूषाल निर्विरोध भइसक्नु भएको छ। कङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नसार्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न, कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ।
5: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली कङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेस घर, नेपाली कङ्ग्रेस परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
3: प्रतिस्पर्धी श्यामकृष्ण खड्केलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको छ। खड्केले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनु भएको छ। धौलागिरी हिमालको चालु सरद्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेका हुन्। विश्वको 7,8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरीटाङ्ने टोली क्याम्प 2 400 मिटर माथि पुगेको 7 समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुराकाईले बताउनु भएको छ। असोट 8-11 गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी चढ्नका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 जनाले अनुमति लिएका छन्। रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्र नगर्नुभएको छ। रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाएको थियो। रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ। इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ। आगामी महिना हुने मध्यावधि चुनाव अघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ। व्हाइट हाउस संवाददाता केली मेयर्स:
6: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel. But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment. And that's definitely has frustrated those voters.
3: बेलायतले भने रुसमाथिको प्रतिबन्धमा थप कडाई गरिने बताएको छ। वक्तव्य प्रकाशित गर्दै बेलायत सरकारले युक्रेनलाई चाहिने फौजी तथा आर्थिक सहायता सुनिश्चित गर्दै रुसलाई एक्लाउन अन्तर्राष्ट्रिय साझेदारी गरिएको जनाएको छ। अस्ट्रेलियाका अलराउन्डर विल वशिष्ठले नेपाल प्रिमियर लिग एनपिएलको 3rd संस्करण खेल्नुहुने भएको छ। वशिष्ठ काठमाडौँको खासबाट खेल्ने सो क्लबले जानकारी दिएको छ। वशिष्ठले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नु भएको थियो। खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

BFB's Gurkha Radio सुन्दै हुनुहुन्छ. कार्यक्रम घर संसारको आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिनमा म सिनेको तर्फबाट. कार्यक्रम घर संसार एक घण्टाको कार्यक्रम रहेको छ, जहाँ घर सम्बन्धित जानकारी राख्ने गर्दछु. घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ, त्यहाँ हाम्रो आत्मिक जीवन, मानसिक अनि शारीरिक जीवन हुन्छ. यी सबै क्षेत्रमा हामी स्वस्थ रहन उत्तिकै जरुरी हुन्छ. र यसैको क्रममा चाहिँ आज विशेष गरी महिला चाहिँ एउटा घरको स्त्रीको चाहिँ यति ठुलो भूमिका हुन्छ, होइन? किनकि एउटा स्त्री नै एउटा आमा बन्न सक्छ, र एउटा मूल नै अब एउटा स्त्री नै हो भन्दा पनि फरक पर्दैन. र परिवारहरू बढाउने क्रमहरूमा चाहिँ अब सन्तानहरू जन्मिने क्रम हुन्छ, र त्यसमा धेरै बडी चेन्जेसहरूबाट पनि वुमेनहरू दे हेभ टु गो थ्रु इट. र विशेष गरी आज सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ त समय, यो चाहिँ महिलाहरूलाई चाहिँ यो फाइदाजनक हुनेछ. आजको यस विषयमा चाहिँ म चर्चा गर्ने नै छु श्रोता. अहिलेको लागि भने आउनुहोस्, कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा. त्यस पश्चात आज यो टपिकमा चाहिँ कुराकानी गर्ने नै छौँ. गोर्खा रेडियो.

0: SBS Gorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ श्रोता यी समय घर संसारमा र चर्चा गरिरहेको छु सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ त समय सामाजिक सञ्जालमा सेलिब्रिटीहरू महिलाहरूको शरीर र सुन्दरतामाथि टिप्पणी भइरहेका हुन्छन् बच्चा जन्माएको केही समयमै उनीहरू पहिलेको जस्तै देखिनुपर्ने अपेक्षा पनि गरिन्छ तर प्रसवपछि शरीरलाई कति समय लाग्छ भन्ने प्रश्नको एउटै जवाब हुँदैन गर्भावस्थामा शरीरमा भएका परिवर्तन एकैपटक हट्दैनन् त्यसैले प्रसवपछिको रिकभरीका लागि समय आराम र उचित हेरचाह आवश्यक हुन्छ गर्भावस्थाका क्रममा महिलाको शरीरमा निकै ठुलो परिवर्तन हुन्छ तौल बढ्ने शरीरमा बोसोको मात्रा परिवर्तन हुने पेटका मांसपेशी तन्किने पाठीघरको आकार बढ्ने स्तनमा परिवर्तन आउनेदेखि हार्मोन निन्द्रा ऊर्जा र शारीरिक गतिविधिसम्म प्रभावित हुन्छ बच्चा जन्मिएपछि सबै परिवर्तन केही हप्तामै पुरानै अवस्थामा फर्किने होइनन् शरीरले गर्भावस्थाका क्रममा गरेको परिवर्तनलाई बिस्तारै उल्टाउँदै सामान्य अवस्थामा फर्किने प्रक्रिया सुरु हुन्छ यही कारण प्रसवपछि शरीरलाई रिकभर हुन समय लाग्छ अब यसमा डेलिभरी पछि शरीर तुरुन्तै पहिले जस्तो किन हुँदैन त गर्भावस्थामा पाठीघर बच्चा हुर्काउनका लागि निकै ठुलो हुन्छ बच्चा जन्मिएपछि पाठीघर बिस्तारै खुम्च्दै पहिलेको आकारतर्फ फर्किन्छ यो प्रतिक्रियालाई चाहिँ केही हप्ता लाग्न सक्छ त्यसै गरी गर्भावस्थामा पेटका मांसपेशी र तन्तुहरू तन्किएका हुन्छन् कतिपय महिलामा पेटको बिचमा मांसपेशी बीच दूरी बढ्ने समस्या अर्थात् डायस्टासिस रेक्टाई पनि भन्न सकिन्छ हुनसक्छ त्यसैले बच्चा जन्मिएपछि पेट केही समयसम्म बाहिर निस्किएको वा नरम देखिन सक्छ स्तनमा पनि परिवर्तन हुन्छ बच्चाका लागि दुध उत्पादन सुरु भएपछि स्तन भारी सुन्निएको वा दुखीको महसुस हुनसक्छ पछि स्तनपानको अवस्था र शरीरमा हुने हार्मोनल परिवर्तन अनुसार यसको आकार र बनावटमा पनि परिवर्तन आउन सक्छ गर्भावस्थामा बढेको तौल पनि तुरुन्तै घट्दैन बच्चाको तौल घटेपछि पनि शरीरमा जम्मा भएको अतिरिक्त बोसो तरल पदार्थ र अन्य परिवर्तनहरू बिस्तारै कम हुँदै जान्छन् स्तनपान निन्द्रा खानपान शारीरिक गतिविधि उमेर वंशानुगत कारण तथा गर्भावस्था अघिको शरीरको अवस्था लगायत धेरै कुराले यसमा प्रभाव पार्छन् त्यसैले डेलिभरी भएको यति दिन वा हप्ताभित्र तौल पहिले जस्तै हुनुपर्छ भन्ने कुनै एउटै मेडिकल समय सीमा छैन र केही क्षणमा प्रसवपछि शरीरमा के परिवर्तन हुन्छ यो विषयमा नै चर्चा गर्नेछु अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ
2: BFBS गोर्खा रेडियो

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: गोरखा रेडियो
1: पीएफबीस गोरखा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ घर संसारमा तपाईँको समक्ष चर्चा गरिरहेको छ। यस समयमा सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ समय भन्ने विषयमा रहेको छ र अब भने यसै गरी प्रसवपछि शरीरमा के परिवर्तन हुन्छ। प्रसवपछि सुरु हुने समयलाई चाहिँ पोस्टपार्टम पिरियड भनिन्छ। परम्परागत रूपमा यसलाई करिब 6 हप्ताको अवधिसँग जोडिए पनि आमाको शारीरिक र मानसिक रिकभरी त्यसपछि पनि जारी रहन सक्छ। यस अवधिमा विभिन्न परिवर्तन देखिन सक्छन्, जस्तै पाठीघर खुम्चिनु र यसै गरी बच्चा जन्मेपछि पाठीघर बिस्तारै आफ्नो पुरानो आकारतर्फ फर्किन्छ। यस क्रममा पेटमा हल्का दुखाइ वा ऐठन हुन सक्छ। यसै गरी लोसिया, प्रसवपछि केही समय योनिमार्गबाट रगत तथा अन्य पदार्थ मिसिएको स्राव आउँछ, जसलाई लोसिया भनिन्छ। सुरुमा बढी रगत जस्तो देखिए पनि समयसँगै यसको मात्रा र रङ परिवर्तन हुँदै कम हुँदै जान्छ। यसै गरी स्तनमा परिवर्तन, दुध बन्न थालेपछि स्तनमा भारीपन, कसिलोपन वा संवेदनशीलता हुन सक्छ। बच्चालाई सही तरिकाले स्तनपान गराउँदा धेरै अवस्थामा यो अस्वस्थता कम हुन्छ। यसै गरी पेटको मांसपेशीमा परिवर्तन, गर्भ अवस्थामा पेट निकै तन्किने भएकाले बच्चा जन्मिएपछि पेट केही समय झोलिएको र बाहिर निस्किएको देखिन सक्छ। यसै गरी पेल्भिक फ्लोरमा कमजोरी, गर्भ अवस्था र प्रसवका कारण पेल्भिक फ्लोरमा मांसपेशी कमजोर हुन सक्छन्। यसले हाँस्दा, खोक्दा वा हच्छी गर्दा पिसाब चुहिने समस्या निम्ताउन सक्छ। आवश्यक परे चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाहमा पेल्भिक फ्लोर एक्सर्साइज गर्न सकिन्छ। यसै गरी छालामा परिवर्तन, पेट, स्तन, तिग्रा वा शरीरमा

अन्य भागमा स्ट्रेच मार्क देखिन सक्छ। कतिपय महिलामा गर्भावस्थामा बढेको मेलास्मा वा छालाको रङ सम्बन्धी परिवर्तन पनि केही समय रहन सक्छ। यसै गरी कपाल झर्नु हार्मोनमा आएको परिवर्तनका कारण प्रसवपछि केही महिनामा कपाल बढी झर्न सक्छ। धेरै अवस्थामा यो अस्थायी हुन्छ र समयसँगै सुधार हुन्छ। र अन्तमा शरीरको आकारमा परिवर्तन, तौल, पेट, स्तन वा हिपको आकार पहिलेको भन्दा फरक देखिन सक्छ। यी मध्ये केही परिवर्तन पूर्ण रूपमा पहिलेको अवस्थामा नफर्किन पनि सक्छन्। अब पहिले जस्तै शरीर फर्किन कति समय लाग्छ त भन्ने प्रश्न पनि हुन सक्छ। यो बारेमा पनि जानकारी रहने नै छ, तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB's Gorkar Bidis from the Anunzara, Gary Cromelli Hami Chong Sruta, you summy, Ali Carson Zarma Tarta Gurira Gusutabiko Summit, your massut Kiripati Sari, Pahilika was Dama, Parkina Cotilaxa Summy, Benibisha Maracusa, Risigari, Ali Kusamima, Babaniami, Abo Isma Tarta Goniso, पहिले जस्तै शरीर फर्किन कति समय लाग्छ त अब डेलिभरी पछि शरीरलाई पहिलेको जस्तो अवस्थामा फर्कन कति समय लाग्छ भनेर यसको निश्चित समय हुँदैन कसैलाई केही हप्तामै शरीर हलुका र सामान्य महसुस हुन सक्छ भने कसैलाई धेरै महिना लाग्न सक्छ विशेष गरी पेटका मांसपेशी पेल्भिक फ्लोर तौल र शारीरिक शक्तिको रिकभरीमा लामो समय लाग्न सक्छ सी सेक्सन भएको अवस्थामा शल्यक्रियाको घाउ निको हुन पनि समय चाहिन्छ त्यसैले सामान्य प्रसव र सी सेक्सन पछि रिकभरीको अनुभव एउटै हुँदैन यस्तै जुम्ला वा एकभन्दा बढी बच्चा भएको गर्भावस्था गर्भावस्थाका क्रममा भएको जटिलता प्रसवका क्रममा भएको समस्या तथा आमाको समग्र स्वास्थ्यले पनि रिकभरीलाई प्रभावित गर्न सक्छ त्यसैले प्रसव पछिको शरीरलाई अरू महिलासँग तुलना गर्न उपयुक्त हुँदैन यसै गरी डेलिभरी पछि तौल घटाउन तयार हतार गर्नुहुँदैन बच्चा जन्मिए लगतै तौल घटाउने कडा डाइट वा अत्यधिक व्यायाम सुरु गर्नु उचित हुँदैन विशेष गरी स्तनपान गरिरहेकी आमाका लागि पर्याप्त पोषण पानी र आराम आवश्यक हुन्छ प्रसवपछि चिकित्सकले अनुमति दिएपछि बिस्तारै हिँडडुल तथा शरीरले थान्न सक्ने हल्का गतिविधिबाट सुरु गर्न सकिन्छ पछि स्वास्थ्य अवस्था र प्रसवको आकार अनुसार व्यायामको मात्रा बढाउन सकिन्छ तौल घटाउने लक्ष्यभन्दा पहिले शरीरलाई निको हुन दिनु चाहिँ महत्त्वपूर्ण हुन्छ सेलिब्रिटीले यति महिनामा शरीर पहिले जस्तो बनाए भनेर आफूलाई तुलना गर्दा अनावश्यक दबाव पर्न सक्छ सामाजिक सञ्जालमा देखिने तस्विरले व्यक्तिको वास्तविक स्वास्थ्य निन्द्रा खानपान व्यायाम सहयोगी जनशक्ति वा फोटो खिचीको समयबारे कुनै कुरा बताउँदैन र केही क्षणमा प्रसवपछि देखिने सक्ने गम्भीर समस्याको बारेमा पनि म तपाईँको माझमा जानकारी राख्ने नै छु श्रोता अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS गोरखा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

0: बीएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी छौ श्रोता यो समय घर संसारमा र म चर्चा गरिरहेको छु सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति समय लाग्छ त भन्ने विषयमा रहेको छ त्यसै गरी अहिलेको समयमा हामी चर्चा गरौँ फेरि पनि प्रसव पछि अब यो शरीरमा के परिवर्तनको साथमै अब प्रसव पछि देखिन सक्ने गम्भीर समस्या प्रसवपछि हुने अधिकांश परिवर्तन सामान्य रिकभरीको हिस्सा भए पनि केही लक्षण सामान्य मानेर बस्नुहुन्न जस्तै अत्यधिक रक्तस्राव सामान्यभन्दा धेरै रगत बग्नु ठुलो आकारका रगतका डल्ला आउनु वा लगातार रक्तस्राव बढ्दै जानु पोस्टपार्टम हेमरेजको चाहिँ सङ्केत हुनसक्छ यसै गरी पोस्टपार्टम प्री एक्लेम पिसिया गर्भावस्थामा रक्तचाप सामान्य भए पनि बच्चा जन्मिएपछि उच्च रक्तचाप सम्बन्धी समस्या देखिन सक्छ तीव्र टाउको दुख्ने आँखाले धमिलो देख्ने अनुहार वा हात खुट्टा असामान्य रूपमा सुन्निने छाती दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा चाहिँ सम्पर्क गर्नुपर्छ यसै गरी रगतको थक्का प्रसवपछि केही समय रगत जम्ने जोखिम बढ्न सक्छ एउटा खुट्टा असामान्य रूपमा सुन्निनु दुख्नु वा रातो हुनु गम्भीर सङ्केत हुनसक्छ अचानक छाती दुख्ने र सास फेर्न गाह्रो हुने फोक्सोमा रगतको थक्का पुगेको हुन सक्ने पैकाले तत्काल आकस्मिक उपचार आवश्यक हुन्छ अब संक्रमण ज्वरो दुर्गन्धयुक्त युनिस्राव बढ्दो पेट दुखाइ सी सेक्सन वा अन्य घाउमा रातोपन सुन्निनु वा पिप आउनु संक्रमणका सङ्केत हुन सक्छन् यसै गरी मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ प्रसवपछि महिलाको शरीरमा मात्र होइन मनमा पनि ठुलो परिवर्तन आउँछ बच्चाको हेरचाहको जिम्मेवारी निन्द्राको कमी हार्मोनल परिवर्तन स्तनपान सम्बन्धी कठिनाई शरीरमा आएको परिवर्तन र परिवार वा सामाजिक दबावका कारण आमालाई भावनात्मक रूपमा कठिन समय पनि हुन सक्छ र यो अनुसारको थियो केही जानकारी र केही क्षणमा फोर्थ ट्राइमेस्टर किन महत्त्वपूर्ण हुन् यो विषयमा पनि यो एउटा एजुकेसनल कुरा म राख्ने नै छु अहिलेलाई पनि आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ
1: BFPS गोर्खा रेडियो

0: Radio.
1: BFB स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय घर संसारमा र मैले यो समय तपाईँको समक्ष जानकारी राखिरहेको छु। सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ समय भन्ने विषयमा रहेको छ र यसै गरी हामी चर्चा गर्ने नै छौँ अहिलेको समयमा चाहिँ फोर्थ यो ट्राइमेस्टर किन महत्त्वपूर्ण हुन्छ त। गर्भावस्थालाई तीन ट्राइमेस्टरमा विभाजित गरिन्छ। बच्चा जन्मिएपछिको पहिलो करिब तीन महिना पनि आमा र बच्चाका लागि अत्यन्त महत्त्वपूर्ण संक्रमणका लागि भएकाले यसलाई चाहिँ अनौपचारिक रूपमा फोर्थ ट्राइमेस्टर भनिन्छ। यस समयमा बच्चाले बाहिरी संसारसँग अनुकूलन गरिरहेको हुन्छ भने आमाको शरीर गर्भावस्था र प्रसवबाट रिकभर भइरहेको हुन्छ। त्यसैले यस समयमा आमालाई केवल बच्चा जन्माउने व्यक्तिका रूपमा होइन आफैलाई पनि हेरचाह आवश्यक गर्ने व्यक्तिका रूपमा हेर्नुपर्छ। पर्याप्त आराम, पौष्टिक खाना, पानी, स्तनपानमा सहयोग, घरको काममा परिवारको साथ र आवश्यक स्वास्थ्य परीक्षणले आमाको रिकभरीमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसै गरी आमालाई पहिले जस्तै भन्दा स्वस्थ बनाउने कुरा महत्त्वपूर्ण। बच्चा जन्मिएपछि महिलाको शरीर चाहिँ बदलिनु असामान्य होइन। पेटमा स्ट्रेच मार्क हुनु, केही समय पेट बाहिर देखिनु, तल पहिलेभन्दा बढी हुनु, स्तनको आकार परिवर्तन हुनु वा शरीरमा केही स्थायी परिवर्तन आउनु प्रसवपछिको यात्राकै हिस्सा हुन सक्छ। त्यसैले प्रसवपछि महिलाको शरीरलाई पहिले जस्तै भयो कि भएन भनेर मूल्याङ्कन गर्नुको सट्टा उनी स्वस्थ छिन् कि छैनन्, पर्याप्त आराम पाइरहेको छन् कि छैनन्, पोषण पुगेको छ कि छैन र मानसिक रूपमा कसो महसुस गरिरहेकी छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आमा र बच्चाको जीवनमा बच्चा जन्मिएपछि नयाँ अध्याय सुरु हुन्छ। यो समयमा आमालाई शरीर परिवर्तन भएकोमा आलोचना होइन, आराम, सहयोग र समझदारी चाहिन्छ। र अवश्य पनि श्रोता, आजको दिनमा यो जानकारी तपाईँको माझमा रहेको थियो। घर संसारमा हामीले घरको संसारलाई सुन्दर बनाउन एउटा स्त्रीको ठुलो भूमिका हुन्छ होइन, र विशेष गरी एउटा नानी जन्मिएपछि एउटा सुत्केरीलाई कति साह्रो हुन्छ। सी गोज थ्रु हर बडी चेन्ज, हर मेन्टल स्टेट, सबै कुराहरूमा हुन्छ र आज निकै नै यो फाइदाजनक भएको छ भने म आशा गर्दछु भविष्यमा हुनुहुने मम्स टु बीहरूको लागि, प्यारेन्ट्स इभन ड्याड्स टु बीहरू जो जति हुनुहुन्छ तपाईँले पनि यो जानकारी पाइसक्नु भएको छ। आफ्नो घरमा भएको सुत्केरीलाई चाहिँ कसरी ख्याल गर्न सकिन्छ भन्ने यो जानकारी पनि रहेको थियो। त्यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउने नै छु श्रोता तपाईँको समक्षमा। र जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु, ऐना हेरेर कपाल कोरेर शान्तिश्री परियार र सुरज तमुको आवाजमा भन्दै म सुने पनि लागि बिदा लिनेछु। नेक्स्ट विक भेटौँ। नमस्ते, बाय बाय।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत बनाएको छ। मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ। आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लाञ्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ। आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ। मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ। आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ। हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी क्षेत्रमा दुईतर्फे यातायात सञ्चालनका लागि भोलि साँझसम्म पर्खनुपर्ने भएको छ। सडक विभागका महानिर्देशकको सचिवालयले हालसम्म सडक पूर्ण रूपमा अवरुद्ध रहेको भन्दै आज रातिबाट एकतर्फी खोलाइने जनाएको छ। अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग खनिँदैछ। बाटो खन्ने ठाउँमा स्थानीय दिपेन्द्र तामाङ हेर्न जानुभएको छ।
4: टुवे नखुलाए खुलाउन नसकेसम्म चाहिँ दिन रात नभनी चाहिँ काम गर्ने, राति जति बजेसम्म हुन्छ नखुलेसम्म रातैभरि अझ भ्यान भने भोलि बिहान भनेर भन्नुभएको छ।
3: दुईतर्फी सडक सञ्चालनका लागि भोलि बिहान 7 बजेबाट विस्तारको काम गर्नेछ। पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले जनाएको छ। दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण सो संख्या दुब्बर हुन सक्ने व्यवसायको अनुमान छ। महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
5: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासंघको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारु होला, त्यो भएपछि बल्ल केही थाहा होला।
3: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
5: छैन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट, काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अलिकति दसैँमा यसै भन्न नसकेला जस्तो छ। यसमा सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूट भनेर पनि साध्य भएन। अब पूर्वाधार तयार गर्न पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन। सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस् पुर्याउन सकेन भने गाह्रो छ।
3: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
5: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकैपछि होला। अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला।
3: फोर्टहुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शङ्का व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिएको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ।
6: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they live. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: 18 काठमाडौँ म्याराथनमा विजयमा सेवारत बालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका कोर्पोरल साई रोकाको संयोजनमा सहभागी दुईजना सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ WO2 गादी शेर्पा र महिला हाफ म्याराथन मास्टर 40+ तर्फ शारदा राई पहिलो हुनुभएको छ।

0: बीएसबीएस गोर्खा रेडियोको यो तरंगमा परदेशीको सन्देशलाई पर्खेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट परदेशीको सन्देशको शुरूआत भइसकेको छ। दुईजना आएका छौँ परदेशीको सन्देशमा। म सुसन बालाको तर्फबाट तपाईँहरू सबै सबै सबैमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। साथसाथै मेरो तर्फबाट हृदयदेखि नै स्वागत पनि गर्न चाहन्छु। र मेरो साथमा हाम्रो मीना थापा बहिनी हुनुहुन्छ र उहाँलाई पहिला चाहिँ म स्वागत गरिहालौँ है त। नमस्ते मीना बहिनी।
1: नमस्ते नमस्ते सुसन बाला दिजु हुनुहुन्छ र सँगसँगै म पनि आएकी छु र यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण हाम्रा श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार टक्र्याउँछु। म मीना थापा।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदमै हजुर नै एकदमै आरामै हुनुहुन्छ होला। धेरै पछि आउनु भएको छ।
0: हजुर हजुर, धेरै पछि आए र यो पनि एउटा सौभाग्य हो, पाए भनौ होइन आए पनि।
1: हजुर हजुर।
0: रुजी होस् श्रोताहरू, परदेशीको सन्देशमा हामी आएका छौँ मीना बहिनी र म। रेकर्डेड सन्देशहरू छन् श्रोताहरू र पत्रहरू पनि छन् भनौँ। र सबैभन्दा पहिला त अब सन्चो सुविस्तै हुनुहुन्छ होला तपाईँहरू सबैजना, हामी पनि सन्चो सुविस्तै छौँ होइन। अब चाडबाडको सुरुवात भइसकेको छ, के छ कसो छ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू दसैँको स्वागत कस्तो प्रकारले गर्दै हुनुहुन्छ, तयारी भनौँ होइन मीना?
1: हजुर हजुर, दसैँ हाम्रो घर आँगनमा आइसक्यो भन्नुपर्छ र दसैँको हामी मुखमा आइसकेका छौँ र जहाँ हुनुहुन्छ रमाइलोसँग दसैँ मनाउनु होला। हुन त नेपालमा भने अलिकति गाह्रो नै छ, किनभने धेरै यो क्षति पनि पुऱ्याएको छ बाढी पहिरोले गर्दा। धेरैजनाको ज्यान गएको छ, धेरैजना घाइते हुनु भएको छ, धेरैको घर खेत पनि छैन। त्यो कारणले अलिकति दसैँ खल्लो हुन्छ होला। जे जस्तो भए तापनि दसैँ हाम्रो घर आँगनमा आएको छ, बडा दसैँ हो। जहाँ हुनुहुन्छ राम्रोसँग मनाउनु होला भन्न चाहे।
0: हजुर, पक्कै पनि श्रोताहरू, देश दुखेको छ भनौँ र हामी सबैको मन पनि दुखेको छ। त्यसले गर्दा दसैँ चाहिँ नेपालमा साधारण नै हुन्छ जस्तो छ यो पालि, हामी सबैको घर घरमा भनौँ। त्यसले गर्दाखेरि जे होस् तपाईँहरू विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू आफन्तजनहरूसँग भेटघाट गर्नुहोला, रमाइलो गर्नुहोला होइन। यही नै हो भेटघाट गर्ने मौका भनौँ। र परदेशीको सन्देशमा श्रोताहरू तपाईँको घर आँगनमा आइपुगेका छौँ हामी परदेशीको सन्देश लिएर, पत्रहरू बोकेर भनौँ। अब हाम्रो गन्थनलाई अलिक पर सारेर मीना, दसैँको कुरा हो, गन्थन पनि सारै नभनौँ होइन, पत्रतिर लाग्नुपर्छ कि जस्तो छ। पहिलो पत्र मेरो हातमा परेको छ हो।
1: हजुर हजुर, सुसन बाला दिले भने जस्तै गरेर हामी अगाडि बढ्नुपर्छ। त्योभन्दा अगाडि एक फेरा त हामी ठेगाना पनि दिनुपर्छ होला।
0: ए हजुर हजुर, धेरै समय पश्चात आउँदा त बिर्सिँदो रहेछ नि ल। ठेगाना त मेरो दिमागमै छैन नि, के गर्नु। ल मीना बहिनी, ठेगाना दिनुहोस्।
1: ल ढिला नगरी अब ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com। हाम्रा फोन नम्बरहरू छन् 54285054336364 र 55339930 हाम्रो फोन नम्बर हो।
0: हजुर श्रोताहरू, फोन नम्बर पनि पाउनुभयो, इमेल एड्रेस पनि पाउनुभयो कार्यक्रमको थालनीमै भनौँ होइन, बिचमा फेरि हामी दिन्छौँ। म त धेरै समय बादमा परदेशीको सन्देशको रेकर्डिङमा आउँदा त एड्रेस दिनुपर्छ, ठेगाना दिनुपर्छ, त इमेल पाउनलाई, पत्र पाउनलाई भन्ने कुरा त मैले बिर्सिसकेको छु। जे होस् अब हामी पहिलो पत्रतर्फ लागौँ। मेरो हातमा एउटा पत्र छवि थापाज्यूले पठाउनु भएको, फोक्सटोन केन्ट युकेबाट। उहाँको नेपाल को ठेगाना चाहिँ गुल्मी हो र पत्रतर्फ लागौँ। लेख्नु छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाई, सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनीहरू निशा मीना र आरती, साथै सम्पूर्ण काठमाडौँ बिएफपिएस गोर्खा रेडियोका परिवारहरूमा हार्दिक नमस्कार भनेर भन्नुभएको छ मीना।
1: हजुर हजुर, हाम्रो छवि दाई आउनु भएको छ। छवि दाईले हामीलाई जहिले जहिले साथ दिन आउनुहुन्छ एकदमै खुसी लाग्छ। छवि दाईलाई हार्दिक स्वागत गरौँ हामी दुवैजना र आज चाहिँ विनोद दाई र निशा हुनुहुन्न, दुवैजना बिदामा हुनुहुन्छ। त्यो भएर सुसन बाला दिदी र म आएको छु। हामीलाई एक घन्टासम्म पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेका छौँ र कार्यक्रममा स्वागत गरौँ है त दाईलाई।
0: हजुर, हामीलाई एक घन्टासम्म झेल्नु होला भन्नु खोज्या।
1: हजुर हजुर
0: हजुर, हाम्रो छविजीले लेख्नुहुन्छ, यहाँहरू सम्पूर्णमा नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ। हाम्रो तर्फबाट पनि हामी यहाँहरू सबैमा पनि छ विजी तपाईँमा र सम्पूर्ण श्रोताहरूमा यो पालिको दशैं महान चाडको यो हाम्रो दशैंको उपलक्ष्यमा भनौँ हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौँ।
1: पक्कै पनि पक्कै पनि।
0: र उहाँ लेख्नुहुन्छ, गुल्मी पम्फुका रहनुहुने सम्पूर्ण आफन्तजनहरू, साथीहरू, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष सम्झना छ। र बुटवल शङ्कर नगरमा रहनुहुने दाई भाउजू, भाइ बुहारी, छोरा बुहारी, छोरीहरू, भान्जा भान्जी, नाति नातिनीहरू साथै अन्य आफन्तजनहरूको सबै परिवारमा साइनो अनुसारको ढोक आशीर्वाद माया अनि धेरै सम्झना छ भन्नुभएको छ। र रूपन्देही मुर्गियामा रहनुहुने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणा, साला गगन अनि बहिनी निलु र सोही ठाउँमा हुनुहुने सबै आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद माया अनि सम्झना छ। साथै जीवन साथी गीता, छोरीहरू अनु, अलिसा, छोरा विनय र भान्जा शिवान्तमा मुटुभरि भरिको माया अनि धेरै धेरै आशीर्वाद छ भनेर लेख्नु भएको छ उहाँले। र अब अन्य सम्झनामा भनेर लेख्नु भएको छ, युकेमा दाईहरू राजेन्द्र बान्तवा राई, यामदास मुलिछा, प्रेमध्वज गुरुङ र राजेन्द्र लिम्बू, नम्बरी कृष्ण चामलिङ अनि परिवारहरू र सधैँ मलाई सम्झना गरिरहनुहुने मेरा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरू, अरुणनदी खत्री, युक्त प्रसाद श्रेष्ठ, ओम मणि सापकोटा, सुनिल निर्दोषी पारगरी कोरिया भनेर चाहिँ ब्राकेटमा लेख्नु भएको छ उहाँले। र हाम्रो सुनिल निर्दोषी पारगरी चाहिँ कोरियामा हुनुहुन्छ नि त होइन?
1: हजुर हजुर हो
0: हजुर। र उहाँले अगाडि लेख्नुहुन्छ, बहिनीहरू सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, विनिता सुनवार लगायत मलाई चिन्नुहुने सबै सबै साथीहरूलाई मिठो मिठो सम्झना। र अन्त्यमा बिएफबिएस परिवार साथै रेडियो नेपाल प्रति आभार प्रकट गर्दछु। तपाईँहरूकै रोजाइमा एउटा दशैं सम्बन्धी गीत सुनाइदिनु भए आभारी हुने थिए भनेर पनि लेख्नु भएको रहेछ जाँदा जाँदै। र लेख्नुहुन्छ, हवस् त आजलाई बिदा चाहन्छु, धन्यवाद, छवि थापा, फोक्सटोन, केन्ट, युकेबाट। र सबै सबैलाई सम्झिनु भएको छ उहाँले।
1: हजुर हजुर, छवि दाईलाई धेरै धेरै धन्यवाद छ। यसरी आउँदै गर्नुहोला दाई, दसैँ आइसक्यो, हाम्रो घर आँगनमा दसैँ रमाइलोसँग मनाउनु होला आफ्नो घर फ्यामिलीसँग, होइन? उहाँले गीत त मगाउनु भएको छैन, हामीले अब दसैँ आइसक्यो नि त त्यसैले दसैँको गीत हामीले राखिदिएका छौँ। हजुर लगायत सम्पूर्ण सम्पूर्णलाई मनपर्छ भन्ने आशा गर्दै यो दशैंको गीत यहाँका लागि राखिदिन्छौ, योगेश्वर अमात्यले गाउनु भएको छ।
0: हजुर, अब लागौ उहाँले रोज्नु भएको गीत तर्फ। र छविजी, गीत तपाईँको निम्ति र सम्पूर्ण श्रोताहरूको निम्ति।

0: जिन्दगी भरि एक सौ रुपया चोलो कति लगाउनु
1: लाइस बुढी सारी पैसा

0: छोरी ज्वाई आउँछन् के रे, फलफूल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाईलाई त 100 त दिनु पर्ला नि दक्षिणा।
1: देश बुढी 100 रुपैयाँ दक्षिणा, पैसा र सैसा।

0: दशैं हो कि यो मेरो दशा भनेर हाम्रो योगेश्वर अमात्यज्यू भन्दै हुनुहुन्थ्यो श्रोताहरू र हाम्रो छवि थापाजीको लागि हामीले राखेका थियौँ यो गीत आशा छ विश्वास छ छविजी तपाईँलाई यो गीत मन पर्यो कि मन परेन होइन मन पर्यो पक्कै पनि होइन दसैँको गीत हो यति बेला दसैँको गीतहरू सबैलाई मनपर्छ र अब हाम्रो छविजी को पत्र पढिसक्यौँ गीत पनि सुन्यौँ मिना अब तपाईँको हातमा कसको पत्र छ त्यसपछि हामी चाहिँ आवाजमा भएको सन्देशहरूतर्फ पनि लाग्नु छ
1: पक्कै पनि राख्छौँ सुसन बाला दिदी अब हामी अगाडि बढ्ने क्रममा मेरो हातमा धनवीर पुन हुनुहुन्छ उहाँको घर घोडे पानी म्याग्दी हो भने अहिले बेलायतमा बसोबास गर्दै आउनु भएको छ उहाँको पत्र छ उहाँ लेख्नुहुन्छ कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाई साथै सञ्चालिका निशा सुसन बाला अनि मिना बहिनीमा लामो समयको अन्तरालपछि लन्डनको यो एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार अनि मिठो सम्झना अनि धेरै धेरै माया पनि छ है भनेर भन्नुभएको छ
0: ओहो हजुर धनवीर पुनज्यू तपाईँमा पनि हामी हात जोडेर नमस्कार टक्राउन चाहन्छौँ मिठो मिठो सम्झना पनि चढाउँछौँ भनौँ टक्राउँछौँ भनौँ होइन ह्याप्पी दसैँ पनि भन्न चाहन्छौँ
1: आउँदै गरेको नेपालीहरूको महान पर्व विजया दशमीको उपलक्ष्यमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना टक्र्याउन चाहन्छु भन्नुभएको छ आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु आशा छ यस चौतारीमा स्थान पक्कै पनि दिनुहुनेछ भनेर मेरो परिचय त बिस्तारै दिँदै जाउँला किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने बहिनी निर्मला परिवेश राई अनि परिवार छवि थापा साथै परिवार कृष्ण चामलिङ अनि परिवार केन्टमा बस्नुहुने निर्मला सुब्बा धनराज राई अनि परिवार अनि दाई भाउजूका साथै परिवारमा पनि 2083 सालको बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना छ अनि नेपालको नवलपरासीमा हुनुहुने ओम मणि सापकोटाजीमा पनि धेरै धेरै सम्झना छ अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकेन त्यसको लागि म क्षमा माग्न चाहन्छु यति भन्दै आजको मेरो सन्देश यहीँ अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि फेरि पत्र लेख्ने कोसिस गर्नेछु भन्दै अन्तमा मेरो सन्देश प्रसारण गरिदिनुहुने तिनवटै बिएफबिएसका स्टाफहरूका साथै रेडियो नेपालका सम्पूर्ण चालक सञ्चालिकाहरूमा मुरी मुरी धन्यवाद दिन चाहन्छु हवस् त नमस्कार भन्नुभएको छ धनवीर पुन युके
0: हजुर छोटो मिठो सन्देश हाम्रो धनवीर पुनज्यूको थियो र जो सबै सबैलाई सम्झिनु भएको छ सधैँ सधैँ सम्झिनुहुन्छ यहाँहरू सबैले भनौँ हाम्रो धनवीरज्यूले हाम्रो छविजीले होइन त मिना
1: हजुर हजुर पक्कै पनि एकदमै सम्झिनुहुन्छ धनवीर दाई छवि थापा अनि राजेन्द्र बान्तावा राई दाजुहरू सधैँ सधैँ हामीलाई सम्झेर यसरी सहयोग गर्नुहुन्छ हामीसँग जोडिनुहुन्छ एकदमै खुसी लाग्छ र हजुरहरूको दसैँ एकदमै रमाइलोसँग मनाउनुहोला दसैँ पनि हाम्रो घर आँगनमा आएको छ नेपालमा जे भए पनि हजुरहरू त ठिकै छन् त त्यो कारणले रमाइलोसँग दसैँ मनाउनुहोला भन्न चाहे
0: हजुर पक्कै पनि अब हामी हाम्रो धनवीर पुनज्यूले रोज्नु भएको गीततर्फ लाग्छौँ
1: हजुर हजुर धनवीर पुन दाईले यो गीत त रोज्नु भएको छैन अहिले दसैँ आएको छ त्यो भएर हामीले नै दसैँको गीत राखिदिएका छौँ कमला किरण र रामजी खाँडले गाउनु भएको आऊ है माया दसैँ र तिहारमा भन्नुभएको छ यो गीत सुन्छौँ उहाँ लगायत सम्पूर्ण सम्पूर्ण हाम्रा श्रोताका लागि
0: ल त मार्यो अब मायालाई पो बोलाउनु भएछ होइन जे होस् अब आजको यो अर्को गीततर्फ लागौँ धनवीरजी तपाईँको निम्ति यो गीत हाम्रो तर्फबाट

0: हजुर श्रोताहरू, भर्खरै हामीले एउटा गीत सुन्यौँ, दसैँको गीत सुन्यौँ, भर्खरै धनवीर पुनज्यूको निम्ति हामीले राखेका थियौँ भनौँ। र अब हामी रेकर्ड गरिएको सन्देशतर्फ लाग्दैछौँ श्रोताहरू। र हाम्रो अबको सन्देशहरूमा मिना बहिनी, ब्रुनाईबाट टुआर जीआरबी कम्पनीका भाइहरूको श्रीमतीहरूको सन्देश होइन त?
1: हजुर, दिदीले भन्नुभयो जस्तै गरेर ब्रुनाईमा कार्यरत टुआर जीआरका भाइहरूका फ्यामिली अथवा श्रीमतीहरूको आफ्नै आवाजका सन्देशहरू रहेको छ र यो सन्देश रेकर्ड गरेर पठाउनु हुने हाम्रा धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ र आउने दिनहरूमा अझ सहयोग र साथको अपेक्षा पनि राख्छौ। र आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ, उहाँको आवाजको सन्देश हामी पालै पालो राख्दै जानेछौ। र अहिलेलाई भने को हुनुहुन्छ रे दिदी?
0: हजुर हजुर, पहिलो सन्देश सिसम राई बहिनीको, उहाँको सन्देश छ। उहाँको श्रीमान टुआर जीआरबी कम्पनीमा हुनुहुन्छ, उहाँले चाहिँ सायद आफ्नो श्रीमान, आफ्नो शाखा सन्तान सबैलाई यो दसैँको शुभकामना टक्र्याउन चाहनु भएको छ होला, होइन?
1: पक्कै पनि।
0: जे होस्, अब हामी उहाँको सन्देशतर्फ लागौँ।
2: नमस्कार, मेरो नाम सिसम राई हो। म अहिले परिवार सहित ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम इसाक राई हो र मेरो दुईजना छोरा अनि एउटा छोरी छ। दुईटा छोराको नाम तेयाङ राई, तेतम राई र आइला राई। सँगै रमाइलोसँग बसिरहेको छौँ। मेरो श्रीमान टुआर जीआरबी कम्पनीमा काम गर्नुहुन्छ, बिएफपिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत। म चारैतिर फिजेर बस्नुभएको सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हाम्रो महान चाड दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु, लगायत मेरो परिवार युकेमा रहनुभएको मेरो दुईजना दिदी, दुईजना बेना, छोराछोरी, अनि हङकङ चुनवानमा रहनुभएको मेरो मम्मी आमा, अनि मेरो स्पेसली आज चाहिँ म मेरो दाई आयुष राई लाई चाहिँ यो डेडिकेट गर्न चाहन्छु, किनभने हामी 7-8 वर्ष भइसक्यो दसैँ तिहार मनाउन नपाएको। त्यही भन्दै अन्त्यमा बिआइपिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा, बिआइपिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै गायक सुगम पोखरेलले गाउनुभएको दसैँ आयो बोलको गीत सुनाइदिन अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार।

0: BFBS Gorkha Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र परदेशीको सन्देशमा छौँ तपाईँ हामी अहिले र यो साताको भनौँ यो विकेन्डको परदेशीको सन्देशमा तपाईँ हामी छौँ र सन्देशहरू हामीले सुनाउँदैछौँ भनौँ तपाईँहरूको आफन्तसम्म तपाईँहरूको घर आँगनसम्म तपाईँले पठाउनु भएको सन्देश लिएर हामी जाँदैछौँ पालो पालो भनौँ होइन एकपछि अर्को घरमा हामी जाँदैछौँ तपाईँहरूको परिवारलाई सँग पनि भेटघाट हुँदैछ भनौँ होइन र अब छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई मेरो हार्दिक नमस्कार छ म सुसन पालाको तर्फबाट र हृदयदेखि स्वागत पनि छ
2: हजुर मेरो पनि धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट अब ढिला नगरी फेरि पनि हामी अगाडि बढौँ अगाडि बढ्ने क्रममा ठेगाना दिनुपर्छ होला दिदी
1: हजुर म त बिर्सिन्छु नि त
2: हजुर नबिर्सिनु होला अब ढिला नगरी फेरि पनि ठेगाना दिन गइरहेकी छु ठेगाना यस प्रकार छ कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल र बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4 इमेल आइडी बिएफबिएस गोर्खा एट द रेट बिएफबिएस डट कम हाम्रा फोन नम्बरहरू छन् 5428054533364 र 5533930 हाम्रो फोन नम्बर हो
1: हजुर श्रोताहरू ठेगाना त पाउनु भयो अब यसमा तपाईँहरू इमेल गर्नुहोला पत्र लेख्नुहोला कल गर्नुहोला र आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला जस्तो हाम्रो ब्रुनाईबाट हाम्रो बहिनीहरूले रेकर्ड गराएर पठाउनु भएको छ आफ्नो आवाजमा सन्देशका कुराहरू होइन त मिना
2: हजुर हजुर
1: जे होस् तपाईँहरू पनि सन्देशहरू रेकर्ड गराउनुहोला र अब हामी आवाजमा रेकर्ड गरिएको सन्देशहरूमा छौँ होइन अब पालो कसको छ त
2: हजुर दिदी आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ अनि एकजनाको गइसक्यो भने अब फेरि पालो छ शीला तामाङ उहाँ पनि टुआरजियर बी कम्पनीमा कार्यरत भाइ हुनुहुन्छ उहाँका वाइफ हुनुहुन्छ शीला तामाङ उहाँको आफ्नै आवाजमा सन्देश रहेको छ यो आवाज सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको गीत पनि हामी सुन्छौँ र अब लागौँ उहाँको सन्देशतर्फ
3: नमस्ते मेरो नाम चाहिँ शीला तामाङ हो म अहिले चाहिँ मेरो परिवारसहित ब्रुनेमा बसिरहेको छु मेरो श्रीमानको नाम चाहिँ पिटर तामाङ हो र हामी अहिले चाहिँ हाल ब्रुनेमै बसिरहेका छौँ मेरो श्रीमान चाहिँ टुआरजिआर बी कम्पनीमा काम गरिराख्नु भएको छ बिएबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा रहनुभएको मेरो फ्यामिलीहरू जो चाहिँ अहिले कञ्चनपुर जिल्ला आइबिआरडी गाउँ र वडा नम्बर 3 रहनुभएको छ अनि मेरो फ्यामिली मेम्बर्सहरू मेरो बुवा केशबहादुर तामाङ र मेरो मम्मी सालमाया तामाङ लगायत मेरो सासु गोपीमाया तामाङ र मेरो ससुरा बुवा टेकबहादुर तामाङ सहित मेरो जति मेरो भाइहरू हुनुहुन्छ सागर र साहिल र लगायत मेरो सम्पूर्ण साथीभाइ र इष्टमित्रहरूलाई यो आउँदै गरेको विजय दशमीको शुभकामना भन्न चाहन्छु र यस चाडपर्वको समयमा चाहिँ सम्पूर्ण मेरो परिवारहरूलाई चाहिँ हामी चाहिँ एकदमै मिस गरिरहेका छौँ र हामी नेक्स्ट इयर चाहिँ हामी सँगै सेलिब्रेट गर्ने चाहिँ म चाहिँ विस गर्न चाहन्छु र मेरो फ्यामिली मेम्बरहरूलाई चाहिँ यो दसैँ चाडपर्वहरू चाहिँ एकदम सेफली र राम्रो तरिकाले चाहिँ सेलिब्रेट गर्न चाहिँ म आग्रह गर्दछु र तपाईँहरूले चाहिँ एकदम यो चाडपर्वमा चाहिँ एकदम राम्रोसँग सेलिब्रेसन गर्नुहुनेछ र सबै फ्यामिली मेम्बरहरू चाहिँ राम्रोसँग ग्यादरिङ भइकन चाहिँ सबै चाडपर्वहरू चाहिँ एकदम राम्रो तरिकाले चाहिँ मनाउनुहुनेछ भन्ने म विश्वास राख्दछु र हामी पनि पिटर र म पनि हामी यस ठाउँमा भइकन हामी चाहिँ फेरि पनि हामी पनि असल तरिकाले चाहिँ यो चाडपर्व चाहिँ मनाउनेछौँ र अन्त्यमा चाहिँ बिहेभियर्स गोर्खा रेडियो ब्रुनेलाई चाहिँ मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा र बिहेभियर्स गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा तुप्तेन भुटिया र रिमा गुरुङले गाउनुभएको सिरुरी बतास चल्यो लैले बोलको गीत सुनाइदिनु चाहिँ म अनुरोध गर्न चाहन्छु म अब यस कार्यक्रमबाट चाहिँ बिदा हुन चाहन्छु नमस्ते धन्यवाद

0: हजुर श्रोताहरू, हाम्रो शीला बहिनीले पठाउनु भएको सन्देश सुन्नुभयो, उहाँको रोजाएको गीत पनि सुन्यौँ हामीले, होइन? जे होस्, आज हामीसँग बहिनीहरू हुनुहुन्छ आजको परदेशीको सन्देशमा, र यसरी नै सधैँ सधैँ सधैँ आउनुहोला तपाईँहरू सबैजना, अरू भाइ बहिनीहरू पनि आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला भन्दै अब अर्को सन्देशतर्फ हामी लाग्छौँ मिना, होइन? अर्को सन्देश रहेछ युमा राई बहिनीको। हजुर, उहाँले पनि सन्देश रेकर्ड गराउनु भएको छ। टुआरजिआर सपोर्ट कम्पनीमा हुनुहुँदो रहेछ उहाँको श्रीमान चाहिँ। जे होस्, अब हाम्रो युवा बहिनी युमा बहिनीको सन्देशतर्फ लागौँ।
1: नमस्कार, मेरो नाम युमा राई, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन हो। उहाँ चाहिँ टुआरजिआर सपोर्ट डी कम्पनीमा हुनुहुन्छ, र म चाहिँ अहिले नेपालमा रहनुहुने मेरो आमा बाबा, मेरो दाजु भाइ, छर छिमेकी उहाँहरूलाई चाहिँ एउटा गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। BFBS गोर्खा रेडियो परदेशीको सन्देश मार्फत चाहिँ मेरो गाना चाहिँ उहाँलाई डेडिकेट गर्न चाहन्छु। अनि मेरो नेपालमा घर चाहिँ मोरङ जिल्ला लेटाङ वडा नम्बर 3 रहेको छ। त्यहाँ बस्नुहुने मेरो सबै साथीहरूलाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। वर्षमा दिन लैले गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।

0: हजुर श्रोताहरू, भर्खरै हामीले युमा राई बहिनीले पठाउनु भएको सन्देश सुन्यौं, उहाँको रोजाईको गीत पनि सुन्यौं। अब अर्को सन्देश कसको?
1: भर्खरै युमा बहिनीको सन्देश सुन्नुभयो। अब फेरि पनि पालो रहेको छ सलिना मगर, उहाँको सन्देश रहेको छ। उहाँ पनि ट्वार्जियर सी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ सलिना मगर। उहाँको सन्देश सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको यो दसैँ सम्बन्धी गीत रहेको छ, यो गीत पनि हामी सुन्छौँ। उहाँलाई अब धन्यवाद दिँदै यो सन्देशतर्फ लागौँ।
2: नमस्कार, मेरो नाम सलिना मगर हो। म अहिले मेरो परिवारसँग ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम चाहिँ सञ्जय राई हो र मेरो श्रीमान 2RGRC कम्पनीमा काम गर्नुहुन्छ। BFBS गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा सुनसरी जिल्ला रामधुनी गाविस वडा नम्बर 7 बस्नुहुने मेरो मम्मी बाबा, मेरो आमा अनि मेरो सासु नाना काका काकी सम्पूर्णलाई नमस्कार। र म चाहिँ यो आउँदै गरेको 2083 सालको विजया दशमीको पावन अवसरमा हजुरहरूलाई धेरै धेरै माया र सम्झना भन्न चाहन्छु। आउँदै गरेको विजया दशमीले मेरो परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र असीम खुसी छाओस् भन्दै अन्त्यमा BFBS गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा BFBS गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र सुगम पोखरेलले गाउनुभएको दसैँ तिहार बोलको गीत सुनाइदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।

0: हजुर श्रोताहरू, भर्खरै अर्को सन्देश पनि हामीले सुन्यौं, सलिना मगर बहिनीले पठाउनु भएको नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश सुन्यौं र दशैं सम्बन्धी गीत पनि हामीले सुन्यौं। अहिले त अब दशैं सम्बन्धी नै गीत सुन्नु मजा पनि आउँछ, होइन त मिना?
1: पक्कै पनि, अहिले त दशैं आइसकेको छ हाम्रो घर आँगनमा, त्यसैले पनि उहाँहरूको सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनका लागि यो सन्देश पठाउनु भएको छ र दशैं सम्बन्धी गीत रोज्नु भएको थियो। सुन्नु भयो होला, मन पर्यो होला भन्ने पनि हामी आशा राख्छौँ। र सँगसँगै धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले यो रेकर्ड गरेर हामीलाई सहयोग पुर्याइराख्नु भएको छ। योभन्दा अगाडि पनि पुर्याउनु भएको थियो, अहिले पनि हामीलाई पाँचजना बहिनीहरूको यो सन्देश रेकर्ड गरेर पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हामी अगाडि बढ्छौँ।
0: हजुर, सिसम बहिनी, युमा बहिनी, सलिना बहिनी, त्यतातिर दसैँको चहल पहल चाहिँ कस्तो छ कुनी, होइन? दसैँको चहल पहल अब नेपालमा जस्तो त नहोला, होइन त? जे होस्, जे जस्तो भए पनि परिवारमा रमाउनु होला, सबैजना साथी सङ्गीमा रमाउनु होला, भेटघाट गर्नु होला। मौका यही हो, यो सेलिब्रेसन पनि यही हो, भेटघाट गर्ने, मनमुटाउ हटाउने, होइन? अब यो र नवरात्रि पनि सुरु भइसक्यो र यसमा विशेष गरेर भेटघाटको सुरुवात त भइसकेको हुन्छ भनौँ, होइन?
1: हजुर हजुर, पक्कै पनि, पक्कै पनि।
0: र अब हामी के छ, अन्य सन्देशहरू पनि छन्?
1: हजुर हजुर, पक्कै पनि। एकजना बहिनी हुनुहुन्छ, टु आरजेआर बी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ अस्मिता लिम्बू, उहाँको सन्देश रहेको छ र उहाँले पनि दशैं सम्बन्धी गीत नै रोज्नु भएको छ। पहिला हामी यो सन्देश सुन्छौँ र सँगसँगै गीत पनि हामी राखिदिन्छौँ।
2: नमस्कार, मेरो नाम अस्मिता लिम्बू हो। म अहिले मेरो श्रीमानसँग ब्रुनेमा बसिरहेको छु र मेरो श्रीमानको नाम पूजन राई हो। मेरो श्रीमान अहिले टु आरजेआर बी कम्पनीमा कार्यरत हुनुहुन्छ र बिएफएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको सुनसरी धरानमा हुनुहुने मेरो प्यारो मम्मी ड्याडी र खोटाङ जिल्ला रतनछामा हुनुहुने हाम्रो आदरणीय बाजे ससुरा बाबा मम्मीलाई नमस्कार, सेवा ढोग र दसैँको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै बन्दकी नेपाली चलचित्रको दशैं दिक्पाल बोलको गीत सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

0: र ब्रुनाईबाट हाम्रो बहिनीहरूले पठाउनु भएको सन्देश पनि सुन्यौँ। जे होस्, हाम्रो सलिना मगर बहिनी, शीला तामाङ बहिनी, सिसम राई बहिनी, युमा राई बहिनी र अस्मिता
1: लिम्बु हुनुहुन्छ,
0: हजुर, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ यसरी रेकर्ड गरेर पठाउनु भएको सन्देशको लागि। साथसाथै तपाईँहरूलाई विशेष गरेर हाम्रो ह्याप्पी दसैँ चाहिँ छ है मिना र मेरो तर्फबाट।
1: कोही पनि बहिनीहरूलाई बडा दसैँको धेरै धेरै शुभकामना छ। रमाइलो गरी मनाउनुहोला, हुन त बुर्नाईमा हुनुहुन्छ, रमाइलो गरी मनाउनुहुन्छ नै, र यही भन्न चाहे र फेरि पनि यसरी भाग लिनुहोला, आफ्नो सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनुहोला। हामी पक्कै पनि हजुरहरूको सन्देश तपाईँहरूको घर आँगनसम्म पुर्याउने कोसिस गर्नेछौँ।
0: आजको सन्देशहरू हामीले राखिसकेका छौँ मिना, होइन? अब हामी जानुपर्ने बेला जस्तो छ त। अब बिदा माग्नु र
1: आज सबैजनाले भाग लिनुभयो, एकदमै धन्यवाद छ। यसरी हामीलाई सहयोग गर्दै जानुहोला, साथ दिँदै जानुहोला भन्न चाहेर, दसैँ राम्रोसँग मनाउनुहोला भन्दै म भने बिदा मागे। यहाँहरूको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: हजुर श्रोताहरू, अब के गर्नु छुट्नै पर्ने भयो, होइन? कुनै समय फेरि भेटौँला, होइन? र आजको निम्ति म सुसन बालालाई आज्ञा दिनुहोस्। ह्याप्पी दसैँ, नमस्ते, बाई।

0: साथे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो हो
3: गलौतीमा सडक भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ। राजमार्ग अन्तर्गत धादिङको गलौतीमा त्रिशुली नदीको कटान हुँदा सडक भाँसिएको थियो। भाँसिएको क्षेत्रमा 160 मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी गराउनु भएको हो। सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा यातायात सुचारू भएको छ। काङ्ग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारीको मतगणनामा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ। कतिपय सञ्चार माध्यममा मतपेटिका सिल नरहेको खबर आएको भन्दै उहाँले सबै पदाधिकारी उम्मेद्वारले आपत्ति नजनाएको भन्दै विवाद नरहेको बताउनु भएको हो।
4: निर्वाचन यत्रो अधिवेशन भइसकेर प्रक्रिया सबै भएर अलिकति कन्फ्युजन बाहिर गएछ। मतपेटिका धेरै हो भन्ने, कम हो भन्ने, सिल तोडियो भन्ने, मुचुल्का छैन भन्ने, तर यो सबै उम्मेद्वार साथीहरूसहित मुचुल्का हेर्दा मुचुल्का छ। सत्य तथ्य गइदियो, सबै उम्मेद्वार साथीहरू पनि यहाँ हुनुहुन्छ, निर्वाचन हुनुहुन्छ, हामीहरू अफिसका जिम्मेवारीमा रहेका साथीहरू पनि छौँ। यही बताउन आएको, तपाईँहरू अझै नजिकबाट खिच्न चाहनुहुन्छ अझै क्यामेरा लिएर ल नजिकबाट सिलको खिच्नु, त्यसपछि तपाईँहरू गएपछि हामी गणना सुरु गर्छौँ ल।
3: काङ्ग्रेसले सभापति पदको मतगणना सकेर गगन कुमार थापालाई निर्वाचित गरिसकेको छ।
5: विक्रमसम्म 2046 जनआन्दोलनका बेला नौकक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्डै 4 दशकपछि काङ्ग्रेसको नेतृत्वमा पुग्नु भएको छ। नवनिर्वाचित सभापति थापाले 2046 बाल काङ्ग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सभापति निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 नेभी संघको केन्द्रीय उपाध्यक्ष र 2059 महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रमसम्म 2061 राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रमसम्म 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रमसम्म 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनु भयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको काङ्ग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनु पर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनुभएको थियो। थापाले 9 महिनापछि पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनुभएको हो।
3: बाढीको 1.5 महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बालकोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
6: We will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific, and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्। 1,400 जनाको शव भेटिएको छ।

चिरायु हौ पनि जहर थमाएर गयो। नमस्ते, विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट संगीत सागर आइपुगेको छ। श्रोताहरू, तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि, र मिठा मिठा गीत संगीतको साथमा आइपुगेको छ। श्रोताहरू, कार्यक्रमको थालनीमा एउटा मिठो गजल सुन्नुभयो, सुमधुर गजल सुन्नुभयो, गायक विष्णु अधिकारीको आवाजमा। उहाँ भन्दै हुनुहुन्थ्यो, चिरायु हौ भने जहर थमाएर गयो। हजुर, मन्दिरा मधुश्रीले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा गायक स्वयंको रहेको थियो। आउनुहोस् अब हामी आजको संगीत सागरलाई अघि बढाउँ। मिठा मिठा गीत संगीतहरूमा आज हामी डुब्दैछौँ श्रोताहरू, आजको संगीत सागरको इशालहरूमा, आजको संगीत सागरको इलहरहरूमा। र आजको संगीत सागरलाई अघि बढाउँदाखेरि श्रोताहरू, गायिका मीरा राणा हजुर उहाँ आउनु भएको छ आजको संगीत सागरको इशालहरूमा, आजको संगीत सागरको इलहरहरूमा। रमेश पौडेलले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ भने संगीत यसमा शिवशंकरको रहेको छ र शब्दहरू यस प्रकार छन् श्रोताहरू, यो मनदेखि त्यो मनसम्म। हजुर श्रोताहरू, सायद यो मनदेखि त्यो मनसम्म पुग्ने पुल बनाउने रहरहरू हुन सक्छ गायिका मीरा राणाको, होइन त, एउटा सागो बनाउने रहरहरू हुन सक्छ गायिका मीरा राणाको। आउनुहोस् अब हामी वरिष्ठ गायिका मीरा राणालाई स्वागत गरिहालौं।

वरिष्ठ गायिका मीरा राणाले गाउनुभएको गीत पश्चात यहाँ अब चर्चित गायिका संगीता राणा प्रधान आउनुभएको छ। उहाँ भन्दै हुनुहुन्छ, आज भारी वर्षा भयो।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो छोटो विश्राम पश्चात म सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु, साथसाथै एउटा गीत पनि प्रस्तुत गरिहाल्न चाहन्छु। नलिना चित्रकार आउनु भएको छ, मैले उहाँलाई अघि नै निम्त्याएर बोलाइसके र दिनेश अधिकारीले लेख्नु भएको शब्दहरू छन् भने सचिन सिंहले ती शब्दहरूलाई सङ्गीतले सजाइदिनु भएको छ र नलिना चित्रकार भन्नुहुन्छ, पानी पानी भयो मेरो मन पनि। हजुर श्रोताहरू, आउनुहोस् अब हामी गायिका नलिना चित्रकारलाई स्वागत गरौँ।

गायिका नलिना चित्रकारले गाउनु भएको यो मिठो सुमधुर गीत पश्चात श्रोताहरू यहाँ एउटा बलिउडको गीत मैले राख्न लागि चलचित्र सिन्दूरबाट छ पतझड सावन बसन्त बहार गीतको बोल छ लता मङ्गेशकर र मोहम्मद अजिजको आवाजमा

SBS Gorkha Radio. Gorkha Radio. संगीत सागरको इछालहरूमा संगीत सागरको यी लहरहरूमा तपाईँहरू सबैलाई फेरि पनि म स्वागत गर्न चाहन्छु र आजको संगीत सागरमा मिठा मिठा गीत संगीतमा हामी रमाइरहेका छौँ र अब म यहाँ गायिका सुनिता प्रधानज्यूलाई निम्ताउन चाहन्छु। अनुशीलले लेख्नु भएको शब्दहरू लिएर अघि आइपुग्नु भएको छ उहाँ। गीतको बोल छ, फुलमा खोजे तिमीलाई जुनमा पनि खोजे। हजुर श्रोताहरू, यी शब्दहरूलाई हरि लम्सालले आफ्नो संगीतले सजाउनु भएको छ।

गायिका सुनिता प्रधान लिम्बू भन्दै हुनुहुन्थ्यो, फूलमा खोजे तिमीलाई जुनमा पनि खोजे अनुशीलले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा हरि लम्सालको थियो। श्रोताहरू, अब यहाँ गायक सुरेश कुमार भन्नुहुन्छ, हर रात सिरानी मेरो आँसुले भिजेको हुन्छ। आउनुहोस् स्वागत गरौं गायक सुरेश कुमारलाई।

0: वायरस गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
2: प्रिय श्रोताहरू यो छोटो विश्राम पश्चात यहाँ लता मङ्गेशकरज्यू एउटा गजल लिएर आउनुभएको छ धुवा बनाके फिजामै उडा दिया मुझको भनेर उहाँ भन्दै हुनुहुन्छ

मिठा मिठा गीत संगीत भन्नाले नेपाली तथा हिन्दी गीत गजलहरूमा रमाउँदा रमाउँदै डुब्दा डुब्दै भनौँ आजको संगीत सागरलाई बिट मार्ने बेला भइसकेको छ र जाँदा जाँदै गायिका सोनु राईले गाउनु भएको गीत म सुम्पिन चाहन्छु तपाईँहरूलाई उज्यालोको प्रतीक्षामा धेरै रात काटे मैले भनेर उहाँ भन्दै हुनुहुन्छ र शब्दहरू एलपीबी प्रधानको रहेको छ भने संगीत यसमा बसन्त छेत्रीको रहेको छ र अब छुट्ने बेला अब श्रोताहरू आज संगीत सागरको इच्छाहरूमा अर्को साता भेटौँ होइन आजलाई म सुसन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिनुभएको छ। भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै उहाँले चाडपर्वलाई लक्षित गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो। चाडपर्वका बेला हुन सक्ने चोरी लुटपाट लगायत आपराधिक गतिविधि नियन्त्रण गर्न उच्च सतर्कताका साथ काम गर्नुपर्ने उहाँको भनाइ छ। आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि योजना बनाएर स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। यस्तै सिमानाखामा हुन सक्ने आपराधिक गतिविधि र तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उहाँको आग्रह छ। कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील हुन आग्रह गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत बनाएको छ।
4: मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ। आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच अभाव, सामाजिक लाञ्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ। आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ। मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ। आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ। हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो।
3: नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्ने छ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न। कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ।
5: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली काङ्ग्रेसको घर, नेपाली काङ्ग्रेसको परिवार आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
3: प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको हो। खड्गीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सीपुर दाङले एक वर्षमा 4.5 लाख बढीको अखाद्य सामग्री जफत गरी नष्ट गरेको छ। अब खबर फटाफट।
6: जोखिमपूर्ण सडक छिचोल्दै अप्पर मुस्ताङका भेडा च्याङ्डा बजार झार्न थालियो। 7 दिनको पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो। भुटेकोशीबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क। बाबुआमा दुवै गुमाएका 41 बाल बालिका उच्च जोखिममा, तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक। खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान सुरु। रावाबेसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा व्यावसायिक बेसार खेती, कृषि ज्ञान केन्द्रद्वारा 50% अनुदानमा बिउ वितरण। गत वर्षदेखि बेसार भारत जान रोकिएपछि किसानलाई बजारको चिन्ता। 38 चिया उद्योग रहेको झापामा चियाको परीक्षण प्रयोगशाला खोल्न पहल। चियाको गुणस्तर परीक्षण सुधारमा सहयोग पुग्ने विश्वास। 10,500 हेक्टरमा चिया खेती। जिल्ला निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता नामावली अध्यावधिक, 2602 मतदाताको नाम हटाइयो। र आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सकियो। आजबाट दुर्गा पक्ष अर्थात् दशमी सुरु। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

मान्छेसँग दुईटा खुट्टा भएर त हिँड्छ, यदि मान्छेसँग तिनवटा खुट्टा भएको भए के गर्थ्यो होला है? कहिलेकाहीँ यस्तो एकदम उत्पट्याङ उत्पट्याङ प्रश्नहरू, उत्पट्याङ उत्पट्याङ उत्तरहरू, उत्पट्याङ उत्पट्याङ कुराहरू तपाईँको दिमागमा चल्छ कि चल्दैन? हजुर, मेरो दिमागमा चाहिँ यस्ता उटपट्याङ नौटङ्की कुराहरू चाहिँ आइरहन्छन्, के भएको होला है? यो मनको आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मन्दिर हाजिर भइसकेको छु। असोज महिनामा छौँ, दसैँ घर आँगनमा आइसकेको छ। रमाइलो रमाइलो चाडपर्व, अनि सबैले खुसी मनाउने, दुःख पीर बाधा व्यवधान हटाउने यो पर्व हो। त्यसैले बडा दसैँ 2083 सालको तपाईँलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै दुःख पीडा पीर व्यथा वेदना सबै बिस्तारै बिस्तारै हट्दै जाओस्, हरेकको मनमा खुसी र आनन्द भरियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत गर्दछु मनको आवाज।

कसैलाई खाना पकाउन एकदमै रहर लाग्दछ, कसैलाई भान्सेमा पस्नु नपरे पनि हुन्थ्यो भनेको जस्तो लाग्छ है। म चाहिँ बिचको परेँ, सकभर भान्सामा पस्न नपरे हुन्थ्यो भन्ने जस्तो मेरो सोच हुन्छ, किन भन्दा मिठो पकाउन नजानेर होला सायद। तर उही पेट पाल्ने पेट अघाउने उपाय चाहिँ गर्न आयो। अब कुनै स्पेसल डिस बनाउँछु भन्यो भने चाहिँ मबाट यो काम हुँदैन। अब उही हो, एउटा उखान छ नि, खोइ के स्वादे जिब्रो, बुझ्नुभयो कुरा है। मलाई पनि पकाउनु नपरिदिए हुन्थ्यो भन्नेमा म पनि पर्छु। एक दिन के भयो भने, अब भात पकाउनु पर्यो भनेर भात बसालिसकेपछि गफ छाट्न थालेँ। अब गफ छाटिसकेपछि गनायो, के भयो भन्दा त खाना हुने चाहिँ थिएन। अनि गालीको बरसात त भइहाल्यो, जसलाई सुनाए छिछी भनेर उपदेश दिन थालिहाले। कसैको भान्सा यस्तो हुन्छ भने कसैको भान्सा त्यसै मगमगमगमग बास्ना आएर अहिले नै खाइहालौँ जस्तो मुखमा पानी आउँछ। अब यो अब उयो हो, यो कला पाक कला हुनेहरूले चाहिँ मगमगमगमग सुगन्धित मिठो मिठो बास्ना भएको मिठो खानेकुरा पकाउँछन्, जसको स्वाद के भन्नु है, आहा अहिले भोक लागे जस्तो। अब नजान्नेहरूले पकाएको अब भागै बस्नु नपरे पनि हुन्थ्यो भन्ने पनि हुन्छ। अब मैले यो कुरा किन निकालेँ भन्दाखेरि चाहिँ, यदि तपाईँ हामीलाई टेन्सन छ, यदि तपाईँ हामीलाई एन्जाइटी छ, यदि तपाईँ हाम्रो मन बोझिलो भएको छ, यदि तपाईँ हामीलाई दिक्क लागेको छ भने अरू विभिन्न क्रियाकलाप गर्दा गर्दै पनि भान्सामा पसेर हामीले विभिन्न परिकारहरू पकाउन थाल्यौँ भने हाम्रो डिप्रेसन, हाम्रो एन्जाइटी, हाम्रो रिस, हाम्रो त्यो आवेगलाई चाहिँ यसले कम गर्दो रहेछ। त्यही भएर भान्सामा पकाउनु पनि एक किसिमको थेरापी हो रे। अब तपाईँलाई पकाउन मन लाग्छ तर तपाईँ जानुहुन्न भने तपाईँ अब भान्सामा पस्दा हुन्छ, यो पनि एउटा समस्यालाई कम गर्ने थेरापी हो। आजको मनको आवाजमा तपाईँले राम्रा राम्रा गीतहरू पाउनुहुनेछ, राम्रा राम्रा कुराहरू पनि पाउनुहुनेछ। एउटा प्रसङ्ग छ भने केही कुराहरू टिपन टापनहरू मसँग छ, यी सबै कुरा म तपाईँसँग साट्नेछु, बाँड्नेछु। बस तपाईँ मालदिरालाई साथ दिनुहोला।

अब एउटा कुरा गरौँ, जीवनलाई हामीले कसरी सुन्दर बनाउने भन्दाखेरि चाहिँ जीवनलाई अलि सजिलो सुन्दर बनाउनको लागि साना साना महत्त्वपूर्ण कुराहरू डेली लाइफमा हामीले सम्झिरहनु पर्ने केही कुराहरू छन्। यो कुरा मैले जान्ने भएर तपाईँलाई बताएको होइन, सम्झना गर्नाले यी कुराहरूलाई हेक्का राख्नाले केही काम गर्नुभन्दा अगाडि यी कुराहरूलाई हामीले सचेत भएर याद गऱ्यौँ भने यिनले चाहिँ हामीलाई सुख दिन्छन् भनौँ न। रिसाएको बेला तुरुन्तै निर्णय गर्ने बानी एकदम नराम्रो हो। रिस जसलाई पनि उठ्छ त्यो एकदमै झनक्क रिस उठेको बेलामा मौन बस्नु सबैभन्दा राम्रो कुरा हो। रिसको बेलामा कुनै पनि निर्णय तुरुन्त नगर्नु भन्छन्। धेरै थाकेको बेलामा आफूलाई दोष दिन्छन् कि यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, मेरो भाग्य नि त्यस्तो, म नि यस्तो, म नि उस्तो भनेर हामी आफूले आफैलाई कोस्छौँ, गाली गर्छौँ। त्यो पनि नगरौँ, आफूलाई दोष दिने काम पनि नगरौँ। अब भयो त भयो, आइन्दा गर्दिनँ भनेर आफूले आफैलाई सम्झाउने हो नि त। अनि तेस्रोमा चाहिँ सबैलाई खुसी बनाउन खोज्दा खोज्दै आफ्नो खुसी आफूलाई चाहिँ बिर्सिन्छौँ कि हामी, यो पनि राम्रो भएन। अरूको लागि चाहिँ ज्यानै दिने, अनि तपाईँ पनि ती जसलाई तपाईँले ज्यान दिनुहुन्छ तिनले पनि तपाईँको लागि दिनु पर्यो नि त। उनीहरूले चाहिँ तपाईँको सहयोग तपाईँको सेवा लिइरहने, अनि तपाईँ चाहिँ आफूलाई पनि नहेर्ने, अनि जस्तै तपाईँलाई हेरिरहनु भएको छ उनीहरूले पनि नहेर्ने भनेपछि त तपाईँ त एकोरो दल्लेको दल्लै हुनुभयो नि त। त्यो पनि गर्नु भएन, आफूलाई आफ्नो खुसीलाई पनि बिर्सिनु भएन।

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज़।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल यो सामाजिक सञ्जालले सारा संसारलाई जोडेको छ है। यो आफैमा नराम्रो त होइन, तर यदि हामीले आफ्नो कुरालाई चाहिँ छोडेर अरूको कुराहरू मात्रै हेऱ्यौँ, अरूको खुसी मात्रै हेऱ्यौँ, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको केही राम्रा क्षणहरू सेयर गरेका हुन्छन्, देखाएका हुन्छन्, राम्रा क्षणहरू देखाएका हुन्छन् होइन, कि अत्यधिक दुःखको क्षण देखिन्छ कि अत्यधिक सुखको क्षण देखिन्छ। अब बिचको क्षण भनेको त्यत्तिकै मानिसहरूले त्यसलाई व्यवस्था गर्छन्। अनि कि हामी त्यही नराम्रा दुःखका कुराहरूलाई हेरेर बस्छौँ कि हामी ती अरूको सुखलाई हेर्छौँ अनि मेरो भएन भनेर, अनि फेरि हामी आफ्नै थाप्लोमा हात राख्न पुग्छौँ। आफ्नो वास्तविक जीवन के हो, मैले के गर्नुपर्ने हो, मेरो हरेक दिनको जीवनलाई मैले कसरी बिताउनु पर्ने हो, अनि हरेक दिन मेहनत, सङ्घर्ष र सानो सानो सफलताले गर्दा नि मेरो जीवन बन्छ भन्ने कुरालाई बिर्स्यौँ भने त कसरी होला र। अरूको नजरमा अथवा अरूको जीवनमा आफू हाइलाइट भन्नुभन्दा आफ्नो रियल लाइफमा आफूलाई माया गर्नु, आफ्नो बन्दोबस्त पक्का गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई। म यति बेला तपाईँको लागि एउटा अत्यन्तै राम्रो गीत सुनाउँछु, त्यसपछि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग सेयर गर्नेछु।

तपाईँ हाम्रो वरिपरि रुखहरू छन् होइन, हामीले कतै न कतै रुख बोट बिरुवालाई देखेका छौँ। जङ्गलमा सानो बिरुवा पनि हुन्छ, अग्लो सल्लाहको रुख पनि हुन्छ, अनि फुल फुल्ने बोट र फुल नफुल्ने बोटहरू पनि हुन्छन्। कुनै बाङ्गा, कुनै टिङ्गा, कुनै राम्रा, कुनै नराम्रा, जङ्गलमा कति किसिमका रुखहरू हुन्छन् हो कि न भन्नुहोस् न। कुनै फल दिने रुख हुन्छन् भने कुनै फल नदिने रुखहरू पनि हुन्छन्। तर खास कुरा के भन्दाखेरि चाहिँ तपाईँ पनि सोच्नुहोस् न, कस्तो राम्रो कुरा के यो होइन। बाङ्गो टिङ्गो सानो होचो ख्याउटे रुखले सलक्क परेको सल्लाहको रुखलाई हेरेर म किन तिमी जस्तो छैन भन्दैन नि त, किनभने त्यो रुखलाई थाहा छ, प्रकृतिलाई थाहा छ। हरेकको आफ्नै समय हुन्छ, हरेकको आफ्नै भूमिका हुन्छ, हरेकको आफ्नै सौन्दर्य हुन्छ। तर हामी भने खाली अरूसँग तुलना गर्छौँ, आफ्नो खुसी भन्दा अरूको खुसी गन्न व्यस्त हुन्छौँ। त्यसैले हामी धेरै जसो समयमा आफ्नो उपलब्धि चाहिँ सानो देख्छौँ, आफ्नो कमाइ सानो देख्छौँ, अनि साथीहरूको चाहिँ धेरै हो, ठुलो हो, उनीहरूले प्रगति गर्यो भनेर उनीहरूलाई ठुलो बनाएर आफूलाई सानो बनाउँछौँ। खासमा चाहिँ जीवनमा तुलना होइन, प्रगति महत्त्वपूर्ण कुरा हो। यस्तो जीवनमा भइरहन्छ, तर यस्तै कुराहरूले सम्झाउँछ हामीलाई आफूलाई हेर्नु पर्ने रहेछ। अरूलाई हेरेर आफूलाई किन तुलना गर्ने, अरूलाई हेरेर आफूलाई तुलना गरेर मन किन भाँच्ने, मन किन खुम्च्याउने, बरु आफ्नो काम गरौँ न, सिद्धिहालिने। अरू खुसी छन्, अरूले राम्रो प्रगति गर्यो भने अझ शुभकामना दिउँ, अझ उनीहरूको खुसीमा खुसी मनाऊ, कमसेकम आफूले नपाएको चिज उनीहरूले त पाए नि। त्यसो भन्न सक्दैनौँ कि हामी, हाम्रो छुच्चो मन भनौँ कि लोभी मन भनौँ कि सङ्कुचित मन भनौँ कि होइन, त्यति भन्नलाई हामीलाई एकदम गाह्रो पर्छ, गाह्रो लाग्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्। र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ, जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको दानी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ, मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधी नराख, गाठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ, कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

0: आयो खाउला
1: रमाइलो
0: हामी कत्रा कत्रा भयौँ होइन. अब दसैँ हरेक वर्ष आउँछ, यही कुरा भन्छौँ, रमाइलो हुन्छ. अनि जति जति उमेर बढ्दै गयो त्यति त्यति
1: जिम्मेवारी
0: बढ्दै जान्छ. अनि त्यो रमाइलो दसैँ पनि खोइ कस्तो कस्तो भएर आउँछ. र जब बच्चा हुन्छौँ अनि त्यो दसैँको भ्यालु,
1: लङ्गुर बुर्जा खेलेको,
0: उफ्रेको,
1: तासहरू
0: घरमा खेलेको, मिठो मिठो खाएको, राम्रो राम्रो लाएको, दक्षिणा लिएको, आफन्तको घरमा मामा घरमा गएर टिका लगाएको,
1: अनि साँझ फर्केर
0: ओहो यति दक्षिणा भयो भनेर
1: दङ्ग
0: नपरेर खुतुर्केमा हाले.
1: यो सबैको एउटा सम्झना त अवश्य पनि होला.
0: र यस वर्ष पनि त्यस्तै
1: कान्छी अम्ला भन्छ खाउला पिउला,
0: साइली अम्ला
1: भन्छ कहाँ पाउला,
0: हामी
1: देखिरहेका छौँ,
0: खेली पनि
1: रहेका छौँ र खेलाइ पनि
0: रहेका छौँ.
1: यस्तै हो जिन्दगी चलिरह.
0: हाम्रो संस्कृति, हाम्रो चाड,
1: हामीले
0: यसलाई
1: मनाए,
0: यसलाई राम्रोसँग व्यवस्थित तरिकाले अगाडि बढायौँ,
1: यो हाम्रो गर्वको कुरा.
0: यसलाई पनि
1: सुन्न बिर्सियौँ.

0: अनैतिक कार्य गर्न पनि पछि पर्दैनौ, नचाहिने नराम्रा कामहरू पनि गर्न पुग्दछ।
1: किन भन्दा
0: डाढ र ईर्ष्याका कारणले
1: अब
0: डाढ र ईर्ष्याले अरूलाई त हानि गरे,
1: आफूलाई पनि हानि गर्छ।
0: यस्तो
1: दुवैलाई
0: हानि गर्ने
1: किन आफूसँग बोकेर
0: जस्तो पनि लाग्छ के मलाई।
1: त्यही भएर
0: चाहिने कुरालाई चाल्नु जस्तै
1: लियोले
0: चाल्नुले राम्रो राम्रो कुरा,
1: अनि त्यस्तै
0: नचाहिने
1: कुराहरू छन्
0: भने चाहिँ
1: बाहिर
0: एक लाती दिएर पठाइदिउँ।

0: आजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मन्दिरा ठेगानालाई तपाईँले सम्झिन सक्नुहुन्छ। अब घटस्थापना अनि नवरथा, त्यसपछि फुलपाती, अष्टमी, नवमी, दशमी गर्दा गर्दै टिकाको दिन आइसक्छ।
1: अब हरेक दिन एउटा उत्सव हो, पर्व हो, यसलाई एकदमै सौहार्दपूर्ण रूपले मनाऊ।
0: देखा सिकी भन्दा पनि आफ्नो धरातलमा उभि,
1: अरूले के गर्छ भन्ने कुरा होइन,
0: हामी के गर्न सक्छौँ, त्यसकारणले
1: जे गरे पनि जसो गरे पनि
0: त्यो परिवार
1: शान्तिमा हुनु पर्यो, खुसी हुनु पर्यो,
0: आनन्दमा हुनु पर्यो।
1: ईर्ष्या यस्ता कुराहरू
0: कुनै पनि घरमा स्थान,
1: त्यस्ता कुरालाई
0: राख्नुभन्दा
1: र त्यस्ता नराम्रा कुराहरू हामीसँग छन् भने चाहिँ
0: देवी माता
1: भवानी माताको आशीर्वादले
0: सबै राम्रो होस्,
1: सबैको जय होस्,
0: सबैको फलिफाप होस्,
1: सबैको फलिफाप।
0: बडा दशैं 2083
1: सालको उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा
0: सुख शान्ति समृद्धि
1: सुस्वास्थ्य र दीर्घायु
0: सुमिरहोस् भन्ने
1: प्रार्थनाका साथ
0: मन्दिरा आजलाई
1: मनको आवाजबाट बिदा
0: माग्छु। अर्को साता फेरि आउँला,
1: तपाईँका लागि उत्कृष्ट कोसेलीहरू
0: अवश्य ल्याउला।
1: स्वर्ग उपर कतै होइन,
0: स्वर्ग तपाईँ हाम्रै घर आँगनमा,
1: यो स्वर्गमा खुसी होला
0: बस्नुहोला
1: र मन्दिराको यो आवाजलाई
0: सदैव
1: मनमा राख्नु।

0: काङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ। सभापति, वरिष्ठ उपसभापति र उपसभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य पदाधिकारीको मतगणना भइरहेको छ। तर अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला, प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका थिए। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोइरालाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
1: अनि मैले यसो विचार गरेँ, बिपी कोइरालाले यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ। एउटा विश्वास, आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
0: अर्का नेता प्रकाशमान सिंहले रुख चिन्ह आफूहरूले पाउनुपर्ने आधार रहेको जिकिर गर्नुभएको छ।
2: भोटले पनि यो चाहिँ अब फेरि नजिर पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1960 सालमा पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गएको थियो। कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर दिएको।
0: काङ्ग्रेसको पदाधिकारीको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। भएको साँझ 7:30 बजे निर्वाचन समितिले मतगणना सुरु गरेको थियो। विभिन्न 14 कोठामा मतगणना भइरहेको छ। पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले जनाएको छ। दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
3: बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासङ्घको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, त्यो भएपछि बल्ल के थाहा होला।
4: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
3: होइन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट। काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अलिकति दसैँमा यसै भन्न नसकेला जस्तो छ। यसमा सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूट भनेर पनि साध्य भएन। अब पूर्वाधार तयार गर्नु पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन। सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस् पुर्याउन सकेन भने
4: गाह्रो छ। अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
3: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला। अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला।
0: महाकाली नदीमा खसेका सशस्त्र प्रहरी बलका एकजना सहायक निरीक्षक बेपत्ता भएका छन्। कञ्चनपुरमा महाकाली नदीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आसपास आज दिउँसो 12:15 बजेतिर सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सागरराज थारू नदीमा खसेर बेपत्ता हुनुभएको हो। बर्दियाको ठाकुरद्वारा 6 घर भई देवीस्थान गुल्म दुधारा चाँदनीमा कार्यरत थारू नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गाबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले जानकारी दिनुभएको छ। थारू सहितको टोली बाढीले क्षति पुर्याएको टेलिकमको तार तान्न खटिएको थियो। डिएसपी रावतका अनुसार बेपत्ता थारूले लाइफ ज्याकेट लगाए पनि डुबेर बेपत्ता हुनुभएको हो। असोजको मध्यतिर झोलुङ्गे पुलमा पुगेको क्षतिका कारण महेन्द्रनगरदेखि दुधारा चाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तार पनि चुडिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीली सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

0: पुनः श्रोता यहाँलाई स्वागत छ कार्यक्रम चिल्ड्रन्स क्लबमा। हरेक शनिबार यहाँले ठिक 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम चिल्ड्रन्स क्लब, जहाँ हामी बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर विभिन्न विषयवस्तु यहाँहरूमा प्रस्तुत गर्ने गर्छौँ। अहिले नेपालमा मात्र होइन इन्टरनेसनल लेभलमै बालबालिकाहरूको होलिस्टिक डेभलपमेन्ट सर्वाङ्गीण विकासका विषयहरू एकदमै चर्चा परिचर्चामा छन् र यसमा हामी सबैजनाले बुझ्दै आएको अथवा सुन्दै आएको र सिक्दै आएको कुरा पनि हो, भावनात्मक शारीरिक र मानसिक विकास हुन अत्यन्तै आवश्यक छ र जब यी तीन चिजहरू प्यारलली एउटा बालबालिकामा चाहिँ विकासको क्रममा अगाडि बढ्छ, त्यस पछाडि उनीहरू सक्षम हुने, क्षमतावान हुने र पछिको लागि एउटा लड्न सक्ने व्यक्तित्व भनेर चाहिँ निस्कन सक्छन् र यो कुरालाई विचार गर्दै कार्यक्रम चिल्ड्रन्स क्लबमा हामीले एडुकेसन सेक्टरमा लाग्नुभएका विभिन्न व्यक्तित्वहरूसँग चाहिँ एउटा अन्तर्क्रिया गर्दै तपाईँहरूमा कसरी चाहिँ हामीले बालबालिकालाई हुर्काउन सक्छौँ, आफ्नो छोराछोरीलाई कस्तो खालको वातावरण दिन सक्छौँ भन्ने कुराहरू यस कार्यक्रममा भन्दै आइरहेका छौँ। यो कार्यक्रम अभिभावक, शिक्षक शिक्षिका अथवा बालबालिकासँग सम्बन्धित क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूको लागि धेरै फलदायी हुन सक्छ। साथसाथै एउटा बालबालिका हुर्काउने क्रममा, आफ्नो छोराछोरी हुर्काउने क्रममा अभिभावकको पनि उत्तिकै महत्त्व हुने भएको कारणले यो कार्यक्रम अभिभावकको पनि हो, जहाँ उहाँहरूले कसरी आफ्नो बालबालिका छोराछोरीलाई चाहिँ पेरेन्टिङ गर्नुभएको छ भन्ने कुरा पनि समेट्ने गर्ने गर्छौँ। साथै हाम्रो ससाना नानी बाबु, स्पेसली यो कार्यक्रम हामीले सानो नानी बाबुदेखि ग्रेड 10 भाइ बहिनीहरूको लागि बनाएको कार्यक्रम भएकोले गर्दाखेरि उहाँहरूकै आफ्नो प्रतिभा प्रस्फुटनको कार्यक्रम पनि रहेको छ। सो यस कार्यक्रममा हामीले समग्र रूपमा बालबालिकाहरूलाई चाहिँ केन्द्रमा राखेर डिजाइन गरेको यो कार्यक्रममा विभिन्न विषयवस्तु उठाउने क्रममा आज एउटा विषय लिएर आएकी छु। हुन त यो कुरालाई अहिले हामीले धेरै जस्तो नेसनल र इन्टरनेसनल लेभलमा पनि उठाइरहेको देखिन्छ, यो आध्यात्मिक ज्ञान, आध्यात्मिक चेतनाका कुराहरू अहिले यसको यो विषयमा छलफल, यो विषयलाई आफ्नो जीवनको एउटा अभिन्न पाटो, लाइफस्टाइलकै पाटो बनाएर अगाडि बढ्ने जमात पनि बढ्दैछ होइन। उमेर बढ्दै जाँदा अझ यो क्षेत्रमा जानुपर्ने रहेछ है भनेर भनिरहेका कुराहरू पनि हामीले सुनिरहेका छौँ। यसै क्रममा अहिले विभिन्न स्कुल्सहरूमा पनि होइन अध्यात्मको कुराहरू, आध्यात्मिक ज्ञान दिनुपर्छ, यसलाई सानै बेलादेखि चाहिँ हामीले आत्मसात गर्दै जानुपर्छ भनेर मेडिटेसनका कुरा, योगाका कुरा, हेर्नुहोस् त प्री स्कुलदेखि अहिले स्कुलिङबाटै सुरु गर्न थाल्नुभएको छ। इभन अभिभावकहरूलाई पनि तपाईँले घरमा एकछिन समय दिएर बालबालिकाहरूसँग बस्नुहोस् भन्ने खालका कुराहरू पनि आइरहेका छन्। किन, के का लागि यो किन यति आवश्यक हुँदै गइरहेको छ, पहिले थिएन र भन्ने खालका विषयमा आज हामी छलफल गर्नेछौँ र यो विषयमा हामीसँग आज कुराकानी गर्नको लागि चाहिँ हाम्रो साथमा हुनुहुन्छ त्रिभुवन युनिभर्सिटी सेन्ट्रल संस्कृत डिपार्टमेन्टका उपप्राध्यापक, उहाँ मिडिया सेक्टरमा पनि उत्तिकै आबद्ध हुनुहुन्छ, केही समय अगाडि हाम्रो कान्तिपुर मिडिया ग्रुपमै पनि आबद्ध हुनुहुन्थ्यो र उहाँ यति मात्र नभएर संस्कृत र नेपाली भाषा लाई लिएर विभिन्न स्कुलमा काम गर्दै पनि आउनुभएको छ भने आध्यात्मिक प्रवचन लगायतका विषयलाई लिएर पनि आफ्नो एउटा भनौँ न भएको क्षमतालाई चाहिँ सिपलाई चाहिँ सिकाउने क्रममा अगाडि बढिरहनु भएको छ। आज हाम्रो साथमा हुनुहुन्छ गुरु आकाश निलम, उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौँ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: सुरुमा त यो आध्यात्मिक ज्ञानका कुरा लिनुपर्छ, यसलाई आफ्नो जीवनमा चाहिँ ज्ञान लिने मात्र होइन प्रयोग पनि गर्दै जानुपर्छ भन्ने खालका कुराहरू आइरहेका छन्। तर कतिजनालाई के हो त आध्यात्मिक ज्ञान, होइन आध्यात्मिक हुन किन जरुरी छ भन्ने खालका कुराहरू चाहिँ एउटा प्रश्न चिन्ह पनि हुन सक्छ। हाम्रो श्रोतालाई अलिकति भनिदिनुहोस् न,
1: आध्यात्मिक किन हुने भन्ने चाहिँ त्यो आफ्नो आन्तरिक शान्तिको लागि, आन्तर साधना र बहिरङ्ग साधना भन्छ कि बाहिरी चिज चाहिँ शरीर हो र तपाईँको शान्तिको मुहान चाहिँ आत्मा हो। फेरि जहाँबाट शान्ति छचल्किएर निक्लिन्छ मान्छे प्रशान्त हुन्छ, मान्छे बिस्तारै बोधिसत्व बुद्ध बन्न सक्छ होइन। त्यो बिस्तारै ध्यानको माध्यमबाट, अघि यहाँले भूमिकामा बताउनु भयो जस्तो योगको प्राणायामको माध्यमबाट व्यक्तिले आफूलाई शान्त राख्न सक्छ, एउटा माथि पहाडी खोला जो हुन्छ धेरै गर्जन गर्दै गर्दै पहाडी त्यो झरना कराएर आवाज निकालेर जान्छ अनि तल मैदानमा पुग्दाखेरि तराईमा पुग्दाखेरि ती त्यस्ता खालका झरनाबाट निक्लेका खोला खोला जम्मा हुन्छन् र एउटा नदी भन्छ नदीको आवाज घट्छ फेरि नदी नदी हजारौँ मिलेर जब प्रशान्त सागर बन्छ त्यो शान्त हुन्छ खास अध्यात्म शान्तिको लागि हो आन्तरिक स्थिरताको लागि जस्तै मान्छे बाहिरी चिजले भन्दा बेचैन हुन्छ धेरै आफै उत्पीडनमा हुन्छ समय कटाउने अर्को माध्यम भेट्दैन होइन धेरै दुःखमा एउटा आफू सफल व्यक्ति पनि आर्थिक रूपमा सामर्थ्य बनाएका व्यक्ति बौद्धिक सामर्थ्य भएका व्यक्ति आफ्नो आफ्नो क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरू पनि एकान्तमा अशान्त देखिन्छन् डर डरमा देखिन्छन् यो किन डराउने र भन्ने जो बोध हो जो अध्यात्म हो खास अध्यात्म शब्दको अर्थ आत्माको निकटमा रहेर गरिने चिन्तनलाई अध्यात्म भनिन्छ अधि आत्म त्यो अधि स उपसर्गको अर्थ हुन्छ नजिक आत्म शरीर बाहिर एउटा तत्त्व छ जो हाम्रो ऋषिहरूले भन्नु हो त्यो आत्मा भनेर द सोल भन्ने त्यो आत्माभित्र छिर तिमी तिम्रो सबै चिज त्यहीभित्र छ र तिमी शान्त रहन सक्छौ भन्ने जो भावना हो जो ऋग्वेदमा अरू सम्पूर्ण शास्त्रहरूमा हाम्रो पूर्वीय दार्शनिक परम्परामा आएको हो त्यही चिज चाहिँ अध्यात्म हो र त्यसले बाल मस्तिष्कलाई छोयो अगर भने त्यो बच्चा आफ्नो जनजिन्दगीका धेरै धेरै पाटाहरूमा अत्यन्तै तेजोमय गतिमा अघि बढ्न सक्छ र शान्त रहन सक्छ होइन भिडमा पनि अकेलेमै मेला मेलेमै अकेला भन्ने भने मेलाको बिच पनि व्यक्ति आफू एक्लो हुनसक्छ शान्त रहनसक्छ र एक्लै पनि उत्सव लिन सक्छ एक्लैमा पनि उसले हजारौँको भिडमा छु भन्ने जो आनन्दको अनुभूति गरेर नाच्न सक्छ त्यो विधानै अध्यात्म हो
0: कति राम्रोसँग गुरुले भनिदिनु भयो क्या एउटा कुरा चाहिँ मलाई सापटै लिन मन लाग्यो दुईवटा शब्द एकान्तमा अशान्त हुन थालेका छन् होइन मान्छेहरू अहिले उमेर भइसकेका व्यक्तित्वहरू होइन जो हुनुहुन्छ वर्किङ एजमा हुनुभएका जो व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू पनि अहिले अध्यात्ममा लाग्न थाल्नुभएको छ भन्ने खालका कुरा गऱ्यौँ तर बालबालिकालाई पनि आध्यात्मिक ज्ञान सानै बेलादेखि किन चाहिन्छ आजको मेन विषयवस्तु यो छ यो विषयमा अझै मलाई खोतलेर कुरा गर्नु मन छ हामीले हाम्रो चञ्चल बालबालिका छोराछोरीलाई चाहिँ कसरी आध्यात्मिक ज्ञान दिने त होइन उनीहरू त एकदम चञ्चले हुन्छन् सो यो सबै कुरालाई अझ गहिरेर हामी केलाउनेछौँ अहिले भने कार्यक्रम तपाईँ सुन्दै गर्नुहोला दिस इज चिल्ड्रन्स क्लब

0: फेरि पनि यहाँलाई स्वागत छ कार्यक्रम चिल्ड्रन्स क्लब सुन्दै हुनुहुन्छ र आज हाम्रो साथमा हुनुहुन्छ गुरु आकाश निलम। अब एउटा कुरा, जस्तै अहिले प्रि स्कुलदेखि नै आध्यात्मिक ज्ञानका कुराहरू जानी नजानी पनि दिन थालिएको छ, होइन? जानी नजानी भन्नाले अब स्कुलमा त प्रपर एउटा टिचरै राख्नुहुन्छ, होइन? तर धेर थोरै जति भए पनि एकताले सिकाउँ बुझाउँ भनेर भन्ने तरिकाले सानो नानी बाबुहरूबाटै सुरु गर्दाखेरि उनीहरू त एकदमै चञ्चले हुन्छन् नि त। यता कुद्यो अलिकति सामान चलायो, उता कुद्यो अलिकति सामान चलायो, त्यो उमेरै पनि त्यस्तै हो। बालबालिकाले त्यो गर्नु पनि राम्रो हो, होइन? त्यो सानो नानी बाबुहरूलाई सुरुदेखि नै एकताले धैर्य भएर एक ठाउँमा बस, धैर्य भएर एक ठाउँमा बसेर एउटा ध्यान गरेर मात्रै आध्यात्मिक यो पाटोलाई अगाडि बढाइरहेको भन्ने बुझिन्छ कि, अथवा चञ्चलै रहेर पनि आध्यात्मिक पाटोलाई श्रवण गर्न सकिने हो कि, कस्तो हो यो सानो बालबालिकाहरूलाई कसरी सिकाउने, कसरी गराउने?
1: त्यो चञ्चलता नै बनाएको सौन्दर्य हो कि, त्यसको त्यसलाई हामीले बेकारको चिज भन्नुहुन्न। त्यो चञ्चलता उसको ट्यालेन्ट हो, उसको प्रतिभा हो, त्यो त्यसलाई हामीले सही सम्बोधन चाहिँ गर्न सक्नुपर्छ। ध्यानले उसलाई पनि मजबुत गर्छ नि। व्यक्ति चञ्चल केमा छ त भन्दा, उसलाई केही अभिरुचि हरेक बच्चामा हुन्छ। कोही बच्चा चित्र देखेपछि कस्तो आकर्षित भइहाल्छ, कोही बच्चा यस्तो हेर्नु हजुरले, त्यो सानो बच्चा हुन्छ, शब्द नफुटिकन उसले कुटुमा कुटु भन्ने गीत बज्यो भने ऊ नाच्न थालिहाल्छ। त्यहाँ ऊ भित्र छ नि त सबै चिज। हो, त्यसलाई सम्बोधन गर्नलाई नै अध्यात्म चाहिन्छ। त्यो खास चाहिँ एउटा गलत बुझाइ र नरमाइलो वास्तविकता के भयो भने 40-50 दशकपछि अध्यात्म हो भन्ने, त्यो होइन। खास बचपनदेखि नै भर्नुपर्छ। हजुरले भाँडा बनाउँदै केही आकार दिनुभयो भने पछि त्यो अमिट बन्छ, होइन? पछि बनिसकेपछि कोर्न थाल्यो त्यो भाँडा फुट्ने खतरा पनि हुन्छ। त्यो भएर बच्चाहरूलाई थोरै थोरै उसको स्तर अनुसार अध्यात्मका, ध्यानका, प्राणायामका, होइन, भक्ति योगका कुराहरू सिकाउनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ एउटा भनौँ न समय सापेक्ष ऊ आफ्नो जीवनलाई राम्रोसँग जान सक्छ। केवल जीवन भनेको सपाट राजमार्गमा मात्रै हिँड्ने होइन बाबु, कहिलेकाहीँ उबड खाबड पनि हुन्छ तिम्रो जीवनमा, सोचे जस्तै हुँदैन। तिम्रो आकाशमा चाहिँ घाम र पानीको संयोगबाट इन्द्रधनुष बन्ने हो नि त, त्यो पानी पानीबाट पनि बन्दैन, घामबाट पनि, दुइटै मिलेपछि बन्छ। त्यो चिज चाहिँ बच्चालाई सानैदेखि बुझाइदिनुपर्छ। नानी भएन भने भएन त, अब अर्को चिज गर न भनेर कोहीसँग तुलना नगरिकन उसलाई लानुपर्छ। बच्चाकै स्तरको अध्यात्म, अध्यात्म भनेर फेरि विपश्यनाको अर्को अलिक ठुलो अध्यात्म पनि स्तर हुन्छ ध्यानको पनि, बच्चाकै स्तरको चाहिँ हामीहरूले बनाउनुपर्छ।
0: जस्तै कस्तो?
1: जस्तै चाहिँ कस्तो भने
0: स्कुलकै
1: कुरा गरौँ। सानो भुरा छ, सानो भुरालाई चाहिँ हजुरले थोरै दिनमा ऊ त लामो ध्यान त गर्न सक्दैन, त्यो त तनाव हो। विद्यालयहरूलाई म देख्छु आधा घन्टा बच्चा आँखा चिम्ने, शिक्षकको डरले, व्यवस्थापन पक्षको डरले आँखा चिम्ने देला, तर उसको दिमागमा के नाचिरहेको छ त। हामीहरूले त्यसलाई थोरै ध्यान गर, 2 मिनट 5 मिनट अधिकतम ध्यान गरायो, फेरि त्यो 5 मिनट ध्यान उसले सधैँ गर्न सकेपछि फेरि 7 मिनट गरायो, गर्नुपर्छ, होइन? थोरै थोरै चिजमा एउटा एउटा वैदिक मन्त्रहरूको उच्चारण गराइदिने, त्यो मन्त्रले दिएको चिज के हो भन्ने चिज देखाइदिने, त्यो मन्त्र पनि एउटा आफैमा थेरापी हो क्या। त्यो उच्चारणले पनि उसलाई खिच्छ, मन्त्रमुग्ध भन्छ नि नेपाली पनि शब्द छ
0: मन्त्रले। जस्तो गुरुले एक दुईवटा मन्त्र कुन चाहिँ हुन सक्छ हाम्रो श्रोताहरूलाई भनिदिनुहोस् न।
1: जस्तै एउटा तत्सम यो रावृणीमहे गातुम यज्ञाय गातुम यज्ञपतये दैवी स्वस्तिरस्तु नः स्वस्तिर्मानुषेभ्यः ऊर्ध्वं जिगातु भेषजम् सन्नो अस्तु द्विपदेशम् चतुष्पदे भन। यो शान्ति मन्त्र भयो, होइन? यसका एक एक चिजले त्यहाँ हाम्रो उपनिषद साहित्यमा यस्तो चिज आउँछ कि सत्यम वद धर्मम चर स्वाध्यायान्मा प्रमदः। पहिलो कुरा बाबु सत्य बोल है, तर सत्य बोल्नु मात्रै सत्य होइन, कहिलेकाहीँ झुटै सत्य हुन्छ, कहिलेकाहीँ झुट सत्य हो। कसैको हित गर्दैछ, सानो झुटले कसैको जीवन बाँच्छ भने त्यहाँ बोलेको झुट नै सत्य हो। शास्त्रमा चाहिँ वाणीसँग मात्रै सत्यको सम्बन्ध छैन, जीवन सङ्लो बाँच्छ नानी बाबुहरू। तिमी कोहीसँग स्पर्धा नगर, तिम्रो कोही कम्पिटिटर भनेर तिम्रो अस्वस्थ प्रतिस्पर्धा कसैसँग नगर। तिमी छुट्टै हो, ऊ छुट्टै हो, उसले खाने, तिमीले खाने, उसको चिन्तन तिम्रो फरक हो, तिमी यस्तो हो भने छोरै बच्चालाई यी चिजहरू बुझाइदिनुपर्छ। अनि भनौँ न उसलाई त एउटै मन्त्र, एउटा श्लोक थोरै सिकाइदियो, त्यसभित्रको अर्थ उसलाई बुझाइदियो, एक एकवटा शब्द सिकाइदियो भने बच्चालाई ऐँ ऐँ गर्दै धेरै पढाउनु पनि हुँदैन, उसलाई त खुल्ला छोड्नुपर्छ भन्ने मलाई मान्यता लाग्छ। त्यही हो अध्यात्म पनि स्तर स्तरको हिसाबमा। जसरी एउटा म पौराणिक इक्जाम्पल हजुरलाई दिउँ, भगवान विष्णुको दश अवतार भनिन्छ नि मुख्य अवतार, त्योमध्ये मत्स्य अवतार पहिलो हो नि। मत्स्य भनेको माछो हो। पानीमा जाँदाखेरि भगवान् विष्णु आफ्नो त्यो ससङ्ग चक्रम छ गिरीट कुण्डलम वाला गेटअपमा जानुभयो, पानीमा जाँदा माछै बनेर जानुभयो, आकाशमा उड्दा हंस बनेर उड्नुभयो, मनुष्यहरूको बिचमा राम बनेर आउनुभयो होइन, अनि त्यो योगीहरूको जुनमा ऋषभदेव कपिलदेव जस्तो बनेर जान्छ। जो समुदाय छ त्यस्तै बन्नुपर्छ। आजको हाम्रो बच्चा के खान्छ, आजको हाम्रो बच्चा कुन समाजमा हुर्किरहेछ, अनुरूपको अध्यात्म हामीहरूले उसको माझमा पस्किनुपर्छ। मैले भन्न खोजेँ बच्चोले यो मोबाइल नचला मोबाइल नचला थोरै थोरै दिने नि, सबैलाई निषेध गर्नु पनि धेरै ठुलो खतरा हुन्छ कि अलिअलि दिने, उसको पढाइलाई असर नगर्ने गरी दिँदाखेरि पनि उसलाई यस्तो चिज निकालिदिने कि जसले उसको हृदयमा छोस्, त्यस्ता खालका कथा साहित्यहरू, बुद्ध साहित्य जस्तै बुद्धको छ नि हाम्रो जातकमाला भन्ने भगवान् गौतम बुद्धका पूर्वजन्मका कथाहरू छन्, ती यति प्रेरणादायी छन्। पञ्चतन्त्र छ, पञ्चतन्त्रमा बाल कथाहरू, नैतिक बान बन्नुपर्छ, लुटेर चोरेर खानु हुँदैन, ठगेर अर्कालाई सताउनु हुँदैन भन्ने यी चिजहरू घुसाइदिनु नै अध्यात्म हो आजको लागि बच्चाहरूलाई। कम्तीमा पनि उसले नठगोस्, बिस्तारै बिस्तारै, अलिअलि बच्चा त हुन्छ थोरै थोरै बदमासी जस्तो देखिन्छ नि, त्यो बदमासी नै होइन बचपनामा,
0: त्यो त बचपना, त्यो त मिठास हो,
1: मिठास हो।
0: एक्ज्याक्टली, यो अहिले हामी अब प्रि स्कुल लेभलमै छौँ होइन अलिकति, किनभने उमेर अनुसार पनि अहिले हामी आउँदै आउनेछौँ। सो प्रि स्कुल लेभलमा चाहिँ गुरुले भने अनुसार चाहिँ बरु थोरै मिनटको लागि, दुई मिनटको लागि, तिन मिनटको लागि गर्दै उनीहरूलाई चाहिँ एक ठाउँमा राखेर शान्त भएर बस्न, शान्त भएर बस्न मात्रै, अब त्यो गर्ने के भित्र मस्तिष्कमा के हुन्छ भन्ने खालका कुरा त भएनन् होइन, तर गर्ने के भन्ने कुरा बिस्तारै बिस्तारै सिकाउँदै जानु, सानो मन्त्रबाट सुरु गर्नु होइन, गुरुले भनिहाल्छ त्यो। अब आउँ गुरु, जब प्रि स्कुल सकिसकेपछि प्रपर स्कुलमा आउन थाल्छन् ग्रेड वानदेखि।
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नबसौँ।
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
4: BFPS गोर्खा रेडियो।
0: ग्रेड वान देखि नर्मली पाँच क्लास कक्षा होइन, पाँच छ कक्षासम्म पढ्ने बालबालिकाहरू अ काइन्ड अफ, अब एउटै त नभनौँ, पाँचसम्म पढ्ने अ काइन्ड अफ एउटै एउटै खालका हुन्छन् होइन। अब उनीहरूलाई एउटा पेरेन्ट्सले अथवा टिचरले अब आध्यात्मिक क्षेत्रमा लाग्नुभएका व्यक्तित्वले दिने ज्ञान अर्कै खालको हुनसक्छ, तर नर्मल जेनरल अभिभावकले घरमा उनीहरूलाई आध्यात्मिक ज्ञानहरू दिँदाखेरि अथवा टिचर्सले सिकाउँदाखेरि चाहिँ कस्तो तरिकाले गर्न सकिन्छ?
1: घरमा माहौल हो
0: यो एज ग्रुप,
1: पाँच छ कक्षाको जो निम्न माध्यमिक स्तरको विद्यार्थी हुन्छ उसलाई घरभित्रै हजुरको आमाले बुवाले होइन आफूले गर्नुपर्छ। पहिलो कुरा त बच्चोले सिक्ने भनेको हाम्रा क्रियाहरूबाट उसले सिक्ने हो।

0: पिताजी को भन्दा प्रभाव आमा को पर्छ बुढालाई सानै देखि त्यो भएर हाम्रो साहित्यमा पनि पहिले त्वमेव माता च पिता त्वमेव त्वमेव पिता च माता त्वमेव भन्ने पहिलो त्यो शब्दको अनुक्रम पनि आमा राख्ने आमाले आध्यात्मिक हुने केही त्यही आफूले जानेका चिजहरू सिकाउने थोरै साधनासँग अलिअलि जोड्ने देवालयहरूसँग जोड्ने मन्दिर जाँदाखेरि आफू पनि बच्चाले लिएर जाने अलिअलि ध्यान गराउने होइन यिनै चिजहरूबाट चाहिँ भुरामा हुन्छ र तिम बचपनैदेखि उसलाई थोरै थोरै दुःख पनि पढाउनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ सुखै सुखमा हामी अत्यधिक गर्छौँ नि दुःखै दुःखमा थोरै पानीमा कुनै दिन भिजिहालो भने त्यसको असर कुनै दिन उसले चट्याङको आवाज अलिकति सुन्छ यी उबड खाबड चाहिँ हामी सिकाउँदैनौँ कि सबभन्दा हाम्रो आधुनिक शिक्षाको एउटा मलाई लाग्ने अलिकति खोट आधा अधुरापना चाहिँ तपाईँको बच्चालाई सुखै सुख भन्दा भोलि तपाईँको पन्जाभित्र हुन्जेल न बच्चो सुख हुन्छ भोलि तपाईँको शेषपछि पनि त उसले आफ्नो जीवन ह्यान्डल गर्नुपर्छ 15-20 वर्षको बच्चालाई आमाहरूले आफै भात मुसेर खुवाइदिइरहेको देखिन्छ उसले आफै खान सिकाउनुपर्छ होइन उसलाई केही दुःख नपरोस् भन्दै जाँदा भोलि उसलाई जीवन त हामीले सोचे जस्तो हुँदैन भीषण द्वन्द्वसँग कष्टसँग जुझ्नु पर्यो सङ्कटसँग उसले सामना गर्नु पर्यो भने सक्दैन त्यो भएर सानैदेखि उसलाई थोरै थोरै दुःख पनि पढाउनुपर्छ जीवन भनेको दुवै चिज हो सुख दुःखकै समन्वित रूप हो भन्ने चिज बुझाइदिनुपर्छ र अध्यात्मभित्र छिराउनु त्यो ध्यान नै लाग्छ मलाई त ध्यान र प्राणायाम पूरक कुम्भक रेचक भन्ने हुन्छ उसमा होइन अलिअलि यो भक्ति सङ्गीतले उसलाई आकर्षित गर्छ त्यस्ता चिजहरूसँग उसलाई जोड्ने सानो बुढालाई आमाले घरमा बुवा दिदी दाइले हो भनेदेखि ऊ जान्छ 5 कक्षा र 6 कक्षाको स्तरमा चाहिँ अलिकति बुझ्ने चेतना आइसकेको हुन्छ त्यो र 5 र 6 को हकमा चाहिँ उसलाई महाभारतका रामायणका होइन यी कथाहरू जो छ नि जस्तो रामको मर्यादा छ नि हेर त तिमीलाई सबै थुक मिलेको थियो राज्य सब मिलेको थियो उसको जेठो छोरा हुनाले त्यतिखेरको संविधानले नै उसलाई राजा बनाउनु दिएको थियो त्यत्रो फेरि अहिले जस्तो छोटो मोटो राजा होइन पुरै यो भूखण्ड भारतवर्षको राजा त्यो पनि अघिल्लो दिन हुन्छ भनेर घोषणा गरियो रातारात घटना बिग्रियो फेरि जङ्गल जानुपर्ने भयो त्यो पनि केही खानेकुरा पनि नलिकन नङ्गे पाउ जाँदा पनि खोइ त रामले रा केही गर्नु भएन आफ्नो बुवा आमालाई उहाँ त सोझै जान लागिहाल्नु भयो खोइ त्यहाँ विद्रोह गर्नु भएन हेर त तिमीले यहाँ सानो चिज नमिल्दाखेरि तिमी यत्रो ठुलो कुरा गर्छौ तिमी यसरी रिसाउँछौ भाँडा बजार्छौ मोबाइल फ्याँक्छौ तर तिम्रो हेर त हाम्रो कस्तो छ ऋषिहरूले एउटा पकेट नभएको एउटा लुगा लगाएर रुखमुनि बसेर ध्यान गर्थे त्यसको अर्थ के होला हेर त त्यो भएर तिम्रो सुख चाहिँ बाहिर चिजहरूमा छैन यो बाहिरी यन्त्रमा छैन तिम्रो सुख भित्र छ तिमीभित्र त्यो तिमीले अनुभव गर्ने चिज हो बाबु नानी भनेरै बुझाउनुपर्छ भन्ने मलाई लाग्छ
1: ओके सो नाउ लेट्स कम टु अब हामी यो उमेरसम्मसम्म चाहिँ एउटा कथाको माध्यमबाट जाने भयौँ होइन त्यस पछाडि बिस्तारै अब हामी ग्रेड टेनसम्मको स्टुडेन्ट्सहरूलाई केटर गर्ने भएकोले गर्दाखेरि चाहिँ टिनेजतिर जान्छन् क्या अब केटाकेटीहरू होइन यो एज चाहिँ धेरै क्रिटिकल एज भनेर भनिएको एज हो हामीले पनि यो एज पार गरेर आयौँ होइन यो एजमा चाहिँ आध्यात्मिक ज्ञान नयाँ तरिकाले प्रवेश गराउन सकिन्छ सकिँदैन किनभने ए यो एजमा त जे कुरा भन्यो त्यसको ठ्याक्क अपोजिट बुझ्ने हुन्छ भनेर धेरै पेरेन्ट्सहरूले टिचर्सहरूले नै भनिरहेको पनि हामीले सुनिरहेका हुन्छौँ होइन त्यो क्रममा चाहिँ यो टिन एजको टाइम सुरुवातदेखि प्रपर ग्रेड टेनसम्म लगभग 15-16 वर्षकै हुन्छन् होइन नानी बाबुहरू हो यो एज पिरियडलाई चाहिँ हामीले केटर गर्ने गरी चाहिँ कस्ता खालका आध्यात्मिक ज्ञानहरू चाहिँ हामीले दिन सक्छौँ होला
0: होइन यो हजुरले भने जस्तै खतरा अलिकति चुनौतीपूर्ण समय चाहिँ यो टिन एजका बुढाबुढीहरू नानी बाबुहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूको यस्तो हुन्छ त्यो हामीले जति भयभीत रहन्छौँ त्यति पनि होइन तर एउटा चुनौती हुन्छ उसको मनोवैज्ञानिक परिवर्तन पनि साथसाथै हुने भएको हुनाले त्यसकै लागि त योग चाहिन्छ महर्षि पतञ्जलिको जो योग विद्या हो नि त्यो नि त्यही समूहलाई अभिलक्षित गरेर हामी सक्दछौँ जस्तो प्रकारले चाहिँ तपाईँले चुनौती भए तापनि उसलाई पनि तिनै चिजहरूले छुन्छ कि जे चिजले हामीले भुरालाई गऱ्यौँ त्योभन्दा अलिकति माथि उठेर उसकै स्तरको चिजहरू देखाउने जीवनका भोगाइहरू जो छन् नि अप्ठ्यारापनाहरू असजिला मोडहरूलाई पनि उससँग पस्किदिनुपर्छ बिस्तारै अनि केही चिज त हुन्छ जस्तै हजुरले बिस्कुटहरू सुकाउनु भयो र उठाउनु भयो भने त्यो सबै उठ्दैन नि एक दुईजना जान्छ क्या जान्छ त्यो हुँदै कतिपय चिजहरू समयलाई छोडिदिनुपर्छ मेरो कुरा के हो आफै पाक्छ केही चिज त केही गल्तीबाट पनि सिक्ने नै हो उसलाई मा

0: माथिबाट एउटा सिंहावलोकन भन्छ नि, माथिबाट हेर्नु चाहिँ पर्छ त्यो बच्चालाई, धेरै हस्तक्षेप गर्नु हुँदैन होइन। मलाई चाहिँ त्यही लाग्छ। र अध्यात्ममा त दुई चारवटा बाटाहरू छन्। एउटा भनेको भक्ति योग, कर्मयोग, ज्ञान योग, राजयोग, ध्यान योग भन्ने योगका पाटाहरू छन् क्या। उसलाई उसको स्तर अनुसारले कर्मयोगको बोध गराउने। बच्चाको कर्म के हो त भन्दा, बच्चाको कर्म त अध्ययन हो, नयाँ ज्ञान सिक्नु हो, खुसीमा रहनु हो, त्यो चिज सिकाइदिने हो। अनि तर हाम्रो अलि बढी दबावमूलक चिजहरू हामी राख्छौँ होइन, बढी भयभीत हुन्छ प्यारेन्ट्स। जस्तै एउटा हजुरले भन्नुभएको उमेर समूहका नानी बाबु 14-15-16 वर्ष एजमा एउटा साथी भेट्छन्, चिया खान्छन्, कफी खान्छन्, त्यो चिजलाई सहज पचाउनुपर्छ कि उसलाई विचलन हुन चाहिँ दिनु हुँदैन, तर त्यो चिजलाई हामीहरूले सहज लिइदिनुपर्छ। दबाउने हाम्रो नेपाली संस्कृतिमा जो हुन्छ नि, यो बिग्रिन्छ किन, अलिक बढी आमाहरू डराउनुहुन्छ मलाई त्यस्तो लाग्दैन, किन ऊभित्र पनि त करुणा हुन्छ नि त, हुँदैन त फटा भनेको मान्छे हेर्नु त। जस्तै रावणले उसको, जहिले पनि हामी सिरियलहरू हेरौँ गएर रावणको चाहिँ विभत्स रूप देखाइन्छ। उसले पनि त शान्त आँखाले समाज हेर्थ्यो होला, कुनै बेला आफ्नो पत्नीसँग हाँसेर बोल्थ्यो होला, त्यो छोरो इन्द्रजित मर्दाखेरि कस्तो रोएको छ, ऊभित्र पनि त त्यो एउटा आँसु छ। त्यो भएर टिन एज भन्दैमा उसँग चाहिँ जम्मै चिज गुमिहाल्छ भन्ने त होइन नि त, उसँग भएका राम्रा राम्रा चिज पक्रिएर त्यसैको आधारमा अध्यात्मको कसीभित्र उसलाई छिराउनुपर्छ, साधनाका थोरै थोरै पाटाहरू सिकाउनुपर्छ। अहिले त ध्यानका धेरै कोर्सहरू छन्, भावाती ध्यान छ होइन, प्रणव ध्यान, यो अरूको विपस्यना ध्यान जस्ता यी ध्यानका ससाना कोर्सहरूमा लगाइदिने नि, एक दिनको तिन दिनका कोर्सहरूमा उसलाई छोडिदिने, त्यसले गर्दा उसमा ठुलो बदलाव आइहाल्छ।
1: भनेपछि त्यस्ता खालका कोर्सहरूमा चाहिँ यो टिनेज सुरु हुने हुने बेलामा अथवा अलिकति अलिकति अगाडिदेखि पठाउँदाखेरि हुन्छ पेरेन्ट्सले होइन, त्यो उहाँहरूको मस्तिष्कले धान्न सक्ने खालकै
0: हुन्छ
1: क्लासेस,
0: त्यसको पनि श्रेणी श्रेणी हुन्छ। 15-16 वर्षको चेतना त खत्रै चेतना बनिसकेको हुन्छ नि, उसले त धेरै चिज लिन सक्छ। त्यो हामीले फेरि गर्यो परिवर्तनको भाव पनि त्यही उमेरमा आउने हो नि, कस्तो सहयोगी हुन्छ त्यो 12-14-15 वर्षको नानीले पिताजी माताजी अफिसबाट आउँदाखेरि आफै चिया पकाएर खान दिएर पनि त देख्छौँ नि हामी, हामी चाहिँ बिग्रेको जस मात्रै देख्छौँ कि समाज चाहिँ बनिरह हुन्छ। मलाई एउटा लाग्ने चाहिँ के भने, हाम्रो हजुरबाहरू सबैले अनाथालयमा लगे, बुवा आमालाई छाड्यो भने सबैले आफ्नो बुवा आमा अनाथालयमा राखेको छ त
1: छैन,
0: एकाध छ, सबैले आफ्नो बाबा आमामुको माया हुन्छ, त्यसरी छोडेर ड्याङ्ग लगेर अनाथलाई, त्यो एउटा एउटा अपवादलाई हामी समाजको सिद्धान्त मान्छौँ कि टिन एज ग्रुप एउटा च्यालेन्जको एउटा चुनौतीको भय चाहिँ हो, तर तर्सेको मृग जस्तो जतिखेरै भयभीत हुनु पर्दैन, परिवर्तन पनि आउने समय त्यही हो नि त उसमा, साथसाथै एउटा गम्भीरता पनि त्यही बेला बोकेर आउँछ मान्छेले, यही कुरा हो।
1: ओके, सो श्रोता, हामी कुरा गर्दा गर्दै ब्रेकमा जाने बेला भइसकेछ होइन, हामी एकैछिन छोटो व्यापारिक विश्राम पछाडि पुनः उपस्थित हुनेछौँ, गर्नुहोला। पुनः स्वागत छ, सुन्दै हुनुहुन्छ कार्यक्रम चिल्ड्रन्स क्लब अन एयर भइरहेको छ, र आज हाम्रो साथमा हुनुहुन्छ गुरु आकाश निलम। उहाँसँग हामीले बालबालिकालाई सानै बेलादेखि अथवा स्कुलिङदेखि नै आध्यात्मिक ज्ञानको किन आवश्यकता छ भन्ने खालका कुराहरू गरिरहेका छौँ। आध्यात्मिक ज्ञानभित्र सिक्ने क्रममा अथवा यो यसलाई चाहिँ आफ्नो जीवनमा उतार्ने क्रममा चाहिँ विभिन्न ध्यान योगका कुराहरू पनि आउँछन्। अब एकैछिन अघि हामीले थोरै छोएका पनि थियो त्यो कुरालाई होइन, यो योगका कुरा आउँदै गर्दाखेरि अहिले योग चाहिँ कस्तो भइसक्यो भने, सानो नानी बाबुलाई पनि सिकाउँ, ठुला व्यक्तिहरूले पनि गरौँ, र नेपालमा मात्रै होइन, योग को कुरा भनेको हाम्रो चाहिँ धर्मशास्त्रमा पनि लेखेका कुरा हुन्। अहिले वेस्टर्न पश्चिमा देशहरूले पनि योगलाई चाहिँ आफ्नो अभिन्न पाटोको रूपमा चाहिँ लिएर अगाडि बढाइरहेको देखिन्छ होइन। अब योगका पनि विभिन्न प्रकारहरू छन् गुरु होइन, जुन अघि पनि गुरुले भन्नुभयो भक्ति योग, कर्मयोग होइन, यो योगको बारेमा अलिकति कुरा गरौँ न, ताकि हामीले यो योगको प्रकारको बारेमा बुझ्दै गर्दाखेरि अभिभावकले समयअनुसार आफ्नो छोराछोरीलाई अथवा टिचर्सले कुन योग चाहिँ उहाँहरूलाई अगाडि बढाउनको लागि अथवा के कुराले चाहिँ मेरो छोराछोरीलाई राम्रो हुन्छ है, कुनतिर चाहिँ मैले कुन दिशातिर लाने भन्ने कुरा चाहिँ उहाँहरू अलिकति प्रश्न पनि हुन सक्नुहोस्।
0: हजुर, महर्षि पतञ्जलि योग दर्शनका प्रणेता आचार्य हुनुहुन्छ, घेरन र महर्षि लगायत धेरै धेरैको, खासमा त योगको साइनो त वेदसँग गएर वेद उपनिषद रामायण पुराण कालदेखि नै आएको, तर त्यसलाई सूत्रबद्ध गर्ने काम चाहिँ महर्षि पतञ्जलिले गर्नुभयो। त्यसको अर्थ उहाँले चारवटा चीज भन्नुभयो एउटा आश्चर्यको कुरा छ कि त्यो कर्म भक्ति ज्ञान ध्यान योगतिर जानुभन्दा पहिले पश्चिमा जगतले हाम्रो दुईवटा स्वास्थ्यको कुरा गर्यो होइन मेन्टल र फिजिकल शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य तर पतञ्जलिले भन्नुभयो तिनवटा हुन्छ स्वास्थ्य त योगे न चित्तस्य पदे न वाचा मलम शरीरस्य च वैद्यकेन तिनवटा चिज भन्नुभयो उहाँले कि एउटा शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्य र अर्को वाणीको स्वास्थ्य हुन्छ यो आश्चर्यको लाग्छ कुरा बोली पनि स्वास्थ्य हो शरीर ठिक छ मन पनि ठिकै देखिन्छ उताउलो काम गरेको छैन तर के बोल्छ बोल्छ समाजमा त्यस्तो दृश्य देखिन्छ नि कुन धर्म गफ भइरहेछ मिटिङमा विषयान्तर गरिदिन्छ त्यो उसको वाणीको रोग हो भन्नुहुन्छ पतञ्जलिले जस्तै बोल्दाखेरि कहाँनिर कस्तो शब्द इस्तेमाल गर्ने कुन शब्द प्रयोग गर्ने थाहै छैन त्यो कोमल ध्वनिहरूका साथ बोल्नुपर्छ किनभने वाणीले मान्छेलाई खिच्छ बोल्न जान्ने व्यक्तिले संसार जित्छ पुरै व्यक्तिको हजुरको हृदयभित्र अर्को व्यक्तिको शब्द छिर्ने हो पहिले उसको प्रभाव शब्दको माध्यमबाट जान्छ त्यही भएर तिम्रो शब्द शुद्ध हुनुपर्छ भन्ने यो चाहिँ हाम्रो बुढाबुढीलाई सोध्नु सिकाउनुपर्छ भन्ने आफ्नै चिज पढ्दै पढ्दैन
1: यो चाहिँ मलाई एकदम आश्चर्य पनि लाग्यो अलि थोरै थोरै कुरो होइन अनि अनौठो पनि लाग्यो नर्मली हामीले अहिले जुन यो होलिस्टिक डेभलपमेन्टमा भन्ने खालका कुराहरू आइरहेको छ त्यसमा पक्कै पनि एउटा शारीरिक होइन फिजिकल डेभलपमेन्ट मेन्टल मानसिक डेभलपमेन्ट अनि भावनात्मक अलिकति भावनात्मक कुराहरूलाई पनि हामीले केटर गर्न सक्नुपर्छ भनेर अहिले इमोसनल इन्टेलिजेन्स भनेर पुरा अहिले छ्यापछ्याप्ती छ वर्ल्ड वाइड नै होइन यो बाणीको स्वास्थ्य भन्ने कुरा चाहिँ इन्ट्रेस्टिङ लाग्यो गुरु कन्टिन्यू प्लिज प्लिज
0: बाणीको स्वास्थ्य भन्ने पद शब्द प्रयोगलाई पनि हाम्रो ऋषिहरूले उति नै दोहोरी दिनुभयो क्या एउटा आश्चर्य के भने कोही व्यक्ति सप्तपदी सिद्धान्त भन्ने हुन्छ एउटा सप्तपदीको दुईवटा बोथ साइड अर्थ त्यसको दुई प्रकृतिको अर्थ हुन्छ एउटा त्यसको क नम्बरको अर्थ हो कि कोही अजनबी व्यक्ति अपरिचित व्यक्ति हजुरको छेउमा आउँदै गर्दाखेरि सुरुमा आएर उसले सातवटा शब्द के बोल्छ त्यहाँबाट हाम्रो ऋषिहरूले उसको मनोविज्ञान पत्ता लगाउनुहुन्थ्यो ऊ घमण्डी छ कि दम्भी छ कि ऊ चाहिँ शान्त छ कि ऊ कारुणिक छ कि त्यो सबै चिजको अध्ययन सात सुरका सातवटा शब्दले गर्ने सात वाक्य प्रयोग गरिसक्दाखेरि हजुर मान्छे बुझ्ने र अर्को सातवटा पाइला हिँडाइले आउँदाखेरि उसको हिँडाइबाट पनि आउँछ भन्ने त्यो सप्तपदी पद भनेको शब्द हो शब्दबाट उसको हृदय बुझ्न सकिन्छ व्यक्ति कसरी बोल्छ कोही व्यक्ति हुन्छ 1,00,000 रुपियाँको आय आर्जन गर्छ तर समाजलाई यस्तो पार्छ कि उसले 5,00,000 रुपियाँ मासिक मेरो छ जस्तो देखाउँछ उसले भित्र खोक्रो हुन्छ ऊ त्यो सबै उसले शब्दको माध्यमबाट आडम्बर छ हो त्यसमा तिम्रो आडम्बर भरिनु हुँदैन तिम्रो शब्द प्राञ्जल हुनुपर्छ लालित्यपूर्ण हुनुपर्छ अत्यन्त हृदयलाई स्पन्दन गर्ने खालको हुनुपर्छ स्नेही स्नेहको हुनुपर्छ भन्ने चिज नै त्यो शब्द वाणीको स्वास्थ्य हो त्यो त्यो मैले खतरनाक देख्छु आजको उसमा त्यो बच्चाहरूलाई कोमल पदविन्यासहरू सिकाउने इङ्ग्लिसमा भाषाले केही छेक्दैन इङ्ग्लिसमा गरोस् नेपालीमा गरोस् उसको आफ्नो मातृभाषामा गरोस् तामाङ राई गुरुङ मगर आफ्नो स्थानीय भाषामा बोलोस् तर त्यही शब्दकोशका पनि राम्रा शब्दहरू उसले बोल्न सिक्नुपर्छ त्यो हो एउटा र अघिको यहाँको मूल प्रश्न जो थियो कर्मयोग ज्ञानयोग भक्तियोग र ध्यानयोग भन्ने यो चाहिँ एक आपसमा पूरक हुन्छ एउटा अर्कोसँग अलिकति मिसिएकै हुन्छ यो तर खास कर्मयोग भनेको काम हो मलाई सबभन्दा बढी अहिले खतरनाक देखेको चाहिँ बुढालाई कामै हराउनु हुँदैन भन्ने छ कि उसको असिन पसिन हुन्जेल उसको पसिना काटुन्जेल पो हुँदैन त उसको सामर्थ्य हुन्छ माथि उसको काम त गराउनु पर्यो नि
1: अहिले धेरै त्यो पुलपुलाएर राख्ने भन्ने छ नि हो त्यो धेरै पेरेन्ट्समा देखिन्छ
0: त्यो माया होइन नि खास त्यो चाहिँ माया होइन त्यो प्रतिघात हो बच्चाको अगाडि किनभने अब उसलाई किचन भान्साघरका कुराहरू सिकाउने जिरा मेथीका फाइदाहरू सिकाउने होइन सब कक्ष विद्यालयमा पुगेर किताबको ज्ञानभन्दा लोक ज्ञानमा व्यावहारिक ज्ञानमा बढी ओजन हुन्छ नि 10 किताब पढ्नुभन्दा एउटा आमाको दुःख बाबाको दुःख बुझ्ने घरको अवस्था बुझ्नु त्यो कत्रो ठुलो ज्ञान हो अब बच्चो बरु उठ्दै 9-10 उठ्छ होइन राति ढिलो सुत्छ 2-3 स्वास्थ्य त उसले आफै बिगारिरहेछ नि त अनि समयमा सुत्ने समयमा उठ्ने त्यही कुरा त त्यहाँ भनेको छ नि त यो के कृष्णले कस्तो राम्रो कुरा गर्नुभएको छ नि युक्त हार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्न भवोदस्य योगो भवति दुःख भने सन्तुलन योग हो समयमा सुत्ने समयमा उठ्ने ठिक सन्तुलित भोजन लिने जे चाहिँ तिमीलाई जति पच्छ त्यति खाने आसक्तिले नखाने अनि विहार गर्ने घुमफिर गर्ने प्रकृतिसँग जोडिने एउटा अवधूतको योग छ म हजुरलाई बताउँ महर्षि दत्तात्रेयले एउटा योगको प्रतिपादन गर्नुभएको छ त्यहाँ के भन्नुहुन्छ भने कोही गुरु छैन, त्यहाँ मन्त्र कानमा आएर मन्त्र पुग्ने गुरु छैन, त्यहाँ कोही दीक्षा दिने भजन कीर्तन छैन, त्यहाँ के छ प्रकृति छ, परेवाबाट एउटा विद्या लिएको छ, पानीबाट एउटा, नदीबाट एउटा विद्या लिएको छ, पृथ्वीबाट, यो पृथ्वीमा सबैले थुक्छन्, सबैले उ गर्छन्, खन्छन्, तर पृथ्वी कति क्षमाशील छ, केही गर्दैन, तटस्थ छ। त्यसै गरी घामबाट एउटा सधैँ तेजस्वी रहनु भन्ने शिक्षा घामबाट लिनुभयो उहाँले, होइन। यी चिजहरू बच्चाहरूलाई हेर्दा प्रकृति सिकाउनु पर्यो। चरा उडेको आकाशमा हेरिरह्यो भने पनि विभिन्न चराहरू, त्यो समाधि लाग्छ नि मान्छेलाई हेरिरह्यो भने, होइन। रुखहरू हेऱ्यो भने रुख जहाँ जन्मिन्छ त्यहीँ मर्छ नि, एक पाइला पनि हिँड्दैन, कस्तो स्थिरता हो त्यो, त्यहाँबाट स्थैर्य लिनुभयो उहाँले, होइन। अनि माकुरोबाट एउटा ज्ञान लिनुभयो, एउटा नानीबाट लिनुभयो, एउटा नानी हुन्छन् हातमा पाँच छवटा सातवटा चुरा दुइटा हातमा लगाएको, यसो धान कुट्दा छङछङ छङछङ चुरा बज्छ, घरमा आफन्त आएका छन्, अनि उनले त त्यो खोल्दै खोल्दै खोल्दै गयो, जब हातमा एक एकवटा चुरा भयो त्यसरी बज्न छोड्यो, त्यहाँबाट उनले एउटा ज्ञान लिन् कि भिडमा होइन शान्ति त एकान्तमा छ भन्ने चाहिँ। यस्ता यस्ता चिजहरू योग विद्या बच्चालाई घुसाइदिने नि त्यहाँबाट, होइन। दत्तात्रेयका 24 गुरु भन्ने छ, 24 उहाँले गुरु बनाउनु भयो, तर प्रकृतिलाई मात्रै बनाउनु हो यो एउटा। अर्को
1: यो गुरुले यो भनिराख्दाखेरि अलिक अलिकति मैले बिचमा रोकेँ गुरुलाई, जुन प्रकृतिलाई पनि एउटा गुरु मान्न सकिन्छ योगको लागि भन्नुभयो नि, यसलाई चाहिँ अलिकति हामीले अहिले रिलेट गर्ने हो भने, अहिले व्यक्तिहरू नेपालमा पनि कस्तो भइरहेछ भने, विभिन्न ठाउँमा घुम्न जाउँ है, होइन। अनि घुम्न जाने क्रममा पनि इभन टिनेजर्सहरू पनि, यङ जेनेरेसनहरू पनि हामीले भन्ने जेन्जिजहरू पनि, होइन, र साना साना नानी बाबुहरू पनि अभिभावकहरूले लिएर चाहिँ विभिन्न ठाउँमा घुम्न जाने, घुम्न जाँदाखेरि प्रकृति मैत्री ठाउँहरूमा अलिकति बढी जाने। गुरुले भन्दै गर्दाखेरि एकैछिन आहाचिम्ले र म त्यो ठाउँमा नै पुगेको आभास भयो क्या मलाई, पानीबाट कति शान्त हुने, कोही हुनु परेन त्यो, होइन, त्यो पानीको आवाज सुन्दाखेरि, त्यो हावा चलेको आवाज सुन्दाखेरि, होइन। हो त्यसरी पनि गएर आफूलाई एउटा ट्राभल गर्दाखेरि पनि, जुन हजुरले भनौँ नि, अब कोलाहल होइन, अहिले सहरीकरण भएको छ धेरै, प्राकृतिक रूपमा तपाईँहरू प्रकृति भएको ठाउँमा जानुभए पनि जानी नजानी चाहिँ हामी योग ध्यानमा पुगेका हुँदा चाहिँ रहेछौँ है। योग ध्यानमा पुग्नको लागि पलेटी कसेर आसनमा बसेर आँखा चिम्लेर लामो सास फेर्दै, होइन, इनहेल र एक्सहेल गर्नेलाई मात्र योग भनिँदैन। योग भनेको चाहिँ तपाईँले विभिन्न तरिकाले योग ध्यान गर्न सक्नुहुन्छ। एउटा चाहिँ प्रकृति मैत्री ठाउँमा तपाईँहरू जानुभयो भने पनि तपाईँहरूले रिफ्रेस भएर आउन सक्नुहुन्छ, आफूलाई एकदम ऊर्जाशील बनाएर लिएर आउन सक्नुहुन्छ। अनि दिस वर्क्स एज वेल है, यो काम पनि धेरै गर्छ गुरु
0: एकदम कस्तो। ए, मलाई यो एउटा योग हो, अवधूत योग भनिन्छ यसलाई, होइन। 24 चिजबाट अलग बालकलाई पनि गुरु बनाउनु हो। बच्चामा निश्चलता हुन्छ, सानो गुरुलाई हेर्नु भने हजुरले भने उसले इगो लिँदैन क्या, एकछिनमा बाबा मनपर्छ भन्छ, एकछिनमा बाबा फता भन्छ, उसमा के छ स्थायी सिद्ध जीवनलाई त्यस्तै सजिलोसँग बुझ। केहीसँग कुनै दिन परिहाल्यो भने, सानो चिजमा वैमनस्य भयो भने त्यसलाई लिइरहँदा त तिमीलाई असर गर्छ नि, त्यो भएर शान्त बस भन्ने देखाउने हो। माछाको उदाहरण दिने, माछा त्यो अङ्कुश यस्तो लगाएको हुन्छ, माछालाई मार्नु पर्यो भनेदेखि त्यो एउटा सानो गणेउलाई जस्तो लगाइदिन्छ, बल्छी अनि यसो यसो गरेर फुत्त तान्दाखेरि त्यो उसले गर्दाखेरि त्यो गणेउलाई खाना आउँदा उसको जीवन सिद्धिन्छ। हेर, भोजनमा ज्यादा आसक्ति भयो भने त्यो तिमीले खाएको चिजले पनि तिमीलाई सक्छ, रोग लाग्छ। तिमी ठिक्क सन्तुलनको मात्रामा खानुपर्छ, नखाऊ होइन, तिमी पर्याप्त खाऊ, तर पच्ने गरी कसले कति खान्छ भन्दा नि कसले कति पचाउँछ त्यो ठुलो कुरा हो, त्यो भएर तिमी यी चिज जाऊ भन्ने एउटा। अब अर्को कर्मयोग चाहिँ मलाई बडो मेन, कर्मयोग खास यजुर्वेदबाट आएको हो, यजुर्वेद हो, त्यसको मूल मुहान चाहिँ हाम्रा 16 संस्कारहरूलाई भनेको हो, तर हरेक चिज कर्म हो नि।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
0: हजुरले अघि भन्नुभयो नि, प्रकृति सँग जोडिनु नै एउटामा ध्यान रहेछ आफैमा प्रकृति सँग जानु नै एउटा ठुलो यौगिक साधना रहेछ भन्नुभयो नि त्यही चीज हो कर्म पनि जस्तै एउटा किसानले राम्रोसँग खेतीपाती गर्नु गाजर मुला आलु उमार्नु फापर रायो तोरी सब काम गर्नु दान गर्नु उसको हात पनि चलिरहेछ त्यहाँ उसको ब्लड सर्कुलेसनदेखि लिएर उसको शारीरिक उसलाई जिम जानै पर्दैन खास होइन यो त सहरको लागि हो जिम चाहिने के को जिम चाहिन्छ र यत्र यत्र रुखा ठुटा बोक्थ्यो हाम्रो पुर्खाहरू होइन रुख काटेर हलो बनाउन हाम्रो पुर्खालाई कसले सिकाएको हो त आज जान्दैन आजको मान्छेले होइन त्यो त स्क्रिप्टलाई ज्ञान भन्यौँ क्या हामीले एबिसिडी क ख ग घ जान्नु शब्दलाई ज्ञान भन्यौँ ज्ञान त व्यवहार हो यो चिज कर्मयोग एउटा कृषकको लागि राम्रो खेती किसानी गर्नु कर्म हो शिक्षकलाई आफ्नो विद्या आफ्नो विषय राम्रोसँग पढाउन सक्नु नै शिक्षकको कर्मयोग हो होइन हजुर सञ्चारकर्मी हुनुहुन्छ नि हजुरले यस्तो मिठोसँग कार्यक्रम दिनुहुन्छ त्यो आफ्नो कार्यक्रमलाई ढङ्गले श्रोताहरूलाई छुन सक्ने गरी पस्किनु नै एउटा सञ्चारकर्मीको लागि त्यो उसको कर्म हो त्यो नै योग हो अर्को त्यहाँ ईश्वर छुट्टै नयाँ चिज आएर केही दिने होइन आफ्नै कर्मलाई सङ्ग्याएर उजेलो बनाएर प्रभावकारी बनाएर पस्किनु हो अर्को ध्यान योग भने ध्यान भनेको चाहिँ अन्तर्मनतिर हो ध्यान चाहिँ कस्तो हो भने जब पानीमा बाढी आएपछि पानी धमिलिन्छ कसैले फोहोर गरिदियो भने अनि त्यो पानीलाई छोडिदिनुहोस् त दुई चार घन्टामा सङ्लिन्छ नि आफै भएका ती थिग्रिने आफैभित्र भएका सबै बेचैनी चिजहरूलाई शान्त रहने चिज नै ध्यान हो ध्यानले बाहिरी चिज गर्दैन ध्यान गरेपछि तपाईँलाई पूरक कुम्भक र रेचक भन्छ सास तान्ने एउटा नाकबाट अनि फेरि होल्ड गर्ने त्यो तानेको सासलाई कति सकिन्छ बिस्तारै त्यो समय बढ्छ अनि अन्तिममा छोड्ने त्यो प्राणायाम हो अनि ध्यान गर्ने ध्यानका पनि विधि फरक फरक छन् म त ध्यानको विद्यार्थी चाहिँ होइन तर साकार ध्यान कुनै एउटा रूप सम्झिने क्या ईश्वरकै सम्झिने शङ्करजीको रामजीको आफूलाई मनपर्ने ईश्वरको एउटा रूपलाई याद गरिरहने त्यहाँभन्दा तलमाथि नहुने त्यो भए चाहिँ एकाग्रता भन्छ व्यक्तिको होइन जे चिज पनि हुन्छ नि त्यो रुखै हेर्नुपर्छ भने चाहिँ तपाईँले उड्दै गरेको चरा हेरे पनि हुन्छ एउटा ऊ हेरे पनि हुन्छ यो पहाड हरियो पहाड हेरे पनि हुन्छ होइन हेरिरहने एकटक एकाग्र हुने विधि हो त्यो त्यसले आफूलाई खुब खुब फाइदा गर्छ त्यो ध्यान भयो अब भक्ति योग चाहिँ फेरि हृदयसँग कनेक्टेड हुन्छ जस्तो कि कर्मयोग शरीरसँग सम्बन्धित हुन्छ ज्ञान योग बुद्धिसँग सम्बन्धित हुन्छ अर्को चाहिँ पढेर ज्ञान लिने ज्ञानले किताबतिर साइनो भयो भने पनि उसलाई शान्ति राख्छ नि पढिरहने मान्छे शान्त हुन्छ फरक फरक साहित्य पढिरहन्छ धार्मिक साहित्य पढ्छ आध्यात्मिक साहित्य पढ्छ आधुनिक साहित्य पढ्छ त्यो कुरा अनि अर्को भक्ति चाहिँ मलाई प्रिय लाग्ने चिज हो भक्ति चाहिँ हृदयको सम्बन्ध हो जस्तै कोही एउटा दुईजना व्यक्ति मिल्ने छन् भने तपाईँ अपरिचित व्यक्तिले आएर एउटा मान्छेलाई पागल भनिदियो अथवा बाँदर भनिदियो भने मार्छ नि तर म के भनेर पागल भन्नु कसरी म बाँदर भन्छ तर मिल्ने मान्छेले बाँदर भन्नु भने त्यो प्यारो लाग्छ कि लाग्दैन एकदमै मिल्ने मान्छे छ भने त त्यो शब्दले शक्ति गुमाउँदो रहेछ नि त्यहाँ त हृदयसँग सम्बन्ध जोडिसक्यो नि त भक्ति चाहिँ हृदयसँग जोड्यो आमासँग भक्ति भक्ति भनेको प्रीति हो स्नेह हो जहाँ स्नेहै स्नेह छ मिस्त्रीलाई तपाईँ जताबाट चुस्नु डल्ला निकालेर त्यो जताबाट चाटे पनि त्यसले दिने भनेको माधुर्य हो होइन गुलियोपना हो त्यस्तै भक्तिमा चाहिँ स्वार्थ हुँदैन क्या निस्वार्थ प्रेमलाई भक्ति भनिन्छ त्यो आमासँग नि बाबासँग पनि ईश्वरसँग पनि गुरुसँग पनि साथीभाइसँग पनि हो त्यो गरियो भने चाहिँ उसलाई हल्का बनाउँछ कि सबै समर्पणको विधि हो भक्ति चाहिँ त्यो हाम्रो ऋषिहरूले देखाउनु भएको बाटो हो यी चारवटा आयामबाट मैले हजुरसँग चर्चा गरेँ
1: मैले एउटा कुरा कस्तो गुरुले भन्दै गर्दा जाँदाखेरि चाहिँ योग भनिसकेपछि मान्छे धेरैजनाको कन्सेप्ट चाहिँ ध्यानमा बस्ने जुन अघि यहाँले भन्नुभयो नि एकाग्रता हुने मन चञ्चल मनलाई चाहिँ 15 मिनट 20 मिनट 5 मिनट कति हुन्छ त्यो समयको लागि चाहिँ आफू एकाग्र हुने भन्ने बुझिन्छ तर त्यो होइन रहेछ भन्ने खालको कुरा धेरै श्रोतालाई अहिले क्लियर भयो होला अब तपाईँले अघि भनौँ न एउटा के भन्छ यो प्रकृतिसँग नजिक भएर पनि हामीले योग गर्न सक्छौँ भन्ने कुरा भयो अनि कर्मयोगको कुरा गरिराख्दाखेरि हामीले जे काम गर्छौँ त्यसलाई राम्रोसँग गर्नु पनि योग हो भन्नुभयो नि यो भन्दै जाँदाखेरि पेरेन्ट्स सबैजनालाई एउटा आग्रह चाहिँ के गर्न चाहे भन्दाखेरि हाम्रो समाजमा चाहिँ डक्टर्स बन्यो भने इन्जिनियर्स बन्यो भने चाहिँ एकदमै राम्रो मान्छे ठुलो मान्छे भन्ने खालको एउटा छाप परेको छ बिस्तारै त्यो छाप अलिकति कम चाहिँ भइरहेको देखिन्छ होइन कर्म पनि आफूले गरेको काम जे गर्नु त्यो कर्म गर्नु पनि योग हो भनिसकेपछि आफूलाई मन परेको जो तपाईको छोरा छोरी हुनुहुन्छ भने उहाँहरुलाई मन परेको र उहाँको जुन सेक्टरमा चाहिँ क्षमता छ त्यो सेक्टरको काममा उहाँहरुले इच्छाहरुलाई राख्नु भएको छ र प्र्याक्टिकल रूपमा पनि गर्न पोसिबल छ भने चाहिँ त्यसमा उहाँहरुलाई फोकस हुन चाहनुहुन्छ नि हुन दिनुस् किनभने जब उहाँहरुलाई मन परेको चीजमा काम गर्नुहुन्छ तब त्यो उहाँहरूको लागि योग हुन्छ क्या र उहाँले आफ्नो क्षमतालाई एकदम राम्रोसँग वृद्धि गर्दै चाहिँ राम्रो कर्म गर्न सक्नुहुन्छ तर उहाँहरूको इन्ट्रेस्ट एकतिर छ तपाईँहरूले अर्कै कर्मतिर पुस गरिदिनु भयो भने त्यो चाहिँ योग होइन योगको उल्टा चिज पनि हुनसक्छ होइन सो कर्मलाई पनि योगसँग जोड्ने हो भने चाहिँ इन्ट्रेस्ट अनुसारको काममा चाहिँ उहाँहरूलाई फोकस गर्ने मन छ भने चाहिँ त्यो गर्न दिनुहोला भन्ने पनि आग्रह गर्न चाहे सो अहिले हामीले भक्ति योग कर्मयोग ध्यान योग विभिन्न खालका योगका कुरा गर्यौँ पुनः स्वागत छ अर्को सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम चिल्ड्रेन्स क्लब अन एयर भइरहेको छ र आज हामी कार्यक्रम चिल्ड्रेन्स क्लबमा बालबालिकालाई आध्यात्मिक ज्ञान सानै बेलादेखि अथवा उमेर अनुसार कसरी चाहिँ उनीहरूलाई दिन सक्छौँ यो क्षेत्रमा उनीहरूलाई कसरी प्रवेश गराउन सक्छौँ भन्ने कुरा गर्दैछौँ हुन त अहिले उमेर अलिक ढल्किसकेपछि अथवा उमेर पुगिसकिसकेपछि बल्ल अध्यात्ममा जाने व्यक्तित्वहरू धेरै देख्न थालेका छौँ हामीले तर पछि गएर मैले ढिला आएछु म अगाडिदेखि नै आएछु भन्ने खालका कुराहरू हामीले सुन्दै आएका छौँ तर यो कुरालाई हामीले सानै बेलादेखि उहाँहरूमा उतार्दै गयौँ भने चाहिँ त्यसले लङ टर्म लाइफ लङ नै उहाँहरूलाई शान्त र आफ्नो क्षेत्रमा निरन्तर अघि बढ्नको लागि चाहिँ धेरै धेरै मद्दत गर्छ राइट ओके अब अहिले विभिन्न स्कुल्सहरूले विद्यालयहरूले चाहिँ यो आध्यात्मिक ज्ञान दिनुपर्छ भनेर धेरै थोरै केही प्र्याक्टिस गर्दै हुनुहुन्छ होइन यो प्र्याक्टिसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ क्या के स्कुलहरूले सही तरिकाले आध्यात्मिक ज्ञान दिइरहेका छन् अर फ्यासन किनभने अहिले त मेरो स्कुलमा यो छ यो छ यो छ भनेर एउटा त्यो व्यापारिक तरिकाले अथवा मार्केटिङ तरिकाले पनि राख्न थालिएको छ नि त सो यो विषयमा चाहिँ अलिकति सरको के विचार छ
0: दुवै हो अलिकति आफ्नो विद्यालयको विज्ञापन गरौँ अलिकति विद्यार्थी आकर्षण गरौँ भन्ने त हुन्छ नि किनभने त्यो एउटा एक प्रकारको व्यवसाय हो नि त त्यो लगानीकर्ताले त्यो ठान्नु पनि गलत होइन तर त्यही मात्रै हुनु हुँदैन त्यो बहानामा पनि केही चिज सिक्यो भने सिकेको त सिकेकै हुन्छ त्यो भएर उपनिषद्मा आउँछ कि श्रद्धया देयम अश्रद्धया देयम अदेयम भन्छन् कतिले तर हाम्रो आचार्यजीले त्यसलाई देयम नै भन्नुहुन्थ्यो तिमीको श्रद्धाले पनि देऊ र अश्रद्धाले पनि देऊ के अश्रद्धाले चाहिँ किन दिने भन्दा अश्रद्धाले पनि दिइसकेपछि दिएको चिजले उसको काम गर्छ उसको आवश्यकता टर्छ त्यो भएर व्यवसायको माध्यमबाट विज्ञापनको विधिबाट आयो भने पनि ध्यान बच्चाको मस्तिष्कमा छिरो भने त जसरी छिरे पनि काम गर्छ नि औषधि तपाईँले खाइसकेपछि त्यसले काम गर्छ त्यो औषधिमा के मिसिएको छ भन्ने ज्ञान हामीलाई चाहिँदैन नि त्यस्तै त्यो कसरी छिराइयो भन्ने चिज छैन तर त्यो राम्रै चिज हो अब विज्ञापन त विद्यालयहरूले गर्छन् त्यो नगरी उसको चल्दैन पनि अहिलेको जमानै त्यस्तै छ जुन विद्यालय शान्त छ तर एउटा विज्ञापन गर्दैन उसको कुनै डिजिटल पेजहरू यस्तो केही छैन सोसियल साइटमा उसको केही उपस्थिति छैन भने त्यो चल्दैन नि त त्यो समयको भाव अनुसारले उनीहरूले गर्छन् त्यसलाई मैले राम्रै लिन्छु तर अत्यधिक व्यापार चाहिँ हुनु हुँदैन फेरि बच्चालाई नै हुने गरी एक कुरा अर्को कुरा चाहिँ यहाँले जुन बच्चाहरूमा पर्ने प्रभाव भन्ने चाहिँ शिक्षालाई पनि हामीहरूले स्वतै बुझ्यौँ क्या किताबबाट उसलाई निश्चित शिक्षा मात्रै मिल्छ जति पढाए पनि घोकेर त्यसको पहिलो पन्नादेखि अन्तिम पृष्ठसम्म पुरै गएको भने पनि त्यसलाई निश्चित चिज दिन्छ क्या उसले त्यस्तो होइन शिक्षा भनेको त कति चिजहरू प्रकृति मण्डलबाट सिक्छ कति चिज उतार चढावबाट सिक्छ मोटर बाइक यो हो एक्सिलेटर यो हो क्लच यो हो ब्रेक यो हो भनेर पढाएको भरमा थोरै बाइक कुद्छ र त्यो बाइक कुद्ने बाटो अर्कै हो त्यो प्रयोग छिट्टै चिज हो अब कसलाई कतिको छुन्छ भन्ने ध्यानले कतिलाई छोएर सानैमा नानीहरू मैले देख्छु कति बहिनीहरू भाइहरू यो भक्ति सङ्गीतमा लागेको ध्यान गरेको सानैमा त्यसलाई कत्रो प्रभाव पऱ्यो त भन्दा अर्कोलाई अलिकति कम प्रभाव परिदिन्छ त्यो सबैलाई समदुरीको हुँदैन साम्यवाद भन्ने राम राज्य भन्ने जस्तो चाहिँ त्यो ठ्याक्कै हुँदैन फेरि अन्यथा नसुन्योस् तर यही कुरा हो अब समग्रमा अध्यात्म तत्त्व चाहिँ अघि यहाँले एउटा कस्तो राम्रो कुरा उठाउनु भएको थियो कि हामीहरूले पछि बुढो भएपछि हो कि भन्ने चाहिँ त्यो भ्रम हो बुढेसकालमा केही हुनै सक्दैन अध्यात्म पनि कहाँ राम्रो हुन्छ र जो उर्वर बेलामा चाहिँ विस्थोक काममा संलग्न भयो अनि पछि केही शारीरिक क्रियाहरू आफ्नो शरीर चल्न छोडेपछि अध्यात्म हुन्छ होइन बचपनमै शान्त बचपनदेखि नै हाल्नुपर्छ अझ युवाले ध्यान गर्नुपर्छ अझ किनभने ध्यान पनि युवाले गर भन्ने सही हुन्छ कृष्णले गीताको उपदेश गर्दाखेरि भीष्म पितामहलाई दाह्री पाकेका द्रोणाचार्यलाई एकदमै बुजुर्गहरू त्यहाँ कति बुढापाकाहरू थिए कृपाचार्य गर्नु भएन नि एउटा युवा जसको हातबाट गाण्डीव उठ्छ धनु अर्जुनलाई लिनुभयो नि गीता उपदेश गर्नु भनेको युवाले नै त्यो चिज बोक्न सक्छ यङ जेनेरेसन बच्चाइदेखि त्यो चिज छट्ट आयो भने राम्रो हुन्छ बुढेसकालमा त त्यो आफूले गरेका चिजलाई अनुभव गर्ने फेरि बुढो भन्ने चिज पनि पतञ्जली महर्षिले चाहिँ त्यो मान्नुहुन्न योग विद्याका प्रवर्तक आचार्यले चाहिँ बुढो भने चाहिँ त्यो समयले हुँदैन कोही हुँदैन कोही 60-70 वर्षमा यस्तो तरो ताजा फेस हुन्छ गाडीबाट सट्ट उत्रिँदाखेरि आमामामा उसको शरीर देख्दाखेरि 30-40 जस्तो लाग्छ होइन त्यही भएर उमेर चाहिँ हामीले मापन जसरी गर्छौँ त्यस्तो होइन
1: ओके होइन यहाँले भन्दै गर्दाखेरि चाहिँ कति राम्रोसँग हाम्रो श्रोताहरूलाई भनिदिइरहनु भएको छ भन्न खोजिरहेको थिएँ मैले हामी अलिकति समय सकिन आँटेको पनि छ होइन त्यो हुँदाखेरि अब जानुभन्दा अगाडि हामी दसैँको मुखैमा छौँ दसैँको बारेमा थोरै कुरा गर्दै अनि त्यसो हामी बिदा पनि माग्छौँ भोलिबाट घटस्थापना पनि सुरु छ होइन
0: यो कार्यक्रम विशेष गरी शिक्षा केन्द्रित त्यस पनि बाल शिक्षा केन्द्रित भएको हुनाले हाम्रो नानी बाबुहरूमा दसैँको प्रभाव नेपाली सुख दुःखलाई नेपाली माटोलाई नेपाली हृदयहरूलाई यो जस्तो बडा दसैँले हाम्रो तिहारले हाम्रो सूर्यको उपासना गरिने सूर्य भगवानको आराधनामा केन्द्रित जो छठ पर्वले नुदया भिन्तुना नेवारी संस्कृतिको जो हाम्रो चाड छ नेपाल सम्बन्ध यी यावत चाडपर्वहरूले यमपञ्चक लगायत हामीलाई यस्तो मजाले जोडेको छ नि हामीसँग अभिमुख भइसकेका आसन्न पर्वहरू सबै सबैको व्यापक शुभकामना दिन्छु र यो दसैँ र तिहारको बिचमा हाम्रो नानी बाबुहरूले आफूलाई पुरै ज्ञानबाट अलग नगर्नुहोला हाँसो हर्षका साथसाथै आफ्नो जो ज्ञानको धारा छ त्यसलाई पनि निरन्तर अलिअलि बढाइरहनु यही शुभकामना दिन्छु र यहाँलाई पनि धेरै धेरै धन्यवाद
1: र अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ हाम्रो गुरु आकाश निलमजीलाई धेरै धेरै धन्यवाद यहाँको समयको लागि ज्ञानको लागि होइन

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोठा रेडियो
3: बारीको डेढ महिनापछि पनि रसुवा सम्म पुग्न कठिन रहेको हुँदै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बाल कोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
4: Unless the world acts to reduce climate risks, we will keep returning to the same valleys after the next flood and after the next landslide, and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific, and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्। 1,400 जनाको शव भेटिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा स्वीकृति नदिएको स्पष्ट पारेको छ। विभिन्न सञ्चार माध्यममा इन्टरनेट सेवा शुल्क वृद्धि भएको भन्दै प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क बढाउने कुनै प्रस्ताव समेत नआएको जनाएको हो। प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरूबाट सेवा शुल्क वृद्धि गर्ने प्रस्ताव नआएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको उल्लेख छ। प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मनासिब हुनुपर्नेछ। सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिका अनुसार तयार पारी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानून अनुसार चल्न नदी आदेश पालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाउनु भएको हो। कानून कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाब दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 वर्ष कायम गर्ने गरी कानूनको मस्यौदा अघि बढाएर अन्यल सिर्जना गरेको समेत उहाँको भनाइ छ। औसत आयु बढिरहेको अवस्थामा अवकाशको उमेर घटाउन नहुने पोखरेलको तर्क छ। नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न, कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको हो। खड्गीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6,584 मत पाउनु भएको छ। अब खबर फटाफट।
6: जोखिमपूर्ण सडक छिचोल्दै अप्पर मुस्ताङका भेडा च्याङ्डा बजार झार्न थालियो। 7 दिनको पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो। भुटेको सिबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क। बाबुआमा दुबई गुमाएका 41 बाल बालिका उच्च जोखिममा, तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक। खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान सुरु। रावाबेसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा व्यावसायिक बेसार खेती, कृषि ज्ञान केन्द्रद्वारा 50% अनुदानमा बिउ वितरण। गत वर्षदेखि बेसार भारत जान रोकिएपछि किसानलाई बजारको चिन्ता। 38 चिया उद्योग रहेको झापामा चियाको परीक्षण प्रयोगशाला खोल्न पहल। चियाको गुणस्तर परीक्षण सुधारमा सहयोग पुग्ने विश्वास। 10,500 हेक्टरमा चिया खेती। जिल्ला निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता नामावली अध्यावधिक, 2,602 मतदाताको नाम हटाइयो। र आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् 16 श्राद्ध सकियो। आजबाट दुर्गा पक्ष अर्थात् दशैं सुरु, भोलि आइतबार घट स्थापना।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेडअप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाइमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छु म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्किएका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नि हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखेँ मैले सङ्गीत गङ्गाको उठानमा गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु र यस क्रममा यहाँ म टाग्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

आदरणीय श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसीप्रति अझ भनौ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसीप्रतिको दुखेसो बोलेको गजल मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्देलको स्वरमा चण्डी प्रसाद काफ्लेको संगीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म संगीतका सुमधुर लहरहरू राखिरहेको छु, अझ भनौँ गीतका भावहरू बोलिरहेको छु अनि स्वरका लयहरू राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा।

गीतले विश्वास हराएको कुरा थियो। हुन त आदर श्रोताहरु, मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन, त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसु अनगिन्ती भइदिन्छ।

पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाच हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो। रामकृष्ण ढकालको स्वरमा, नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको सङ्गीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने मनलाई बतास बनी आइदेऊ न, फेरि मन मुटुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।

बतास बनी आई देउन फेरी मेरै हुन आई देउन म त पर्खेको पर्खै छु। आदरणीय श्रोताहरु, मखवली मायाको पर्खाइमा एउटा मिठो कल्पनामा हराएकी प्रमिल मन, भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाइमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरु, मन बहकिएर कसैको पर्खाइमा बस्न थाल्दा त्यहाँ वैश्यको फुललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोड़ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाई हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई। कार्यक्रम संगीत गंगा जहाँ म गीतका झन्कारहरू राखिरहेको छु, गीतका भावहरू बढिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ रोशन गुरुङको स्वरमा। जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा। वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शंकाले मनलाई हिर्काइदिँदा, अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकीमाथि ईश्वरले समेत दहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहाँनिर त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासी दिन पुग्दा मन रोएको गीत, अझ भनौ श्रोताहरू फक्रदै गरेको मायामा ऐजहरू पलाउन पुग्दा त्यही ऐजहरूले खोजेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नि म कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछार भने श्रोताहरू यहाँहरू माझमा म एउटा गीत, युगल गीत राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवाकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खुवाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदाउँछु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्, सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: खनाल तेजी र टुवालु भ्रमणपछि स्वदेश फर्कनु भएको छ. जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्कनु भएको हो. कोप 31 का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य प्रतिको प्रतिबद्धता ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको थियो. आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा कोप 31 आयोजना हुँदैछ. सर्वोच्च अदालतले ब्याङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश आदेश दिएको छ. परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातको आधारमा ब्याङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो. अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको हो. नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो. नेकपा एमाले 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ. पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले 6 महिला 6 पुरुष र अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका 1 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो. एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार महिला सदस्यतर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी र डाक्टर पुष्पा केसी भण्डारी मनोनित हुनुभएको छ. काठमाडौँको गङ्गपु नयाँ बस पार्कमा दशैं मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ. काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण, झाडा पखालाको औषधि वितरण गरेको हो. महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख एसपी प्रकाश पण्डितले दशैंभरि सेवा दिने बताउनु भएको छ. नयाँ बस पार्क सञ्चालन गरेको लोत्से बहुद्देश्य प्रणालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बस पार्कमा घर जाने यात्रु बढेको बताउनु भएको छ. अरू समयमा प्रत्येक दिन 5 देखि 6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल तेब्बरसम्म संख्या बढेको छ. नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेली ब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ. नेपाली सेनाको प्राविधिक टोलीले पुललाई रसुवा र नुवाकोटतर्फ टेकाएको छ. दशैंको घटस्थापना अघि नै बेली ब्रिज सञ्चालनमा ल्याउने तयारी भएको सेनाले जनाएको थियो. भदौ 10 गतेको भोटेको सिबारीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सडक सम्पर्क टुटेको थियो. फोर्टुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शंका व्यक्त गर्नुभएको छ. राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ.
4: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they lived. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: सन् 2009 13 जना आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निदाल हसनलाई अदालतले दोषी ठहर गरेको थियो. रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भर्त्सना गर्नुभएको छ. रुसले अमेरिका र अन्य मुलुकमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाएको थियो. रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ. इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ. आगामी महिना हुने मध्यावधि चुनाव अघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ. व्हाइट हाउस संवाददाता Kelly Mayers.
5: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel. But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment, and that's definitely has frustrated those voters.
3: Öyle sumaka kavar ettiniz.
2: Yo, BFBS Gorkha Radio.

0: साउदी अरेबियाको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। घाइतेको एकिन संख्याबारे खुलाइएको छैन। विमानस्थलमा एम्बुलेन्स उद्धारका लागि खटिएका छन्। इतिहाद र कतार एयरवेज दुवैले आज र भोलि सोमबारका उडानहरू रद्द गरेको बताएका छन्। बीबीसी संवाददाता निक जोन्सनले सबैलाई विमानस्थल प्रयोग नगर्न र टाढा रहन सचेत गराइएको जानकारी दिनुभएको छ।
1: Saudi's aviation services said that it suspended all operations at Riyadh's main international airport. We've been looking at flight tracking websites and the skies over Riyadh appear to be empty at the moment. I'm just following a flight, actually, which left London Heathrow bound for Riyadh about 5.5 hours ago. It's due to land in Riyadh in about 50 minutes' time. You'd presume that that, among other flights, will have to be diverted. This comes just a couple of days after an earlier strike at the airport killed a couple of pilots. And I think 5 people are in intensive care following this attack.
0: रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी नाकामा चहल पहल बढेको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पन्जाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप बढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेङ्गी, मलेरिया, एचआइभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाइ छ। कास्की पोखराको बेगनासताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ। उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागि हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, चचुने, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जस्ता माछा पर्छन्। राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत गराएको छ।
2: मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ। आयोगका प्रवक्ता श्याम बाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लाञ्छना, आर्थिक कठिनाइ र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ। आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ। मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ। आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ। हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यान आकर्षण गराएको हो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: बडा दशैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदैछ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपेर रा जमरा राख्ने चलन छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गर्ने चलन छ। जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। आजको दिन विधिपूर्वक घडा स्थापना गरी शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:47 रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार घट स्थापनाका लागि मध्याह्नकालमा अभिजित मुहूर्तको साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। कतिपयले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्ला शास्त्र सम्मत नहुने पनि उहाँको भनाइ छ। साउदी अरेबियाको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा कैयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। घाइतेको एकिन सङ्ख्याबारे खुलाइएको छैन। विमानस्थलमा एम्बुलेन्स उद्धारका लागि खटिएका छन्। इतिहाद र कतार एयरवेज दुवैले आज र भोलि सोमबारका उडानहरू रद्द गरेका छन्। बीबीसी संवाददाता निक जोन्सनले सबैलाई विमानस्थल प्रयोग नगर्न र टाढा रहन सचेत गराइएको जानकारी दिनुभएको छ।
1: Saudi's aviation service has said that it suspended all operations at Riyadh's main international airport. We've been looking at flight tracking websites and the skies over Riyadh appear to be empty at the moment. I'm just following a flight actually which left London Heathrow bound for Riyadh about 5.5 hours ago. It's due to land in Riyadh in about 50 minutes time. You'd presume that among other flights will have to be diverted. This comes just a couple of days after an earlier strike at the airport killed a couple of pilots and I think five people are in intensive care following this attack.
0: जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर भएकाले वर्षाको क्रम अब घट्दै जानेछ। आजदेखि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एक दुई ठाउँमा मात्रै हल्का वर्षा हुने विभागले जनाएको छ। भोलि सोमबार रातिदेखि मुलुकभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। भारत र चीनसहित चार मुलुकका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलिबाट सुरु हुँदैछ। सरकारले असोज 2 गते 13 मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनवाई गर्न संघीय संसदको संयुक्त संसदीय सुनवाई समितिमा पठाइएको थियो। समितिले सबै प्रस्तावित राजदूतबारे उजुरी आह्वान गरेको थियो। उनीहरू विरुद्ध परेका उजुरी अध्ययनपछि समितिले भोलिबाट सुनवाई गर्न लागेको हो। पहिलो चरणमा चार मुलुकका लागि प्रस्तावित राजदूतलाई बोलाइएको संसदीय सुनवाई समितिका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभएको छ। पहिलो चरणमा संसदीय सुनवाईमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जवरालाई बोलाइएको छ। उनीहरूको संसदीय सुनवाई भोलि बिहान 9:15 हुनेछ। सिंहदरबारको सार्वजनिक लेखा समितिको सभाकक्षमा सुनवाई हुने जनाइएको छ। यसअघि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। यसका लागि चारै प्रस्तावित राजदूत विरुद्ध उजुरीकर्तालाई पनि बोलाइएको गौतमले जानकारी दिनुभयो। 18 काठमाडौँ म्याराथनमा बिजिएनमा सेवारत बहालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका कोप्रल साई रोकाको संयोजनमा सहभागी 2 सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ WO2 गादी शेर्पा र महिला हाफ म्याराथन मास्टर 40+ शारदा राई पहिलो हुनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, शुभ प्रभात। ब्रुनाईदेखि संसारभर रहनुभएका सम्पूर्ण श्रोताहरूमा मेरो हार्दिक अभिवादन। म हो कार्यक्रम प्रस्तोता वृन्दा राई र तपाईँ सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियोमा कार्यक्रम नौलो किरण, र सुन्न सक्नुहुन्छ हरेक सप्ताहन्त बिहान 7 बजेदेखि 10 बजेसम्म तपाईँको साथ रहने आफ्नै कार्यक्रम। हजुर, अहिले युकेमा बेलायतमा समय भएको छ 12 बजेर मध्यरातको 10 मिनट गइसकेको छ, र यसै गरी नेपालमा भने अहिले 5 बज्नलाई मात्र 5 मिनट रहेको छ भने ब्रुनाईमा अहिले समय भएको छ 7 बजेर 10 मिनट गइसकेको छ। हजुर श्रोता, यसै गरी लन्डनतर्फ लागौँ। लन्डनमा भने हालै 9 डिग्री सेल्सियस तापक्रम रहेको छ, र यसै गरी लन्डनमा भने हल्का बादल लागिरहेको अवस्था छ र मन्दगतिमा हावा चलिरहेको छ। र भोलि बिहान भन्नाले मध्यरात त भइसक्यो लन्डनमा है, र लन्डनमा भने बिहान सूर्य सनराइज हुनेछ बिहान 7 बजेर 17 मिनटमा हुनेछ भने, र लन्डनमा आइतबारको दिन भने अधिकतम तापक्रम 16 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस रहनेछ, र घामले भने लुकामारी खेल्ने साथै हल्का हावा लाग्ने अनुमान गरिएको छ लन्डनमा। र यसै गरी काठमाडौँमा अहिले तापक्रम रहेको छ 15 डिग्री सेल्सियस, र काठमाडौँमा पनि आज घमाइलो रमाइलो र मन्दगतिमा हावा चल्ने अनुमान गरिएको छ। पक्कै पनि हामीलाई हाम्रो मौसमले पनि नेपालमा चाहिँ अब दसैँ लागिसक्यो, दसैँ आयो भन्ने सङ्केत गराइरहेको छ। र सेरियामा अहिले तापक्रम रहेको छ 27 डिग्री सेल्सियस, र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहनेछ, र सेरियामा आज दिनभर सनी एन्ड लाइट विन्ड्स हुने अनुमान गरिएको छ सेरियामा। हजुर श्रोता, आजको दिन निकै विशेष छ है। आज आइतबार 11 तारिक सन् 2026 साल, तदनुसार असोज 25 गते विक्रम सम्बत 2083 साल। र आज विशेष किन हो भने पक्कै पनि तपाईँलाई थाहा छँदैछ होइन, आजबाट नेपालीहरूको महान चाड बडा दसैँको चाहिँ औपचारिक रूपमा सुरु भएको छ, र आज हो घटस्थापना, शक्ति, आस्था र नयाँ आशाको शुभारम्भ। हजुर श्रोता, तपाईँहरू अहिले पूजा गर्ने क्रममा हुनुहुन्छ होला है, देशभरि छरेर बस्नु भइरहेको छ। कतिजना घटस्थापनाको पूजा जाने तर्खरमा हुनुहुन्छ होला होइन, कतिले सरसामानहरू सब रेडी गरेर अब पूजाको तयारीमा पनि रहिराख्नु भएको होला है। सबैजनालाई ह्याप्पी घटस्थापना भन्न चाहन्छु।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

सुस्तरी गाउँदै हुनुहुन्थ्यो काली प्रसाद बास्कोटा. हजुर श्रोता, हामीले यो गीत अघि पनि नौरथाको गीत पनि सुन्यौँ होइन. गीत सुन्दा झन् दसैँ आएको जस्तो महसुस भइरहेको छ है. र आज घटस्थापनाको दिन रहेको छ र यो घटस्थापना चाहिँ शब्द, यो शब्द नै दुई शब्दबाट बनेको छ, जस्तै घट अर्थात् कलश र स्थापना अर्थात् स्थापना गर्नु होइन. र यस दिन घरको पूजा कोठा वा दसैँ घरमा पवित्र माटो राखी चाहिँ हामीले जौ छर्ने गर्छौँ र होइन, र त्यसपछि चाहिँ कलशको स्थापना गर्छौँ. र यहाँ चाहिँ यही जौ चाहिँ केही दिनपछि चाहिँ हरियो जमरा बनेर आउँछ, जसले चाहिँ विजय समृद्धि र शुभताको प्रतीकका रूपमा पनि हामीले मान्दै आएका छौँ. र पौराणिक कथा अनुसार भगवान श्री रामले रावणसँगको युद्ध अघि चाहिँ देवी दुर्गाको पूजा गरी शक्ति प्राप्त गर्नुभएको थियो भनेर पनि हामीले पढ्दै आएका छौँ, हामीले सुनेका पनि छौँ केही कथाहरू होइन. र देवीको आशीर्वादबाट चाहिँ उहाँले विजय हासिल गर्नुभएको थियो र त्यसैले चाहिँ दसैँलाई चाहिँ असत्यमाथि सत्य, सत्य र अन्यायमाथि न्यायको विजयको पर्व पनि मानिन्छ. र परम्परा अनुसार घटस्थापनाको अवसरमा आज हनुमान ढोकाको दरबारमा रहेको दसैँ घरमा वैदिक विविधपूर्वक जमरा राखी, महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नौ दुर्गा र अन्य शक्ति पीठहरूमा नवरात्रिको पूजाको शुभारम्भ पनि हुन्छ. र नवरात्रिको अवसरमा देशभर बिहान घर घरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती को स्तोत्र पाठ गरिने गरिन्छ र घटस्थापनाले हामीलाई शक्ति, विश्वास र सकारात्मकको सन्देश पनि दिन्छ श्रोता है. र सबै श्रोतामा शुभ बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु म, वृन्दा राई. हजुर श्रोता, आज घटस्थापना र नौरथा पनि भन्ने गर्थ्यो हामी पहिला केटाकेटी हुँदाखेरि. जुन दिन चाहिँ नौ दिन चाहिँ हामी मन्दिरहरू जाने गर्थ्यो बिहानै उठेर है, मलाई त्यो क्षणहरू पनि एकदम याद आइरहेको छ है. र आज ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिरमा पनि आज बिहान 8 बजी यो घटस्थापनाको पूजा हुँदैछ. सायद कतिजना जाने तर्खरमा पनि हुनुहुन्छ होला र हामीले यसको केही क्षणको यो कैद गरेको क्षणहरू तपाईँले फेसबुकमा पनि देख्न सक्नुहुन्छ श्रोता. र अहिलेको लागि भने सुनाउन चाहन्छु तपाईँहरूलाई नलिन चित्रकारको सासले.

भर्खरै अलिकति जोसिलो गीत नलिना चित्रकारको सासले। हजुर श्रोता, तपाईँहरू पनि यस्तै मिठा गीत सङ्गीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ या कुनै सन्देश दिन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ +67332244167+67332009866733 चाहिँ हाम्रो कन्ट्री कोड रहेको छ। यसै गरी तपाईँले हामीलाई वाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। नम्बर रहेको छ +67386449311 या तपाईँले इमेल पनि पठाउन सक्नुहुन्छ bfbsgorkha@bfbs.com मा या फेसबुक मार्फत पनि मेसेज पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खामा गएर। हजुर, हामीलाई यतिखेर सम्पर्क गर्नुभएको छ विष्णु गुरुङ दाजुले ब्ल्यान्डफोर्ड युकेबाट। दाजु, म हजुरको मेसेज गाना केही क्षणमा अवश्य नै प्रसारण गर्नेछु, तर अहिलेको लागि भने हजुरहरू समक्ष राख्न चाहन्छु हेमन्त शर्माको माया साह्रै महँगो।

हजुर श्रोता, तपाईँहरू पनि यस्तै मिठा मिठा गीतहरू सुन्न हजुर श्रोता तपाईँहरू पनि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नौलो किरण ब्रुनाईबाट। हजुर श्रोता, हामी कार्यक्रममा केही क्षणमा आजको राशिफल र नेपाल राष्ट्रिय बैङ्कले तोकेको खुल्ला बजार विनिमय दरहरू र केही कुराहरू रोचक कुराहरू पनि गर्नेछौँ। यसै गरी गीत सङ्गीत त अवश्य पनि सुन्ने नै छौँ। अहिलेको लागि राख्न चाहन्छु तिमीसँगै अपूर्व माफ गर्नुहोला अपूर्व तामाङ।

0: ஸ்டேட்டஸ், கோர்கா ரேடியோ.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
3: यो BFBS गोर्खा रेडियो हो.

हजुर श्रोता सुन्नुभयो, भर्खरै निकै नै रमाइलो मौलिक लोकलयमा निकै नै रमाइलो देउडा गीत। हजुर श्रोता, अहिलेको लागि भने तपाईँहरूलाई लान चाहन्छु नेपाल राष्ट्रिय ब्याङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दरतर्फ। युएस डलर एकको खरिद दर 154.48 रुपियाँ, बिक्री दर 155.08 रुपियाँ, युरो एकको खरिद दर 173.32 रुपियाँ, बिक्री दर 173.99 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.55 रुपियाँ, बिक्री दर 205.35 रुपियाँ, स्विस फ्रैंक एकको खरिद दर 185.92 रुपियाँ, बिक्री दर 146.64 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 107.83 रुपियाँ, बिक्री दर 108.25 रुपियाँ, क्यानाडियन डलर एकको खरिद दर 108.57 रुपियाँ, बिक्री दर 108.99 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.68 रुपियाँ, बिक्री दर 121.15 रुपियाँ, जापानिज येन 10 को खरिद दर 9.76 रुपियाँ, बिक्री दर 9.80 रुपियाँ, चाइनिज युआन 1 को खरिद दर 23.08 रुपियाँ, बिक्री दर 23.17 रुपियाँ, सऊदी अरबियन रियाल 1 को खरिद दर 41.15 रुपियाँ, बिक्री दर 41.31 रुपियाँ, कतारी रियाल 1 को खरिद दर 42.42 रुपियाँ, बिक्री दर 42.58 रुपियाँ, थाई भाट 1 को खरिद दर 4.61 रुपियाँ, बिक्री दर 4.62 रुपियाँ। युएई दिराम 1 को खरिद दर 42.06 रुपियाँ, बिक्री दर 42.23 रुपियाँ, मलेसियन रिंगिट 1 को खरिद दर 37.82 रुपियाँ, बिक्री दर 37.96 रुपियाँ, साउथ कोरियन 100 को खरिद दर 11.52 रुपियाँ, बिक्री दर 11.56 रुपियाँ, स्वीडिश कर्नर 1 को खरिद दर 15.51 रुपियाँ, बिक्री दर 15.57 रुपियाँ, डेनिस कर्नर 1 को खरिद दर 23.19 रुपियाँ, बिक्री दर 23.28 रुपियाँ, हङकङ डलर 1 को खरिद दर 19.69 रुपियाँ, बिक्री दर 19.76 रुपियाँ। कुवेती दिनार 1 को खरिद दर 501.31 रुपियाँ, बिक्री दर 503.26 रुपियाँ, बराइन दिनार 1 को खरिद दर 409.11 रुपियाँ, बिक्री दर 410.70 रुपियाँ, ओमानी रियाल 1 को खरिद दर 401.24 रुपियाँ, बिक्री दर 402.80 रुपियाँ। यो थियो श्रोता आजको राष्ट्रिय नेपाल राष्ट्रिय ब्याङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दर। हजुर श्रोता, हाम्रो गीत संगीतको यात्रालाई नै जारी राखौ। अहिलेको लागि भने तपाईँहरू माझ पस्कन चाहन्छु श्री गोको जिहादी म।

हजुर श्रोता, सुन्नुभयो, निकै नै रमाइलो गीत तिम्रो फिगर कोको कोला प्रहलाद तिमल सिन्हा र जोनिसा पौडेलको आवाजमा। हजुर, हामीलाई युके ब्ल्यान्डफोर्डबाट सम्पर्क गर्नुभएको छ। गुड मर्निङ वृन्दाशिष, तपाईँको नौलो किरण सो सुनिरहेको छु। तपाईँको समय मिल्यो भने नेपाली मुभी पेन्सन पट्टाको ऐना हेरेर बोलको गीत मेरो आफ्नै अभिरुचिमा र सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु। धन्यवाद शिष, विष्णु गुरुङ ब्ल्यान्डफोर्ड युकेबाट। हजुर दाजु, गुड मर्निङ, शुभ प्रभात। र अहिलेको लागि भने हाम्रो विष्णु गुरुङ दाजुको रोजाइमा यो गीत राख्दै तपाईँहरूबाट म पनि विदा लिन चाहन्छु र गीतपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार र त्यसपछि हाम्रो भेटघाट भने नौलो किरणको दोस्रो घण्टामा अवश्य नै हुनेछ। यतिन्जेल मलाई रेडियो सुनेर साथ दिनुभयो विष्णु दाजु, हजुरको मेसेजको लागि धेरै धेरै धन्यवाद पनि म भन्न चाहे। र फेरि पनि तपाईँहरूलाई घटस्थापनाको र आउँदै गरेको दसैँको धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। र अहिलेको लागि भने तपाईँहरूमा शान्ति श्री परियार र सुरज तामुको आवाजमा रहेको यो निकै नै रमाइलो सुन्दर गीत ऐना हेरेर कपाल कोरेर बोलको गीत राख्दै तपाईँहरू माझबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।

0: धादिङको घोसरी नजिकै गहुँदीमा बन्द रहेको सडक आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। सडक भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल भएका सवारीलाई सञ्चालन गर्न दिइएको गजुरी प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सडक बनाउने काम पूरा भएको छैन। दुवैतिर रोकिएका गाडी पार भएपछि फेरि गाडी बन्द गरी सडक बनाउने काम हुने र आज दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने गजुरी प्रहरीले जनाएको हो। पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले जनाएको छ। दशैंको मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
1: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासङ्घको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, यो भएपछि बल्ल के थाहा होला।
2: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
1: होइन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट, काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अहिलेको दसैँमा यसै भन्न नसकेला जस्तो छ।
0: कास्की पोखराको बेगनास ताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ। बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागि हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखानाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्। भारतमा कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शन अघि पार्टीका प्रमुख सहित 2,000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीजेपीका अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिनी हैदार पनि पुग्नु भएको छ।
3: Is in huge numbers. They totally outnumber any of those protesting groups, but yet there are more and more. So every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
0: आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। पोर्चुगल फुटबल महासङ्घले राष्ट्रिय टोलीको क्याम्प छोडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। महासङ्घले रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको छ। 41 वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्कसँगको खेल हुनुभन्दा 24